0: रेडियो अन्नपूर्ण 93.4।
1: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र इसिजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
2: ओहो, छोरीको बिहेको कुरा पनि छिन्दियो। अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो।
3: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि।
2: त्यसको लागि त चिन्तै छैन, बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्यश्री ब्याङ्कुट छ नि, त्यही भव्य पार्टी गरिन्छ।
3: होइन, ठाउँ अलि फराकिलो भएको, पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने, फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या।
2: ल, तिमीलाई थाहै छैन, दिव्यश्री ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा, 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल, 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ। खाना त कुरै नगरम, बेसरी स्वादिलो छ।
3: ल, त्यसो भए त बुक गरिहाल्नुहोस्। फेरि अहिले अर्कोले बुक गर्ला नि।
2: त्यति मात्रै होइन क्या, टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ।
4: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा, हरेक किसिमका पार्टी, बिहे भोज, व्रतबन्ध, पास्ने, सभा समारोह, बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा। फोन 061-533-123, 98-028-50-701, 98-028-50-702।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
6: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
6: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928, विजिट www.landmarknepal.com।
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ।

नमस्कार, बिहान छ बजेको अन्नपूर्ण हाइलाइट्समा सबिनको स्वागत छ। आज मिति 2083 साल असार महिनाको 28 गते आइतबार, सन् 2026 जुलाई 12 तारीक, असार कृष्ण पक्ष त्रियोदशी तिथि। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज, अनलाइन मार्फत www.onlineannapurna.com, हाम्रो पात्रको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा प्रमुख समाचारका शीर्षकहरू। नेपालमा भयावह बन्दै आत्मदाहका घटना, 11 महिनामा 11 आत्मदाहका घटना, 8 जनाले ज्यान गुमाए, आत्मदाह रोक्न सकारात्मक पहल आवश्यक। गण्डकी प्रदेशमा पूर्वाधार विकासका कामले गति लिएको मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेको दावी, गरे निर्धारित समय अगावै निर्माण भएको पुल उद्घाटन, बसपार क्षेत्रका 233 परिवारको अन्यत्र पनि जग्गा जमीन भेटियो, वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरिनुपर्ने माग, राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कपिलनाथ कोइराला चयन, नेपाल परिवार नियोजन संघ कास्की शाखाको 45 वार्षिक शाखा सभा सम्पन्न, सभापतिमा पुनः नवीन सिग्देल चयन। अन्तर्राष्ट्रिय खबरतर्फ, चीनमा गरिएको एक मिसाइल परीक्षणले विश्व नै तरंगित, इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी, र खेल खबर अन्तर्गत फिफा विश्वकप 2026 नर्वेलाई 2-1 पराजित गर्दै इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: अब समाचार विस्तारमा सुन्नुहोस्। पोखरा महानगरपालिका 8 न्यू रोडमा शनिबार गरिएको आकस्मिक प्रदूषण परीक्षणमा जाँच गरिएका 40 सवारी साधन मध्ये 22 मापदण्ड भन्दा बढ़ी धुवा उत्सर्जन गरेको भेटिएको छ। अत्याधिक धुवा फाल्ने ती सबै सवारी साधनलाई आवश्यक कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की र यातायात व्यवस्था कार्यालय कास्कीको संयुक्त टोलीले प्रदूषण मापन गर्ने मेसिन सहित सड़कमै सवारी परीक्षण गरेको थियो। जाँचमा पोखरा नगर क्षेत्रभित्र सञ्चालन हुने सिटी बस सहित डिजेल इन्जिनबाट चल्ने अन्य सवारी साधन पनि समावेश रहेका थिए। प्रदूषण परीक्षण गरिएका सवारी मध्ये आधा भन्दा बढ़ीले तोकिएको मापदण्ड विपरीत धुवा उत्सर्जन गरेको ट्राफिक प्रहरीले जनाएको छ। त्यसपछि ती सवारी साधनलाई थप कार्यवाहीका लागि यातायात व्यवस्था कार्यालय कास्की पठाइएको हो। कार्यवाहीपछि ट्राफिक प्रहरी कार्यालय कास्कीकै फेसबुक पोस्टमा सर्वसाधारणले विभिन्न प्रतिक्रिया दिएका छन्। धेरैले अभियानको स्वागत गर्दै यसलाई नियमित बनाउन माग गरेका छन् भने केहीले जाँच गर्ने तरिका सुधार्न सुझाव समेत दिएका छन्। प्रतीक पौडेलले अत्याधिक प्रदूषण फैलाउने सवारीलाई सड़कमा सञ्चालन गर्न नदिनुपर्ने बताएका छन्। दैनिक धेरै प्रदूषण गर्ने सवारीलाई सड़कमा हिँड्न दिनुहुँदैन, राम्रो अवस्था नभएसम्म रोक्नुपर्छ उहाँले लेखेका छन्। विनय पराजुलीले केही समयको अनुगमनले मात्रै प्रभाव नपर्ने भन्दै निरन्तर चेक जाँच गरिनुपर्ने धारणा समेत राखेका छन्। यस्तै केएन पौडेलले माइक्रो बस र ट्रकले कालो धुवा फाल्दा अन्य चालकलाई समस्या हुने गरेको समेत बताएका छन्। पोखराका पुराना सवारी साधनले प्रदूषण बढ़ाइरहेको एमडी समीर खनालको भनाई रहेको छ। 40 गाड़ी जाँच्दा 22 मापदण्ड विपरीत आजको समाधान राष्ट्रिय दैनिकमा खबर छापिएको छ। गत बिहिबार अपरान्न मुगुका गणेश नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि शरीरमा पेट्रोल खनाएर आत्मदाह गरे। 65% शरीर जलेका उनलाई उपचारका लागि वीर अस्पताल लगिए पनि उपचार सम्भव भएन। शुक्रबार बिहान उनले मृत्युवरण गरे। घटनाले सड़कदेखि संसदसम्म ततायो। विपक्षीदेखि सत्तापक्षकै सांसदहरूले गणेशको आत्मदाह एउटा सामान्य घटना नभएर विकृत समाजको असन्तुष्टिको आवाज बनेर को टिप्पणी समेत गरेका छन्। गृहमन्त्री सुदन गुरूङले संसदमा जवाफ दिनु पर्यो। बाहिर आएका र गणेशकै परिवारले समेत जानकारी गराए अनुसार महानगर प्रहरीले मोटरसाइकलमा ह्वील लक लगाएपछि उत्पन्न विवादकै कारण गणेशले आत्मदाह रोजेको देखिन्छ। यसका अरू अन्यत्र आगामी दिनमा खुल्दै जाला। प्रहरीले अनुसन्धान शुरू गरिसकेको छ। डीआईजी गोविन्द थपलियाको संयोजकत्वमा 5 सदस्यीय छानबिन समिति गठन भएको छ। समितिको प्रतिवेदनमा केही ठोस कुरा बाहिर आउला। गणेशको घटना सेलाउन नपाउँदै सर्लाहीको गौतडिया नगरपालिकामा विवेक मण्डलले आत्मदाहको प्रयास गरेको सूचना आयो। सत्तापक्षकै सांसद अमरेश कुमार सिंहले सामाजिक सञ्जालमा मण्डलको आत्मदाह प्रयासबारे जानकारी गराए। उनले प्रधानमन्त्रीलाई भनेर मण्डललाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको र अवस्था चिन्ताजनक रहेको बताएका थिए। 85% शरीरको भाग जलेका मण्डलको कृतिपुरको वन अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ। यस्तै शनिबार बिहानै काठमाडौँको बुद्धनगरमा अर्का एकजनाले आत्मदाहको प्रयास गरेका छन्। 45 वर्षीय आश्विन राउत नाम गरेका व्यक्तिले घरभित्रै पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका हुन्। काठमाडौँ प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक एसपी पवन भट्टराईका अनुसार बिहान 6 बजे राउतले आफ्नै घरको भान्सा कोठामा आत्मदाहको प्रयास गरेका थिए। राउतको शरीर 50% जलेको थियो। वीर अस्पतालमा उनको उपचार भइरहेको छ। राउत श्रीमती छोरासहित बुद्धनगरमा बस्दै आएका थिए। घटनाको बेला उनका श्रीमती र छोरा घरमा थिएनन्। एसपी भट्टराईका अनुसार राउत केही समयदेखि स्वास्थ्य समस्यामा रहेका थिए। नेपाली मण्डल र राउतसँग जोड़िएको आत्मदाह र आत्मदाह प्रयासका घटना आफैमा संवेदनशील छन्। चालू आर्थिक वर्षको असार 27 गतेसम्म मात्रै देशभर 11 जनाले आत्मदाह र आत्मदाहको प्रयास गरेको तथ्याङ्कमा उल्लेख छ। प्रहरी प्रधान कार्यालयका अनुसार ती घटनामा संलग्न मध्ये 8 जनाको मृत्यु भइसकेको छ। 3 जना भने अहिले उपचाररत रहेका छन्। प्राप्त विवरण अनुसार रौतहट, बाँके, रूपन्देही, दाङ, काभ्रे र सर्लाहीमा आत्मदाहका घटना भएका हुन्। सबैभन्दा धेरै 4 वटा घटना काठमाडौँमै भएका छन्। तथ्याङ्क अनुसार 11 घटना मध्ये 7 घटनामा महिलाले आत्मदाहको प्रयास गरेका छन् भने 4 घटनामा पुरूषको संलग्नता छ। जिल्लागत विवरणमा रौतहटमा 1 महिला, 1 पुरूष, काठमाडौँमा 4 घटनामध्ये 2 महिला र 2 पुरूष, बाँके र रूपन्देहीमा 1-1 महिला, काभ्रेमा 2 महिला र दाङ र सर्लाहीमा 1-1 जना पुरूषले आत्मदाहको प्रयास गरेका छन्। काभ्रे र सर्लाही र काठमाडौँमा भएको घटना बाहेक अन्य सबै घटनामा संलग्न व्यक्तिको मृत्यु भएको प्रहरीको विवरणमा उल्लेख छ। प्रहरीको यो तथ्याङ्क विश्लेषण गर्दा व्यक्ति किन आत्मदाह जस्तो पीड़ादायक घटनामा तत्पर रहन्छ भन्ने प्रश्न सिर्जना भएको छ। विज्ञका अनुसार व्यक्तिले जाना जानी चाहेर आफ्नो प्राण त्याग गर्न चाहँदैन, तर जीवनप्रति चरम निराशा आएपछि ऊ मानसिक स्वास्थ्य समस्याको वरिपरि रहन्छ र उसले लामो पीड़ा र निराशालाई कन्ट्रोल गर्न नसकेपछि आत्मदाह वा आत्महत्या गर्न प्रेरित हुन्छ। मनोविद गोपाल ढकालका अनुसार झण्डै 80-85% आत्मदाह र आत्महत्या गर्ने मानिसमा मानसिक समस्या रहेको देखिन्छ। आत्मदाह वा आत्महत्याका पछाडि व्यक्तिको जैविक पक्ष वा आनुवंशिक, पारिवारिक, सामाजिक र व्यक्तिको मनोविज्ञानमा भर पर्छ। कुनै घटनाले व्यक्तिको मनोविज्ञानमा गहिरो असर गर्यो भने वा ऊ चरम निराशामा गढ़ो भने त्यो व्यक्ति विस्तारै मानसिक समस्यातर्फ पर्छ र उसले आफ्नो जीवन व्यर्थ देख्न थाल्छ अनि आत्महत्या गर्न उद्रत हुन्छ, ढकालले भन्नुभएको छ। जब व्यक्तिले आफ्नो भविष्य अन्धकार देख्छ र उसलाई परिवारले समेत निकम्मा जस्तो तुच्छ शब्द प्रयोग गर्छन्, तब त्यो व्यक्तिले एउटै सोचमा कालखण्डबाट गुज्रिएको हुन्छ र उसले आत्महत्या रोज्छ। आजको लोकान्तर डटकममा खबर रहेको छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रदेशभित्र पूर्वाधार विकासको कामले गति लिएको बताउनु भएको छ। गोर्खाको शहीद लखन गाउँपालिका एक र गोर्खा नगरपालिका बाह्र जोड्ने लुदी खोला मोटरेबल पुलको हिजो उद्घाटन गर्नुहुँदै उहाँले निर्धारित समयमा विकास निर्माणका आयोजना सम्पन्न हुनु सुशासनको पहिलो जग भएको बताउनुभयो। गोर्खाको रणनीतिक ग्रामीण सड़क खण्डको रूपमा रहेको र्याउली बजार भट्ट फाँट मनोकामना सड़क खण्डमा नवनिर्मित मोटरेबल पुल निर्माण शुरू भएको आठ महिनाभित्रै काम सकिनुले सकारात्मक सन्देश दिएको मुख्यमन्त्री पाण्डेको भनाइरहेको छ। पूर्वाधार विकास कार्यालय गोर्खासँग विक्रम सम्वत 2082 असालमा पुल निर्माणको ठेक्का सम्झौता भएर असोजदेखि काम शुरू भएको थियो। कार्यालयले पुल निर्माणको लागि गोसेक कुण्ड इन्फ्रास्ट्रक्चर एण्ड बिल्डर्स प्रालीसँग 7,51,30,859 पुल निर्माणको लागि ठेक्का सम्झौता गरेको थियो। नवनिर्मित पुल कुल 60 मिटर लम्बाइको छ। ठेकेदार कम्पनीले निर्माण अवधि सकिनुभन्दा 12 महिना अघि नै सम्पन्न गरेको हो। पुल निर्माण सम्पन्न भएसँगै गोर्खा नगरपालिका र शहीद लखन गाउँपालिकाका बासिन्दालाई आवत जावतमा सहज भएको खबरमा उल्लेख छ। पोखरा बस पार्क क्षेत्रमा बसोबास गरिरहेका सुकुम्बासीहरूको पहिचान गर्न गठित समितिले मेयर धनराज आचार्यलाई प्रतिवेदन बुझाएको छ। करिब 1.5 महिना अध्ययन गरेर समितिले 627 पृष्ठ लामो प्रतिवेदन तयार पारेको हो। पोखरा महानगर प्रशासन महाशाखा प्रमुख एवं समिति संयोजक कृष्ण प्रसाद तिवारी नेतृत्वमा गठित समितिको अध्ययनले बस पार्क क्षेत्रका 233 परिवारको अन्यत्र पनि जग्गा जमीन रहेको देखाएको छ। छानबिनको क्रममा ओडा कार्यालयबाट सिफारिश भएका 574 निवेदनमाथि विस्तृत अध्ययन गरिएको थियो। समितिले जिल्ला प्रशासन कार्यालय र भूमि प्रशासन कार्यालयको सरकारी डिजिटल प्रणालीबाट अध्ययन गरेर प्रतिवेदन बनाएको हो। जिल्ला प्रशासन कार्यालयको केन्द्रीय नागरिकता सूचना प्रणाली र भूमि प्रशासन कार्यालयको भूमि अभिलेख सूचना प्रणाली मार्फत सम्बन्धित व्यक्तिहरूको विवरण भेरिफाई गरिएको कृष्ण तिवारीले बताउनु भएको छ। यही विवरणबाट कतिपय आवेदकहरूको नाममा अन्यत्र जग्गा रहेको भेटिएको हो। हामीले प्रविधिको प्रयोग गरेर यो रिपोर्ट तयार पारेका छौं। केन्द्रीय स्तरमा प्रणालीमै पहुँच राखेर अध्ययन गर्दा केहीको अन्यत्र जग्गा फेला परेको छ, तिवारीले भन्नुभयो। अध्ययनको क्रममा सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई हटाउनु अघि उचित व्यवस्थापन गरिनुपर्ने माग रहेको छ। उनीहरूले सम्भव भएसम्म वडा नम्बर 9 भित्रै वा पाइक पर्ने ठाउँमा व्यवस्थापनको प्याकेज ल्याउन अनुरोध गरेका थिए। उनीहरूको मागलाई समेत प्रतिवेदनमा सुझावको रूपमा पेश गरिएको छ। यो सँगै महानगरपालिकाले सुकुम्बासी व्यवस्थापनका लागि जग्गा खोजी गर्न छुट्टै समिति गठन गरेको छ। समितिले पहिलो चरणमा 6 ठाउँ सिफारिश गरेकोमा केही जग्गाहरू अन्य संघ संस्थाको लालपूर्जाभित्र पर्ने भएकाले पुनः सिफारिश गर्न समय थपिएको छ। वडा 17 की वडा अध्यक्ष राधिका शाही योगीको संयोजकत्वमा गठित समितिले थप जग्गाको खोजी गरिरहेको जनाएको छ। यस्तै सिफारिश हुने जग्गाको प्राविधिक र पक्ष अध्ययनका लागि इन्जिनियर सुरेन्द्र पौडेलको संयोजकत्वमा गठित अर्को समितिले पनि आफ्नो काम गरिरहेको महानगरपालिकाले जनाएको छ। यसबाहेक न्यायिक निरूपणका लागि अर्को समिति पनि गठन भएको छ। मेयर आचार्यलाई बुझाइएको प्रतिवेदन अब बस्ने महानगरको कार्यपालिकाको बैठकमा छलफलको लागि पेश गरिनेछ। कार्यपालिकाले प्रतिवेदनमाथि आवश्यक छलफल गरी स्वामित्व ग्रहण गरेपछि सुकुम्बासी व्यवस्थापन तथा बस पार्क क्षेत्रको जग्गा संरक्षणका लागि थप काम अघि बढ़ाइने महानगरले जनाएको छ। प्रतिवेदन बुझ्दै मेयर आचार्यले उक्त प्रतिवेदनलाई महानगरपालिकाले महत्वपूर्ण दस्तावेजको रूपमा ग्रहण गरेको उल्लेख गर्दै आवश्यक अध्ययन तथा विश्लेषणपछि उपयुक्त समयमा सार्वजनिक गरिने जानकारी समेत दिनुभएको छ। आधुनिक बस पार्क निर्माणलाई व्यवस्थित पारदर्शी र कानूनी प्रक्रिया अनुसार अगाडि बढ़ाउनुपर्ने प्रतिवेदनसहित उहाँले सुकुम्बासीहरूको उचित व्यवस्थापन गरिने आश्वासन समेत दिनुभएको छ। राष्ट्रिय उपभोक्ता मंच गण्डकी प्रदेशको शनिबार तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन पोखरामा सम्पन्न भएको छ। अधिवेशनले कपिलनाथ कोइरालाको अध्यक्षतामा 15 सदस्यीय कार्य समिति निर्वाचित गरेको छ। लामो समयसम्म कास्की उपभोक्ता मंचको नेतृत्व सम्हाल्नुभएका कोइराला 6 वर्षदेखि गण्डकीको तदर्थ समिति अध्यक्ष रहनु भएको थियो। मंचको सदस्यमा पत्रकार रमेश पौडेल, अधिवक्ता राजुराज अधिकारी, अधिवक्ता मीना राणाभाट, अधिवक्ता गीता आचार्य, अधिवक्ता गीता लामिछाने, हरि खनाल र
मिलन तिवारी सर्वसम्मत निर्वाचित हुनुभयो। मञ्चका केन्द्रीय अध्यक्ष प्रेमलाल महर्जनको प्रमुख आतिथ्यतामा भएको साधारण सभा तथा अधिवेशनको उद्घाटन सत्रमै निर्वाचित अध्यक्ष एवं सदस्यको नाम घोषणा हुँदा भने केही सदस्यले आपत्ति जनाएका थिए। बागलुङ घर भएका पूर्व केन्द्रीय सदस्य रामबहादुर केसी, स्याङ्जा अध्यक्ष राजेन्द्र मरासिनी, मञ्चका सदस्य आनन्द बरालले मञ्चमा निर्वाचन प्रणाली लोकतान्त्रिक हुनुपर्ने भन्दै आपत्ति जनाएका थिए। यसबारे निर्वाचन समिति संयोजक अधिवक्ता वीरेन्द्र केसीले मञ्चको विधान प्रष्ट नभएको भनी बचाउ गरेका थिए। मञ्चमा अध्यक्षात्मक प्रणाली भएको हुँदा यसअघि मनोनयनको माग गरिए बमोजिम निर्वाचितको नाम घोषणा गरिएको उहाँको भनाइ छ। अध्यक्ष कोइरालाले सोही कार्यक्रममा तत्काल तीन सदस्य मनोनित गरिएको घोषणा गरे। उहाँका अनुसार सदस्यमा सपना गुरूङ, सुनिल उलक र बेबी श्रेष्ठ रहेका छन्। बाँकी चार सदस्य गण्डकी प्रदेशका जिल्लागत प्रतिनिधित्व हुने गरी पछि मनोनयन गरिने उनले जानकारी दिएका छन्।

सिमसिमे वर्षा तालको पूर्वी भागतर्फ सप्तरंगी इन्द्रेणी डुंगा किनारतर्फ फर्किँदै थिए। यिनै दृश्यले वर्षातको अनुभूति दिइरहेको थियो। यही समयमा कास्कीका प्रमुख जिल्ला अधिकारी कुमान सिंह गुरूङ सहित जिल्लाका तीनवटै सुरक्षा निकायका प्रमुखहरू पोखरा 31 बेगनास ताल किनारमा अनुगमनको लागि पुग्छन्। शनिबारको दिन भएर नै होला ताल घुम्न पुग्ने पर्यटक अन्य दिनको तुलनामा बढ़ी नै थिए। तालकै किनारमा पुगेका प्रमुख जिल्ला अधिकारी गुरूङको आँखा तालको नौका विहार गरिरहेका यात्रुमाथि पुग्यो। आडैमा रहेको बेगनास डुंगा व्यवसाय समितिका अध्यक्ष नवराज बास्तोलालाई उनको प्रश्न थियो, यात्रुले किन लाइफ ज्याकेट नलगाएका। डुंगा व्यवसायीले नौका विहार गर्ने स्वदेशी तथा विदेशी पर्यटकलाई लाइफ ज्याकेट अनिवार्य गर्नुपर्ने निर्देशन थियो। यदि लाइफ ज्याकेट नलगाएको अवस्थामा मानवीय क्षति भए डुंगा व्यवसायीलाई ज्यान मुद्दा चलाउने चेतावनी समेत दिएका छन्। वर्षासँगै यहाँका बेगनास र फेवातालमा डुंगा सेयर गर्ने यात्रु तालमा डुब्ने क्रम बढ़ेसँगै जिल्ला प्रशासनले हालै सूचना जारी गर्दै हावाहुरी लागेको समयमा डुंगा तथा कायाकिङ सञ्चालन नगर्न डुंगा व्यवसायीलाई निर्देशन दिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख नवीन कार्कीले विपदको समयमा सतर्क भएर डुंगा चलाउन र यदि कुनै पर्यटक तालमा डुबेको खण्डमा तुरन्त उद्धार गर्न डुंगा व्यवसायीलाई निर्देशन समेत दिनुभएको थियो। उहाँले पैसाको लोभमा जीवन जोखिममा नपार्न डुंगा व्यवसायलाई निर्देशन दिनुभयो। फेवामा शुक्रबार मात्रै एकजना भारतीय पर्यटकको डुबेर मृत्यु भएको थियो। फेवामा रेस्क्यू टावरमा सशस्त्र प्रहरीको टोली खटाइएको भए पनि एक वर्ष अघि निर्माण सम्पन्न बेगनास रेस्क्यू टावरमा सुरक्षाकर्मी छैनन्, जसका कारण बेगनासमा डुबेका पर्यटकलाई तुरन्त रेस्क्यू गर्न सक्ने अवस्था छैन। यदि डुंगा डुबे भने व्यवसाय नै उद्धारमा लाग्नुपर्ने अवस्था रहेको छ। गण्डकी प्रदेश सरकारले बेगनासमा निर्माण गरेको रेस्क्यू टावर एक वर्षदेखि ताला लगाइएको अवस्थामा रहेको छ। टावर जीर्ण भएर भत्केको छ भने उपयोग नआउँदै टावरका सुरक्षाका लागि खटिएका आल्मुनियमका पाता समेत हावाहुरीले भत्काइदिएको छ। तामझामका साथ मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले उद्घाटन गरेको भए पनि प्रयोगमा नआउँदा यात्रु असुरक्षित हुने गरेका छन्। बेगनास डुंगा व्यवसाय समितिका अध्यक्ष बास्तोलाले डुंगा सेयर गर्नेलाई अनिवार्य लाइफ ज्याकेटको व्यवस्था गरिएको तर केही यात्रुले गर्मीका कारण तालमाथि पुगेर फुकाल्ने गरेको बताइएको छ। बेगनासमा 2075 भदौ 23 30 दरखाना आएका दिदीबहिनी चढ़ेको डुंगा डुब्दा 8 जनाको एकैपटक मृत्यु भएको थियो। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्।

भूमिका कारण तालमाथि पुगेर फुकाल्ने गरेको बताइएको छ। देखनासमा 2075 भदौ 23 30 दरखाना आएका दिदी बहिनी चढ़ेको डुंगा डुब्दा 8 जनाको एकैपटक मृत्यु।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्। तपाई पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881598251 9891190190।
2: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै बीबीए, बीई, बीकम, बीबीएस, बीएचएम, बीसीए, बीएएलएलबी, बी फार्मा, एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा। क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा। फोन नम्बर 0175674558577903। मौकाको फाइदा उठाउनुहोस्।
3: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
4: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
3: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
4: साँच्चै हो र?
3: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
4: हो त?
3: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 0615404298094046625।
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 PM. Science and management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 0615447615701724. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
4: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
5: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
5: शशिधर, अनि तिमी नि?
6: म त

0: बीबीए फाइनेंस पढ्ने भनेको कहाँ पढ्ने होला?
1: त्यो पनि एनटी एजेन्सीमा छ नि।
2: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनेंस अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458।
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरूङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
2: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलासन, डाक्टर वन्दना श्रेष्ठ,
3: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
2: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
3: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
2: रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
3: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
2: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
1: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनमोल पौडेल,
4: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
2: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा,
5: फोन नम्बर 061-451-000,
6: 061-451-002, मोबाइल नम्बर 9856084666।
5: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
7: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
8: हाम्रा सेवाहरू
7: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
8: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
7: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
8: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
7: न्युरो सर्जरी सेवा, कार्डियोथोरासिक तथा भास्कुलर सर्जरी सेवा,
8: पाल रोग,
7: नाक कान तथा घाँटी रोग,
8: मानसिक तथा स्नायु रोग,
7: प्रसूति तथा स्त्री रोग,
8: छाला, यौन तथा कुष्ठ रोग,
7: नेत्र रोग,
8: दाँत तथा मुख रोग,
7: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
8: चौबिसै घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
7: सुविधा सम्पन्न आईसीयू सेवा,
8: डिजिटल एक्सरे,
7: सिटी स्क्यान सेवा,
8: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
7: इन्डोस्कोपी, इसीजी, इइजी, पीटीए,
8: फिजियोथेरापी, युरोफ्लोमेट्री,
7: केमोथेरापी,
8: सुरक्षित गर्भपतन सेवा,
7: होल बडी चेकअप, हेल्थ प्याकेज,
8: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा आर सृजना चोक कास्की।
7: फोन 061-572-648-572-849।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
9: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागग्रान्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स, म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
9: विस्तृत जानकारीका लागि लागग्रान्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर, फोन 061-573-163-582-844, वेबसाइट www.lagrandi.edu.np।
10: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
11: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
10: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
11: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
12: हेलो
13: हजुर, नमस्कार।
12: हेलो
13: नमस्कार काका, सुन्नु भएन?
12: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो, मैले केही भरै पाइन।
13: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज, सुन्नु भएन?
12: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
13: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
12: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
13: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
12: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
13: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे भए त डाक्टरलाई देखाउनुहोस्।
12: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
14: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: होम केयर सेवा होम केयर सेवा
15: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
2: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
15: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
2: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
15: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
15: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
15: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
15: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिक्लेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061411777 मोबाइल 98560972 77 सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ सम्पर्क 98560334005 98560334005

विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। पोखरा महानगरपालिकाले पृथ्वीचोकमा निर्माण गरेको बहुद्देश्य भवन पोखरा घरको वास्तु पूजा शनिबार गरेको छ। 6,12,00,000 रूपियाँको लागतमा निर्माण गरिएको भवन केही दिनभित्रै पूर्ण रूपमा सञ्चालन आउने महानगरले जनाएको छ। भवनबाट पर्यटकका सूचना, पुस्तकालय, कला साहित्य, संस्कृति र नागरिकसँग सम्बन्धित विभिन्न सेवा एउटै स्थानबाट उपलब्ध गराइनेछ। महानगरले वडा नम्बर 9 साबिक अस्थायी ट्राफिक कार्यालय रहेको स्थानमा भवन निर्माण गरेको हो। पर्यटकीय राजधानी पोखराको पहिचान झल्काउने गरी तयार गरिएको भवनमा पोखरा सूचना केन्द्र, पोखरा प्रज्ञा प्रतिष्ठान, सार्वजनिक पुस्तकालय, आर्ट ग्यालरी, घण्टाघर, सार्वजनिक शौचालय, स्नानगृह तथा स्थानीय सामग्री प्रदर्शन तथा बिक्रीका लागि कोसेली घर सञ्चालन गरिनेछ। वास्तु पूजा सम्बन्धी जानकारी फेसबुकमा राख्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले भवनले पोखराको पर्यटन, कला, साहित्य, संस्कृति र नागरिक सेवामा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नुभएको छ। यसले पोखराको पर्यटन, कला, साहित्य, संस्कृति र नागरिक सेवामा नयाँ आयाम थप्ने विश्वास लिएका छौं उहाँले भन्नुभएको छ। महेन्द्र पुलमा रहेको जीर्ण सार्वजनिक पुस्तकालय र आर्ट ग्यालरी हटाइएपछि त्यसको विकल्पमा नयाँ संरचना निर्माण गरिएको महानगरले जनाएको छ। भवन करिब 2 रोपनी अर्थात 285 वर्ग मिटर क्षेत्रफलमा फैलिएको छ। अंग्रेजी अक्षर जेड आकारमा निर्माण गरिएको भवनमा परम्परागत नेपाली बारदली शैली र आधुनिक प्रविधिको समायोजन गरिएको छ। 5 तले भवन लिफ्ट सुविधासहित अपाङ्ग मैत्री समेत बनाइएको हो।

महानगरको प्रहरीसँग विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीलाई शहीद घोषणा गर्न उनको परिवारले माग गरेको छ। सरकारी प्रतिनिधिहरूसँग भएको छलफलमा परिवारका सदस्यले शहीद घोषणा लगायतका माग राखेका छन्। नेपालीका आमा बुबा समेत शुक्रबार मुगुबाट काठमाडौँ आइपुगेका छन्। आमा बुबा लगायत परिवारका सदस्यसँग शुक्रबार जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो। छलफलमा शहीद घोषणा, दोषीलाई कार्यवाही, राहत, रोजगारी लगायतका विषयमा छलफल भएको स्रोतले बताएको छ। मागमा सरकारी पक्ष सकारात्मक भएपछि सहमति नहुँदा परिवारले शव समेत बुझ्न सकेका छैनन्। उनको शव पोस्टमार्टमको लागि त्रिवी शिक्षण अस्पताल राखिएको छ। परिवारको सहमति नभएकाले पोस्टमार्टम पनि हुन नसकेको स्रोतले बताएको छ। त्रिपुरेश्वरको राहदानी विभाग अगाडि नो पार्किङमा मोटरसाइकल पार्किङ गरेको भन्दै काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा व्हील लक गरेको थियो। सोही विषयमा नगर प्रहरी र उनीबीच विवाद भएको थियो। त्यसको करिब डेढ़ घण्टापछि उनले आफ्नो मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका थिए। गम्भीर घाइते भएका उनको उपचारको क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको हो। किर्तिपुरको सुन्दरीघाट स्थित होल्डिङ सेन्टरमा बाढ़ी पसेपछि त्यहाँका सुकुम्बासीको अवस्था बुझ्न जाँदा पक्राउ परेका तीनजना जेएनजी अभियन्ताहरूमध्ये दुईजना छुटेका छन् भने प्रहरीको कुटपिटबाट घाइते भएका मस्जिद अन्सारीलाई उपचारका लागि टिचिङ अस्पताल लगिएको छ। गैरातीको वर्षासँगै बागमतीमा आएको बाढ़ी राधास्वामी सत्य केन्द्रमा रहेको होल्डिङ सेन्टरमा फसेपछि त्यहाँका सुकुम्बासी विस्थापित हुनुपर्ने अवस्थामा पुगेका छन्। उनीहरूको अवस्था बुझ्न गएका जेएनजी अभियन्ताहरूलाई शनिबार दिउँसो प्रहरीले कुटपिट गर्दै पक्राउ गरेको थियो। प्रहरीले जेएनजी अभियन्ताहरू अन्सारी, सरिमा थापा, नहेन्द्र खड्कालाई लछार पछार गरी नियन्त्रणमा लिएको थियो। शशीराम र नहेन्द्रलाई रिहा गरिए पनि अन्सारीलाई थप उपचारका निम्ति टिचिङ अस्पताल लगिएको छ। प्रहरीको कुटपिटबाट अन्सारीको नाक र मुखबाट रगत बगेको र आँखामा समेत चोट लागेको खबरमा उल्लेख छ।

0: बझाङको केदारसिउ गाउँपालिका र दुर्गाथैली गाउँपालिकाको सीमा क्षेत्रमा जीप दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छ भने बाह्रजना घाइते भएका छन्। घाइते मध्ये आठजनाको अवस्था गम्भीर रहेको छ। केदारसिउ गाउँपालिका सात, कडाचौरबाट दुर्गाथैली गाउँपालिका छ। चुनावीतर्फ जाँदै गरेको से 0001J2644 नम्बरको जीप दुर्गाथैली गाउँपालिका छ, केदारसिउ गाउँपालिका सातको सीमा स्थित सुगेर भन्ने ठाउँमा दुर्घटनाग्रस्त भएको हो। जीप सड़कबाट करिब 300 मिटर तल खसेको स्थानीय मीन धामीले बताउनु भएको छ। दुर्घटनामा दुर्गाथली गाउँपालिका छका चन्द्र चक्रबहादुर महत, केदारसिउ गाउँपालिका सातकी विमला महत धामी र दुर्गाथली गाउँपालिका सातकी कुटुरी भनिने केलादेवी महतको घटनास्थलमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक डीएसपी टेक जोराले बताउनु भएको छ। नागढुङ्गा सिस्ने खोला सुरुङमार्ग सञ्चालनमा आएसँगै मुलुकको यातायात क्षेत्रमा नयाँ प्रविधि हस्तान्तरण हुने भएको छ। राष्ट्रिय योजना आयोगको सदस्य एवं पूर्व सचिव इन्जिनियर अर्जुन जंग थापाले यसमा भू प्रविधि जटिलता, आधुनिक भेन्टिलेशन, सीसीटीभी, आपतकालीन सुरुङ र डिजिटल प्रविधिको प्रयोग भएको बताउनु भएको छ। नेपालको इन्जिनियरिङ क्षेत्रमा यो नयाँ प्रविधि र कार्यशैली भएको उहाँको भनाइ छ। यसै गरी यस्तै मुलुकमा आधुनिक फ्लाइओभर समेत शुरूआत गरेको छ। यस आयोजनामा नेपालकै पहिलो मानिने फ्लाइओभर समेत निर्माण गरिएको छ, जसले नेपालको पूर्वाधार विकासको स्तरलाई अन्तर्राष्ट्रिय मापदण्डतर्फ उन्मुख गराएको छ। यो सुरुङ मार्ग साउनभित्रै सञ्चालनमा ल्याउने गरी तयारी भइरहेको छ। मुलुकको पहिलो अत्याधुनिक र सड़क यातायातको पूर्वाधारमा नयाँ अध्याय कोर्ने ऐतिहासिक योजना परियोजनाको रूपमा तयार गरिएको यो सुरुङ मार्गको भौतिक निर्माणको सम्पूर्ण काम सम्पन्न भएको छ। सुरुङभित्र सवारी साधनको परीक्षण समेत भइसकेको छ। मुख्य सड़कको यात्रालाई निकै सहज र छिटो बनाउने उद्देश्यसहित तयार गरिएको यो सुरुङ मार्गलाई सतही सड़क खण्डबाट आधुनिक भू इन्जिनियरिङ र प्रविधिमा आधारित भूमिगत यातायात पूर्वाधारतर्फ को ऐतिहासिक फड़को समेत भनिएको छ। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजना निर्देशक सौजन्य नेपालले सुरुङ मार्ग आयोजनाको सम्पूर्ण भौतिक निर्माण परीक्षण तथा सञ्चालन गर्ने कम्पनी छनौट भइसकेको र अब सुरुङ मार्ग सञ्चालन हुन मात्र बाँकी रहेको बताउनुभयो। उहाँले साउनभित्रै सुरुङ मार्ग सञ्चालन हुने बताउनु भएको छ। आयोजना सञ्चालनमा समस्याको रूपमा खड़ा भएको सुरुङ मार्गको पश्चिम पोर्टलको पहिरो व्यवस्थापन समेत सम्पन्न भइसकेको उहाँले जानकारी दिनुभएको छ। अन्नपूर्ण हाइलाइट्समा थप समाचार बाँकी नै छन्। पुनः छोटो विश्राम।
1: आउनुहोस् सँगै दौडौं, स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces Admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
4: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
5: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
4: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
5: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
6: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
4: नेटफ्लिक्स इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
5: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आयल्स क्लासेसको सुविधा पनि छ र
4: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियत
7: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेप्लिज इन्काउन्टर कन्सल्टेन्सी डिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6089 452-715
8: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य भाषापुस्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
2: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिनद्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
1: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ समयमै सही पहिचान गराउ स्वास्थ्य जोगाउ पैसा बचाउ थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 98560-027-29
9: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
10: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
9: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
1: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
11: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
12: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ, कन्ट्याक्ट 98513559928, विजिट www.landmarknepal.com।
13: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434032329, 98028 59321, 061 581.

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यहीँ गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
3: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-5586-536, मोबाइल 98-560-0536।
4: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल एसएस पाइप, नेपालस नम्बर वन ब्रान्ड। नक्कली देखि सावधान, जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिन्दल पाइप हो यसको नाम।
5: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
2: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जालास यार, आजको पास त उतै होलास यार।
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड, बरु मेरो ब्यागमा गएर आइहालम।
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ, गण्डकी प्रदेशकै ठूलो मोबाइल हब, पोखराको मुटु महेन्द्र पुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी, लाउरे दाई, महेन्द्र पुल, मोबाइल टावर। मोबाइल 98-560-4802, 98-461-4802।
7: विश्रामपछि अन्नपूर्ण हाइलाइट्समा अब बाँकी समाचार। नेपाल परिवार नियोजन संघको शनिबार सम्पन्न 45 वार्षिक शाखा सभाले पुनः नवीन सिग्देललाई सभापतिमा सर्वसम्मत चयन गरेको छ। समितिको कोषाध्यक्षमा विष्णु प्रसाद दाहाल आवास, महिला सदस्यमा डाक्टर लक्ष्मी पौडेल र विशेष सदस्यमा कमला कार्की सर्वसम्मत निर्वाचित भएको निर्वाचन अधिकृत प्रकाश चन्द्र त्रिपाठीले जानकारी दिनुभयो। सभाको उद्घाटन गर्दै प्रमुख अतिथि पोखरा महानगरपालिका नम्बर 12 वडा अध्यक्ष सन्तोष बास्तोदाले परिवार नियोजन, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य सेवाको विस्तारको बारेमा नेपाल परिवार नियोजन संघले पुर्याउँदै आएको योगदान प्रशंसनीय रहेको बताउनु भएको छ। उहाँले समुदाय स्तरमा गुणस्तरीय सेवा, स्वास्थ्य, जनचेतना अभिवृद्धि र युवा मैत्री स्वास्थ्य सेवाको पहुँच विस्तारमा स्थानीय सरकार र संघबीचको सहकार्यलाई अझ प्रभावकारी बनाएर अघि बढ़ने बताउनु भएको छ।

0: नेपाली राजनीतिमा महिलाको भूमिका भूई मान्छेको संघर्ष र भूमिगत आन्दोलनको प्रसंगलाई समेटेर लेखिका डाक्टर बिन्दा पाण्डेको कृतिहरूमा पोखरामा चर्चा गरिएको छ। शनिबार रेन्डम रिडर्स सोसाइटी नेपालको 128 श्रृंखला अन्तर्गत आयोजित कार्यक्रममा स्ट्रगल राणाको अवधारणा पत्रसँगै पाण्डेका कृतिहरूको वैचारिक साहित्यिक तथा सामाजिक पक्षमाथि छलफल गरिएको हो। कार्यक्रममा नेपाली राजनीतिमा महिला भूई मान्छेदेखि भूमिगत सम्मको शीर्षकमा केन्द्रित रहेको थियो। अवधारणा पत्र प्रस्तुत गर्दा राणाले पाण्डेका कृति नेपाली राजनीतिको इतिहासको एउटा कालखण्डको रूपमा रहेको बताएका छन्। सावित्री आचार्यको दोस्रो गीती कविता संग्रह देश परिवेश शनिबार पोखरामा लोकार्पण गरिएको छ। अलिमिया वाङ्मे प्रतिष्ठान दीपशिखा साहित्यिक संगमको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उक्त कृति सार्वजनिक गरिएको हो। कार्यक्रममा दीपशिखा साहित्यिक संगमका संस्थापक अध्यक्ष रामजी प्रसाद आचार्यले स्रष्टा परिचय प्रस्तुत गर्दै कवि सावित्री आचार्यको संघर्षपूर्ण जीवनयात्रा र साहित्यिक योगदानबारे जानकारी गराउनु भएको थियो। उहाँले आचार्यको साहित्यिक यात्रालाई नजिकबाट चिनाउने प्रयास गर्दै उहाँको लेखन यात्राको विशेष चर्चा समेत गर्नुभएको थियो। तमुदी नेपाल कास्की जिल्ला अन्तर्गत गठित तमु विद्यार्थी समिति कास्कीले शनिबार अभिभावक भेटघाट तथा प्रथम बैठक सम्पन्न गरेको छ। पोखरा नौ नयाँ बजार स्थित तमुदी नेपालको सभाहालमा आयोजित कार्यक्रममा विद्यार्थीलाई अध्ययनशील बनाउनुका साथै तमु भाषा कला संस्कृति पहिचान अधिकार एकता तथा नेतृत्व क्षमता विकासका लागि आवश्यक वातावरण निर्माण गर्ने उद्देश्यले अभिभावक भेटघाट आयोजना गरिएको समितिका अध्यक्ष सतीश गुरूङले जानकारी दिनुभयो। कार्यक्रमका प्रमुख अतिथि तमुदी नेपालका अध्यक्ष हुमबहादुर गुरूङले विद्यार्थीले पहिलो प्राथमिकता शिक्षालाई दिनुपर्ने र त्यससँगै तमु पहिचानको संरक्षणमा सक्रिय हुनुपर्नेमा जोड़ दिनुभयो। कार्यक्रममा तमुदी नेपाल कास्कीका अध्यक्ष प्रेम बहादुर गुरूङ, तमुदी नेपाल केन्द्रीय युवा समितिका अध्यक्ष रमेश गुरूङ तथा अभिभावक धर्म गुरूङले विद्यार्थीहरू संगठित भई सामाजिक उत्तरदायित्वको भावना विकास गरिरहेको भन्दै आवश्यक सहयोग र साथ रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। सो अवसरमा राष्ट्रिय ह्याप्किडो च्याम्पियनशीपमा प्रथम भएकी समितिकी सक्रिय सदस्य मेघमा गुरूङलाई सम्मान समेत गरिएको थियो।
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: टाइम चेक। यति बेला बिहानको 7 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचादी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
0: 93.4 मानव सेवा आश्रम नेपाललाई श्रीपति समाज सेवा पुरस्कार 2083 प्रदान गरिने भएको छ। शनिबार श्रीपति कोइराला गुठीद्वारा पोखरामा आयोजित घोषणा कार्यक्रममा नेपालभर समाज सेवामा उल्लेखनीय योगदान पुर्याएको भन्दै मानव सेवा आश्रमलाई उक्त पुरस्कार प्रदान गर्ने घोषणा गरिएको। पुरस्कारको राशि 2,22,202 रूपियाँ, समाज सेवा पदक र सम्मान पत्र रहेको छ। उक्त पुरस्कार गुठीको आगामी साधारण सभामा प्रदान गर्ने गुठीका अध्यक्ष तथा वरिष्ठ अधिवक्ता फडिन्द्र राज कोइरालाले जानकारी दिनुभएको छ। लुम्बिनी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ब्रह्मारूपा माविलाई सरसफाई तथा स्वच्छता प्रबन्धनका लागि आवश्यक सामग्री सहयोग गरेको छ। बैंकको तर्फबाट विद्यालय शिक्षक अभिभावक संघका अध्यक्ष भोजराज खनाललाई एक समारोहका बीच ती सामग्री हस्तान्तरण गरिएको हो। बैंकले 3 फोहोर संकलन स्ट्याण्ड सहित 8 डस्टबिन तथा 1 डिस्पेन्सर सहितको जार उपलब्ध गराएको हो। उत्तर दक्षिण व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत कालीगण्डकी करिडोरको बेनी जुमसुम कोरोला सड़क आयोजनाले कोरोला नाका जोड्ने छुसाङ धमी सड़कको बहुवर्षीय ठेक्का आह्वान गरेको छ। आयोजनाले शुक्रबार सूचना प्रकाशित गरी छुसाङ धमी सड़कको स्तर हुने तथा कालोपत्रका लागि ठेक्का आह्वान गरिएको हो। पोखरा दुई बरपाटन स्थित विन्दवासिने माविमा अग्निप्रसाद भूषालको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति निर्वाचित भएको छ। मौजूदा समिति सदस्य ज्येष्ठ सदस्य गौतम बिजुक्षेको अध्यक्षतामा शनिबारको भेलाले भूषालको अध्यक्षतामा व्यवस्थापन समितिको अध्यावधि गरेको हो। प्रमुख अतिथि पोखरा दुईका वडाध्यक्ष दिवसमान प्रधानाङ्गले विद्यालयले दिँदै आएको शिक्षामा गुणस्तरीयता आवश्यक भएको बताउनुभयो। उक्त अवसरमा पोखरा महानगरपालिका शिक्षा महाशाखा वरिष्ठ शिक्षा अधिकृत सोमनाथ भण्डारीको सहजीकरणमा शिक्षा ऐन 2028 को संशोधित नयाँ व्यवस्था अनुरूप थप गरिनुपर्ने एकजना र समितिमा रिक्त रहेका अर्का एक पदको लागि अभिभावक भेलाले अग्निप्रसाद भूषाल र लालू प्रसाद अधिकारीलाई समितिको सदस्यमा सर्वसम्मत रूपमा चयन गरेको थियो। अभिभावक भेलापछि बसेको बैठकले भूषाललाई सर्वसम्मत रूपमा चयन गरेको हो।

पोखरा एक सिम्पानी स्थित भानुभक्त आवासीय माविमा शनिबार असल अभिभावकत्व सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ। विद्यालयका संस्थापक निर्देशक दिनेश लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा विद्यालयका अभिभावकहरूको सहभागिता थियो। प्रमुख सहजकर्ता पूर्णस्वभा महर्जनबाट असल अभिभावकको आवश्यकता बालबालिकाको शारीरिक मानसिक सामाजिक तथा भावनात्मक विकासमा अभिभावकको भूमिका सकारात्मक अनुशासन प्रविधिको जिम्मेवार प्रयोग बालमैत्री वातावरण निर्माण र घर विद्यालय सहकार्य विविध पक्षबारे विस्तृत रूपमा सहजीकरण भएको हो।

जिल्लामा शान्ति सुरक्षा कायम गर्न अपराधका न्यूनीकरण घटना न्यूनीकरणका लागि स्याङ्जा प्रहरीले ग्रामीण गस्ती तथा सचेतना कार्यक्रम शुरू गरेको छ। जिल्ला प्रहरी कार्यालय स्याङ्जाले शनिबार मातहतका विभिन्न युनिट टोली परिचालन गरी ग्रामीण बस्ती पुगेर नागरिकसँग सम्वाद गरेको हो। वर्षायाममा हुन सक्ने प्राकृतिक विपदबाट जोगिने उपायबारे पनि प्रहरीले स्थानीयलाई सचेत गराएको हो। प्रहरीले विभिन्न ओडाका बस्तीमा पुगेर शान्ति सुरक्षा र अपराधका नियन्त्रणका विषयमा अन्तर्क्रिया गरेको, समुदायसँगको सहकार्यले मात्र सुरक्षित र अपराधमूलक समाज निर्माण सम्भव भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी एवं प्रहरी नायब परीक्षक महेश दत्त अवस्थीले जानकारी दिनुभएको छ। एसयूएस बालग्राम गण्डकी अन्तर्गतको एसयूएस हर्मन माइनर मावि गण्डकीले शनिबार वार्षिक पुरस्कार वितरण गरेको हो। कार्यक्रममा गण्डकी प्रदेश कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्री भीमबहादुर कार्कीले प्रदेश सरकारले लक्षित समूहका विद्यार्थीलाई दिने छात्रवृत्ति अनुदानलाई निरन्तरता दिने प्रतिबद्धता जनाउनुभयो। उहाँले समृद्ध प्रदेश निर्माणका लागि शिक्षा क्षेत्रको विकास अनिवार्य रहेको बताउनुभयो। समारोहमा नर्सरीदेखि कक्षा 9 सम्म उत्कृष्ट विद्यार्थीहरूलाई विभिन्न विधामा पुरस्कृत गरिएको थियो। पूर्व शिक्षक जया बरालले स्थापना गरेको नगेन्द्र कुमारी नारायण स्मृति प्रतिभा पुरस्कारबाट रज मेरी खड्का कि साङवाङ थापा सम्मानित हुनुभयो। उहाँलाई जनही 25,000 रूपियाँ र प्रमाणपत्र प्रदान गरिएको थियो। नेपाल यातायात स्वतन्त्र मजदूर संगठन तरकारी तथा फलफूल ढुवानी इकाई पोखराले 27 औं स्थापना दिवस शनिबार श्रमिकका 30 जना छोराछोरीलाई सम्मान गरेको छ। कार्यक्रममा सामुदायिक तथा संस्थागत विद्यालयबाट आधारभूत तथा माध्यमिक तहमा उत्कृष्ट विद्यार्थीलाई नगद र स्टेशनरी सहित सम्मान पुरस्कार प्रदान गरेको हो।

अन्नपूर्ण हाइलाइट्समा अब मौसम सम्बन्धी जानकारी। पश्चिममा केन्द्रित रहेको मनसुनी वर्षा आज आइतबारबाट पूर्वी र मध्य नेपालमा शिफ्ट हुने देखिएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार दुई दिन कोशी मधेश बागमती र गण्डकी प्रदेश तथा लुम्बिनीका पूर्वी क्षेत्रमा केन्द्रित रहेको वर्षाको सम्भावना छ। त्यसमा पनि कोशी मधेश बागमती र गण्डकीका पहाड़ी भूभागमा अति भारी तथा तराईका एक स्थानमा भारी वर्षाको चेतावनी दिएको छ। मौसमविद रोजन लामिछानेका अनुसार लुम्बिनीका पश्चिम भूभागसँगै कर्णाली र सुदूरपश्चिममा तुलनात्मक रूपमा कम पानी पर्ने देखिएको छ। पानी त देशैभर पर्छ तर मनसूनको न्यूनचापीय रेखा पूर्वी नेपालको तराई नजिक आउँदैछ। यसले आइतबारबाट पूर्वी र मध्य नेपालमा अलि बढ़ी पानी पर्ने देखिन्छ। उहाँले भन्नुभयो मधेसमा पनि पानी पर्छ, त्यसका केही ठाउँमा पनि ठूलो पानी पर्ने सम्भावना छ। विभागका अनुसार आइतबार कोशी मधेस बागमती र गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी सुदूरपश्चिम र केही स्थानमा वर्षा हुनेछ तर मधेस प्रदेशसहित कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी तथा तराईका भूभागमा ठूलो वर्षाको समेत सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अन्नपूर्ण हाइलाइट्समा अन्तर्राष्ट्रिय समाचार। चीनले यसै महिना दक्षिण प्रान्त प्रशान्त महासागरमा आणविक हतियार बोक्न सक्ने क्षमताको पण्डुलिपिबाट मिसाइल परीक्षण गरेपछि अमेरिका तथा उसका सहयोगी देशहरूमा सुरक्षा चिन्ता बढ़ेको छ। अन्तर्राष्ट्रिय जल क्षेत्र स्थित एउटा आणविक पण्डुलिपिबाट डमी वाहरेट जडित मिसाइल प्रहार गरिएको चीनिया सरकारी संचार माध्यमले जनाएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको भन्दै चेतावनी दिनुभएको छ। ट्रुथ सोशलमा लेख्दै ट्रम्पले आफूमाथि हत्याको प्रयास भएमा थप हजारौं मिसाइलले इरानका सबै क्षेत्र ध्वस्त पारिने चेतावनी दिनुभएको हो। इरानका सर्वोच्च नेता अल खामेनीको अन्त्येष्टिको क्रममा सहभागीहरूले ट्रम्प र इजरायली प्रधानमन्त्री नेतान्याहूलाई मार्नुपर्ने नारा लगाएका थिए। अन्नपूर्ण हाइलाइट्समा अब खेल समाचार। फिफा विश्वकप 2026 अन्तर्गत केही बेर अगाडि सकिएको खेलमा इंग्ल्याण्डले नर्वे विरूद्ध जित हासिल गरेको छ। अतिरिक्त समयमा इंग्ल्याण्डले नर्वेलाई 2-1 गोल अन्तरले पराजित गर्दै सेमी फाइनल प्रवेश गरेको। निर्धारित समयमा दुवै टोलीले 1-1 गोलको बराबरी गरेपछि खेल अतिरिक्त समयमा धकिलिएको थियो। अतिरिक्त समयको 93 मिनटमा जेडले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्याण्डको जीत सुनिश्चित गरेका हुन्। खेलको दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन्। खेलको पहिलो गोल खेलको 36 मिनटमा नर्वेका एन्डियर्सले गरेका थिए तर त्यसको 11 मिनटपछि नै पहिलो हाफको इन्जुरी समयमा जेड वेगलले गोल गर्दै इंग्ल्याण्डलाई बराबरीमा पुर्याएका थिए। यसैबीच फिफा विश्वकप 2026 अन्तर्गत स्विजरल्याण्ड विरूद्धको क्वार्टर फाइनल खेलमा अर्जेन्टिनाले शुरूआतीमै अग्रता बनाएको छ। अमेरिकाको क्यान्सस सिटी स्टेडियममा जारी खेलको 10 मिनटमा एलिक्स म्याक्स एलिटले गोल गर्दै अर्जेन्टिनालाई 1-0 अग्रता दिलाएका हुन्। साबिक विजेता अर्जेन्टिनाले शुरूआतदेखि नै आक्रमक खेल प्रस्तुत गर्दै स्विजरल्याण्डमाथि दबाव बनाएको छ। कप्तान लियोनल मेस्सीको नेतृत्वमा मैदान उत्रिएको अर्जेन्टिनाले प्रारम्भिक 10 मिनटमै गोल गर्दै सेमी फाइनलको यात्रा बलियोको संकेत बनाएको हो। र पोखरामा जारी यु 16 छात्रतर्फका खेलहरू जारी रहेका छन्। पोखरा रंगशाला स्थित ह्याण्डबल एकाडेमी खेल मैदानमा जारी प्रतियोगितामा छात्रतर्फ गण्डकी बोर्डिङ ए र बी टीम सेमी फाइनल प्रवेश गरेको खबरमा उल्लेख छ। बिहान 6 बजेबाट प्रसारणमा रहेको अन्नपूर्ण हाइलाइट्समा खबरको सिलसिला सकिएको छ। जहाँ जाँदै प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक। नेपालमा भयावह भन्दै आत्मदाहका घटना, 11 महिनामा 11 आत्मदाहका घटना, 8 जनाले ज्यान गुमाए, आत्मदाह रोक्न सकारात्मक पहल आवश्यक। गण्डकी प्रदेशमा पूर्वाधार विकासमा कामले गति लिएको मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको दावी, निर्धारित समय अगावै निर्माण भएको पुल उद्घाटन। बस पार्क क्षेत्रका 233 परिवारको अन्यत्र पनि जग्गा जमीन भेटियो, वास्तविक सुकुम्बासीको उचित व्यवस्थापन गरिनुपर्ने माग। राष्ट्रिय उपभोक्ता मञ्च गण्डकीको तेस्रो वार्षिक साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न, अध्यक्षमा पुनः कपिलनाथ कोइराला चयन। नेपाल परिवार नियोजन संघ कास्की शाखाको 45
वार्षिक शाखाको सभा सम्पन्न, सभापतिमा पुनः नवीन सिग्देल चयन। अन्तर्राष्ट्रिय खबरतर्फ, चीनमा गरिएको एक मिसाइल परीक्षणले नै विश्व तरंगित। इरान विरूद्ध 1000 मिसाइल तयारी अवस्थामा रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी। र खेल खबर अन्तर्गत, फिफा विश्वकप 2026 अन्तर्गत नर्वेलाई 2-1 पराजित गर्दै इंग्ल्याण्ड सेमी फाइनलमा प्रवेश। प्रविधिबाट साथ दिने अरविन्द विक्रम राणालाई धन्यवाद। हाम्रो अर्को हाइलाइट साँझ 6 बजे सुन्न सक्नुहुनेछ। अहिलेको लागि समाचार कक्षबाट सबिन बिदा माग्छु। नमस्कार।

0: उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाई हाम्रै शहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57-066-12 र 98-22-79-993।
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट, डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन ल्याब टेक्निसियन, डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाई शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 98-560-33-405, 98-560-33-405।
3: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याश ब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनेरेसन।
4: हिमस्टार फर अ कम्प्लिट होम।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा, फोन 061-588-115, 98-251-98-190।

0: समसामयिक तथा सामाजिक विषय वस्तु माथिको बहसमूलक कार्यक्रम आजको बैठक।
1: नमस्कार, कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ। म आरजी उपस्थित भएको छु हाम्रो साथी अरविन्द सँगै। आजको बैठकमा हामी विभिन्न विषयवस्तुमा कुराकानी गर्दछौं। आजको श्रृंखला हामीले मीडियासँग सम्बन्धित कुराकानी गर्दैछौ। यो श्रृंखलामा मीडियाका आरोह अवरोहका कुराकानी र यो न्यू टेक्नोलोजीका बारेमा र अबको यो गन्तव्य कथातिर दिशा निर्देश गर्दा उचित हुन्छ भन्ने खालको बहस चलिरहँदाखेरि यी कुराकानीहरूलाई म जोड्दछु। पत्रकारिता क्षेत्रबाट यसैको उपार्जनमा लाग्नुभएका उत्थानमा रहिरहनुभएका पत्रकार पवन पौडेललाई मैले आज पोखरा आउँदाको यो समयमा फेला पारेको छु, उहाँसँग कुराकानी गर्छु। नमस्कार पवन जी, यहाँलाई स्वागत छ।
2: धन्यवाद आजजी,
1: आराम हुनुहुन्छ?
2: एकदम ठिक छु।
1: अब मीडियामै लागिरहेको मान्छे, मीडियाकै नीति खोती र खोजी, अब यसको रिसर्च, यी पाटाहरूसँग त जोडि नै रहनु भएको छ नि, होइन?
2: हजुर हजुर, मेरो त मैले करियर सुरु गरेकै मीडियाबाट, र मैले पढ्न पनि यही आम संचार पत्रकारिता पढेँ, र अहिले रिसर्च अनुसन्धान अनि यही नै फिल्डमा छु। जोस नजिकबाट हेरिरहेको छु, काम पनि गरिरहेको छु।
1: अब समय सन्दर्भ अनुसार मीडियाका परिभाषाहरू पनि बेग्ला बेग्लै हुन थाले, बेग्ला बेग्लै गर्न थाले, र फेरि अर्को सोसियल मीडिया आइसकेपछि एक खालको अटस मटसको स्थिति पनि सृजना भयो। अब के हुन्छ?
2: एकदमै तपाईँले गम्भीर विषय उठान गर्नुभयो। हामी चाहिँ मलाई पहिला यो भन्दा अगाडि चाहिँ अलिकति थोरै केही कुरा भन्नु, मलाई अन्नपूर्ण एफएममा आरजु विष्ट सल्यानीलाई सुनेर हामीले चाहिँ पत्रकारिता, दिमागमा पत्रकारिता गर्ने, रेडियोमा बोल्ने सपना चाहिँ हामीले चाहिँ सुरु गरेको हो, र पछि दौलीमा हामीले अग्रधर रेडियो स्टेशन स्थापना पनि गर्नुभयो दौली एफएम। त्यसमा मैले सुरुदेखिको करियर र सम्भवनी काम गरे, र अहिले सामुदायिक रेडियो प्रसारक संघमा केन्द्रीय बोर्डमा रहेर काम गरिरहेको छ। तर यो हामीलाई चाहिँ यो भन्दाखेरि हामी सामुदायिक भनिने रेडियोहरूको एउटा छ, तर नेपालमा चाहिँ दुई खालको प्याटर्न छ भन्ने लाग्छ। एउटा चाहिँ कम्युनिटीको लागि रियल्ली सर्भ गर्ने रेडियोहरू होइन, अरूको भनेको टोटल्ली कमर्सियल। म चाहिँ अन्नपूर्ण एफएमलाई, किनकि मैले 62-63 आन्दोलन त्योभन्दा अगाडिदेखि जति मैले सुने, अहिले पनि तपाईँहरूले पुराना प्रोग्रामहरू कन्टिन्यू गरिरहनु भएको छ, आजको बैठक यस्ता कुराहरू, त्यो चाहिँ कम्युनिटीको लागि सर्भ गरेको भन्ने म विश्वास गर्छु, म संचारको आम संचारको विद्यार्थीको भएको हिसाबले। र त्यो स्टेशनमा आएर केही कुराहरू मैले त्यो अनुभवहरू सेयर गर्न पाएँ, म यसको लागि चाहिँ तपाईँलाई विशेष धन्यवाद दिन पनि चाहन्छु। र तपाईँले अघि उठाउनु भएको प्रश्नमा चाहिँ संसार जहिले पनि परिवर्तनशील छ, हामी यो आम संसारको मीडियाको मात्र कुरा नगर्ने हो भने ढुङ्गे युगबाट हामी अहिलेको यो युगमा छौँ नि त, होइन? हामी 21 शताब्दीलाई सूचना प्रविधिको युग भनिन्थ्यो। सूचना प्रविधिभित्र पनि पहिला कम्प्युटर चलाउनु अनि त्यसपछि कम्प्युटरको सफ्टवेयरहरूको कुराहरू मात्र थियो भने, अहिले कम्प्युटर सफ्टवेयरबाट पनि माथि उठेर कम्प्युटिङ पनि ठुल्ठूला काम गर्नको लागि कम्प्युटरहरूको युजेज, त्यसपछि तपाईँको काम, हरेक कामसँग चाहिँ अहिले चाहिँ यो प्रविधि जोडियो, एआई आइरहेको छ, होइन? त्यो भएर यसरी हेर्ने हो भने चाहिँ जसरी समाज परिवर्तनशील छ, त्यसै गरी समाजभित्रका हरेक क्षेत्र परिवर्तनशील हुन्छ, र संचार माध्यममा, संचार आम संचारमा आएको परिवर्तनलाई चाहिँ मैले त्यो परिवर्तनको एउटा पाठकै रूपमा, जुन परिवर्तनशील हुन्छ जे पनि चिज, समाज परिवर्तनशील हुन्छ, त्यसैको पाठका रूपमा लिएको छु मैले चाहिँ।
1: प्रविधिले दिनानुदिन फटको मारिरहेको छ, र हाम्रो जस्तो मुलुकमा जुन संचार क्षेत्रमा हामीले काम गरिरहेका छौं, हामीले फटको मार्न सकिरहेका छैनौं।
2: अब यसलाई म चाहिँ अलिकति अप्टिमिस्टिक मान्छे हो, होइन? हामीले एउटा परिवर्तन आयो, होइन? कतिपय परिवर्तन चाहिँ चेन्ज इज इनेभिटेबल भनेर भन्छ, कतिपय चाहिँ कसैले पनि रोक्न सक्दैन। जसरी नेपालमा यो मोबाइल कम्युनिकेसनको, जुन मोबाइलको प्रविधिमा यति धेरै परिवर्तन, यो साउथ एसियामा यति खतरा भयो कि त्यो हाम्रो पोलिटिकल लिडरसिपले केही बेस बनाउनु भयो होला, उहाँले जस पनि लिनुभयो, तर त्यो उहाँहरूले चाहेर मात्रै भएको पनि होइन कि, कतिपय चिज चाहिँ त्यो रोक्नै नसकिने गरेर जान्छ क्या, जस्तो वरिपरि सबैतिर भएको हुन्छ त्यो जान सक्छ, त्यस्तै हो भन्ने लाग्छ मलाई। भनेको त्यो परिवर्तनको एउटा संघारमा हामी छौँ, परिवर्तन सुरु भइसकेका छ। अबको चिज चाहिँ के हो भने, हामीले अहिले हामी आत्तिनु पर्दैन आजजी, किनभने हामीले त्यसलाई कतिको आत्मसात गर्न सक्छौ र कतिको, जस्तो चार्ल्स डार्विनको थ्योरी छ नि त, सर्भाइभल अफ द फिटेस्ट, जो चाहिँ परिवर्तनसँग चाहिँ आफूलाई एडप्ट गराउन सक्छ, त्यो अनुसार आफूलाई चेन्ज गर्न सक्छ, त्यो चाहिँ यो रेसमा, लङ रेसमा जाने हो। जसले चेन्ज गर्न सक्दैन त्यो चाहिँ यो रेसबाट चाहिँ बाहिरिन सक्छ। यो हरेक क्षेत्रमा लागू हुन्छ। सञ्चार माध्यममा पनि अहिले एआई प्रविधि आएको छ, सोसल मिडिया, न्यू मिडिया, डिजिटल मिडिया, हामी यसलाई जे जे भनौँ, स्मार्टफोनमा अब पहिला हामी मैले भने तपाईँहरूको अन्नपूर्ण एफएमको न्यूज मैले चाहिँ घरको रेडियो सेटमा सुन्थेँ, पछि मैले मोबाइल फोनमा त्यो इयरफोन लगाएर सुन्न थाले, अब पछि हुँदाहुँदा अहिले म तपाईँहरूको न्यूजहरू सुनिरहेको हुन्छु। म बिहानै बेलुका चाहिँ वाक गर्दाखेरिमा केही गर्दाखेरिमा दिनभरि सबै हेर नभ्याए हुनसक्छ भनेर सुनिरहेको हुन्छु। म अहिले चाहिँ हाम्रो पात्र एपमा तपाईँको सुन्छु, तपाईँको वेबसाइटमा आएर म सुन्छु, होइन अरू नेपाली पात्रहरू यी एप्सहरूबाट सुन्छु। भनेपछि तपाईँहरू चाहिँ त्यो प्रविधिमा तपाईँ जानुभयो भनेपछि त तपाईँ त एउटा थप रेस थप्नु भयो नि त तपाईँले आफ्नो विशेषता। अन्नपूर्ण एफएम रेडियो सेटमा मात्रै त अब त सुन्ने त धेरै कम छ नि त, त्यो आजको भोलि नै जिरो त हुँदैन नि त। तर सँगसँगै जे ग्रोइङ छ त्यसमा पनि त तपाईँहरू सँगसँगै जानुभयो भने त अनि तपाईँले त त्यो परिवर्तनलाई आत्मसात गर्नुभयो
1: भनेपछि एडप्टेसन भेरी इम्पोर्टेन्ट,
2: त्यो त एकदमै इम्पोर्टेन्ट छ। र अहिले तपाईँले जे उठान गर्नुभयो, हिजो मात्र पनि हामी गण्डकी प्रदेशको त्यो एउटा मिडिया रजिस्ट्रारले आयोजना गर्नुभएकोमा मैले एउटा प्यानल सेसन लिड गरेको थिएँ, त्यसमा चाहिँ अहिलेको अर्थतन्त्रको पार्टमा बढी मिडियाको अर्थतन्त्रको बारेमा कुरा भएको थियो। धेरै साथीहरू हाम्रा अग्रजदेखि लिएर हामी सँगै काम गर्ने साथीहरू अथवा नयाँ साथीहरूले पनि गुनासो के छ भने यो मिडिया एकदम संकटमा छ भनेर भन्नुहुन्छ। यो नौलो कुरो होइन, कहिले पनि कुनै पनि क्षेत्र चुनौती रहित हुन्छ र समयअनुसार चुनौती बदलिने हुन् तर चुनौती रहित कहिले पनि हुँदैन। यो अहिले चाहिँ मिडियाले धेरै मिडियाको चाहिँ साथीहरूले एउटा त गुनासो गर्ने के अरे कुराहरू के छ, हामी संकटमा छौँ भनेको कारण के हो भने म के भन्छु भने अहिले हेरौँ न कन्टेन्ट क्रिएटरहरूले एउटा कन्टेन्ट बनाएर महिनामा मेरा साथीहरू छन् काठमाडौँमा महिनामा तपाईँको 12-15 लाख रुपियाँ आनन्दसँग कमाइरहेकाहरू पनि छ नि त, होइन? हामीले त्यो किन कमाउन सकेनौँ हो यहाँ हो क्या प्रश्न गर्नुपर्ने चाहिँ। म आम संसारको विद्यार्थी भएर मैले भनिरहेको छु, हामीले चाहिँ यदि हामी एउटा कोही कन्टेन्ट क्रिएटर हिजो भर्खर उदाएको कन्टेन्ट क्रिएटरले महिनामा 12-13 लाख रुपियाँ कमाउन सक्छ भने हामी एउटा पत्रकारिता पढेर आएको, कन्टेन्ट क्रिएटर त पत्रकार होइन नि, हामी पत्रकारिता पढेर आएको, हामीले एक खालको क्रेडिबिलिटी पत्रकारले चाहिँ जुन पत्रकारिताको सिद्धान्त छ एबीसी एक्युरेसी ब्यालेन्स क्रेडिबिलिटी भनिन्छ, सत्यता निष्पक्ष सन्तुलन, त्यो चिज फलो गर्छ भने त सोचे अलरेडी थाहा छ। तपाईँको जुन पोखरामा तपाईँलाई मान्छेले मान्छन् सम्मान गर्छन् पुरानो 30 वर्षदेखि अन्नपूर्ण एफएममा काम गरेको भनेर मात्र होइन के, तपाईँले त्यहाँ बसेर तपाईँले चाहिँ त्यो सिद्धान्त फलो गरेर काम गर्नुभएको भएर तपाईँको चाहिँ यहाँ एउटा सोसल रिकग्निसन हो, तपाईँको मिडियाको रिकग्निसन त्यो हो भने हामीले नै त्यो प्रविधि अनुसार हामी चेन्ज गर्यो भने अझ यसलाई अझ सरल तरिकाले भनौँ, मान्छेले मोबाइलमा स्मार्टफोनमा न्यूज हेर्न थाले भनेपछि हामीले हाम्रा कन्टेन्टलाई स्मार्टफोन फ्रेन्डली गराएर रेडियो अन्नपूर्णले नै दियो भने त्यो अर्को कोही नचिनिएको मान्छेले परिचय बनाउने बेलासम्म त रेडियो अन्नपूर्ण त अलरेडी चिनिएको छ त, होइन? त्यो चिज मान्छेले हेर्न थालिसकेपछि रेडियो अन्नपूर्ण भनेको मान्छेको दिमागमा चाहिँ रेडियोमा मात्र सुन्ने भन्ने थियो भने यो त फोनमा पनि आउँदो रहेछ भनिसकेपछि त्यो मान्छेले अटोमेटिक उसले पनि त्यो चेन्जलाई आत्मसात गर्छ कि रेडियो अन्नपूर्ण प्रविधि मैत्री भइसक्यो भनिन्छ अनि त्यतैबाट उसले तपाईँलाई कन्जम्सन गर्न थाहा छ कि।
1: हामीले अब सिटीहरूमा गाउँतिर पनि त्यो गर्नुहुन्छ, यो मर्निङ वाक गर्ने अथवा इभिनिङ वाक गर्ने, राति 9-10 बजेतिर पनि यसो बाटातिर कतै रेडियोको साउन्डहरू त्यो मोबाइलमा सुन्दै गरेको, हिँड्दै गरेको, दौड्दै गरेको त्यो भेटाउँछ। डाइभर्ट भएको छ
2: हो त्यही त, पहिला भनेको चाहिँ जस्तो तपाईँ घरमा गएर रेडियोमा, किनकि बाटो बाटोमा रेडियो बजाउने सबैले गर्ने पनि हुन्थेन, घरमा त रेडियो हुन्छ अथवा तपाईँहरूको न्यूज बुलेटिन पनि बेलुकाको यो टाइममा हुन्छ भनेर जाने हुन्थ्यो भने अब चाहिँ एउटा त रियल टाइममा पनि सुन्न मिल्यो एप्लिकेशनहरू मार्फत, होइन? कति फोनमा त आजकल इयरफोन लगाउनै मिल्दैन, तर तपाईँ डिजिटल्ली इन्टरनेटमा जानुभयो भने त एउटा स्मार्टफोन भनेर अर्को फोनमा फरकै त्यही हो नि त। स्मार्टफोनमा तपाईँले सबै चिज इन्टरनेटमा उपलब्ध पाउन सक्नुहुन्छ, हातको मोबाइल कम्प्युटर खोल्नु परेन, ल्यापटप खोल्नु परेन, के यही हुन्छ
1: भने
2: अनि अर्को कुरा फोन त तपाईँसँग जहिले पनि हुन्छ, अब अभिन्न अङ्ग बनिसक्यो अनि सजिलो त्यो भयो नि त, होइन? अनि सजिलो खोज्दैन मान्छेले, डेफिनेटली खोज्छ, अनि त्यही पाउने भइसकेपछि त मान्छेले दुःख खोज्ने बाटोमा जाँदैन नि त। विकल्प भएन भने फेरि कस्तो फोन डेड होला अथवा अरू कुराहरू त हामी पछि पनि बहस गर्न सक्छौँ, त्यस्तो विकल्पको लागि जुन ट्रेडिसनल वेमा हामी गइरहेको छौँ त्यो पनि एउटा अप्सन हुनसक्छ। जस्तो बिहान मान्छेले पत्र रेडियोको मात्रै कुरा नगर, पत्र पत्रिकाको गरौँ न, बिहान अब धेरै पत्र पत्रिकाहरू हुन्छन्, धेरै अनलाइनहरू, कैयौँ अनलाइनहरू अहिले यो कोविड पछाडि चाहिँ लगभग हाम्रो गण्डकी प्रदेशको पनि मैले एउटा डेटा हेरेको थिएँ, 3 गुणाले बढेछ अनलाइन खोल्ने, होइन? रेडियोहरू त फेरि बन्द पनि भएका छन्, करिब 23 रेडियो त हाम्रो बन्द भइसक्यो हाम्रो यो प्रदेशमा। कतिपय चाहिँ हेर्दाखेरि बन्द नभनिकन तपाईँहरूको त राम्रोसँग चलाइरहनु भएको छ, तर कतिपयको चाहिँ कहिले बज्ने कहिले नबज्ने पनि भएको छ नि त, होइन? त्यही भएर हामीले चाहिँ जसरी परिवर्तन भएर हामी जान थाल्यौँ भने चाहिँ हाम्रो चाहिँ दिगोपनामा जान्छ कि दिगोपना अगाडि बढ्छ। पहिलेको चीजलाई पनि अहिले हामी भत्काउनेतिर पनि नलाग्यौँ, एउटा इतिहास पनि हो। जस्तो प्रिन्ट माध्यम बेलायत अमेरिकामा पनि अहिले पनि चलिरहेको छ नि त। यहाँ फेरि एउटा रेडिकल हुनु हुँदैन क्या, परिवर्तन आयो भन्दैमा सबै पुरानो फाल्ने भन्ने पनि गर्नु हुँदैन, तर फेरि परिवर्तन छ, होइन म त यही हो, रेडियो हो, ट्युनिङ नै गरेर सुन्ने हो, पत्रिका मात्रै हो, हामी त इन्टरनेटमा जाँदैनौँ किनकि हाम्रो पहिचान नै यही हो यति सालदेखिको मात्र भनेर पनि भएन। अप्सन दियो भने तपाईँको डेफिनेटली तपाईँको श्रोता, तपाईँको पाठक, तपाईँको दर्शक बढ्छन्, र जहाँ हाम्रा दर्शक पाठक श्रोता छन् हामी त्यहाँ जानु पऱ्यो क्या। यति गर्ने हो भने यति गर्छ, जस्तो तपाईँले बनाएको कन्टेन्ट दिनभरि तपाईँले बनाएको न्युज बुलेटिन चाहिँ तपाईँले पोडकास्ट प्लेटफर्ममा आजकल मान्छेले सुन्छ, नेपालमा पैसा तिरेर अमेरिकन पोडकास्ट प्लेटफर्म सुनिरहेको छन्, स्पोटिफाईहरूमा पैसा तिरेर मान्छेले सुनिरहेको हुन्छ, विज्ञापन पैसा तिरेर पनि विज्ञापन रहित हुन्छ, अनि त्यहाँ तपाईँको कन्टेन्ट चाहिँ किन नहाल्ने त तपाईँले? त्यो भएपछि त त्यो प्रविधिमा भएको मान्छेले पनि तपाईँको कुरा सुन्ने भयो के, होइन? अनि हाम्रा संचार माध्यमका साथ अरू समस्या फेरि यो मात्रैले सबै समाधान हुन्छ म भन्दिनँ, तर यति मात्रै गर्यो भने युट्युबमा तपाईँले चाहिँ रेडियोमा बजाएको कार्यक्रमलाई सानो भिडियो बनाएर युट्युबमा चाहिँ 5 मिनटको कति मिनटको क्लिप्स तपाईँले जुन गरेको बहसका महत्वपूर्ण अंशहरू चाहिँ टिकटकमा क्लिप्स गराएर हाल्ने हो भने मान्छेले चाहिँ तपाईँहरूलाई त्यहाँ पनि खोज्न थाल्छ, र त्यसबाट जुन अर्निङ अरू कन्टेन्ट क्रिएटरहरूले पाइरहेका छन् त्यो अर्निङ तपाईँले पनि पाउनुहुन्छ। र कन्टेन्ट क्रिएटर जस्तो भाइरल मात्रै बन्न पनि पर्दैन हाम्रो, किनकि हाम्रो एउटा पहिचान छ नि त। अब लिगेसी मिडिया भन्छन्, ट्रेडिसनल मिडिया पनि भन्लान् कतिले, अब मेन स्ट्रिम मिडिया भनिन्छ, मेन स्ट्रिममा अहिले फेरि अनलाइन डिजिटलहरू पनि आइसकेका छन्। जस लिगेसी मिडिया जुन पहिला परम्परागत रूपमा चलिरहेको थियो ती मिडियाले पनि भविष्य छ, त्यति हो कि जहाँ आफ्ना पाठक श्रोता दर्शक छन् त्यहाँ चाहिँ हामी पुग्न पर्यो। अब जस्तो भनौँ न, अब पुरानो पहिले पत्रिका रेडियो टेलिभिजन हेर्दै आइरहेको पुस्ताले चाहिँ मानौ तपाईँहरू कहाँ हुनुहुन्छ भनेर अलि खोज्न बढी दुःख पनि गर्ला। जो पुस्ता हामी जेएनजी आन्दोलन भयो त्यत्रो रिभोल्युसन भयो, उनीहरू एउटा डिजिटल मिडियाको माध्यमबाट रिभोल्युसन भएको थियो, जम्मै चिज चाहिँ फेसबुक तपाईँको टिकटक यिनीहरूबाट भइरहेको, मेन स्ट्रिम मिडियाले त सुरुमा धेरै त्यसरी क्यारी पनि गराएको थिएन त्यो मुद्दाहरू, त्यत्रो चिज भयो त भनेपछि उनीहरूलाई अगाडि गइसके भनेपछि अनि तिनीहरूले पनि त थाहा पाउनु पर्यो नि त। अनि उनीहरूले मिडिया भनेको कन्टेन्ट क्रिएटर ठानिरहेको छन् कि उनीहरूले, कन्टेन्ट क्रिएटर भनेको एउटा सामग्री, भिडियो सामग्री जस कसरी हुन्छ धेरै भ्यू गराउन कन्टेन्ट क्रिएटरको दिमाग लाग्छ भने एउटा पत्रकार त त्यसरी मात्रै सोच्दैन नि त। कसरी क्वालिटीको कन्टेन्ट दिने, बायस रहित, यो एक्युरेसी, ब्यालेन्स, क्रेडिबिलिटी, यो हाम्रो संचारको सिद्धान्त पूरा गरेर 5W के कहाँ कसरी कसले दुवै पक्षको चाहिँ आरोप लागेको पक्षको पनि भनाइ गरेको चिज राखिदिने हो भने त आजकलको पुस्ताहरू फेरि रिजनिङ एकदम यो तर्कमा त्यसपछि चाहिँ त्यो
3: क्वेशन गर्ने खालको
2: त्यसमा विश्वास राख्छन्। उनीहरू झन् हाम्रा कन्टेन्टहरू उनीहरूले हेर्ने हुन सक्छ के, त्यति हो कि उनीहरूले कुन ढाँचामा मन पराउँछन् त्यस्तै त्यो हामीले गर्नु पर्यो नि त।
3: म अलिकति यो रेडियोप्रति भइरहेको चिन्तालाई अलिकति कोट्याउन चाहन्छु। अब ऐन कानूनहरू उस्तै हो, अब एउटालाई सामुदायिक भनेको छ, कम्युनिटी भनेको छ, अर्कोलाई व्यावसायिक भनेको छ, काम फेरि सबैले लगभग उस्तै गर्नु परेको छ र गरिरहेको त्यो अवस्था पनि छ। अहिले संख्यात्मक रूपमा रेडियोहरूको जुन भोल्युम घटिरहेको छ यसलाई अब भइरहेकालाई बचाउन चाहिँ कसरी सकिन्छ? सरकारसँगको कोर्डिनेसन वा सरकारले अहिले चाल्न थालेका कदमले केही सघाउ पुर्याउँछ?
2: तपाईँले अर्को एकदम महत्वपूर्ण विषय उठाउनु भयो। म पहिला चाहिँ तपाईँले सुरुमा सामुदायिक र व्यवसायको भिन्नताको बारेमा अलिकति मलाई केही भन्न मलाई, किन सामुदायिक रेडियो अभियानमा म लागेको पनि 10-12 वर्षदेखि त यसैमा जोडियो होइन, लामो समय हजुर, र पढेको र रुचि भएको विषय पनि भएको भएर हाम्रो नेपालमा मूलत चाहिँ 62-63-85 रेडियो खुल्ने बाढी आयो। त्योभन्दा अगाडि तपाईँहरू थोरै हुनुहुन्थ्यो, पछि चाहिँ तपाईँहरूसँग प्रतिस्पर्धी धेरै आए र बीचमा आएका कतिपय बन्द भएर पनि गए होइन। रेडियोको चाम एकदम धेरै भएको भएर सबैले रेडियो खुल्ने एउटा चाहिँ त्यो माहौल बन्यो, रेडियो शक्ति पनि बन्यो होइन, धेरैले सुन्ने, स्थानीय मुद्दामा धेरै बहस हुने, तत्काल त्यहीँको कुरा दिने, त्यहीँका मान्छेहरू बोल्ने, त्यहीँको समस्यामा छलफल बहस हुने, एउटा स्वर्णकाल हो नि त रेडियोले नेपालको संचार, आम संचारमा स्वर्णकाल सृजना गरेको हो नि त। त्यो कारणले गर्दाखेरिमा धेरैले चाहिँ त्यो आकर्षणको नाममा खोलिदिए, तर सस्टेन भएर लङ टर्म भिजन भएर सबै खुलेनन्। जो जो लङ टर्म भिजन नभएका थिए तिनीहरू धेरै जस्तो अलिक संकटमा छन्। र कतिपय चाहिँ फेरि भिजन लङ टर्मै भएर गएकाहरू पनि समस्यामा परेको पनि छ। र पहिला सामुदायिक र व्यावसायिकको पार्टमा मैले छुट्याउन खोजेको चाहिँ जस्तो अन्नपूर्ण एफएमले मैले अगाडि भने म तपाईँहरूसँग यहाँ आएर मात्र मैले भने होइन कि बाहिर यस्तै फोरमहरूमा पनि मैले कुरा गर्छु कि 62-63 आन्दोलन यहाँका जस्तो माओवादी द्वन्दका ताकाका मुद्दाहरू उठाउन जसरी तपाईँहरूले काम गर्नुभयो के अरे त्यो चाहिँ टेक्निकली तपाईँहरू व्यावसायिक हो तर त्यसलाई म चाहिँ सामुदायिक भन्छु। तर हामीसँग सँगसँगै फेरि कस्ता रेडियोहरू पनि छन् भने अहिले पनि जसले चाहिँ टोटल्ली एउटा ठूलो कर्पोरेट तरिकाले चलाइरहेको छ। अब भनौँ न ठूलो एउटा हाउसले नेसनल हाउसले चलाइरहेर ठाउँ ठाउँमा स्टेसनहरू राखेको वालाहरू छ एउटै चिज रिले हुन्छ त्यो चाहिँ त्यसलाई हामी टोटल्ली कमर्सियल भन्न सकिने भयो। इन्डियामा पनि त्यो प्र्याक्टिस छ न्युज इन्डियाको रेडियोहरूले दिँदैन तर मिर्ची एफएम रेडियो सिटी यिनीहरू भनेको कैयौं सहरहरूमा यिनीहरूले स्टेसन राखेर चाहिँ त्यो कर्पोरेटतिर गइरहेका छन्। तर अन्नपूर्ण एफएमले त यहीँका मुद्दाहरूमा यही रिजनमा गरेर गरेको छ पोखरा बेस भएर तपाईँ यो रिजनल रिजनमा काम गर्नुभएको छ यहाँको मुद्दामा बस गर्नुभएको छ। जस्तो अरू कुनै एफएम सुन्ने मान्छेले चाहिँ काठमाडौँको मात्रै कुरा सुन्नु त उसलाई के अर्थ भएर उसको त्यहाँसँग केही पनि जोडिन तर यहाँको एफएम सुन्दाखेरि त यहीँका कुराहरू यहीँका न्युज जस्तो तपाईँहरूले सानसानो एउटा स्कुलको प्रोग्रामको न्युजहरू पनि दिइरहनु भएको हुन्छ अरू यहाँका एफएमहरू जो राम्रो चलिरहेका छन् उनीहरूले पनि त्यही गरिरहेका छन् नि त त्यो भएपछि त काठमाडौँको रेडियो स्टेसन भनेर त्यो चिज उसको लागि राम्रो भयो नि त त्यो त्यहीँका समुदायको मुद्दामा समुदायले चाहेको कुराहरूमा समुदायका विषयहरूलाई जोडि दिइरहेको छ भने हामी अब अलिकति ब्रोडर भएर सोच्नुपर्छ भन्ने लाग्छ। ती चाहिँ हामी समुदायको लागि हो भनेर अरू भनेको टोटली नाफाको लागि हो।
3: यहाँनिर थोरै कुरो जोड्दाखेरि जुन तपाईँहरू त अब त्यहीँको रैथानी हुनुभयो राजामामासँग तपाईँहरूको कन्ट्याक्ट थियो उहाँहरूसँग हरेक दिन उठ बस्नै हुन्थ्यो बोलचाल नै हुन्थ्यो अब उहाँका कुराकानी हुन्थे पोखरासम्म जोडिएर राजामामाका कुरा उठाउँदाखेरि वा त्यहाँबाट तल सेती नदीको त्यो राफ्टिङ गर्दै सुडेपुल कटेसम्मका माझीहरूका कथाहरू सुनाउँदाखेरि मान्छेहरू त्यति बेला अचम्ममा पनि हुन्थे अचम्म यस अर्थमा पर्थे हाम्रो कुरा गिठा खाएको पनि आयो है। राजा मामाले धेरै शब्द त बोल्नुहुन्थेन 10 शब्द जति उहाँले बोल्नुहुन्थ्यो कुसण्ड जातिका ती सुनाउँदाखेरि हे राजा मामाको पनि भाषा रहेछ है भन्ने कुरा रेडियोबाट सुन्यौं हामीले भन्ने पनि भयो। अब हामी के गरेर साथीहरू मिलेर सानो एउटा डकुमेन्ट्री बनाउँदाखेरि दमौलीको त्यो मैदानमा त्यो डकुमेन्ट्री सो गर्दाखेरि अलिकति पैसा उठाएर फेरि उहाँलाई त्यो दिँदाखेरिको त्यो अपनत्व देशभर नै गयो पछि एक खालको सहयोगको परिपाटी हुने अब सामाजिकीकरणको परिपाटीमा त्यो जोडिने र राजामामालाई एक खालको पहिचान बनाउने काम पनि त्यही संसार क्षेत्रले त गर्यो होइन दियो होइन
2: मलाई त्यो
3: संसारले गर्दाखेरि सबै कम्युनिटीमा त्यो कुराकानी पुग्दाखेरि नागरिकता पनि पाउनुभयो उहाँले
2: एकदमै त्यो त एकदमै खुसीको कुरा नेपालको एकमात्र कुसुन्डा समुदायको हुँदा अहिले बित्नुभयो उहाँ तर त्यो मलाई तपाईँहरूले गरेको त्यो कन्ट्रिब्युसन याद छ मैले यही चिजमै जोड्न खोजेको त्यही भएर हामी जुन चाहिँ अब लिगेसी मिडिया भनेर आजकल भन्न थालेका छन् परम्परागत शैलीमा चलेका मिडियाहरूले चाहिँ गरेको चिज नै समुदायका लागि यस्तै चिजहरू हुन् जुन चिजमा अहिले आएका कन्टेन्ट क्रिएटरहरूको पहिलो कुरो उहाँहरूलाई चाहिँ पैसा कसरी कमाउने भन्ने छ उहाँहरू पत्रकार होइन पत्रकारिताको सिद्धान्त उहाँले पढ्नु भएको छैन अभ्यास मिलाउनु भएको छैन त्यसकारण उहाँहरूबाट त्यस्तो चिज नहुन्छ भ्यू धेरै आउँछ भन्ने सवालमा कतिपय आउनु नि सक्लान् तर सबै चिजमा उहाँहरू त्यसरी जानुहुन्न जुन चिज चाहिँ हामीले चाहिँ हाम्रो समुदायको लोपन्मुख चिजहरूलाई समुदायमा नसक्नेहरूलाई सीमान्तकृतहरूलाई सपोर्ट गर्नुपर्छ भन्ने चिज यही चिज नै हाम्रो स्ट्रेन्थ हो कि आज चाहिँ मैले त्यही भएर भनेको यदि हामी सञ्चार माध्यमहरूले चाहिँ हाम्रो धर्मलाई चाहिँ निर्वाह गरिराखेका छौं तर नयाँ प्रविधि नयाँ रूपमा नयाँ शैलीमा मान्छेले चाहेको शैलीमा रुचाउने शैलीमा दिन थाल्यो भने त अनि मान्छेले कम्पेयर गर्न थाल्छ क्या कन्टेन्ट क्रिएटर र अनि जिम्मेवार मिडियाको बीचमा कम्पेयर गर्न थाल्छ अनि त्यसपछि मान्छेले होइन हामीले त जोसुकै मान्छे पनि त हामीमा करुणा छ नि आजजी कोही मान्छे सड़कमा मागेको मान्छे देखिन्छ उसको समस्या सुनेर हामी अहिले सोसियल मिडियाबाट पनि कति उपचार गर्न अप्ठ्यारो परेको मान्छेहरूलाई तपाईँहरूले न्युजहरू दिइरहनु भएको हुन्छ कति सहयोग जुटिरहेको पनि छ नि त अनि हामीले यो जिम्मेवार छ भनिसकेपछि यसलाई सपोर्ट गर्नुपर्छ भन्ने झन आउँछ कि अघि तपाईँले भनेको पोइन्टमा यहाँ जोडिन्छ मिडियाहरूले हामी संकटमा छौँ हामी बन्द हुने अवस्थामा छौँ राज्यले चाहिँ अब अहिले राज्यले फेरि एउटा यो चिज चाहिँ गलत हो जस्तो सरकारीलाई मात्रै विज्ञापन दिनु भनेर भनेको छ जस्तो रेडियो नेपाल त पहिलेदेखि थियो नि त, 7 सालदेखि हो नि त रेडियो नेपाल खुलेको होइन। तर तपाईँले अघि भनेको राजा मामाका कुराहरू त जसरी दमौली गण्डकी रिजनमा त्यो चिज जसरी उठाइयो, जसरी तपाईँले उठाउनुभयो, यहाँको आञ्चलिकता हो नि त त्यो कुरा त। काठमाडौँलाई थाहा नहुन सक्छ, देशैभरिको एकजना मात्रै मान्छे रेडियो नेपाललाई मतलब नहुनु पनि सक्छ नि त। रेडियो नेपाललाई ठुलो स्केलमा हेर्ला नि त उसको पनि त रिसोर्सको हिसाबले, ऊ त स्थानीय रेडियो होइन नि त रेडियो नेपाल त होइन। अनि त्यो चिज त हामीसँग छ के हो, हामीले त्यही चिजलाई सेल गर्ने हो भन्छु कि म चाहिँ। हामीले समुदायलाई पनि मानव रेडियो अब सङ्कटमा पर्यो, मैले तपाईँलाई एउटा इक्जाम्पल दिन्छु आजजी। म लास्ट अमेरिका यो एडवर्ड मुरो भन्ने जर्नलिजम प्रोग्राममा गएको थिएँ, अमेरिका डिपार्टमेन्ट स्टेटको प्रोग्राममा। त्यसमा चाहिँ हामीले चाहिँ त्यहाँका सामुदायिक मिडियाहरू, सामुदायिक भनेको मैले अभ्यासकै हिसाबले सामुदायिक भने, मिडियाहरू कसरी चलिरहेका छन्, अनि रेडियो स्टेसनहरूमा पनि म गएर त्यहाँ हेरेँ। हामीले त अब हामीलाई नेपालमा जस्तो मेरै दमौली, मेरो गृह जिल्ला तनहुँमा 4 रेडियो स्टेसन दमौलीमा थियो, 2 बन्द भइसक्यो, हाम्रो एउटा रेडियो र अर्को रेडियो चलिरहेको छ, अरू धेरै बन्द भएको छन्, अरू चाहिँ कहिलेकाहीँ बज्ने रेडियोहरू धेरै छन् होइन। त्यो अवस्था हामीले देख्दाखेरिमा अमेरिकामा झन् के होला भन्ने मलाई लागिरहेको थियो। तर अमेरिकामा तपाईँको विश्वमै सबैभन्दा धेरै रेडियो स्टेसन अहिले पनि अमेरिकामा छ, 15,000 रेडियोको लाइसेन्स लिएका रेडियोहरू छन्, केही अलिअलि बन्द भएको छ। त्यहाँ पनि अहिले सरकारले चाहिँ यो कम्युनिटी मिडियाहरूलाई दिने र प्राइभेट मिडियाले पनि जुन कम्युनिटीका लागि काम गरिरहेको छ उनीहरूलाई दिने ग्रान्टमा चाहिँ अहिले ट्रम्प प्रशासनको नीतिले गर्दाखेरिमा अलिकति कटौती गरेको छ, केही समस्यामा परेका छन्, तर पनि रिमार्केबली घटेको छैन। विश्वको सबैभन्दा धेरै प्रविधि भएको देश अमेरिका होइन, अमेरिकाको सिलिकन भ्याली जसलाई प्रविधिको राजधानी भनिन्छ, त्यहाँ यति धेरै प्रविधि इनोभेसनहरू भइरहेको छन्। हामी एआई प्रविधिको कुरा गर्दैछौँ, धेरै चिज त्यहाँ बनिरहेको छ, र पनि अमेरिकामा रेडियो स्टेसनहरू 15,000 जति चलिरहेका छन्। भनेपछि हामीले यो यो यो बन्द यतिकै झ्यापै हुन्छ भन्ने होइन, मैले अघि भनेको पोइन्टमा जोड्छु, परिवर्तनलाई आत्मसात गरेर गइयो भने सकिन्छ। म तपाईँलाई एउटा इक्जाम्पल दिन्छु आजजी, हाम्रो श्रोताहरूको लागि पनि यो रेडियोहरू कतिको चाहिन्छ, कस्तो कतिको रेलेभेन्ट छ भन्ने चिज फिल हुन सक्ला भन्ने लागेर, KUOW भन्ने एफएम रहेछ सियाटल सिटीमा, त्यो चाहिँ वासिङटन युनिभर्सिटीको एउटा पार्ट रहेछ। सियाटल पनि अमेरिकामा धेरै प्रविधिमा इनोभेसन गरेको ठाउँ हो, माइक्रोसफ्टको बिल गेट्सको बसाइ भएको ठाउँ नजिकै। त्यहाँ पनि एउटा सामुदायिक रेडियो मजाले चलिरहेको छ, एउटा मात्र होइन, एउटा मात्र म गएँ, विश्वविद्यालयले सामुदायिक एउटा रेडियो स्टेसन चलाइरहेको छ। तर विश्वविद्यालयको अङ्ग भयो भने पनि त्यसले चाहिँ नितान्त आफ्नै तरिकाले कार्यक्रम गर्छ, तपाईँलाई अचम्म लाग्ला,
4: स्वायत्त खालको छ,
2: समुदायका लागि त्यहाँका मुद्दाहरू, स्थानीय मुद्दाहरूमा काम गर्छ, र त्यहाँ चाहिँ उसको बजेट वर्षको मिलियन बजेट हुँदो रहेछ के, र त्यो त्यसको ठूलो अंश फेरि समुदायले दान गर्दो रहेछ के। म समुदायको अब हामी हाम्रा कुराहरू धेरै हामीले भने, म समुदायको मान्छे जसले हामीलाई सुनिरहनु भएको छ उहाँहरूलाई पनि, यदि कुनै मिडिया तपाईँका लागि, तपाईँका मुद्दामा, तपाईँको दैनिक चासोमा, तपाईँको जनजीविकासँग जोडिएर काम गर्छ भने अब त तपाईँले पनि कन्ट्रिब्युसन गर्नु पर्यो नि त होइन। जस्तो इण्डियामा पनि तपाईँको प्राइभेट मिडिया, प्राइभेट संस्थाले चलाएको मिडियाहरूलाई पनि कम्युनिटीले चाहिँ एक एक वर्ष महिनाको $2 हो कि कति दिने अभ्यास आइसकेको छ। त्यो भयो भने के हुन्छ भने तपाईँका लागि आउने चिज आइरहन्छ होइन। तपाईँले महिनामा दिने 10 रुपियाँ 20 रुपियाँले एक कप, दिनमा एक कप खाने चियाको पैसा हो, तर हामी गण्डकी प्रदेशमा 25,00,000 जनसङ्ख्या छ, 25,00,000 जनसङ्ख्या मध्ये 1,00,000ले महिनामा एक कप चिया खाने पैसा चाहिँ आफूलाई मन परेको, आफ्नो लागि काम गरिरहेको मिडियालाई दिन थाल्ने हो भने के हुन्छ। हामी त्यतातिर पनि जाउँ न, तपाईँले कुनै मुद्दामा रिपोर्टिङ गर्न खोज्नु भएको छ, पैसा चाहिन्छ नि त राम्रो। जस्तो राजा मामाको तपाईँले कुरा गर्नुभयो, नेपालको लोपोन्मुख एउटा कुसुन्डाको, त्यो त एकछिनमा बन्दैन नि त चिज त, एउटा कन्टेन्ट क्रिएटरले गएर झ्यापझुप कुरा गरे जस्तो कुरा हुँदैन नि त। ऊ कसरी बस्छ, उसको इतिहास के, त्यो गरेर त तपाईँलाई रिसर्च गर्न पर्यो, कन्टेन्ट बनाउनु पर्यो, अनि टाइम लाग्छ, खर्च पनि लाग्छ। अब तपाईँले चाहिँ त्यो सोसियल मिडियाको माध्यमबाट यस्तो मुद्दामा हामी काम गर्न लागेका छ, तपाईँहरू कोही सहयोग गर्न चाहनुहुन्छ भनेर भन्नु पर्यो क्या। तपाईँले पनि गो फन्डमी भन्ने छ नि अहिले अमेरिकाको, त्यो चाहिँ के अरे एउटा माध्यम जसले हामीले कति नसक्ने नेपाली दाजुभाइहरूको लागि, दिदीबहिनीहरूको लागि चाहिँ सहयोग, विश्वभरका नेपालीले चाहिँ मन खाएर सहयोग गरिरहेका छन् भने, अब मिडियाले उपलब्ध भएको हाम्रो विज्ञापन घटे त घटिरहेको छ होइन, त्यो पार्टमा अहिले पछि कुरा हुन, तर राम्रो मुद्दामा काम गर्ने हो भने जनतालाई कन्भिन्स गराउन। अब हामी पहिले पनि हामीले गरिरहेकै हो, पहिले हामी जनतालाई कन्भिन्स गर्थ्यौँ, अनि त्यो जनता धेरैले तपाईँलाई सुन्छ भनेर विज्ञापनदाता तपाईँसँग कन्भिन्स गरेर विज्ञापन दिन्थ्यो भने, अहिले विज्ञापनको मोडल चाहिँ कतिले हेरे त भनेर, अब जस्तो रेडियोको त म्यापिङ गर्न हामीले सकिने अवस्था छैन, कतिजनाले सुनिरहेको छ भने हामीसँग त्यति वैज्ञानिक पनि छैन, फेरि तपाईँले मेरो रेडियो यति सुन्छ भनेर गरेको दावी अर्को कोही पार्टीले चाहिँ क्रस गर्न पनि सक्छ, हामीसँग त्यो बीचको इन्डिपेन्डेन्ट बडी छैन जसले चाहिँ यो रेडियो यो समयमा यतिले सुन्छन् भन्नेवाला त्यो कम छ हामीसँग. त्यो भइसकेपछि चाहिँ अब त्यो बनाउनु पर्ने एउटा पाटो होला, त्यसमा राज्यको पनि भूमिका आउँछ र रेडियो संचार माध्यमका हकितका लागि काम गर्ने संस्थाहरूको पनि भूमिका हुन्छ. तपाईँले तपाईँका लागि मात्र सिस्टम बनाउने हो, तपाईँको जस्तै अरूलाई काम गर्ने सिस्टम गराउन त अरूले पनि लगानी गर्नु पर्यो, योगदान गर्नु पर्यो. त्यो नबन्दासम्म पनि कम्तीमा समुदायलाई हामी तपाईँको लागि काम गरिरहेका छौँ, तपाईँले हामीलाई सपोर्ट गर्नुहोस् भनेर भन्न सकिने एउटा हुनसक्छ. अर्को कुरा, हामीले अघि भनेको पार्टमा सोसल मिडियामा टिकटकमा मान्छेले अहिले 20 सेकेन्डमा चाहिँ धेरै कुरा बुझ्न खोजिरहेको छ भने सबै कुरा 20 सेकेन्डमा आउँदैन, तर सिनप्सिस त्यो तपाईँले हालिदिनु भयो भने त अनि तपाईँको मेन प्लेटफर्ममा चाहिँ मान्छे जान सक्ने हुनसक्छ नि त. त्यो भयो भने अनि एउटा विज्ञापनदाताले पनि अहिले विज्ञापनदाताहरूले के छ भने जम्मै फेसबुकमा टिकटकमा मात्रै छ भन्ने भइसकेपछि त त्यहाँ पनि त तपाईँको प्रेजेन्स र तपाईँको चाहिँ धेरैजनाले तपाईँलाई मन पराइरहेका छन् भने त्यही चिज पनि थपेर लगेर जानुहोस् न. रेडियोमा ट्रेडिसनल माध्यमबाट सुनिरहेको एउटा हाम्रो छँदैछ, त्यो जिरो त अहिले पनि तपाईँहरूकोमा छैन नि त, एउटा आइरहेको छ भने त्यो थपिन्छ. रिसोर्स थपिसकेपछि त तपाईँहरूलाई काम गर्न सजिलो हुन्छ नि त, होइन? हामीले त्यो चाहिँ सेल पनि गर्न पर्यो. अनि अर्को कुरा चाहिँ, अब पहिला जस्तो एउटा न्युज रुममा तपाईँहरूको न्युज रुममा कति थियो, हामीले मैले दमोली एफएमको न्युज रुम र रेडियो लिड गर्दाखेरिमा हामीसँग पनि 8 जनासम्म मान्छेहरू हुनुहुन्थ्यो मैले नेतृत्व गर्दासम्म पनि. पछि अब दमोलीको एउटा सानो रेडियोलाई त्यति हामीले घटाउँदै गएर चाहिँ हामी तीनजनामा झरेर पनि काम गरियो. अहिले एआई आएको छ, होइन? एआई प्रविधि आएको छ, एआई प्रविधि यस्ता प्रविधिहरू युज गरियो भने पहिला जति जनशक्ति हामीले नचाहिन सक्छ,
3: 20 जना चाहिने ठाउँमा
2: हो. अब पहिले तपाईँको खर्च महिनामा चाहिँ 20 जना स्टाफ हुँदा हुने खर्च, अहिले तपाईँ त्यो काम चाहिँ 4 जना स्टाफले गर्यो भने त 16 जना स्टाफको खर्च पनि त घट्यो त तपाईँको. अब यसरी चाहिँ सोच्नु पर्यो कि हामी मिडियाहरूले चाहिँ त्यो गर्न थालियो भने त्यसले चाहिँ हाम्रो खर्च पनि घट्छ के, आमदानी घटेको छ भने खर्च पनि घटाउन सक्ने भयो प्रविधिको कारणले. हामी धेरै चाहिँ अहिले चिन्तित के भइरहेको छ, विज्ञापन घट्यो फिगर मात्रै हेरिरहेको छ, तपाईँको स्टाफ पनि घटेको छ, स्टाफ पनि घटाउन सकिन्छ. प्रविधि किन्नुहोस् न, जब महिनामा एउटा स्टाफलाई लाग्ने खर्चको 20 अंशको 1 अंश वर्षमा तिर्दा पाउने प्रविधिहरू पनि छन्, अटोमेसनमा हामी जान सकियो, त्यो गरेपछि त हाम्रो खर्च पनि घट्छ. यसरी सोचियो भने चाहिँ स्कोप छ. तर फेरि एउटै कुरा, मिडियाले मात्र गरेर हुँदैन भन्ने कुरामा चाहिँ म क्लियर छु, राज्यले पनि केही यो पार्टमा सोच्नुपर्छ. किनभने संचार माध्यमले काम गरेको त जनताको लागि हो नि त. जस्तो भूकम्पको 2015 भूकम्पको बेलामा कहाँ कहाँ समस्या पर्यो, कहाँ सहयोग चाहिन्छ, कहाँ अप्ठ्यारो छ नागरिकलाई भनेर त मिडियाले राज्यलाई सूचित गरायो, होइन? रेडियो नेपालले पनि त्यतिखेर एउटा भूमिका खेल्यो. रेडियो नेपाल त कसले सुन्छ भन्ने थियो, रेडियो नेपालको पनि एउटा रोल हुँदो रहेछ. तर स्थानीय मिडियाको रोल अझ धेरै हुन्छ, होइन? भोलि पनि हामी नेपाल यस्तो यो क्लाइमेट चेन्ज यति भर्नेबाट ठाउँमा छौँ भनेर विज्ञहरूले भनिरहेका हुन्छन्, भोलि विपद आयो भने जम्मै इन्टरनेटहरू काटियो भने त फेरि यो ट्रेडिसनल वेको रेडियो ट्रेडिसनल वेको टेलिभिजनहरू त अझै पनि चाहिँदो रहेछ नि त. हाम्रो रेलिभेन्स चाहिँ सकिया छैन, तर यति हो कि हामीले चाहिँ एउटा कुरो, हाम्रा समुदायलाई पनि विपद अप्ठ्यारो परेको बेलादेखि लिएर जिम्मेवार पत्रकारिता जिम्मेवार कन्टेन्ट समुदायको लागि जिम्मेवार भएर दिने चिजमा हामी छौँ भन्ने विश्वास दिलाउन सक्नु पर्यो. अर्को कुरो, राज्यलाई पनि, राज्यले नागरिकको लागि काम गर्ने हो, संचार माध्यमले पनि नागरिकको अधिकतम नागरिकलाई जे गर्दा हित हुन्छ विधि नियमको पालना नभएको छ भने खबरदारी गर्ने काम हो नि त हाम्रो, होइन? राज्य र संचार माध्यमको त साझा, राज्यको ठूलो कर्तव्यलाई संचार माध्यमले पनि योगदान गर्ने हो. त्यस्तोमा राज्यले किन सहयोग नगर्ने? राज्यले पनि त गर्नु पर्यो नि त. जस्तो अहिले राज्यले चाहिँ के भन्नुभएको छ भने हाम्रा माध्यममा मात्रै विज्ञापन दियो भनेको छ, त्यो त गलत हो नि. तपाईँले पनि, तपाईँले जम्मै गरेको त यहाँको पोखराको चाहिँ समुदायको लागि होइन र, अनि रेडियो नेपालले त पोखराको जति मुद्दा रेडियो अन्नपूर्णले उठाउँछ उठाउन सक्दै सक्दैन, किनकि उसका लिमिटेसन छन्, उसका श्रोता त देशैभरि छन् नि त, होइन? अनि राज्य त यसमा त अनुदार बन्नु हुँदैन, राज्य पनि अनुदार बन्नु हुँदैन. र नागरिकहरू पनि आफ्ना लागि कसैले काम गरिरहेको छ भने अब चाहिँ कन्ट्रिब्युसन, तपाईँको कन्ट्रिब्युसन खोइ त.
3: यो संचार क्षेत्रलाई उद्योग र नवप्रवर्धनको क्षेत्रमा लैजानुपर्छ भन्ने कुरा, नवप्रवर्धनको जुन अहिले कुरा चाहिँ बहस चलिरहेको छ, योभन्दा पहिले निजी वा सामुदायिक रेडियोहरूले उठाइरहेका हुन् नि, हामीलाई उद्योगको रूपमा स्थापित गराऊ भनेर लैजाऊ भनेर भनेका हुन् नि. अब चाहिँ राज्यले सोच्नुपर्ने भयो नि,
2: होइन? राज्यले त जहिले पनि सोच्नुपर्छ. हेर्नुहोस्, राज्यलाई फेरि कस्तो हुँदो रहेछ भने त्यही कुरा अब हामी बाहिर बाहिर हेरिरहेका छौँ,
3: जस्तो
2: बनेको छ. जुन नवप्रवर्धनको बारेमा सबैभन्दा धेरै आवाज उठाउने महावीर पुन्य अहिले मन्त्री हुनुहुन्छ, उहाँ व्यक्तिको मात्र कुरा भएन, यो मुद्दाको कुरा के हो भने जो राज्यको कोणबाट हेर्दा त जहिले पनि उहाँहरूलाई नै राज्यभन्दा बाहिर हुँदाखेरि उहाँहरूलाई संचार माध्यम चाहिन्छ, किनकि राज्यमा उहाँहरूको सुनवाई हुँदैन, उहाँहरूको चल्दैन, नागरिकसँग जानुपर्ने हुन्छ, संचार माध्यममा खोज्नुहुन्छ उहाँहरू. तर राज्यमा गएपछि त्यही मान्छेलाई के लाग्दो रहेछ भने मिडियाले त मेरो विरूद्धमा लेख्छ, मैले गरेको खराबी त मिडियाले डेफिनेटली त्यो मिडियाको कर्तव्य हो, अनि म यसलाई किन सहयोग गर्ने भन्ने चाहिँ त्यो नीति निर्मातामा आउँदो रहेछ। आम संचार माध्यमले अहिले चाहिँ सरकारलाई मात्रै विज्ञापन दियो भनेको त्यही हो नि त। जस्तो अहिले जो बालेन शाह अब लोकप्रिय काठमाडौँको महानगरको मेयर लोकप्रिय भएर निर्वाचित हुनुभयो, उहाँ चाहिँ क्याम्पेनमा जाँदाखेरिमा सुरु सुरुकै खण्डमा मैले पनि अन्तर्वार्ता लिने मौका पाएको थिएँ र उम्मेद्वार दर्ता गरिसकेपछि त्यो राष्ट्रिय सभा गृहमा मैले उहाँसँग पहिलो प्रश्न मैले गर्न पाएको थिएँ त्यतिखेर चाहिँ, अहिले पनि तपाईँहरू युट्युबमा भेट्न सक्नुहुन्छ। त्यतिखेर उहाँ एकदमै उदार हुनुहुन्थ्यो संचार माध्यमसँग, संचार माध्यमले उहाँका कुरा पुर्याउँदा संचार माध्यमले सहयोग गरे हो नि त। अल्टरनेटिभ भोइस पनि त संचार माध्यमले त एउटालाई मात्रै दिने भन्ने हुँदैन, सबैलाई अवसर दिन्छ नि त। अनि त्यही प्लेटफर्म लिएर उहाँ जानुभयो र अहिले चाहिँ काठमाडौँको मेयर मात्र होइन कि देशको प्रधानमन्त्री भइसकेपछि त मलाई लाग्छ बालन शाहले बुझ्नुहुन्छ यो कुरा। भोलि फेरि बालन शाह पनि सधैँ सत्तामा नहुन सक्नुहुन्छ, राष्ट्रपा अहिले लिड गरेको पावर सधैँ यही रूपमा सत्तामा न, उहाँहरूलाई पनि चाहिन्छ कि मिडिया फेरि भोलि। त्यही भएर उहाँहरू अहिले त्यहाँ रहँदाखेरिमा उहाँहरूले पनि त नागरिकको अधिकतम हितको लागि काम गरेर खोजिरहनु भएको छ, सुशासनको लागि भनेर काम गरिरहनु भएको छ, अब पुराना फाइलहरू के गर्ने भन्नु, त्यो चिज अवेर गर्न त संचार माध्यमले सपोर्ट गर्छ, तर त्यहाँभित्र भएका खराबी त संचार माध्यमले त ल्याउनु पर्यो नि त, त्यो कर्तव्य हो। त्यही भएर तपाईँहरूको नियत खराब छैन भने तपाईँ किन डराउने भन्ने प्रश्न हो कि, संचार माध्यमले गर्नुपर्ने प्रश्न त्यही हो। र नागरिकहरूले पनि होइन हाम्रा लागि मिडियाले कन्ट्रिब्युट गरिरहेको छ भनेपछि मिडियालाई कन्ट्रिब्युट गर्नुपर्छ भनेर उहाँ नागरिकले पनि भन्नुपर्ने हुन्छ,
3: हाम्रो कन्ट्रिब्युसन पनि छ है भन्नु पर्यो
2: भन्नु पर्यो। र अनि नागरिक आफैले पनि मैले मेरो ठाउँमा के भइरहेको छ, मेरो ठाउँमा के समस्या छ, मेरो ठाउँको मेरो आफ्नो प्रब्लम के छ भनेर माध्यमले बोलिदिइरहेको छ भनेपछि मेरो कन्ट्रिब्युसन खोइ भनेर म सुन्ने मान्छे पढ्ने मान्छे हेर्ने मान्छेले पनि सोच्नु पर्यो अब चाहिँ। र मिडियाले चाहिँ उहाँहरूको जुन एउटा हाम्रो चाहिँ सिद्धान्त छ त्यो चीजमा चाहिँ विचरण नआइकन काम गरिरहेको छौ भनेर मन जित्ने प्रयास चाहिँ फेरि मिडियाले पनि गर्नु पर्यो। तपाईँलाई जहिले पनि अप्ठ्यारोबाट जोगाउन, तपाईँलाई भ्रमबाट जोगाउन काम गरिरहेको चिजलाई नै तपाईँले सपोर्ट गर्नुभयो र त्यसलाई नै तपाईँको जुन पुरानो विश्वास छ अहिले नयाँ फेरिएको प्रविधिसँग विश्वास कायमै राख्नुभयो भने तपाईँ पनि ठूलो भ्रम, ठूलो क्षति, ठूलो जोखिमबाट जोगिनुहुन्छ। म श्रोताहरूलाई पनि त्यही भन्न चाहन्छु,
3: हस् आगामी दिनहरूमा पनि समय मिलेको खण्डमा यस्तो बहसमा जुटौँला। आज कार्यक्रमको लागि समय दिनुभयो, मिडिया, न्यू मिडिया, त्यसै गरी अबको गन्तव्य कस्तो खालको हुन सक्छ भन्ने खालको यो बहसमा जुटिनु भयो, यहाँलाई धेरै धेरै धन्यवाद।
2: धेरै धेरै धन्यवाद आजजी, म यो एउटा यो ठाउँको इस्टाब्लिस संचार माध्यम जसलाई सुनेर हामीले पत्रकारिता थालियो, जसको समाचार सुनेर हामीले पत्रकारिता थाल्यो, तपाईँसँग यो विषयमा बहस गर्न पाउँदा मलाई धेरै खुसी लागेको छ र आगामी दिनमा पनि यस्ता विषयमा तपाईँहरूले बहस जारी राख्नुहुनेछ, हामी हाम्रो तर्फबाट गर्न सक्ने सपोर्ट हाम्रो तर्फबाट रहन्छ, मेरो व्यक्तिगत तर्फबाट र म जुन संस्थामा छु, र म आम श्रोताहरूलाई पनि परम्परागत रूपमा हामीलाई जसले हाम्रा लागि काम गरिरहेको छ उनीहरूलाई हामीले सपोर्ट गर्नुपर्छ, तब नै हाम्रो हित हुन्छ भन्ने चिज चाहिँ गम्भीरतापूर्वक म सोचिदिन आग्रह गर्छु। हस् धेरै धेरै धन्यवाद।
3: उहाँ हुनुहुन्थ्यो पत्रकार पवन पौडेलज्यू हामीसँग कुराकानी गर्दै। म अर्जु पनि छुट्टिन्छु, तपाईँका बाँकी पर्छ कत्र हुन्, नमस्कार।

0: किचन अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510000,
4: 0614510002, मोबाइल नम्बर 9856084466।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
6: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10+2 Science, Diploma in Engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
7: वरिष्ठ न्यूरोफिजिशियन पोखरामा।
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिशियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190।

0: Good morning and very warm welcome to our guest, audience and listeners. It's me, Sangeeta, technically supported by Irwin. You are tuned 93.4 MHz. कार्यक्रम समय संवादमा विशेष कुराकानीका लागि समय सामयिक कुरा गर्नका लागि भनेर आज हामीसँग हुनुहुन्छ विशेष पाहुनाहरू र हाम्रा लागि भनेर केही घण्टा पनि आफ्नो यात्रालाई रोक्नु भएकोमा यहाँप्रति हार्दिक आभार अनि धन्यवाद व्यक्त गर्न चाहन्छु। यही यो असार 27 गते शनिबारका दिन सद्धर्म सभा मोहरिया टोल बिन्दावासिनी भित्र रहेको सद्धर्म सभाले एउटा पूजाको आयोजना गरेको थियो, जो सप्त विधान्तर भनेको सात विधान अनुसारको पूजा भनेर जुन आयोजना गर्नुभयो र आयो कार्यक्रमका लागि भनेर देशव्यापी रूपमा घुमिरहनुभएका वज्राचार्य संरक्षण गुठीका अध्यक्ष अनि अध्यक्ष श्री सागरमान वज्राचार्यज्यू, यसै गरी महासचिव अरूण कुमार वज्राचार्यज्यू हामीसँग हुनुहुन्छ। स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद।
0: यसरी वज्राचार्य संरक्षण गुठीले सप्त विधान्तर पूजा गर्दै विभिन्न ठाउँहरूमा पूजाहरू गर्दै आइरहनु भएको छ। यो पूजाको हुन त अब यहाँ एउटा नाममा पनि लुकेको छ कि सात विधान भनेर, सातवटा विधान भन्ने बित्तिकै पक्कै पनि सातवटा स्टेप वाइज गर्ने पूजा भयो। यो पूजा के हो अनि यो पूजा गर्नुको तात्पर्य के होला?
1: धन्यवाद छ तपाईँले चाहिँ यसरी मौका दिनुभयो। अब यो छोटकरीमा भन्नुपर्दाखेरि भगवान बुद्धले दिनुभएका बौद्ध शिक्षा हुन्, ती शिक्षालाई अहिले वर्तमान समयमा तीनवटा विधामा हामीले चाहिँ देख्न पाउँछौ, बज्रयान, महायान, थेरवाद। यसरी यी तीनवटा मध्ये एउटा बज्रयान चाहिँ प्रत्येक मानिसको जीवनलाई चाहिँ गृहस्थीमै बसेर त्यसलाई शान्तिपूर्वक जिउने एउटा कलाको रूपमा चाहिँ बज्रयानलाई अगाडि सारेको छ। अब सप्त विधानोत्तर पूजा भनेको यहाँले नै भर्खर भन्नुपर्छ, सातवटा विधान अनुसारको नियम पालन गर्दै अगाडि बढ्ने। त्यसमा सातवटा के छ त भन्दाखेरि, सातवटा काम के भन्दाखेरि, नम्बर वान वन्दना। वन्दना भन्ना साथै भगवान बुद्धलाई वन्दना गर्ने। कुनै पनि काम गर्दाखेरि सर्वप्रथम गुरूलाई हामी चाहिँ नमस्कार गर्छौ, यो वन्दना भयो। त्यसरी अब पूजना, पूजना भन्ना साथै भगवानलाई नै यसरी पूजा गर्ने एउटा प्रोसेस हो। त्यो सातवटा जुन नियम हो, नियम मध्ये यो दोस्रो हो। तेस्रोमा पाप देशना भनेर भन्छ। पाप देशना भनेको चाहिँ आफूले गरेको कुनै जानी नजानीकन गरेको पापलाई चाहिँ यो यसो गरेको भनेर एक किसिमको कन्फेस भन्छ अङ्ग्रेजीमा। सबभन्दा सजिलो उपाय बुझ्ने तरिका त्यो हो, त्यो कन्फेस गर्नेलाई हामी पाप देशना भन्छौँ। त्यसरी चौथोमा आएर अनुमोदना, अनुमोदना भन्दाखेरि अरूले, आफू बाहेक अरूले गरेको क्रियाकलाप राम्रो गतिविधिलाई प्रशंसा गर्ने, उहाँको कामलाई चाहिँ अनुमोदन गर्ने, ल तपाईँले राम्रो साह्रै राम्रो काम गर्नुभयो भने त्यसरी अनुमोदन गर्नु। अनि अर्को आयो अध्यसना, नम्बर पाँचमा अध्यसना भनेको हामी सम्पूर्ण जगत वज्राचार्यहरूले जुन मान्दै आएको बज्रयान हो, त्यो बज्रयानको मूल मन्त्र भनेको सर्व प्रकार जगत हो उद्या उदार है, त्यही अनुसारको हामी अध्यसना सबै प्राणीलाई उद्धार गर्नुहोस् भनेर हामीले भगवान्सँग प्रार्थना गर्ने हो। त्यसपछि याचना, याचना पनि के अब त्यो सर्वप्रकार जगत उद्या भने जस्तै त्यसरी नै याचना गर्दै नै भगवान् समक्ष हामी याचना गर्छौँ, सम्पूर्ण जगतको उद्धार होस् भनेर। त्यसरी याचनाको क्रममा चाहिँ हामीले के कति गर्ने हो, त्यो कुन कुन कुरामा याचना गर्ने, त्यो क्षेत्रलाई। अनि परिनामना, अनि परिणामना भन्दाखेरि अब मैले यो छवटा नियममाथिको जुन नियम पालन गरे त्यसको परिणामले एक किसिमको भन्दाखेरि पुण्यानुमोदना भन्छ। मैले छवटा नियम पालन गरेर जुन किसिमको यो पुण्य लाभ गरे त्यो पुण्य लाभ सबैलाई होस्, त्यसको परिणाम राम्रो होस् भनेर यसरी सातवटा जुन विधान छ त्यसलाई फलो गर्दै गर्ने पूजा हो जुन हिजो हामीले सम्पन्न गर्यौं पोखरामा।
0: पक्कै पनि पोखरेली साक्य वज्राचार्यहरू धर्मसंघ बुद्ध विहारमा आएर पूजामा सहभागी हुनुभयो र चाहिँ उहाँले पक्कै पनि पुण्य प्राप्त गर्नुभयो। यहाँले कति मजाले सबै कुरा यो सातवटा स्टेप बताइदिनुभयो। आज धर्म हाम्रो जे गर्दैछौ यो आर्टिस्टिक वेमा सबै कुरा शिक्षाका कुरा छन्, यो कुरालाई चाहिँ आर्टिस्टिक वेमा चाहिँ नि तपाईँहरूले वान बाई वान अनि अलिकता प्रोसेस वाइज गर्दाखेरि हेर्दाखेरि पनि पक्कै पनि हामी नेपाल राष्ट्र नै सांस्कृतिक राष्ट्र हो. हाम्रो आइडेन्टिफाई कुनै पनि भौतिक विकासमा भन्दा संस्कृतिमा अल्झेको छ भन्ने कुरा हामी सबैलाई थाहा भएको कुरा हो. र यो कुरालाई अझ प्रस्याउनका लागि हामीले यसलाई आर्टिस्टिक वेमा गरेको हो. तर मूल उद्देश्य भनेको चाहिँ नि आफूलाई कसरी असल बनाउने र सबैप्रति समभाव कसरी ल्याउने भन्ने नै रहेको रहेछ. र आजको दिनमा यति धेरै नेपाली हाम्रो नेपाली दाजुभाइ दिदी बहिनीहरू चाहिँ नि धर्म परिवर्तनमा लाग्नु भएको छ. किन भनेर उहाँहरूसँग सोद्धा संस्कारले भन्नुहुन्छ. किनभने महँगो संस्कार भयो, पालन गर्न गाह्रो भयो, कहीँ छुवाछुतका कुराहरू आए, यसले गर्दाखेरि चाहिँ नि हामी धर्म परिवर्तन गर्यो भन्ने उहाँहरूको गुनासो आफ्नो ठाउँमा छ. र के पायो त भन्दाखेरि शिक्षाको कुरा गर्नुहुन्छ. उहाँहरूले डाइरेक्ट शिक्षा संस्कार बिनाको कुरा गर्नुहुन्छ भने हामी संस्कार हाम्रो शिक्षा तर संस्कारमा रहेर आर्टिस्टिक वेमा नेपाललाई रिप्रेजेन्ट गर्न सक्ने वेमा सो नेपाल आएर विदेशीहरूले के हेर्लान् भनेर मन्दिर गुम्बा बिहार मात्र होइन त्यहाँ गरिने क्रियाकलापहरूलाई अझ उहाँहरू त्योबाट नै आकर्षित भएर उहाँहरू स्टडी गरिराख्नु भएको छ नेपालमा विदेशीहरूले होइन उहाँहरूले पीएचडी गरिराख्नु भएको छ, उहाँहरूले रिसर्च गरिराख्नु भएको छ. तर हामी नेपाली नेपालभित्र रहेका र अरूभन्दा पनि भगवान बुद्ध जन्मनुभएका जो चाहिँ नि शान्तिका प्रतीक हुनुहुन्छ र आज उहाँको शिक्षा देशमा मात्र नभइकन विश्वमा फैलिसकेको छ. तर हामीले उहाँलाई बुझ्न सकेका छैनौं. खालि बुद्ध जन्मेको भन्न मात्रै गर्व गर्छौं र कसैले भन्यो भने त्यसमा चाहिँ नि

0: पूजाको विधि गर्दै विभिन्न ठाउँहरूमा यसरी हिँड्नु भएको छ। यो बज्रसारी संरक्षण गुठीको उद्देश्य चाहिँ के होला?
1: धन्यवाद, साह्रै राम्रो प्रश्न राख्नुभयो। अब यो बज्रसारी संरक्षण गुठीले यसरी विभिन्न ठाउँमा पूजा गर्दै जानुको उद्देश्य के हो भने, अलिकति हिस्ट्री पनि तर्फ पनि लाग्नुपर्छ। केही राणाकालीन समयमा नेपालबाट बुद्ध धर्म मान्ने सबैलाई चाहिँ लखेटेको त इतिहास हामीले त्यो सम्झाउनुपर्छ। त्यसरी बौद्ध धर्मका गुरुहरूलाई जसरी नेपालबाट भगाइसकेपछि नेपालबाट बुद्ध धर्म नै नाश गर्ने जुन त्यति बेलाका शासकहरूले जुन प्रयास गरेका थिए, त्यसै अनुरूप हाम्रो समाजबाट यो बुद्ध धर्मसँग बिस्तारै बिस्तारै यो क्रियाकलापहरू बन्द हुँदै गयो बिस्तारै बिस्तारै। किनभने गर्ने उपाय पाइँदैन, गर्यो भने त शासकहरूले चाहिँ पिलिहाल्ने। त्यस्तो किसिम भएपछि अनि बज्राचार्यहरूले विभिन्न माध्यम अप्नाएर विशेष त बज्रयानको मुख्य शिक्षा पनि भगवान बुद्धको शिक्षालाई उपाय कौशलताको टेक्निक अप्नाई त्यसलाई चाहिँ कार्यान्वयन गर्ने हो। त्यही कार्यान्वयनकै क्रममा यसरी चाहिँ विभिन्न तरिकाले संस्कारहरूलाई डेभलप गर्दै लगेको, ताकि चाहिँ बुद्ध धर्मको संरक्षण होस्। एकातिर यसो हेर्दाखेरि शासकहरूको नजरमा पनि बचाउने, अर्कोतिर चाहिँ हाम्रो आफ्नो संस्कार रीतिरिवाजले कन्टिन्यू गर्ने। तर त्यसलाई कसरी गर्ने त भन्दाखेरि बज्रयानले एउटा उपाय कौशल भन्ने एउटा मन्त्र मूल मन्त्र निर्देश गरेको छ, त्यही अनुसार फलो गर्दै विभिन्न तरिका अप्नाई भगवान बुद्धको शिक्षालाई जनमानसमा बढीभन्दा बढी प्रचार गर्ने क्रममा विभिन्न संस्कारहरूको डेभलप गरी भएका संस्कारलाई फेरि त्यसलाई संरक्षण गर्दै त्यसरी आफ्नो तरिकाले गर्दै ल्याएको हुनाले अहिले त्यही बज्रयानका विविध संस्कारहरू विदेशमा बस्ने नेपालीहरू नै मेरो संस्कार यो हुने त्यो संस्कारलाई अहिलेसम्म सम्झाउन सकेको कारण पनि यही हो। यही कारणले गर्दा त्यो संस्कारलाई नै मान्यता दिने, अब त्यस संस्कार विदेशमा चाहिँ अलिअलि गर्दाखेरि त्यहाँका बुद्धिजीवीहरूलाई पनि थाहा पाइयो, अन्त अब त्यो मूल ज्वरो भएको ठाउँमै गएर हेर्न पायो भने हुन्छ भने त्यो भावले पनि पर्यटकहरू नेपालमा बढी आएको भने हामीले अनुभव गरेका छौं। र हामी बौद्धहरूले विभिन्न बिहारमा सञ्चालन गर्ने विविध पूजा कार्यक्रमहरू र हामी जनमानसले जन्मेदेखि मृत्युसम्म गरिने विविध संस्कारहरूलाई हामी समय समयमा चाहिँ सार्वजनिक रूपमा हामी प्रदर्शन गर्छौं र त्यसलाई नियमित रूपमा हामीले गर्ने कारणले त्यही विधि हेर्नको लागि पनि पर्यटकहरू यहाँ आउने गरेको छ भने यसरी हाम्रो बौद्ध संस्कारलाई नेपाल मात्र नभए नेपाल मात्र संरक्षण गर्ने र त्यहाँ सम्वर्धन काम गर्ने त छँदै छ, त्यसको अलावा विदेशमा पनि प्रचार प्रसार हुनेको कारण यही उपाय कौशलता भन्ने मन्त्रलाई हामीले मूल मन्त्र मानेर जुन किसिमको काम गर्दै आएका छौं त्यसको कारण यो चाहिँ अहिले अहिलेको स्थितिमा आइपुगेको भनेको कारण मूल त्यही हो।
0: धन्यवाद। यो जुन यो बज्रचारी संरक्षण गुठी छ यसमा चाहिँ नि कस्तो यो गुठी भनेको चाहिँ यसमा यसले चाहिँ नि सदस्यहरूको कुरा आउँछ होइन, यसमा कस्ता मान्छेहरू बज्रचारीहरू मात्रै यस गुठीभित्र हुनुहुन्छ कि यस बाहेक अलावा कोही हुनुहुन्छ कि, र यसमा अध्यक्ष बनिरहनु हुँदाखेरि यो गुठीलाई कसरी संरक्षण, नाम त छँदैछ संरक्षण त यहाँले भन्नुभयो कि विभिन्न क्रियाकलापहरूलाई बचाइराख्नका लागि एउटा विभिन्न कार्यहरू गरिराख्नु भएको छ, यो बज्रचारी गुठीभित्र बज्रचारीहरू मात्रै हुनुहुन्छ
1: हजुर,
0: यो गुठीभित्र यो बज्र सदस्य हुनका लागि के कस्ता एउटा नियमहरू छन्?
1: हजुर धन्यवाद। यो बज्राचार्य संरक्षण गुठीको गठन गर्नुको मुख्य उद्देश्य र कसरी गठन हुन्छ भन्ने कुरामा कस्तो हुन्छ भने, काठमाडौँमा जुन काठमाडौँ भनेर त बज्रयानको मूल केन्द्र भइहाल्यो, त्यहाँ मुख्य बज्राचार्यहरूको 18 बिहार छन्। त्यो बिहारहरू एक किसिमको कलेज हुन् त्यति बेलाको त्यो परिस्थिति समय अनुसारको चाहिँ कलेज हुन्। त्यो कलेजमा विद्यार्थीहरूलाई पठन पाठन गर्ने काम जसरी हुन्छ त्यो बिहारहरूमा त्यसरी यसरी पठन पाठन क्रममै विद्यार्थीलाई संस्कार जन्मदेखि मृत्युसम्मको संस्कार त्यही बिहार मार्फत हुन्छ। त्यो बिहारमा गरिने त्यस संस्कार अनुसार प्रपज्ञा ग्रहण गरेका कुलपुत्रहरू बज्राचार्य कुलपुत्रहरू सबै चाहिँ यो बज्राचार्य संरक्षण गुठीमा सदस्य बन्न पाउँछ। र बज्राचार्य संरक्षण गुठी भनेको त्यो कुनै एउटा स्पेसल गुठी नभइकन सम्पूर्ण बज्रयानलाई नै समेटेर बज्रयानको मूल उद्देश्यलाई त्यसलाई सम्वर्धन गर्दै जाने त्यो हो। त्यसरी त्यो संगठनमा बज्राचार्य प्रपज्ञा समर्थन उपाधि गरिसकेका ग्रहण गरिसकेका गृहस्थ कुलपुत्रहरू चाहिँ त्यसमा

0: हुन पाउँछ र अहिलेलाई त्यो 18 बिहारका जुन कुलपतिहरू तिनीहरू मात्र चाहिँ सदस्य हुन पाउँछ र तिनीहरूको मुख्य कार्य भनेको त्यो 18 बिहारबाट बौद्ध धर्मको संरक्षणको लागि विविध संस्कारहरूको डेभलप गर्दै जाने त्यसको त्यसलाई चाहिँ समर्थन गर्दै जाने यो मुख्य उद्देश्य।
1: काठमाडौँ उपत्यकाभित्र 18 बिहारहरू छन् र बिहारहरूमा 23-24 जना सदस्यहरू हुनुहुन्छ र हिजो यहाँले भन्नुभयो कि विद्यालयको रूपमा स्थापना भएको बिहारहरू आज कतै लाग्दैन संस्कारमा मात्रै अल्झिएको छ कि
0: होइन बिहारहरू त यथावत कायमी छ नै छ त्यो बिहारहरूमा भएकोले बिहारमा प्रत्येक हुँदाखेरि युनाइटेड रूपमा संयुक्त त्यसलाई अलिक कसरी गर्ने त बिहारहरूले गरेको काम ठिक छ छैन त्यसलाई सुपरभिजन गर्ने नै एउटा निकायको रूपमा हामीले बजार सचिवलाई अङ्ग्रेजीमा भन्नुबाट वाच डगको रूपमा चाहिँ हामीले यो संस्था स्थापना गरेका हौ कुन चाहिँ बिहारले ठिक गरेको छ छैन उनीहरूले कुनै किसिमको अन्डरस्ट्यान्डिङमा केही तलमाथि भयो भने त्यसलाई ठिक ठाउँमा ल्याउने नै यो बजार चाल समितिको मुख्य कारण हो। हाम्रो मूल मन्त्र भनेको बज्रयान हो त्यो बज्रयानको प्रत्येक नीति नियमलाई हामी फलो गर्दै जाने हाम्रो यो गुठीको उद्देश्य हो। त्यो अनुसारको त्यो उद्देश्य भनेको त्यो 18 महाविहारहरूले प्रत्येकले के कस्ता गतिविधि गरेका छन् र तिनीहरू सही बाटोमा छ छैन त्यो पनि हामीले जाने गर्छौं यो गुठीको उद्देश्य त्यही हो।
1: ठ्याक्कै भन्नुपर्दा बज्राचार्य भनेको के हो
0: बज्राचार्य भन्दाखेरि साक्य कुल तपाईँले थाहा छ भगवान बुद्धको कुल साक्य कुल हुन् त्यो साक्य कुलमा जन्मेका सम्पूर्ण कुलपुत्रहरूलाई विभिन्न शिक्षा दिशा दिना दिँदै शैक्षणिक क्रममा प्रवज्य समर पहिलो स्टेप हो त्यही प्रवज्य समर दिइसकेपछि उहाँहरूलाई मैले भर्खर भने यो 18 बिहारमा जन्मेका त्यो कुलपुत्रलाई शिक्षा दिने गर्छ विविध शिक्षा त्यो खालि एउटा चामल देखावटको रूपमा मात्र प्रवज्य समर दिने होइन त्यो शिक्षा नै दिने हो शिक्षा त्यो शिक्षाबाट उनीहरूलाई अहिले हामीले भनौँ न माध्यमिक निम्न माध्यमिक माध्यमिक प्राथमिक तह भने जस्तै त्यस्तो तह पूरा गरिसकेपछि आचार्य अभिषेक हामी दिन्छौँ त्यो आचार्य अभिषेक दिए पाइसकेका बज्राचार्य साक्य कुलपुत्रहरू मात्र बज्राचार्य हुन्छ बज्राचार्य भने बज्र प्लस आचार्य आचार्य उपाधि पाएका व्यक्ति हुन्छ
1: भनेपछि बज्रयानमा आचार्य प्राप्त गरेकाहरू बज्राचार्य हुन्छन् भनेर बुझ्नु पर्यो हजुर धेरै धन्यवाद दिन चाहन्छु र हाम्रा अर्का अतिथि हुनुहुन्छ यसै बज्राचार्य संरक्षण गुठीका महासचिव अरूण कुमार बज्राचार्यज्यूलाई म धन्यवाद सहित हाम्रो यो बज्राचार्य संरक्षण गुठीले विभिन्न कार्यहरू गरिराख्नु भएको अध्यक्षज्यूले भनिसक्नु भएको छ यसमा चाहिँ नि जुन संस्कार संस्कृतिको कुराहरू आउँछ अब पक्कै पनि यो संस्कार संस्कृति नेपाल जस्तो भूमिलाई सजाउनका लागि पनि अत्यन्तै महत्वपूर्ण छ यो संस्कार संस्कृतिका बारेमा विभिन्न यहाँको आफ्नो लेखहरू पनि करिब करिब आइसकेका छन् आउँदैछन् क्रममा छन् यो संस्कार संस्कृति र बौद्ध नेवारहरू होइन त्यसरी नै भन्दाखेरि के हो त यो संस्कार संस्कृति भनेको के हो किन जरुरी छ
2: अब यो धन्यवाद यो संस्कार संस्कृति भनेको चाहिँ तपाईँको हाम्रो बुद्ध धर्म मात्रै होइन सबै धर्महरूमा चाहिँ यसो संस्कार संस्कृति भन्छन् त्यो हाम्रो नेपालमा चाहिँ नि हाम्रो जुन संस्कार संस्कृति हामी चाहिँ बज्राचार्यहरूले चाहिँ गर्दै आएका छौँ त्यो भनेको चाहिँ नि भगवान बुद्धको चाहिँ नि जन्मदेखि भगवान बुद्धको चाहिँ नि जुन यो मृत्युसम्मको होइन त्यहाँले चाहिँ त्यो चाहिँ मृत्युसम्म हुनाले भगवान बुद्ध हुनुभन्दा अगाडिको जति पनि चाहिँ यो संस्कार कर्म भगवान बुद्धले गरेका थिए त्यसलाई चाहिँ फलो गरेर हाम्रो चाहिँ बज्रयान बुद्ध धर्मको दर्शन अनुसार हामीले त्यसलाई चाहिँ जोड्दै चाहिँ यो संस्कार कर्म गर्ने चाहिँ गरेको हो है त्यसैले अब यो चाहिँ हामीले संस्कार कर्म गर्दाखेरि जन्मैदेखि अझ तपाईँको चाहिँ महिलाको चाहिँ गर्भमा चाहिँ जुन गर्भिणी हुन्छन् त्यस बेलादेखि नै चाहिँ हामीले चाहिँ त्यो चाहिँ बच्चालाई चाहिँ बुद्ध धर्मसँग चाहिँ एट्याचमेन्ट होस् र उसले चाहिँ संस्कार विकास होस् भन्ने हिसाबमा हामीले चाहिँ गर्भ धारण गर्दादेखि नै हामीले चाहिँ यो संस्कार कर्म चाहिँ गर्दै आएका छौँ अनि त्यसको चाहिँ स्टेप चाहिँ हामी चाहिँ खास गरेर 10 कर्म संस्कार भनेर हामीले चाहिँ गर्भमा हुनादेखिदेखि तपाईँको चाहिँ विवाह हुनसम्मको चाहिँ स्टेपलाई हामी चाहिँ 10 संस्कार कर्म भन्छौँ त्यो संस्कार कर्म भनेको हामीले चाहिँ यो बच्चा जन्मेकोलाई चाहिँ बुद्ध धर्मप्रति चाहिँ उसलाई चाहिँ एक किसिमको चाहिँ लिङ्क गर्ने र त्यसलाई चाहिँ बुद्ध धर्मप्रति चाहिँ अभ्यास गराउने हिसाबमा चाहिँ यस्तो संस्कार कर्म चाहिँ विकास गरेको हो, त्यसको चाहिँ प्र्याक्टिस चाहिँ अभ्यास चाहिँ गरिएको हो। यस्तो कुराहरू चाहिँ तपाईँको हाम्रो चाहिँ दोस्रो तेस्रो शताब्दीतिर इस्वीसम्म दोस्रो तेस्रो शताब्दीतिर लेखिएका चाहिँ ग्रन्थहरूमा पनि यस्तो कुराहरू चाहिँ लेखेको चाहिँ पाइन्छ।
1: भने बुद्ध हुनु अगाडि सिद्धार्थ गौतम हुने बेलामा जे जस्ता कर्महरू गर्नुभयो त्यो कर्महरू चाहिने संस्कारको रूपमा हामीले राख्छौ, त्यसरी बुझ्दा भयो। अनि यो दश कर्म संस्कार भन्नुभयो होइन, जन्मदेखि गर्भधारणदेखि, भनेपछि हामी गर्भधारणदेखि ढौबजी खुवाउने भनेर गर्छौ होइन, यी सबै कुराहरूमा पक्कै पनि हामीले अलिकता स्टडी गर्ने हो भने केही केही कुराहरूको इम्पोर्टेन्स महत्व रहेको तर नबुझेको, बुझाउने गर्दै आइरहेको तर बुझाउने प्रक्रिया नभएको हामीले महसुस गरिरहेका छौं। हजुर, त्यसै गरी गरेर यो जुन संस्कारलाई नबुझ्दाखेरि, संस्कार संस्कृति नबुझ्दाखेरि यो चाहिँ विकृति हुने हो कि भन्ने जनमानसमा अलिकता यो कौतूहलता अनि यो डर सम्भावनाहरू धेरै देखिएको पाइन्छ। त्यसले गर्दाखेरि हाम्रा संस्कारहरू असाध्यै साइन्टिफिक छन् है भनेर बुझाउनका लागि के कस्ता प्रयत्नहरू भइरहेको पाउनु भएको छ यहाँले?
2: अब यो चाहिँ दश संस्कार कर्म हामीले गर्ने चाहिँ पहिलेको अभ्यास भए तापनि अहिले हाम्रो समय परिस्थिति अनि चाहिँ तपाईँको चाहिँ आर्थिक अवस्था र चाहिँ रोजगारीको क्रममा यो चाहिँ यसलाई चाहिँ अब चाहिँ विभिन्न चाहिँ व्यक्तिहरूले चाहिँ यो कम गर्दै आएका छन् भने अनि धेरैजनाले चाहिँ यसलाई चाहिँ दश संस्कार कर्म नै गर्ने चाहिँ गरेको पनि छन्। तर यसलाई चाहिँ अब चाहिँ हामीले व्यवस्थित गरेर चाहिँ अब पहिला जसरी अभ्यास गरेका हुन् त्यो अभ्यासलाई चाहिँ हामीले चाहिँ अब अगाडि बढाउनको लागि हामीले चाहिँ घर घरमा चाहिँ अब चाहिँ सबैले चाहिँ पहिला यो संस्कार कर्म भनेर किन इम्पोर्टेन्स छ, किन गर्नुपर्छ, यो गरेपछि के हुन्छ भन्ने कुरा चाहिँ पहिला प्यारेन्ट्सले थाहा हुनु पर्यो। अनि प्यारेन्ट्सले थाहा भइसकेपछि त्यो शिक्षा चाहिँ उसले आफ्नो छोरालाई चाहिँ बच्चैदेखि चाहिँ जानकारी चाहिँ गराउनु पर्यो, शिक्षा चाहिँ दिनु पर्यो। त्यस भएपछि मात्र उसले चाहिँ बाबुले चाहिँ छोरालाई अर्को छोराले चाहिँ त्यसलाई चाहिँ फलोअप गरेर चाहिँ कन्टिन्यू चाहिँ गर्छन् भने अहिले चाहिँ 100% यो चाहिँ एउटा चाहिँ अहिले चाहिँ हाम्रो विश्वव्यापीकरण भनेर जुन हामी चाहिँ अहिले भनिरहेछौँ त्यसमा चाहिँ अब चाहिँ सबै यङ्सहरू चाहिँ लागेको कारणले गर्दाखेरि उनीहरूलाई चाहिँ अब चाहिँ यतातिर चाहिँ ध्यान नपुगेको चाहिँ अवश्य नै हुनसक्छ। तर यसलाई चाहिँ त्यो विश्वव्यापीकरण होस् तपाईँको चाहिँ अथवा चाहिँ हाम्रो चाहिँ स्थानीय होस् अथवा राष्ट्रिय रूपमा होस् जुनसुकै भए तापनि यो संस्कार कर्म अघि मैले भने संस्कार कर्म भनेको संसारमा सबै धर्महरूमा चाहिँ आफ्नो आफ्नो किसिमको संस्कार हुन्छन् भने हाम्रो बुद्ध दर्शन अनुसार हाम्रो पनि संस्कार कर्म छन्। त्यो चाहिँ त्यसको चाहिँ महत्व चाहिँ हामीले उनीहरूलाई चाहिँ बुझाउन चाहिँ सक्नुपर्छ। त्यसैको चाहिँ हिसाबमा चाहिँ त्यसैको चाहिँ कारणले गर्दाखेरि हामीले चाहिँ यो बज्राचार्यहरूलाई चाहिँ एवेरनेस गर्नको लागि हाम्रो चाहिँ यो बज्राचार्य संरक्षण गुठीको चाहिँ स्थापना भएका हुन्। त्यसको उद्देश्य पनि हाम्रो चाहिँ बज्रयान भूत धर्मलाई चाहिँ बचाएर बचाउनको लागि चाहिँ हामीले सबै चाहिँ बज्राचार्यहरू र बज्राचार्यको चाहिँ तपाईँको चाहिँ जुन हामी जजमान भन्छौँ अर्को चाहिँ हाम्रो ठेरबारमा उपासक उपासिका भन्छन् हामी चाहिँ बज्राचार्यहरूले चाहिँ हामी चाहिँ पनि हाम्रो चाहिँ जजमान भन्छौँ होइन त्यसलाई चाहिँ बचाएर चाहिँ उनीहरूलाई चाहिँ यो एवेरनेस दिने पहिला जस्तो हामीले चाहिँ संस्कार कर्म गर्दै आएका छन् त्यसलाई चाहिँ तपाईँको चाहिँ कन्टिन्युसन दिने भन्ने हिसाबमा चाहिँ हामीले चाहिँ यो अभ्यास गरिरहेका छौँ। अनि एउटा कुरा भन्न चाहिँ यहाँ पर्छ के पर्छ भन्दाखेरि भुटो धर्ममा एउटा चाहिँ चार पाङ्रा भन्छन् होइन, चार पाङ्रा भनेको रड हो, रडको पाङ्रा, त्यो रडको पाङ्रा चार पाङ्रा भनेको एउटा चाहिँ तपाईँको चाहिँ भिक्षु भिक्षुनी सङ्घ त्यसपछि चाहिँ तपाईँको उपासक र उपासिका यो चारवटा मध्ये एउटा पाङ्रा मात्र चाहिँ बिग्रे पनि नभए पनि त्यो रस चाहिँ चल्दैन अनि त्यसबाट चाहिँ त्यो नभएपछि बुद्धिज्म चाहिँ तपाईँको चाहिँ हुँदैन भन्ने त्यस्तो चाहिँ हाम्रो चाहिँ एउटा चाहिँ कन्सेप्ट छ। हाम्रो चाहिँ बज्रयान बुद्ध धर्ममा पनि तपाईँको चाहिँ उपासक उपासिका चाहिँ र यो चाहिँ तपाईँको चाहिँ गुरु र चाहिँ तपाईँको चाहिँ गुरुमा चाहिँ हुनुपर्छ भन्ने त्यस्तो चाहिँ मान्यता चाहिँ छ होइन। अब मान्छेले चाहिँ नबुझेर चाहिँ तपाईँको चाहिँ अनेक थरी चाहिँ मानिसहरूले त्यसमा चाहिँ कमेन्ट चाहिँ गर्ने गरिन्छ, त्यो कमेन्ट गर्ने गरिन्छ तर हामीले यो बुझेर चाहिँ हामीले चाहिँ यो उपासक उपासिकाले तपाईँको चाहिँ भएन भने बजारचारले पनि तपाईँको यसो सबैको चाहिँ दुःख अब तपाईँको चाहिँ उडार उडार उडार गर्ने यी कामहरू चाहिँ हामीले गर्न नसिक्ने भएको हुनाले हाम्रो चाहिँ जजमान र तपाईँको घर पनि आवश्यक छ, बजारकार पनि आवश्यक छ, हामी दुइटै मिलेर चाहिँ हामीले चाहिँ बजारजान बोल्टनलाई अगाडि बढाउन चाहिँ सकिन्छ। त्यसको लागि चाहिँ उनले संस्कार क्रम चाहिँ बुझ्न आवश्यक हुन्छ
1: भनी भनिन्छ। हामी सुन्ने गर्छौँ काठमाडौँ उपत्यका नै एउटा तन्त्र साधनाको एउटा ठूलो एउटा उपत्यका हो भनेर सुन्ने गर्छौं, होइन? यो यहाँले अझै डिफाइन गरिदिनु होला। र अर्को कुरा भनेको चाहिँ नि नेवार समुदायहरूले चाहिँ नि जुन अब एउटा सात्विक पूजा गर्छन् अरू जातिहरूले, नेवार कम्युनिटीमा चाहिँ नि तन्त्र विधिबाट नै पूजा गर्ने हुनाले रक्सी मासु माछा अण्डा सबै चल्छ भनेर एउटा भन्ने पनि गरिन्छ। र किन पूजामा एउटा फरक भन्दाखेरि हाम्रो पूजा नेवारहरूको प्राय पूजा तन्त्र विधिबाट हुन्छ भनेर नै यी कुराहरू चलाइएका हुन् कि यो खानाका लागि चलाइएका हुन्?
2: अब यो हाम्रो बजरान धर्ममा चाहिँ तपाईँको यो पूजा गर्ने चाहिँ नि दुई किसिम हुन्छन्। एउटा चाहिँ ओपेनली खुल्ला, एउटा चाहिँ तपाईँको चाहिँ तान्त्रिक, तपाईँले भने जस्तै तान्त्रिकको माध्यमबाट पनि एउटा पूजा आजा गरिन्छन्। तान्त्रिकको पूजा आजा गर्ने र हाम्रो चाहिँ सर्वसाधारणले चाहिँ पूजा आजा गर्नेमा फरक हुन्छ है। अनि हामीले चाहिँ तपाईँको यो तान्त्रिक रूपमा चाहिँ पूजा आजा गर्दाखेरि त्यसमा चाहिँ अब चाहिँ गुहे हुन्छन्, गुहे नभए पनि हुन्छन्। अनि यो चाहिँ तपाईँको चाहिँ यो बजरान पूजा धर्ममा चाहिँ धेरै जसो प्रतीकको रूपमा चाहिँ लिइन्छ, होइन? अब तपाईँले जुन भन्नुभयो रक्सी र मासुको कुरा गर्नुभयो, त्यो रक्सीको मासु पनि हामीले प्रतीकको रूपमा चाहिँ हामी चाहिँ त्यसलाई चाहिँ प्रयोग गर्ने हो, खास चाहिँ खानाको लागि होइन, होइन? त्यो चाहिँ हामीले प्रतीकको रूपमा चाहिँ प्रयोग गर्ने हो। तर अब चाहिँ यहाँ जनमानसमा कस्तो छ भन्दाखेरि बजारतिरले चाहिँ रक्सी खान्छ, मासु खान्छ, पूजा गराएकी मासु राख्छ, रक्सी खान राख्छ भन्ने जुन चाहिँ उनीहरूलाई भ्रम छ, त्यो भ्रमबाट चाहिँ मुक्त हुनुपर्छ। हामीले चाहिँ त्यो चाहिँ मासु रक्सी प्रयोग गर्ने भनेको यो चाहिँ पूजामा चाहिँ खानको लागि होइन कि त्यो चाहिँ प्रतीकको रूपमा, त्यो प्रतीकको रूपमा चाहिँ भन्दाखेरि चाहिँ हामीले चाहिँ त्यो चाहिँ घुए कुरा हो, होइन? हामीले चाहिँ तान्त्रिक साधना गर्दाखेरि हामीले चाहिँ त्यसो चाहिँ पूजा गर्दाखेरि त्यो राख्नुपर्छ, त्यो चाहिँ प्रतीकको रूपमा हो। त्यो भनेको हामीले त्याग गर्नलाई चाहिँ हामीले प्रयोग गर्ने हो खास, होइन? त्याग गर्नलाई हामीले अमृतको रूपमा चाहिँ हामीले चाहिँ त्यसलाई चाहिँ ग्रहण गर्ने हो। तर अब चाहिँ यस्तो कुराहरू चाहिँ अब चाहिँ नबुझ्ने मान्छेलाई अब हामीले चाहिँ भन्दै गयो भने यो कुरालाई चाहिँ तपाईँको जुन त्यसको महत्त्व हुन्छ त्यसको महत्त्व घटेर जान्छ। जसरी अहिले चाहिँ तपाईँको भ्रमको रूपमा मान्छेलाई चाहिँ रसी खायो र मलाई मासु खायो भने जुन चाहिँ यो आलोचना गरिरहेका छन्, अब त्यस्तो अहिले चाहिँ तपाईँको नबुझिकन उनीहरूलाई त्यसो भनिरहेको छ भने हामीले चाहिँ भित्र गएर उनीहरूलाई चाहिँ त्यो बुझाएर भन्यो भने त्यो त उनीहरूलाई विश्वास गर्नु पर्यो। पहिला विश्वास गर्यो भने मात्र त्यसलाई उसलाई चाहिँ सिरियसली लिएर चाहिँ त्यसलाई चाहिँ त्यो कुरा चाहिँ उठाउँछ। तर विश्वास नगरिकन चाहिँ लान्छना लगाउने हिसाबमा चाहिँ उनीहरूले चाहिँ ग्रहण गर्यो भने त उसले त हाम्रो चाहिँ त्यो चाहिँ पूजा नै हाम्रो तान्त्रिक सिस्टम नै उनीहरूले चाहिँ ध्वस्त पार्छ। त्यो कारणले गर्दाखेरि अब आलोचना गरे पनि हाम्रो चाहिँ त्यो हामी सरकार चाहिँ छैन, तर हामीले चाहिँ यो कुरा चाहिँ नि त्यसरी चाहिँ हामीले चाहिँ सबैले चाहिँ व्यक्त गरेर चाहिँ हामी भन्दैनौँ। र यदि चाहिँ उनीहरूलाई चाहिँ त्यसो चाहिँ अब चाहिँ त्यहाँ मासु रक्सी चाहिँ किन प्रयोग गर्छ, किन चाहिँ चाहिन्छ, किन चाहिँ हामी खान्छौँ भन्ने कुरा चाहिँ उहाँहरूले चाहिँ हाम्रो चाहिँ इच्छा छ, जान इच्छा छ भने उहाँहरूले चाहिँ बजरान चाहिँ बुद्धमा अध्ययन गर्नु पर्यो। त्यसपछि उहाँले बजारचार्यहरूसँग आएर सम्पर्क गर्नु पर्यो। उहाँले त्यसपछि चाहिँ तपाईँको चाहिँ गुहे चाहिँ तपाईँको चाहिँ बजरान बुद्धमा चाहिँ उहाँले चाहिँ त्यो सिक्नको लागि उहाँले चाहिँ बजारचार्य गुरुहरूसँग चाहिँ उहाँले चाहिँ सम्पर्क गर्नु पर्यो। त्यो त्यसको लागि हामी चाहिँ तयार छौँ, हामी भन्न पनि सक्छौँ है। अनि अर्को चाहिँ हामी राक्षसी मासु खाने भनेको अब हामीले चाहिँ तपाईँको चाहिँ हाम्रो चाहिँ बजारचारहरूको कस्तो हुन्छ भन्दाखेरि एउटा चाहिँ तपाईँको चाहिँ साधना गराके पूजा गराके भनेको एउटा चाहिँ हाम्रो एउटा चाहिँ छुट्टै त्यसको चाहिँ प्रतीक रूपमा हामी पनि पूजा गराके गुरुहरूले पूजा गराके गुरुहरू चाहिँ छुट्टै अवस्थामा हुन्छ भने अब हामी सर्वसाधारणमा बस्दाखेरि हामी परिवारमा बस्दाखेरि समाजमा बस्दाखेरि हामीले चाहिँ जुन चाहिँ यो मासु रक्सी खाने भनेको त्यो चाहिँ हामीले चाहिँ समाजमा चाहिँ हामी एडजस्टमेन्ट हुनुको लागि हामीले चाहिँ खाने हो खास। त्यो चाहिँ हामीले चाहिँ अब त्यो खाने भनेको चाहिँ हामीले चाहिँ एकदम राग राखेर त्यो तपाईँको चाहिँ हामीले चाहिँ एकदमै चाहिँ तृष्णा गरेर चाहिँ हामीले चाहिँ मलाई यति मासु खाने यति रक्सी खाने यस्तै मासु खान्छ यसै रक्सी चाहिन्छ भन्ने त्यसको आधारमा हामी नखाइकन हामीले चाहिँ तपाईँको समाजमा एडजस्ट हुनुको लागि परिवारको लागि पनि एडजस्ट गर्नुको लागि हामीले चाहिँ त्यो यो चाहिँ दैनिक जीवनमा चाहिँ हामी चाहिँ प्रयोग गर्ने गरेका हौ खास.
1: पक्कै पनि राम्रोसँग यो प्रतीकको रूपमा भनेर यो कुरालाई डिफाइन गरिदिनु भयो र कति कुराहरू त्यागका लागि प्रतीकको रूपमा यसरी प्रयोग गरिन्छ भन्ने कुरा पनि बताइदिनु भयो. पक्कै पनि अब अन्तिममा आएर चाहिँ नि तपाईँको अध्ययनका कुरा आए, तपाईँ यदि बुझ्न चाहनुहुन्छ किन यी सबै भइरहेका छन् भनेर चाहनुहुन्छ भने यहाँले वज्रयान स्टडी गर्न सक्नुहुन्छ भनेर पनि भन्नुभयो. र एउटा कुरा अलिकता म आफूलाई पनि लागेको, किन वज्रधारीहरूले मासु चाहिँ अब खाने तर पनि कुखुरा नखाने, को कारण चाहिँ के होला?
2: अब यो कुखुराको नखाने रक्सी त्यो मासु नखाने भन्ने विषयमा चाहिँ नि अब हाम्रो चाहिँ तपाईँको धर्मचक्र भन्ने हुन्छ हाम्रो वज्रयानमा, त्यसमा चाहिँ तपाईँको चाहिँ नि एउटा सुँगुर अनि रक्सी अनि चाहिँ सर्प अनि चाहिँ तपाईँको चाहिँ यता चाहिँ कुखुरा, यो तिनवटा चाहिँ राखेको हुन्छन्. त्यो तिनवटा राख्नु भनेको मतलब हामीले अब रक्स त्यो चाहिँ तपाईँको सर्प भनेको चाहिँ के को प्रतीक भन्दाखेरि
1: ईर्ष्या
2: होइन, उसले चाहिँ एकचोटि हामीले चाहिँ पिट्न खोज्दाखेरि मार्न खोज्दाखेरि उसले चाहिँ आजीवन चाहिँ उसले चाहिँ मतलब हामीसँग चाहिँ द्वेष भावना राखेर हामीलाई अट्याक गर्न सक्ने भन्ने हुन्छ. त्यो त ड्रेस भयो होइन, अब त्यसलाई चाहिँ हामी चाहिँ रिजेक्ट गर्ने कारण किन भन्दाखेरि त्यस्तो ड्रेसहरू हामीसँग चाहिँ नआओस् भन्ने हिसाबमा चाहिँ हो भने, अब कुखुरा पनि चाहिँ तपाईँको चाहिँ रिसा होइन, त्यो कुखुरा रिसा भएको हुनाले त्यसको मासु खाएपछि चाहिँ के हुन्छ भन्दाखेरि त्यसको जस्तै चाहिँ हामीसँग चाहिँ मलाई चाहिँ रिसहरू विकास हुन सक्छ भन्ने हिसाबमा चाहिँ त्यो चाहिँ रिक्सहरू हामी चाहिँ नहोस् भन्ने सेन्समा चाहिँ हो भने, अर्को चाहिँ तपाईँको जुन मैले सुँगुर भने त्यो सुँगुर भनेको कस्तो भन्दाखेरि जमिनार साथ नै उनीहरूको चाहिँ मतलब चाहिँ सेक्सको चाहना हुन्छ अरे उनीहरूको जमिनार साथ नै, त्यो भनेको चाहिँ तपाईँको चाहिँ एट्याचमेन्ट हुन्छ होइन, ट्रिस्ना हुन्छ, त्यस्तो किसिमको चाहिँ तपाईँको चाहिँ यो चाहिँ फिलिङबाट त्यस्तो चाहिँ हामीसँग चाहिँ हुने भावनाबाट चाहिँ हामी टाढा हुन सकोस् भन्ने हिसाबमा यी तीन पक्षलाई चाहिँ हामी चाहिँ बजारको चाहिँ बजारहरूले नकार्दै छन्.
1: धन्यवाद, असाध्यै राम्रोसँग सबै कुरा बुझाइदिनु भयो र फेरि पनि म अध्यक्षज्यूसँग आएँ र हाम्रा आज श्रोताहरू हुनुहुन्छ होइन, पक्कै पनि उहाँलाई असाध्यै रुचिपूर्वक उहाँले सुनिराख्नु भएको छ, हेर्नु पनि भइरहेको होला. र यो जुन वज्रयान स्टडीको कुरा आयो, वज्रयान स्टडी गर्नको लागि चाहिँ नि अब हाम्रा श्रोताहरूले कसरी गर्ने यो एकचोटि बताइदिनुहोस्.
0: अब अब शैक्षिक रूपमा भन्दाखेरि अब हामीले पोखरामा वज्रयानको बिहार एउटा धर्मसंघ बिहार छन् जुन जसमा हामीले हिजो वृहत रूपमा सप्तविधानोत्तर पूजा कार्यक्रम सञ्चालन गर्यौं र त्यहाँका वज्राचार्य गुरूहरूलाई अब तपाईँहरूलाई अगाडि हाम्रा जजमानहरूलाई उपासक उपासिकाहरूलाई शिक्षा दिनको लागि हामीले केही शैक्षिक सामग्री पनि हिजो हामीले प्रदान गर्यौं. पोखराको केसमा पनि यस्तो यो छ, पोखरालाई स्पेसली हामीले केही पुस्तकहरू उपलब्ध गरायौं, तर एज ए होल रूपमा तपाईँ वज्रयानको अध्ययन नै गर्नुहुन्छ भने हाम्रो लुम्बिनी बौद्ध विश्वविद्यालयले त्यो छुट्टै व्यवसाय त्यो छुट्टै युनिटी खडा गरेको छ, त्यसको लागि सुगत बौद्ध विद्यालय त्यो स्थापना गरेको छ. त्यो बौद्ध सुगत बौद्ध विद्यालयले अनलाइन पनि नेपालभरिका जुनसुकै ठाउँबाट पनि अब भनौँ अनलाइन भन्दा साथै वर्ल्ड वाइड नै हो, त्यसरी त्यो क्लास सञ्चालन गर्दै आएका छन्. त्यसो वज्रयानको एकदम राम्ररी अध्ययन चाहिँ त्यो विद्यालयले गराउन आएको छ. त्यसको लागि म सबैलाई अनुरोध गर्न चाहन्छु, लुम्बिनी बौद्ध विश्वविद्यालय अन्तर्गतका यी जुन कलेजहरू छन् त्यहाँ चाहिँ तपाईँहरू सम्पर्क राख्नुहोस्, त्यहाँ विद्यार्थी हुनुहोस्, भर्ना हुनुहोस् अनि बौद्ध धर्म बढी अध्ययन गर्नुहोस्, म यही अनुरोध गर्छु सबैलाई.
1: धेरै धेरै धन्यवाद दिन चाहन्छु आजका हाम्रा अतिथिज्यूहरूप्रति, वज्राचार्य संरक्षण गोटीका अध्यक्ष र महासचिवज्यू, यहाँहरूको यात्रालाई पनि अलिक पर सारेर आज कार्यक्रममा उपस्थिति भइदिनु भयो. यसको लागि पक्कै पनि हाम्रा श्रोताहरू हाम्रा अडियन्सहरूले धेरै कुरा बुझ्ने अवसर पाउनुभयो र इच्छा पनि राख्नुभयो र कसरी जोइन गर्ने भन्ने बारेमा पनि उहाँहरूले आज यी कुराहरू जानकारी पाइसक्नु भएको छ. अन्तमा आज यो कार्यक्रममा रहिरहँदाखेरि र पोखरेलीवासीलाई केही तपाईँहरूको सन्देश छ भने एकचोटि राखिदिनुहोस् न.
0: धन्यवाद छ तपाईँहरूले चाहिँ अन्नपूर्ण जुन एफएम छन् उहाँले हामीलाई बजारको विषयमा जनसमस्या केही कुरा राख्ने मौका दिनुभयो, त्यसको लागि मुरी मुरी धन्यवाद. म पोखराका जनतालाई किनभने यहाँ पोखरामा बुद्ध धर्मको राम्ररी विकास भएको जग राखेको भन्दाखेरि धर्म आदरणीय धर्मशिला गुरुमाको प्रयासले बुद्ध धर्मको जागरणमा निकै महत्वपूर्ण कार्यहरू भएका छन्। त्यही कार्यको सिलसिलामा बुद्ध धर्मको खास डेस्टिनेसन अन्तिम लक्ष्य निर्माण भनेर जुन भन्नुभएको छ शिक्षा आफ्नो लाइफलाई राम्ररी मेन्टेन गर्ने सुखद जीवनयापन गर्ने जुन तरिकाहरू बौद्ध धर्मले सिकाएका छन् त्यसलाई फलो गर्न त्यसलाई पालना गर्न जुन निकायहरू अहिले भर्खर हामीले कुरा गर्यौँ ती निकायहरूसँग सम्पर्क राख्नु त्यसरी आफ्नो जीवनलाई सुखमय गर्नुहोस्। म पोखरावासीको अलावा सम्पूर्ण बौद्ध अनुयायीहरूलाई म विनम्र अनुरोध गर्छु। धन्यवाद।
1: पक्कै पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। र यो बुद्ध जन्मभूमि र हामी बुद्ध जन्मेको भूमिमा जन्म नपाउने हामी भाग्यमानी पनि ठान्नुपर्छ। र अर्को कुरा भनेको पोखरालाई बुद्ध धर्ममा धेरै टेवा पुर्याउनु भएको हाम्रो धर्मशिला गुरूमा जुन महिला भइकन पनि आजभन्दा करिब 100 वर्ष अगाडि उहाँले धेरै पुण्यका कार्यहरू गर्नुभएर यो पोखरालाई पुण्यभूमि बनाइसक्नु भएको छ। यहाँहरू पनि पक्कै पनि हामी नेपाली हौं भने बुद्धका ती शिक्षाहरू आज विश्वले अध्ययन गरिरहेका छन्। हामी नेपाली भएर यो अध्ययन गर्न असाध्यै जरूरी छ। यसमा 3 वटा हाँगाहरू छन्। यसमा तपाईँलाई कुन हाँगाबाट स्टडी गर्न सजिलो हुन्छ किनभने भगवान बुद्धको यो जुन कुशलतापूर्वक समाधान गर्ने कुराहरू छन् आज विश्व साइकोलोजीले आज जे ट्रिटमेन्ट गर्छ बुद्धको फिलोसफीलाई लिएर उहाँहरूले ट्रिटमेन्ट गरिरहनु भएको उहाँ क्रिश्चियन होस् या मुस्लिम होस् उहाँहरूले खुलेर भन्नुहुन्छ हाम्रो फिलोसफीमा हामी साइकोलोजी ट्रिटमेन्टमा हामी बुद्धका ती ज्ञान अनि शिक्षाहरूलाई धेरै अप्लाई गर्छौ भनेर विश्वले भनिरहेको यो क्षणमा हामी गर्व गरौं। नेपाली भएर जन्मनु पाएको छ बुद्ध जन्मनु भएको यो माटोमा हाम्रो जन्म भएको छ र भोलि एक दिन यही माटोमा विलीन हुनु छ। यही विलीन हुनुभन्दा अगाडि नै शिक्षाका कुराहरू आफूले पनि बुझौं र अरूलाई पनि बुझौं भन्दै आजका हाम्रा अतिथिज्यूहरूप्रति पुनः म व्यक्तिगत अनि अन्नपूर्ण एफएम परिवारको तर्फबाट धेरै धेरै आभार अनि साधुवाद दिँदै म आजको कार्यक्रम समय संवादबाट संगीता पनि विदा हुने अनुमति चाहन्छु। यहाँको दिन शुभ रहोस्।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98229993।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 वेबसाइट www.lagrandi.edu.np।
2: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस प्राली न्युरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, डाक्टर वन्दना श्रेष्ठ,
4: हार जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
3: जनरल एन्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
4: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
3: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ,
4: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
3: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
2: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान वेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
5: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलोसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
3: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 0165901062 5901063।

0: पोखरामा एकमात्र ईएमबीए कलेज एक्जिक्यूटिव मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फैकल्टीबाट बैचलर्स गर्नुभएको जस्तै बीबीए बीई बीकॉम बीबीएस बीएचएम बीसीए बीएएलएलबी बी फार्मा एमबीबीएस आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब एनटीएचएमसी कलेज पोखरामा क्लासेस हुने ठाउँ एनटीएचएमसी गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लुवाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा
2: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration. BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology. BCSIT. 4 years program of Bachelor of Business Administration in Finance. BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management. Both stream can apply. Intro to learn. Go forth to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details. Pokhara College of Management. PCM. Gyanmarga Nadipur. Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
3: Cancer ko sampurna upachar Biratnagarmai. सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन् नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर थप जानकारीका लागि सम्पर्क नम्बर 97160025-30
4: गरेको भए होइन गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: अस्पताल भर्नाको खर्च ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन सहारा हेल्थ इन्सुरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज न कुनै फाइनेन्सियल तनाव न त क्याशकै झन्झट सिधै तपाईँको ई सेवा एपबाट
4: ई सेवाबाट सहारा हेल्थ इन्सुरेन्स
5: शिखर इन्सुरेन्सको सहकार्यमा
4: अस्पताल खर्च सहाराले गर्छ
5: ई सेवा सबै सधैँ सँगै
6: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ घुम्न जान बचत गर्नुहुन्छ अब भविष्यका लागि पनि सोच्ने कि
7: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस् अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी पैसा बढ्ने स्मार्ट तरिका एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होपलाइन 01-597-0611।
1: मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
1: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
0: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01-586-536, मोबाइल 98-560-0536।
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ? तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
4: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
2: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
4: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
2: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी, एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाउ। थप जानकारीका लागि फेवा 3T एमआरआई एण्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 01-591-728, मोबाइल 98-560-027-29।
5: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
2: ल्यान्डमार्क होटल एण्ड रिजोर्टमा स्वागत छ।
5: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ।
2: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एण्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा, काठमाडौँ। कन्ट्याक्ट 98-513-55-928। विजिट www.landmarknepal.com।
6: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
2: Time check.
7: यति बेला पूर्वाह्नको 9 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: major appliances ka AC, cooler, fridge, cooker, induction, air fryer lagayat anya gharelu saman haru ghar lyaera ta hernus. Tapai pani bhandu hunecha. Malai ta Bajor ko bani lagisakeko cha. Bajor appliances, Bajor ko bani lagcha.
1: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program. 4 years program of Bachelor in Business Administration, BBA. 4 years of IT program. Bachelor of Computer System and Information Technology, BCSIT. 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intake to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
2: Festival IVF Kendra Mazao. Aba, Bajapan ko nairasyatalai khushi ma batalao.
3: यो कसरी सम्भव छ र कत्ता कत्ता धाइसके कति खर्च भइसक्यो केही भएन
2: किन आतिनु पर्यो फिस्टल अस्पतालमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु
3: साच्चै हो र
2: ए बाबा हो उहाँ त स्त्री तथा प्रसूति रोग बाजपन रोगको विशेषज्ञ हो के नेपाल मेडिकल कलेजबाट एमबीबीएस फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ
3: हो त
2: हत्तेरी हो नि बरु आजै गइहालौं Pistol IVF Kendra, Pistol Hospital, Tesrotala, Gaira Patan Char, Pokhara, Phone, Chunexati, Charpatas, Charsitovis, Antanabisunis Aurasi, Salis, Pastepatis.
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115-9251-9190
4: सुवर्ण अवसर
1: तपाईँ हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
4: उपचार हुने रोगहरू
1: पायल्स फिसर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
4: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
4: अपरेसन पश्चात दुखाई कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
4: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा
5: फोन 061-590-162

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 98513559928। विजिट www.landmarknepal.com।

0: क्यान्सर को सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएशन सहित न्यूक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर्स सक्ने अवसर। थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरा BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 सम्म हुनाले काम गर्दै पढ्न सकिने। जब

0: साठी 5774757793 मौकाको फाइदा उठाउनुहोस्।
1: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराउ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
2: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन थ्री टी एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाउ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0727-29।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-71।

0: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलन चोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद, दृश्य र अनुभव एकै ठाउँमा।
1: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
2: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
1: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
4: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू:
4: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
5: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
4: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
5: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
4: न्युरो सर्जरी सेवा,
5: बाल रोग,
4: नाक कान तथा घाँटी रोग,
5: मानसिक तथा स्नायु रोग,
4: प्रसूति तथा स्त्री रोग,
5: छाला, यौन तथा कुष्ठ रोग,
4: नेत्र रोग,
5: दाँत तथा मुख रोग,
4: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिफ्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
5: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
4: सुविधा सम्पन्न आईसीयू सेवा,
5: डिजिटल एक्सरे,
4: सिटी स्क्यान सेवा,
5: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
4: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
5: फिजियोथेरापी, युरोफ्लोमेट्री,
4: केमोथेरापी,
5: सुरक्षित गर्भपतन सेवा,
4: होल बडी चेकअप, हेल्थ प्याकेज।
5: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
4: फोन 061-572-648-572-849।
6: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा भाग 2।
7: सर्वजीको परिवार सबै डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन, महिना, वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ।
6: रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D, सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
8: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: होम केयर सेवा, होम केयर सेवा।
1: हेलो होम केयर, डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर।
0: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
0: हाम्रा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
1: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
0: सुत्केरी नवजात शिशुको हेरचाह,
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
0: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
1: डाक्टर ल्याब सेवा,
0: औषधि डेलिभरी सेवा,
1: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिक्लेटुङ्गा पोखरा निबागल्ली र बुढी बजार, फोन 061411777, मोबाइल 98569927।
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
0: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
0: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
0: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
1: मिति यही श्रावण 2 गते शनिबार।
0: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
0: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
0: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: छोरा, नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
4: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
3: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
4: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
5: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
3: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
4: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र?
3: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
0: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा। फोन 061454699, 452715।

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाऊ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: हरेक

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: ए साथीहो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
2: शशिधर, अनि तिमी नि?
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला?
2: त्यो पनि एनटीएचएमसीमा छ नि।
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78, 50-51-33 र 576-458।
4: अनि मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
2: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
4: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
2: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा, फोन 061-586-536, मोबाइल 98-560-00536।

0: मन शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: हेलो
3: हजुर नमस्कार।
2: हेलो
3: नमस्कार काका सुन्नु भएन?
2: हेलो हेलो हेलो अलि ठुलो स्वरले बोल्नुस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
3: हजुर काका नमस्कार, म भतिज बोलेको हो, भतिज सुन्नु भएन?
2: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
3: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
2: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
3: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
2: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
3: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
2: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
4: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061433424

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला पूर्वाह्नको 10 बजेको छ।
3: यस टाइम चेकका प्रायोजक रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाचन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा। के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
3: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
2: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
3: विस्तृत जानकारीका लागि लागगाण्डी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर। फोन 061-573-163-582-844। वेबसाइट www.lagrandi.edu.np।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
6: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक। वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन।
8: हिमस्टार for a complete home।
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा संचालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटी पानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: भनिहाल्छु।
1: आईएनएस नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061 433 342।

त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: हजुर सुन्नुहोस् न, खुसीको खबर ल्याएका छौ। अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
1: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
0: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-076-044।
1: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: IME Life Insurance Company Limited भविष्य सुनिश्चित गर्दै Insuring Future.
1: Admission open in Engineering and Architecture. Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
2: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आकाश सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा.
3: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति.
2: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ.
3: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू,
2: 24 घण्टा इमर्जेन्सी सेवा,
3: सम्पूर्ण ओपिडी सेवा,
2: बच्चाको आँखा जाँच, बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट, मोतिया को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार,
3: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार,
2: रेटिना सम्बन्धी जाँच एवं उपचार,
3: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार,
2: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार,
3: आँखा छर्केको सिधा पार्ने सर्जरी,
2: आँखामा मासु पलाएको उपचार एवं सर्जरी,
3: लेजर सर्जरी सम्बन्धी सेवा,
2: बिना इन्जेक्सन मोतिया बिन्दुको सर्जरी,
3: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी,
2: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार,
3: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार,
2: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार.
3: पुनश सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपिडी सेवा,
4: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बिमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ.
2: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली, पोखरा 9 नयाँ बजार, फोन 061-590-217-590-219.
3: स्वस्थ आँखा, स्वच्छ दृष्टि.
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस प्राली न्यूरोड पोखराले विभिन्न प्रकारका विशेषज्ञ सेवाहरू प्रदान गर्दै आइरहेको छ.
6: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाथन, डाक्टर वन्दना श्रेष्ठ,
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, डाक्टर प्रवीण थापा, डाक्टर सुभाष गुरुङ,
6: जनरल एण्ड ल्याप्रोस्कोपी सर्जन डाक्टर नरेन्द्र विक्रम गुरुङ, डाक्टर देवेन्द्र श्रेष्ठ,
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्मया पोन,
6: मुटु रोग विशेषज्ञ डाक्टर तेजबहादुर गुरुङ,
5: क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेर्चन, फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी,
6: पेट कलेजो रोग विशेषज्ञ डाक्टर शंकर बराल,
5: युरोलोजिस्ट तथा मृगौला रोग प्रत्यारोपण सर्जन डाक्टर प्रकाश छेत्री, मृगौला रोग विशेषज्ञ डाक्टर जुजु राज श्रेष्ठ, नसा तथा मनोरोग विशेषज्ञ डाक्टर मानकाजी थापा मगर, प्लास्टिक सर्जन डाक्टर पियुष गिरी, छाला विज्ञान भेनेरियोलोजी तथा कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले, नाक कान घाँटी तथा थायराइड रोग विशेषज्ञ डाक्टर विकास गुरुङ, कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ, कन्सल्टेन्ट एनेस्थोसियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, डाक्टर विशाल गुरुङ, कन्सल्टेन्ट फिजिसियन डाक्टर अनुमोल पौडेल,
7: वार्ड आईसीयू एनआईसीयू जनरल एण्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्लोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलिसिस सेवा र आँखा उपचार सेवा, 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ.
6: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ. विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163.
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

0: दैनिक एक रुपियाँ भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा संचालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: शांति आराधना र उपहार का लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ 93.4

0: अई अनि मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
1: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
0: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
1: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 0185685536, मोबाइल 9856000536।

हेलो हाय नमस्ते गुड मर्निंग सबैजनालाई हार्दिक स्वागत छ कार्यक्रम पोखरा कलिनको आजको यो अर्को नयाँ श्रृंखलामा शान्ति र विकासको लागि संचार रेडियो अनुपूर्ण 93.4 मेगा सँगसँगै उपस्थित भइसकेका छु। मेरो नाम सबिन हो र तपाईँ हामीले एफएम ब्यान्डको 93.4 मेगा सँगसँगै सुनिरहनु भएको छ। र आज मिति 2083 साल असार महिनाको 28 गते आइतबारको श्रृंखलामा छौं। 2083 साल असार 28 गते आइतबारको यो श्रृंखला अन्तर्गत अंग्रेजी तारीक अनुसार 2026 जुलाई 12 तारीक रहेको छ। हैन 11 बजेर 3 मिनट गएको छ स्टुडियो घड़ीमा। 11 बजेबाट करिब करिब 12 बजेसम्म आउने कार्यक्रम पोखरा कल इनमा तपाईँ यति बेला हुनुहुन्छ र पोखरा कल इन सुनिरहँदाखेरि तपाईँसँग कुराकानी गर्छु म टेलिफोन लाइन मार्फत 061-543-0-40 यहाँहरूको लागि एकैछिन पछाडि खुला हुन्छ टेलिफोन लाइन। कुराकानी गर्नको लागि यहाँहरू रेडी भएर बस्नुहोला होइन। र आजको यो दिनमा पनि अब स्पेसल्ली मैले आज गाउँखाने कथाका प्रश्नहरू राख्छु र एउटा छोटो विषयवस्तुमा पनि एकजना विज्ञसँग थोरै कुराकानी पनि गर्नेछु। मैले थोरै तपाईँलाई फाइदै हुने खालको एउटा कुराकानी पनि मैले थोरै जोड्नेछु। यहाँहरू सुन्दै हुनुहुन्छ भने अन्त्यसम्म सुन्नुहोला, फुर्सदमै हुनुहुन्छ होला सबैजना, कोही त व्यस्त पनि हुनुहुन्छ होला, कामतिर आइसक्नुभयो, आफ्नो आफ्नो काममा व्यस्त हुनुहुन्छ होइन, पसल खोल्नुभयो होइन, कोही कोही घरमै बसेर खाना बनाउँदै खाना खाँदै खाना खाएर बसिसक्नु भएको छ, अथवा कोही गाडी चलाउँदै पनि सुन्दै हुनुहुन्छ होला, धेरैजनाले सुन्नुहुन्छ होइन त। गाडीमा ड्राइभ गर्दै गर्दाखेरि पनि तपाईँसँग करिब करिब म 12 बजेसम्म रहनेछु है त। र पोखरा आसपासमा बिहानबाटै मजाले घाम लागिरहेको छ, बर्खाको बेला पानी पर्नुपर्ने हो, झरी परेर पानी परेको भन्ने रेकर्ड चाहिँ पछिल्लो समय छँदै छैन भन्ने नै भयो है। यसो लगातार रूपमा झरी परेरै ओहो दुई तीन दिन भयो, चार दिन भयो घाम नदेखिएको भन्ने चाहिँ भएन। अब यो अवस्था होइन यो के भनौँ परिस्थिति अलिक जटिल बन्दै गइरहेको छ। अब रोपाई धेरै हुनुपर्ने हो तर पनि पानी नपरेकै कारणले गर्दाखेरि धेरै ठाउँमा रोपाई अझै पनि हुन सकेको छैन। असारको महिना सकिने लाग्दाखेरि पनि अब भनिन्छ आज पनि धेरै ठाउँमा बाढी आउँछ सतर्कता अपनाउन आग्रह भनिएको छ, तर खोइ कता हो कता हो त्यो थाहै छैन। अब यतातिर त रहन्छ आज पनि है, यो चाहिँ आरीघोप्टे वर्षा भनिएको छ, मुसलधारे पानी भनिएको छ, अब कता हो कता हो होइन। यता भोजपुर, सोलुखुम्बु, खोटाङ, ओखलडुङ्गा, सिन्धुली, रामेछाप, रसुवा, धादिङ यी जिल्लाहरूमा चाहिँ एकदमै धेरै पानी पर्ने जोखिम छ भनेर भनिएको छ। र अब धेरै ठाउँका राजमार्गहरू पनि अवरुद्ध छन् भन्ने खबर पनि आइरहेका छन्। क्रमशः म तिनलाई पनि जोड्दै जानेछु। र मुख्य मुख्य राजमार्गहरू पोखराबाट छुट्ने पृथ्वी राजमार्ग, पोखरा काठमाडौँ होइन, त्यस्तै नारायणगढ मोगलिन, अनि त्यस पछाडि सिद्धार्थ राजमार्ग, पोखरा बागलुङ राजमार्ग, बेनी जोमसम्म यी सबै एकदमै निर्बाध रूपमा सञ्चालनमा छन्। त्यति ठूलो पानी परेर पहिरो जाने खालको स्थिति चाहिँ छैन, तपाईँ ढुक्क भएर यात्रा गर्न सक्नुहुन्छ होइन। पोखरा आसपासमा भित्री कोही कोही ठाउँमा अवरुद्ध त्यस्तो भए पनि अब अहिले मुख्य राजमार्गहरू भने एकदमै खुला रूपमा रहेका छन्। यहाँ पोखरा महानगरपालिका वडा नम्बर 5 र कति पर्छ वडा नम्बर 9 होला सायद होइन, यो तमु समाज सोपाल तमु समाज नेरको त्यो पुलमा तल भाँसिएको कारणले गर्दाखेरि आवत जावत भने बन्द भएको छ। तपाईँ कोही त्यो बाटो भएर निस्कँदै हुनुहुन्छ भने सिद्धार्थ चोकबाट तल गइसके पछाडि बगाले टोलबाट भित्र छिर्ने एउटा पर्स्याङतिर निस्कने बाटो छ नि होइन, हो त्यो बाटोमा पुल पर्छ सोपाल तमु समाज नेर, त्यो पुलमा चाहिँ तल केही जमिन भाँसिए पछाडि अहिले पुल नै जोखिममा परेको कारणले गर्दाखेरि त्यो अवरुद्ध भएको छ त्यो बाटो चाहिँ मैले जानकारी गराएँ। अब अरू कुराहरू यस्तै हुन्, फेसबुक लाइभका कमेन्टहरू पनि लिन्छु, कुराकानी गर्छु म 061-543-0-40 मार्फत तपाईँ सहभागिता जनाउँदै गर्नुहोला। सुरुवातमा एउटा गीत राखौँ, अब अरू अपडेटहरू पनि दिँदै जाउँला होइन। आज त्यही हो गाउँखाने कथाका प्रश्न सँगसँगै म करिब करिब 12 बजेसम्म रहन्छु र एउटा विशेष संवाद पनि मैले राख्नेछु जुन संवाद तपाईँको लागि एकदमै उपयोगी हुनेछ भन्दै अलिकति लागि सुरुवातमा एउटा अलिक सकारात्मक भाइज आउने खालको
सकारात्मक सोचौं है सकारात्मक सोचौं भनिरहेछु मैले पछिल्लो समय यो सुसाइडका घटनाहरू धेरै आएका छन् त्यही विषयसँग सम्बन्धित पनि कुराकानी हुन सक्छ र मैले केही तथ्याङ्कहरू पनि अहिले भन्नेछु अहिलेको लागि महाकवि लक्ष्मीप्रसाद देवकोटाको यो आवाज तपाईँहरूको लागि कुन मन्दिरमा जान्छौ यात्री

0: ओके, यो आवाज तपाईँको लागि मैले प्रस्तुत गरेँ। यो आवाज सुनिरहँदाखेरि अलिक छुट्टै खालको केही सकारात्मक ऊर्जा मिलोस् भन्ने हिसाबले तपाईँहरूले यी कार्यक्रम मार्फत प्रस्तुत गरेको हो। कार्यक्रम पोखरा कलिन यहाँहरूले सुनिरहनु भएको छ। पोखरा कलिनको आजको यो आइतबारको बसाई अन्तर्गत हामी कुराकानी गरिरहेका छौं। 0165443040 मार्फत तपाई टेलिफोन लाइन मार्फत आउन सक्नुहुनेछ। स्टुडियोको टेलिफोन नम्बर 0165443040 हो। र कार्यक्रममा यहाँहरूसँग कुराकानी गरिरहँदाखेरि होइन विभिन्न विषयवस्तुहरू रहन्छन्, कहिले के तरिकाले मैले सञ्चालन गरिरहेको छु। आज भने केही गाउँ खाने कथाका प्रश्नहरू मैले लिएर आएको छु। तपाईँ फोन गर्नुभयो भने तिनै एकदेखि दस नम्बरसम्मका दसवटा गाउँ खाने कथाका प्रश्नहरू मैले पक्कै पनि राख्नेछु। यहाँहरू 0165443040 मार्फत आउनुहोला। टेलिफोन लाइन खुला छ है त, टेलिफोन लाइन मार्फत मजाले आउन सक्नुहुनेछ, कुराकानी गरौं, के छ कस्तो छ हालखबर बुझौं, गाउँठाउँतिर के हुँदैछ होइन, यो पक्कै पनि यहाँले जोड्नु नै हुनेछ। पक्कै यहाँहरूसँग कुराकानी गर्ने क्रममा धेरै कुराहरू थाहा पनि पाइन्छ होइन, तपाईँले पनि कार्यक्रम सुनिरहँदाखेरि केही न केही कुराहरू जान्नुहोस् होइन, मनोरञ्जन लिनुहोस् भन्ने कुरालाई चाहिँ पक्कै पनि नकार्न सकिँदैन। स्टुडियोको टेलिफोन नम्बर खुला छ, 11:14 गइसकेको छ स्टुडियो घडीमा। हामीलाई फेसबुक लाइभमा सुनेर कमेन्ट गर्ने साथीहरू पनि हुनुहुन्छ, म उहाँहरूको नामतर्फ अगाडि बढ्छु। हामीलाई शिवकुमार विश्वकर्माले नियमित रूपमा सुन्नुहुन्छ र कमेन्ट गरिसक्नु भएको छ र लेख्नु भएको छ, सुख बाटोमा फल्दैन, कर्म त गर्नैपर्छ, खुशी कसैले आएर दिँदैनन्, यो त आफै भित्र खोज्नुपर्छ, साथ हर कोही ले दिन सक्दैनन्, त्यसैले आफ्नो मन बुझाउन सक्नुपर्छ, गुमाएको कुरालाई सम्झेर दुखी हुनु गुमाएको कुरालाई लेख्नु भयो होला, गुमाएको भएछ, गुमाएको कुरालाई सम्झेर दुखी हुनुभन्दा आफूसँग भएको कुरालाई कदर गर्न सिक्नुपर्छ। शुभप्रभात, नमस्कार दाई, म पनि सुन्दैछु है, पाल्पा घरदेखि पोखरा कलिन, सबिन दाईको आवाजमा सुन्न पाउँदा बडो आनन्द आउने, समय बितेको पत्तै नहुने, आज मौसम शीतल शीतल छ है पाल्पातिर भन्नुभएको छ। हाम्रो शिवकुमार विश्वकर्मा हुनुहुन्छ, एकदमै नियमित श्रोता, पोखरा बस्नुहुन्छ कामको सिलसिलामा, अहिले चाहिँ आफ्नै घर पाल्पा पुग्नुभएछ र पाल्पा पुगेर पनि त्यहाँबाट पनि हामीलाई सुनिरहेको जानकारी दिनुभएको छ। यो माया सदैव रहिरहोस् शिव, थ्याङ्क यू सो मच। यसै गरी सम्झिनुहोला आगामी दिनमा पनि, शीतल शीतल रहेछ मौसम पाल्पाको बतासे डाँडामा होइन, एकदम मिठो गीत छ नि एउटा, तपाईँले सुन्नु भएको छ होला, मैले पोखरा कलिन कार्यक्रममा पनि बजाइरहेको हुन्छु, बतासे डाँडामा एकदम धेरै आवाज चल्छ होला होइन। ल थ्याङ्क यू सो मच शिव, सम्झिँदै गर्नुहोला, राम्रोसँग पोखरा फर्किनु होला, फेरि यसरी नै हामी जोडिनेछौँ है त। कृष्ण परियार हुनुहुन्छ नौडाँडाको शिला टेलरदेखि, लेख्नु भएको छ, नमस्कार हजुर, पसलमा व्यस्त छु र पनि सुनिरहेको जानकारी गराए, कुहिरो लागेको छ यदा त भन्नुभएको छ, हाम्रोतिर पनि पानी नभएर रोपाई केही रोकिएको छ हजुर भन्नुभएको छ। त्यही त पानी, अब नौडाँडातिर लुम्ले साइडतिर त पानी त अत्याधिक पर्नुपर्ने ठाउँ होइन, तर पनि पानी परेको छैन त्यो ठाउँमा पनि, अब रोपाई भएन भनेपछि अन्धेट ठाउँको अवस्था के होला होइन, त्यो तपाईँले पक्कै पनि बुझ्नुहुन्छ। अब हाम्रो के भन्छ पानी पर्ने महादेव, के महादेव, हरहर महादेव के भन्छ नि होइन, हो अब त्यस्तैतिर गर्नु, त्यस्तै त्यस्तै गर्नु पर्ला जस्तो अवस्था आइसकेको छ, किनकि धेरै जटिल परिस्थिति सिर्जना हुन सक्छ, किनभने हामी यो बेलामा किसानहरू मानो खाएर मरि उब्जाउने यो बेलामा पनि पानी नपर्दाखेरिको अवस्था भनेको त बडो गाह्रो हुन्छ। 11:16 स्टुडियो घडीमा कुराकानी गर्नको लागि अनिहरूबाट सबिन तपाईँको साथमै छु। 0165443040 खुला छ, गाउँखाने कथाका प्रश्न मैले राख्छु, तपाईँले कुनै गीत सुन्न मन लागेको छ भने पनि रोज्न सक्नुहुन्छ, साथीभाइलाई सम्झन सक्नुहुन्छ, आफ्नो गाउँठाउँका विशेषताहरू भन्न सक्नुहुनेछ, यसो गफगाफमा जोडिन सक्नुहुनेछ। त्यही नै यो कुराहरू, यहाँहरू कार्यक्रम सुन्दै हुनुहुन्छ भने स्टुडियोको टेलिफोन नम्बर 0165443040 मार्फत आउनुहोला। अब धेरै आग्रह मैले गरिरहेको छु यहाँहरूसँग कुराकानी गर्ने कार्यक्रममा छौँ हामी होइन, र म प्रसङ्गतर्फै लाग्छु है त। ओके, अब अरू प्रसङ्गहरू के छन् यसो हेरौँ। बजाङमा जीव दुर्घटना भयो हिजो मात्रै, यो पनि एउटा दुःखद खबर भन्नुपर्छ। र इरानद्वारा स्ट्रेट अफ हर्जुम बन्द, अमेरिकी सेनाद्वारा भीषण आक्रमण भनिएको छ, अफेर तेलको मूल्य बढ्छ है, विचार गर्नुहोला। अहिलेको लागि एकजना साथी हुनुहुन्छ टेलिफोन लाइन मार्फत, नमस्ते।
1: नमस्कार सर।
0: नमस्ते हजुर, कहाँदेखिको बोल्दै? ए मुकेश, के छ हालखबर?
1: हालखबर
0: हो, अनि खाना खानुभयो?
1: खाना खाएर भर्खरै खाना खाएर बसिन्छ
0: ए खाना खाएर के छ आज दिनभरिको कार्यक्रम काम
1: दिनभरिको कार्यक्रम अब त
0: बसी बसाउ काम के छ अरू
1: बसी बसाउ घाँस काट्ने त्यही होला नि सर अब
0: अरू कोदो रोपेर सकियो
1: कोदो रोपेर त भयो हाम्रोतिर भयोतिरै बेसीतिर रोपेछ होला
0: ए अनि पानी कति उपरेको छ मुकेश त्यता
1: पानी नभएको रातिको बेला परेछ कि र
0: ए हजुर
1: दिउँसोमै त्यति परिरहेको काम गर्न उतिर हो कि भन्दा
0: ए
1: काम गर्न मिलिरहेछ
0: ए काम गर्न मिल्दछ है
1: हजुर
0: ल ठिक छ अनि भनेपछि गर्मी कतिको छ त
1: हजुर सर
0: गर्मी कतिको छ ठिक ठिकै छ कि अलिअलि कस्तो छ गर्मीको अवस्था
1: गर्मी त्यस्तै हो त्यसो भए घाम लाग्नेको त घाम लाग्ने बेला अब झर्कै हुन्छ र त्यो त सिरेक नउठेर सुतिसकेको छैन
0: भनेपछि त अलि लेखाइरहेछ धेरै नै ल ठिक छ अब एकदम खुसी लाग्यो सम्झिनुहुन्छ हामी प्रश्नतर्फ लाग कति नम्बर रोज्नुहुन्छ
1: एक बाटै सुरु गरौँ भयो सर
0: एक बाटै सुरु गरौँ है
1: जाने त्यति जान्ने त होइन
0: ल ठिक छ यो यो गाउँ खाने कथा हो प्रयास गरौँ अब मिल्न पनि सक्ला नमिल्न पनि सक्ला होइन एउटा एउटा एउटा त होला जे भयो भने होइन ल ठिक छ अब तपाईँको लागि यो एक नम्बरमा रहेको प्रश्न यस प्रकार रहेको छ टाउको निकालेर जिउ खाने के होला
1: यो चाहिँ के हुन्छ लङफुल भन्छ कि सर लङफुल माउ
0: के भन्नुभयो
1: लङ लङ भन्छ कि
0: लङ
1: लङफुल भन्छ कि र
0: लङ ओके ल ठिक छ ल ठिक छ यो यो गाउँ खाने कथा हो
1: प्रयास
0: गरौँ अब मिल्न पनि सक्ला नमिल्न पनि सक्ला होइन एउटा एउटा एउटा त होला जे भयो भने होइन ल ठिक छ

0: गेस सन्जीले गर्न होला के सुन्ने ओके हस् ल धन्यवाद मुकेश सम्झिँदै गर्नु होला उहाँ हुनुहुन्थ्यो मुकेश गुरुङ हामीलाई वालिङ स्याङ्जा स्याङ्जाको वालिङ भनौँ न होइन वालिङ स्याङ्जा भन्दा नि स्याङ्जाको वालिङबाट फोन गर्नुभएको थियो र उहाँको अलिक लेखलेखतिर पर्ने रहेछ होला एकदमै बेलुकीमा त सिरकै ओढ्नुपर्छ भनेपछि त अब यो अलिक लेख भागतिरै परेछ होइन किनकि त्यो भनेको त अब लेखतिर नै अलि हुन्छ यतातिर त त्यस्तो सिरक ओढ्नै पर्ने अवस्था त कहाँ छ त छैन नि होइन ल ठिक छ ओके मुकेश थ्याङ्क यू सो मच सम्झिँदै गर्नु लाग्यो भने दिनमा पनि 061-543-0040 यहाँहरूको लागि खुला छ मैले अघि भन्दै थिएँ एउटा जुन प्रसङ्ग अब यो यो खास प्रसङ्ग मैले किन जोडिरहेको छु भन्दाखेरि ओके एकजना साथी आउनुभयो टेलिफोन लाइन मार्फत उहाँलाई स्वागत गरौँ त्यस पछाडि थप विषयवस्तुसहित अगाडि बढाउँ है त नमस्ते
1: हेलो हेलो नमस्ते गुड मर्निङ सचिनजी
0: ओहो गुड मर्निङ गणेश के छ हालखबर
1: हजुर एकदम ठिक छ हजुरहरू सबै आरामै हुनुहुन्छ होला
0: एकदम आरामै छ तपाईँ आरामै हुनुहुन्छ
1: एकदम आरामै छु सर
0: अनि माटो पानीतिर सुनाउनुहोस् के छ हालखबर
1: सबै ठिकै छ पानी ठुलो पर्न सकेन सानो सानो मात्रै पर्यो
0: त्यही त पानी ठुलो परिरहेको छ होइन अब अवस्था यस्तै यस्तै छ के अरे होइन
1: त्यही नै अरूभन्दा अब यो अब के भएको सबैले आत्मदाह गर्न लाए होइन
0: त्यही त अब यो के भन्ने अब एकै दिन तीन चारजनाले आत्मदाह गरेका खबरहरू सुन्नु पर्ने के हो यस्तो है
1: समाचार यो के होला जस्तो लाग्छ भने मलाई यो अब यो उनीहरूको असन्तुष्टि भन्नेहरू अब उनीहरू त्यो चाहिँ अर्कै छलफल अर्कै विषय भएन उनीहरूमा केही उनीहरूको दिमागमा त उनीहरूलाई त एकदम धेरै नै असन्तुष्टि भयो नि त त्यही भएर नि उनीहरू नि
0: यस्तो हो नि त अब आत्मदाह गर्नु नै समस्याको समाधान त होइन होइन सकारात्मक सोच्नु पर्यो
1: उनीहरूमा पहिल्यैबाट केही न केही सिम्टमहरू देखाउँछ
0: त्यो किनकि मानसिक समस्या भयो कि व्यक्तिहरू
1: आफैले जलाउनु भनेको यो चानी चुना कुरा नै
0: होइन त्यो त अत्यन्त पीडादायी हुन्छ होला नि त होइन अब हामी सानो पोल्दा पनि
1: होइन तर के भयो होइन दिमागमा त्यो सब दिमागले गरे कि अब त्यही भएर उनीहरूमा केही पहिलेबाट उनीहरू केही सिम्टमहरू त्यस्तोहरू नै हुन सक्छ त्यो डिप्रेसनहरू त्यस्तो एन्जाइटीहरू त्यो त्यस्तोहरू नि हुन सक्छ होइन
0: त्यही
1: भएर घरमा त्यही भएर सबैजना कि आजभोलि नानी बाबाहरू त्यस्तो अलि झट्टै रिसाउने होइन त्यस्तोहरू नि हुन्छ त्यही भएर आफ्नो परिवारमा आफ्नो घरमा त्यस्तो नानी बाबाहरूलाई त्यस्तो केही यस्तो सिम्टमहरू थाहा हुन्छ नि त घरमा आमा बाबाहरूले तिनीहरू सब अलि राम्रोसँग ख्याल गर्ने हो त्यस्तोहरू
0: ठिक छ तपाईँले भनेको एकदम राम्रो हो अहिले मैले यही विषयवस्तुमा एकजना मनोविदसँग थोरै कुराकानी पनि जोड्दैछु रेडियो अन्त्यसम्म सुन्नु होला
1: त्यसले भन्नुहुन्छ नि त्यो उहाँलाई मनोविज्ञान सम्बन्धी उहाँलाई त्यस्तै भएको हुनसक्छ
0: मनोविद एकजना वरिष्ठ मनोविदसँग मैले थोरै यो खास किन यस्तो भइरहेछ के रोक्न के गर्न सकिएला भनेर एकैछिन पछाडि उहाँले समय दिनुभएको छ म उहाँसँग विशेष कुराकानी गर्नेछु अन्त्यसम्म सुन्नु होला भन्दै अब हामी प्रश्नतर्फ लाग्यो
1: आठ
0: नम्बर है
1: हजुर
0: ल ठिक छ आठ नम्बरमा रहेको प्रश्न अनि गेम कतिको हेर्नु भएको छ तपाईँले
1: गेम अघि बिहान हेरेको थिएँ के अरे
0: अर्जेन्टिना र स्विजरल्यान्डको हेर्नुभयो
1: स्विजरल्यान्डको
0: है
1: हजुर
0: कसको सपोर्ट थियो
1: अन्त म त अरू त होइन के अरे म त इङ्ल्यान्डकै पहिलाबाट इङ्ल्यान्डको थियो के अरे अहिले बल्ल बल्ल 60 वर्षपछि अब आउँदै लाग्छ है अब त्यो चाहिँ
0: ए इङ्ल्यान्डको त अब हुँदैछ नि त
1: इङ्ल्यान्डको थियो के अरे पहिलाबाट अनि त्यही भएर अहिले चाहिँ यसो आउँदै लाग्छ
0: जितोस् भन्ने शुभकामना
1: मन पर्छ अर्जेन्टिनाहरू नि अब त्यहाँ त पहिला म्याराडोनाले गर्दाखेरि एकदम पहिलाबाट
0: प्रायः जस्तो नेपालीहरू अर्जेन्टिनाकै
1: फ्यान हुँदो रहेछ
0: किनकि पहिलेबाट चिनिराखेको भन्ने

0: अब इङ्ल्यान्ड पनि अहिले अगाडि छ नि त होइन,
1: इङ्ल्यान्ड र अर्जेन्टिनाको गेम परिसकेर उहाँहरूको त्यो पहिले पहिलेको घटनाहरू नै रहेछ होइन, धेरै यस्तो अलि रोमाञ्चकै खेल होला जस्तो छ।
0: त्यो गेम त हेर्ने होला नि त होइन,
1: त्यो त हेर्नै पर्यो।
0: ल ठिक छ, एकदम खुसी लाग्यो। हुन्छ, फेरि पनि गफ गर्दै गरौँ ल। अहिलेको लागि दुई नम्बर, आठ नम्बरमा रहेको प्रश्न, ओके, आठ नम्बरमा रहेको प्रश्न तपाईँको लागि गाउँ खाने कथाको प्रश्न हो। घर बाहिर निस्के भुतुक्कै मर्ने के होला?
1: घर बाहिर निस्के
0: भुतुक्कै मर्ने के होला? ल भन्नुहोस् के होला? गाह्रो पर्यो क्या हाम्रो?
1: एकदम सजिलो छ होला सबैले, अहिले
0: धेरै सजिलो छ, धेरै सजिलो
1: पनि जानेन गणेशले भन्छ होला है।
0: घर बाहिर निस्के भुतुक्कै मर्ने के होला?
1: घर बाहिर निस्के
0: तपाईँलाई अहिले ठक्कै दिमागमा आएन होला है, तर सजिलो छ।
1: अब
0: नजाने सितै अप्ठ्यारो हो,
1: लाजै पजारो भने नि अब ल पास भने ल।
0: यसको सही जवाब हो माछा।
1: हजुर,
0: माछा,
1: माछा,
0: यस।
1: ए
0: घर बाहिर निस्के भुतुक्कै मर्ने, बुझ्नुभयो?
1: बाहिर निकाल्दैछ त अब।
0: ल अन्तै समस्त सुन्दै गर्नु होला, अहिले मनोविजसँग विशेष कुराकानी हुँदैछ, अहिलेको लागि छुटौँ है त।
1: हस्
0: हुन्छ, हस् नमस्ते। हुनुहुन्थ्यो गणेश गुरुङ मातेपानीबाट। हामी एकैछिन कमर्सियल ब्रेक राख्छु, मैले ब्रेक पछाडि फेरि आउनेछु। तपाईँ सुन्दै गर्नुहोला, एकदम यो पछिल्लो समयका आत्महत्या घटना, यो मनोविमर्श लगायतका विविध विषयवस्तुलाई लिएर मैले एकजना वरिष्ठ मनोविदसँग विशेष कुराकानी गर्दैछु। यो छोटो ब्रेक राख्छु, ब्रेक पछाडि आइहाल्छु।
2: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
3: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
4: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
5: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
5: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
5: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, थ्री टी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 98-560-027-29।
7: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
6: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
5: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
6: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
5: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
6: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
5: मिति यही श्रावण 2 गते शनिबार।
6: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
5: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
6: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
5: वेबसाइट www.pokharamarathon.org।
6: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मञ्च पोखरा।

बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।

0: Stone Point Sangha, Sadai Rewarded.
1: Admission open, Pokhara College of...
2: दिव्यनयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोतीबिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोतीबिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
3: रेडियो अन्नपूर्ण 93.4।
4: हेलो पोखरा कलिङ।
5: कमर्सियल ब्रेक पछाडि यहाँलाई फेरि पनि स्वागत छ कार्यक्रम पोखरा कलिन। यहाँले सुनिरहनु भएको छ, मैले टेलिफोन लाइन एकैछिन तपाईँसँग रोकेको छु र एउटा महत्वपूर्ण विषयवस्तु यो सबैलाई आवश्यक छ कि पछिल्लो समय एकदमै टटकार रूपमा सुनिएको कुरा यो मनोपरामर्श मनोविद होइन मानसिक स्वास्थ्य यी कुराहरू एकदमै पछिल्लो समय धेरै टटकार रूपमा सुनिएका छन् किनकि जीवनशैली बदलिँदै जाँदाखेरि होइन हरेक तवरले जीवनशैली बदलिँदै जाँदाखेरि हिजो जस्तो परिस्थिति आज रहेन। अब विश्वविद्यालयमा पढाइ हुन थालिसकेपछि होइन र मनोविमर्शकर्ताहरू उत्पादन हुन थालिसकेपछि अथवा तालिम दिने ठाउँहरू खुल्न थालिसकेपछि यसमा पनि मनोविदहरूको उत्पादन भइसके पछाडि अब पहिला जस्तो अवस्था अहिले रहेन र पछिल्लो समय आत्मदाहको घटनाहरू एकदमै व्यापक भयो केही दिनमा होइन। जसरी एउटा बिहिबार गएको बिहिबार काठमाडौँको त्रिपुरेश्वरमा मुगुका 25 वर्षीय गणेश नेपालले नगर परिषदसँगको विवादमा आफैमाथि पेट्रोल छर्केर आत्मदाहको प्रयास गरे, त्यस पछाडि हामी कन्टिन्यू रूपमा 3-4 जना अझ बढी नै हो क्या होइन जो 3-4 जनाको त मैले सुने होइन यो खालको आत्मदाहका घटनाहरू बढे। यही विषयसँग सम्बन्धित रहेर छोटोमा एकदम सार्थक कुराकानी गर्नको लागि हामीसँग मनोविद सुदीप घिमिरे हुनुहुन्छ, उहाँ हट माइन्ड कन्सल्टेन्सीका संचालक पनि रहनु भएको छ। उहाँसँग रहेर म यही विषयवस्तुसँग सम्बन्धित थोरै कुराकानी गर्न चाहन्छु। सुदीपजी, यहाँलाई कार्यक्रममा स्वागत छ।
6: हजुर, धन्यवाद सर। धन्यवाद सर।
5: आराम हुनुहुन्छ?
6: हजुर, ठिकै छु।
5: अनि पछिल्लो समय यो आत्मदाहको घटनाहरू एकदमै एउटा भइसकेपछि लगातार रूपमा 3-4 वटै सुन्न पर्यो कि?
6: हजुर हजुर।
5: यो खास के कारणले हुन्छ तपाईँ मनोविदको हिसाबले भन्नुपर्दाखेरि?
6: धन्यवाद सर प्रश्नको लागि। अब म एज अ मनोविमर्शकर्ताको दृष्टिकोणबाट हेर्दाखेरि चाहिँ यो आत्महत्याका कारणहरू चाहिँ धेरै हुन सक्छन् होइन। एउटै कारणले मान्छेले आत्महत्या गर्छ भन्ने चाहिँ छैन होइन। हेर्दाखेरि चाहिँ यसो हेर्दाखेरि चाहिँ एउटा कारण देखियो भने त्यो भित्र चाहिँ जोडिएर रहेका कारणहरू चाहिँ विभिन्न हुन सक्छन् होइन। जस्तै मान्छेहरूले चाहिँ पत्रिकाहरू समाचार हेर्दाखेरि चाहिँ त्यही अस्तिकै काठमाडौँकै घटनालाई लिउँ होइन, त्यो प्रहरीसँग विवाद भएपछि यस्तो गर्यो भनेर हुन्छ नि त, हेर्दाखेरि त्यो इस्यु देखिएला। तर त्यसको पछाडि चाहिँ अरू सामाजिक आर्थिक धेरै कारणहरू चाहिँ जोडिएर आएको हुन्छ क्या। मान्छेले चाहिँ आफूले आफूलाई समाप्त गर्ने भनेको त एकदमै जटिल कुरा हो नि त, एकैचोटि त्यस्तो सोचहरू आउँदैन नि त होइन। जब व्यक्तिमा निराशा हुन्छ, अनि विभिन्न प्रयासहरू गर्दा पनि आफूलाई जहिले पनि असफल भएको म अब केही गर्न सक्दिनँ निराशा जस्तो जस्तो सोचहरू मान्छेमा आउन थाल्छ अनि बिस्तारै त्यस्तो प्रयासहरू चाहिँ गर्न सक्छ क्या मान्छेले होइन त्यो समस्या भएपछि चाहिँ त्यो समस्याको विकल्प नदेखेर होइन बरु मरिदियो भने ठिक होला भन्ने त्यस्तो थट्सहरू चाहिँ मान्छेहरूमा आउन सक्छ क्या
5: अब यी थट्सहरू नआउनुको लागि अथवा केही सिम्टमहरू त्यस्तो केही देखिने हुन्छ के छ यसमा चाहिँ
6: देखिन्छ नि जस्तो मान्छेहरूले चाहिँ धेरै जसो आत्महत्याको केसहरूमा चाहिँ उसको कुनै न कुनै लक्षणहरू चाहिँ देखिन्छ क्या जस्तै पानी पर्दैछ भने पनि हामीलाई थाहा हुन्छ नि त बादलहरू लाग्छ आकाशहरू गडिङ गडिङ गर्छ अँध्यारो अँध्यारो हुन्छ होइन अनि त्यो भएपछि ल अब पानी पर्दैछ भन्ने सङ्केत थाहा हुन्छ होइन त्यस्तै जस्तो चाहिँ मान्छेहरूमा पनि मनमा समस्या छ आत्महत्याको सोचेर आउँछ भन्यो भने कुनै न कुनै सङ्केतहरू चाहिँ देखेर आउँछन् अब जस्तो सङ्केत कसरी थाहा पाउने कुरा गर्दाखेरि जहिले निराशावादी कुराहरू गर्ने होइन म अब गर्न सक्दिनँ यो समस्यासँग जुझ्न सक्दिनँ भनेर अलिकति आत्तिने होइन त्यस्तो कुराहरू चाहिँ गरिराखेका हुन्छन् भने बेगारमा पनि एक्लै बस्ने टोलाउने अरूसँग कुराकानी नगर्ने होइन आफ्नो सरसफाइहरू पनि नगर्ने आफूले दैनिक रूपमा जे जे काम गरिरहनु भएको थियो त्यस्तो कुराहरूमा चाहिँ बिस्तारै छोड्दै जान्छ होइन आफ्नै व्यक्तिगत सरसफाइहरू पनि गरिराख्यो हुँदैन जस्तै महिलाहरू भयो भने कपाल कोर्ने कुरा होइन त्यो सामान्य मेकअप गर्ने कुरा पनि अब यहाँ के को लागि मेकअप गर्नु छ र होइन अनि अब पुरुषहरू भयो भने पनि त्यो दारी सारी जस्तो पारेर बस्ने ननुहाउने लामो समयसम्म होइन त्यस्तो व्यवहारहरू चाहिँ देखिन सक्छ अनि शारीरिक लक्षणहरू पनि देखिन सक्छ जस्तै खाना नरुच्ने होइन अनि त्यसपछि निन्द्रामा समस्याहरू हुने जस्तो देखिन सक्छ अनि बिस्तारै रिलेसनसिपहरूमा पनि लक्षणहरू चाहिँ त्यस्तो देखिन सक्छ त्यो चाहिँ मान्छेले सूक्ष्म रूपमा हेऱ्यो भने चाहिँ थाहा हुन्छ के अरे नत्र प्रायः जस्तो मान्छेले त्यस्तो कुरालाई चाहिँ खासै चासो दिँदैन नि त होइन अनि चासो नदिएपछि सडनली जस्तो केस भएपछि ला अँ यस्तो भन्थ्यो है ऊ मान्छेले भनेर अनि मान्छेले बल्ल पछि रियलाइज गर्छन् क्या यस्तो कुराहरूमा चाहिँ
5: अब यो मिडियाको भूमिकालाई चाहिँ कसरी लिनुहुन्छ अब एउटा घटना भइसके पछाडि
6: जल्दो बल्दो विषय जस्तै अहिले चाहिँ सामाजिक सञ्जाल यति मान्छेहरूको हात हातमा छ नि मोबाइल छ मोबाइल भएपछि इन्टरनेट छँदैछ होइन इन्टरनेट भएपछि चाहिँ मान्छेको इन्फर्मेसनको एक्सेस चाहिँ यति फास्ट सर्कुलेसन हुन्छ अनि त्यो सर्कुलेसन हुँदाखेरि त्यो मिडियाले के दिइरहेको छ त कन्टेन्टहरू विषयवस्तुहरू के दिइरहेछ त्यसले चाहिँ मान्छेको मनस्थितिमा सोचाइमा चाहिँ कस्तो असर गर्न सक्छ भन्ने कुरा चाहिँ त्यो मिडिया कर्मीहरूले चाहिँ ध्यान दिनुपर्छ होला होइन जस्तै कोही व्यक्ति जहिले चाहिँ दुःखदायी कुरा गरिरहेछ निराशाको कुरा गरिरहेछ भने म यहाँ अलिकति एयरपोर्ट नजिकै छु अलिक डिस्टर्ब आयो
5: हजुर ठिक छ भन्नु न हजुर हजुर हजुर
6: सुनिरहेको
5: छ हजुर एकदम सुनिरहेको छ
6: म यहाँ एयरपोर्ट नजिकै थियो प्लेनको आवाजहरू आयो भनेपछि त्यही नै हो हामीले याद गर्नुपर्ने कुरा के हो भन्दा उसको व्यवहारहरू हेरौँ निराशाहरू हेरौँ होइन त्यो निराशाहरू बढ्न नदिनको लागि चाहिँ मिडियाहरूले चाहिँ त्यो समाचारहरू दिँदाखेरि चाहिँ सबै दिने त्यसलाई धेरै हाइलाइट गर्ने पटक पटक प्रचारहरू गरिराख्ने त्यो गर्यो भने त्यो जो जोखिममा परिरहेका मान्छे हुन्छन् जो निराशा हुन्छ नि त्यस्तो मान्छेहरूलाई बल प्रदान गर्छ क्या यस्तो केसहरूले होइन त्यसैले चाहिँ सञ्चार माध्यमहरूले यस्तो खालको समाचारहरू दिँदाखेरि चाहिँ एकदम संवेदनशील हुनुपर्छ होइन यो सिकाइ त विगत वर्षहरूको त्यो संसद भवन अगाडि चाहिँ प्रेमले आत्महत्या गर्नुभएको थियो नि त्यही बेला सिकाइ भएको थियो नि होइन मिडिया कर्मीहरूले चाहिँ सुधार्नु उठो रहन्छ भन्ने कुराहरू तर अझै पनि पत्रकारहरूलाई चाहिँ त्यति अलिकति संवेदनशील नभइदिएको हो जस्तो लाग्छ मलाई चाहिँ होइन अनि न्युजहरू एकदम छरपस्तै आइरहेछ यसले चाहिँ के भन्छ भन्दा जो मान्छे अरू आत्महत्याको सोचेर आइरहेछ, निराशाको भावना भइराखेको मान्छेलाई, मरौ मरौ थट्सहरू आइरहेको मान्छेहरूलाई चाहिँ यसले बल प्रदान गर्छ नि त होइन. त्यसैले कन्टेन्टहरू यदि राख्दैछौँ भने पनि कसैलाई यस्तो समस्या भइरहेछ भने कहाँ जाने, कसरी हेल्प लिने, हो त्यस्तो कुराहरू पनि सँगै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. जस्तै नेपाल सरकारले अहिले 1166 1166 भन्ने नम्बरहरू चाहिँ त्यो आत्महत्या रोक्नको लागि हेल्पलाइन नम्बरहरू चाहिँ सञ्चालन गरिरहेछ. जस्तै न्युजहरूमा राख्दाखेरि चाहिँ तपाईँलाई आत्महत्याको सोच आएको छ भने 1166 कल गर्न सक्नुहुन्छ होइन. त्यो राखिदियो भने के हुन्छ कि सहयोग लिने निकाय पनि त रहेछ भन्ने थाहा हुन्छ. नत्र हाम्रो चाहिँ प्रायः जस्तो कस्तो छ भन्दा शारीरिक समस्या भयो भने स्वास्थ्य चौकी अस्पताल जानुपर्छ, हेल्प लिनुपर्छ भन्ने चाहिँ हामी सबैको बुझाइ छ होइन. तर मान्छेहरूमा मनमा समस्या छ, मानसिक स्वास्थ्य समस्या छ, तनाव छ भन्यो भने त्यसको लागि कहाँ जाने त, कसरी सपोर्ट लिने भन्ने चाहिँ मान्छेहरूलाई अझै अवेरनेस नभइरहेको अवस्थामा मिडियाहरूले चाहिँ त्यो सपोर्ट लिने अनि पहुँच कसरी चाहिँ वृद्धि गर्ने भन्ने खालको म्यासेजहरू चाहिँ सँगसँगै राख्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ. त्यसले गर्दाखेरि चाहिँ मिडियाहरूको पनि आत्महत्या रोकथाममा चाहिँ ठुलो भूमिका छ, एकदमै ठुलो भूमिका छ. त्यसलाई चाहिँ नेग्लेक्ट गर्न चाहिँ मिल्दैन जस्तो लाग्छ मलाई.
5: तपाईँ लामो समयदेखि अब यही मानसिक स्वास्थ्य मनोविमर्शकर्ताको रूपमा आफ्नो एउटा कन्सल्टेन्सी नै सञ्चालन गरेर काम गरिरहनु भएको छ होइन, धेरै मनोवेदहरू उत्पादन गर्दै आउनु भएको छ. र यो आत्महत्या गर्न खोज्ने मध्ये कति प्रतिशतले विगतमा कुनै न कुनै कारणले मानसिक तनाव तथा समस्या भोगेका हुन्छन्, उनीहरूले भोगे कस्ता व्यक्तिले चाहिँ गर्छन् भन्ने कुरा कति प्रतिशत हुन्छ?
6: तर हाम्रोमा चाहिँ पोखरामा हामीले विगत 3 वर्षदेखि निजी स्तरबाट हामीले परामर्शहरू दिइरहेका छौँ. अनि सरस्वती हेर्दाखेरि चाहिँ वर्षको चाहिँ 100 जना जतिलाई हामीले काउन्सिलिङहरू गर्छौँ होला होइन. हाम्रो अब ह्युमन रिसोर्स पनि थोरै छ. अनि त्यसमा हेर्दाखेरि चाहिँ 50% भन्दा बढीकोमा चाहिँ त्यो आत्महत्याको प्रयास गरेको, योजना बनाएको, अनि त्यसपछि त्यस्तो खालको चाहिँ कतिपय अवस्थामा त मेरो आत्महत्याको चाहिँ टु डु लिस्ट हो भनेर यसो टु डु लिस्टमा राखेको समेत भेटिया छ क्या होइन. त्यसैले केसहरू चाहिँ एकदम कम्प्लिकेटेड भइरहेछ किनभने यो समाज एकदम परिवर्तन भइरहेछ होइन. आर्थिक अवस्था, सामाजिक अवस्था, बेरोजगारको कुराहरू यत्तिकै छ. अनि त्यसपछि सोसाइटी यति धेरै चेन्ज भइरहेछ होइन. मान्छेहरू गाउँदेखि सहर झरेका छन्, सहरदेखि अलि विकसित सहरहरूमा गइरहेछन्. अनि रोजगारीको अवस्था भनेको जस्तो छैन होइन. अनि त्यसले गर्दाखेरि चाहिँ एकअर्कामा चाहिँ सम्बन्ध पनि राम्रो भइरहेको छैन. एकअर्कालाई सेयरिङ गर्ने, केयरिङ गर्ने त्यस्तो कुराहरूमा चाहिँ कम भइरहेछ. सुन्न सक्ने क्षमता नै ह्रास भइरहेछ मान्छेहरूमा. अनि अलिकति फुर्सद हुने बित्तिकै मान्छेहरू चाहिँ मोबाइलहरूमा, इन्टरनेटमा झुन्डिने, त्यो युट्युबहरू हेर्ने होइन, गेम सेम हेर्ने, त्यस्तोमा बढी फोकस भइरहेछ. एउटै घरमा पनि मान्छे बसिरह हुन्छन्, मनको कुराहरू सेयर गर्ने, कस्तो भइरहेछ, एकअर्कामा सपोर्ट लिने भन्ने कुराहरू त एकदमै ह्रास भइरहेको छ यो अवस्थामा. त्यसैले मानसिक स्वास्थ्यको त एकदमै खाँचो देखिन्छ अहिलेको.
5: अब
6: यो अस्तिको केसले मात्र भएको होइन कि, यो त हरेक दिन जस्तो 19 जनाले आत्महत्या गरिरहेछन्, तर तिनीहरूको चाहिँ न्युज त चर्चामा छैन होइन. एउटा दुईटा रेयर केसहरू मात्रै चर्चामा आउँछन्, तर यस्तो समस्या भित्रभित्र गढेको समस्यालाई चाहिँ व्यवस्थापन गर्न त अब स्थानीय सरकार, प्रदेश सरकार, सङ्घ सबैले यो मानसिक स्वास्थ्य सम्बन्धी एउटा राम्रो कम्प्रिहेन्सिभ रणनीति अनि आत्महत्या रोकथामको लागि सबै स्टेक होल्डरहरूको योगदानलाई चाहिँ सँगै राखेर काम गरेन भने यो समस्या चाहिँ बल्झिँदै जान्छ जस्तो लाग्छ मलाई त सर.
5: अब पछिल्लो समय अब प्राय जसो आत्महत्यामा यो विपदमा हिंसा होइन, अब विपद पर्ने, त्यसपछि शोषण होइन, अनि केही प्रिय वस्तु गुमाउने, एक्लोपन, यी कारणहरू पनि हुन सक्छन् है.
7: कारणहरू त धेरै हुन सक्छ, नभए एक्ज्याक्टली यही भन्नु मिलेन होइन, एउटै कारणले मात्र आत्महत्या हुन्छ भनेर भन्न किटेर भन्न सक्ने अवस्था पनि छैन क्या। जस्तो प्रहरीको रिपोर्टलाई हेर्दाखेरि चाहिँ प्रहरीले के भन्छन्, ट्रेनमा असफल भयो, आर्थिक समस्या भयो, लागु पदार्थ त्यसन गरेर भनेर लेखिरहेको हुन्छ। तर हामीले यसो हेऱ्यौँ, उनीहरूको काउन्सिलिङ गर्ने क्रममा स्टडीहरू गऱ्यौँ भने आत्महत्या गर्ने एउटै मात्रै कारण भनेर किटेर भन्न सकिँदैन, त्यहाँ धेरै फ्याक्टरहरू चाहिँ जोडिएर आएको हुन्छ क्या होइन। त्यसैले हामीले चाहिँ नागरिकको मनोसामाजिक र मानसिक सुस्वास्थ्य प्रवर्तन गर्नुपर्ने छ भने त्यहाँनिर चाहिँ सामाजिक, आर्थिक, राजनीतिक सबै पाटोमा सुधार गर्नुपर्ने अवस्था छ क्या। एउटा पाटोलाई मात्रै फोकस गरेर अगाडि बढ्यो भने त्यहाँनिर समस्याहरू धेरै छ नि त होइन, किनभने हाम्रो देशै अल्प विकसनमिक देश हो होइन, किनभने हाम्रै इन्कम नै थोरै छ होइन, थोरै इन्कम भएपछि तिमी आकांक्षाहरू धेरै छन्, त्यो आकांक्षाहरू परिपूर्ति गर्न हामीलाई एकदम गाह्रो छ होइन। त्यसैले यस्तो अवस्थामा चाहिँ हामी सबैले ध्यान दिनुपर्ने कुरा के हो भन्दा, एउटा आत्तिनु भएन होइन समस्या भएपछि, अनि आफूले आफूलाई चाहिँ याद गर्नु पर्यो, आफूलाई सोचहरू कस्तो भइरहेछ, आफ्नो व्यवहारहरू कस्तो भइरहेछ त्यसमा याद गर्ने, अनि दैनिक क्रियाकलाप जे गरिरहनु भएको छ त्यसमा फोकस भइरहने, त्यसपछि मैले गर्नै पर्ने कामहरू के हो त, त्यो काम गरिनँ भने मैले बिहान बेलुका हात मुख जोड्न गाह्रो हुन्छ भने त्यस्तो कामहरू चाहिँ के हो त, त्यो कुराहरूलाई छोड्नु भएन, अनि त्यो साथै अलिकति मनलाई फ्रेस बनाइराख्नु भने होइन, जस्तै मुड फ्रेस गराउने उपायहरू पनि गराउन सक्यो नि त, मनको कुरा सेयर गर्ने, कहिले काहीँ फ्यामिलीमा बसेर परिवारसँगै बसेर घुम्न जाने होला होइन, अथवा आफूलाई मनपर्ने क्रियाकलाप के हुन्छ र त्यसमा बिजी भइराख्यो भने यो शारीरिक स्वास्थ्यलाई चाहिँ जति हामी प्राथमिकता दिन्छौँ मानसिक स्वास्थ्यलाई पनि त्यत्तिकै प्राथमिकता दियौँ भने हामी स्वस्थ व्यक्ति हुन्छौँ नि त होइन। शरीर मात्र स्वस्थ भएर भएन नि त, मन पनि स्वस्थ हुनु पर्यो होइन, मन मात्रै स्वस्थ भएर भएन, शरीर पनि स्वस्थ हुनु पर्यो, अनि हामीले दिने योगदान पनि के हुनु पर्यो, उपलब्धिमूलक हुनु पर्यो होइन। अनि हाम्रो जीवनमा तनाव त जसको जीवनमा पनि छ नि, त्यही भएर तनावलाई हामीले सकारात्मक रूपमा चाहिँ सामना गर्न सक्ने व्यवहारहरू हामीले विकास गर्न सक्यौँ भने जस्तो सुकै दुःख अप्ठ्यारो आयो भने पनि हामी त्यो दुःख अप्ठ्यारोहरूसँग जुझ्न सक्छौँ होइन। मेन कुरा चाहिँ त्यही जस्तो लाग्छ मलाई।
5: एकदम हामी अन्तिममा छौँ, अब तपाईँले पनि एउटा कन्सल्टेन्सी सञ्चालन गर्नु भएको छ यही जुन हार्ट माइन्ड कन्सल्टेन्सी भनेर, यसमा के के छ, कस्तो छ, तपाईँको मनोपरामर्शको काम हुन्छ कि हुँदैन, थोरै बताइदिनुहोस्।
7: हुन्छ सर, अहिले हामीले पोखरामा निजी स्तरबाट सायद अब फर्स्ट टाइम नै होला हामीले जसरी गभर्मेन्टबाट स्वीकृति लिएर हामीले सञ्चालन गरिरहेको, यसको लागि चाहिँ हाम्रो त्यस्तो हस्पिटलमा जस्तो पुरा लाइनै लाग्ने भन्ने हो त होइन, टाइमहरू बुक गर्ने अनि त्यो बुकिङ गरे अनुसार चाहिँ हाम्रो टिम हुन्छ, त्यो टिमले चाहिँ फ्री छ अनि कति टाइम हामी काउन्सिलिङ गर्न सक्छौँ भनेर त्यसको सेड्युलहरू मिलाएर आउँछ, चारजना जतिलाई हामी काउन्सिलिङ गरेर आउँछौँ, त्यहाँ बालबालिका महिला बुढा जो पनि हुन सक्छन् होइन, लास्ट विक एकजना बाबुलाई काउन्सिलिङ गरिरहेको थियो, ऊ पनि त्यस्तै सुसाइडल थट्सहरू भएर अनि रिस्क भएर ल्याउनु भएको थियो क्या होइन, त्यस्तो केसहरू चाहिँ छ, धेरै नै छ सर, अझै मान्छेहरूमा चाहिँ अवेरनेसहरू चाहिँ बढाउन चाहिँ जरुरी।
5: अब कसरी सम्पर्क गर्ने त थोरै भनिदिनुहोस् कसरी सम्पर्क गर्ने, कोही त्यस्तो परामर्श लिन खोज्छ
7: भने हामी हाम्रो वेबसाइटमा पनि जान सक्नुहुन्छ, हार्ट माइन्ड कन्सल्टेन्सी भनेर सर्च गर्नु त्यसमा देखिन्छ, च्याट जिपिटीलाई सोधे पनि हुन्छ, अहिले त सजिलो छ, हाम्रोमा काउन्सिलिङमा आउनेले प्रायः जस्तो कसरी थाहा पाएर आउनुभयो भन्यो भने च्याट जिपिटीलाई सोधेको तपाईँको देखायो भन्नु होइन,
5: यो भनेको कारणले हाम्रो अफिसै कहाँ छ भने
7: नम्बरहरू पनि हाम्रो यो नम्बरहरू छ, यो नम्बर पनि भन्दैन होला हजुरले, त्यही नै हो सर, अब हामीसँगै आउनुपर्छ भन्ने छैन, अनि यो स्वास्थ्य कर्मीहरू, मनोपरामर्शकर्ता, मानसिक चिकित्सकहरू जोसँग पनि सपोर्टहरू लिन सकिन्छ, यस्तो अगाडि अप्ठ्यारो मान्नु भएन यस्तो अवस्थामा सपोर्ट लिनको लागि।
5: हस् सुधीरजी, यो समय र संवादको लागि यहाँलाई धेरै धेरै धन्यवाद।
7: हस्
5: थ्याङ्क यू। उहाँ हुनुहुन्थ्यो सुदीप घिमिरे, मनोविद हुनुहुन्थ्यो, वरिष्ठ मनोविद। उहाँले विगत लामो समयदेखि यही मनोविदको क्षेत्रमा रहेर काम गरिरहनु भएको छ र उहाँले आफ्नो एउटा हार्ट माइन्ड कन्सल्टेन्सी भन्ने यो मनोपरामर्श गर्ने ठाउँ पनि सञ्चालनमा ल्याउनु भएको छ। कोही त्यस्तो मनोपरामर्श लिनको लागि तपाईँलाई पनि त्यस्तो खालको केही भावनाहरू आउँछ भने त्यहाँ गएर मनोपरामर्श लिनुभयो भने एकदम धेरै शान्त बनाउँछ, होइन, तपाईँको मन शान्त हुन्छ, त्यो चञ्चल हुँदैन। पुरानो नगरपालिका जुन अहिले त त्यहाँ छैन, होइन, न्यू रोडमा नगरपालिका भनिन्थ्यो पहिला, अब अहिले त त्यहाँ जुन जी आन्दोलनको बेलामा जल्यो त्यसको अगाडिपट्टि छ हार्ट माइन्ड कन्सल्टेन्सी भन्ने, जसको सञ्चालक हामीसँग कुराकानीको लागि जोडिनु भएको थियो। र धेरै धेरै धन्यवाद दिन चाहन्छु मैले हाम्रो सुदीप घिमिरेजीलाई, किनकि उहाँसँग हामी पहिलादेखि नै सहकार्यमा थियौं। र यो ग्राफमा कस्तो छ भन्दाखेरि विश्व स्वास्थ्य संगठनको एक आंकड़ाले देखाए अनुसार विश्वमा हरेक वर्ष 7,30,000 जनाले आत्महत्या रोज्ने गर्छन्। तीमध्ये आधा जसो 50 वर्ष अघि आत्महत्या रोज्ने गरेको पाइएको छ। महिला भन्दा बढ़ी पुरूषले आत्महत्या गर्छन्। पछिल्लो समय 15-29 वर्ष उमेर समूहका युवामा पनि आत्महत्याको दर बढ़ेको छ। विश्व बढ़ी जसो आत्महत्या द्वन्द, विपद, हिंसा, शोषण, आफ्नो प्रिय वस्तु गुमाउनु र एक्लोपनको कारणले गर्दाखेरि पनि हुने गरेको पाइएको छ। नेपालको कुराकानी गर्नुपर्दा नेपालमा हरेक वर्ष करिब 7,000 जनाले आत्महत्या गर्ने गरेका छन् र गत वर्ष मात्रै 6,852 जनाले आत्महत्या गर्ने गरेको प्रहरीको तथ्याङ्क छ। एकदमै भयावह स्थिति छ यो। खासमा यस्तो अघि सुदीपजीले भने जस्तै यस्ता घटनाहरू त भइरहन्छन् र पछिल्लो समय जुन एउटा होइन त्यो घटना भयो काठमाडौँमा, त्यस पछाडि लगत्तै रूपमा धेरै कुराहरू समाचारमा आए जसले गर्दाखेरि पनि होइन एउटा प्रोत्साहन बनाए कि होइन, त्यही भएर यस्ता कुराहरूलाई इग्नोर गर्नुहोस्, आफ्नो काम खुरुखुरु गर्नुहोस्, व्यस्त हुनुहोस्, लाइफ त्यसै गजब चलिहाल्छ, होइन। हुन्छ, थप कुराकानी भोलिका श्रृंखलाहरूमा पनि गर्दै गरौंला। हामीलाई सुषमा श्रेष्ठले सर नमस्कार, म पनि सुन्दैछु है पोखरा मियापाटनदेखि भन्नुभएको छ। धन्यवाद सबैजनालाई यो समय सँगसँगै हामीसँग रहनुभयो। धेरै उपलब्धिमूलक मैले थोरै प्रसंगहरू जोडे किनकि कहिलेकाहीँ यस्ता कुराहरू पनि थाहा पाउनुपर्छ कि होइन भन्दै आजको लागि अब कार्यक्रमबाट छुट्नुपर्ने हुन्छ। यहाँहरूसँग कुराकानी गर्ने क्रम आजको लागि यति नै। फेरि हामी भोलिका श्रृंखलाहरूमा कुराकानीको लागि जुट्नेछौ। यहाँहरू कार्यक्रम पोखरा कलिन को साथमै रहनुहोला। आज फोन गर्नुभयो हामीलाई मुकेश गुरूङले वालिङबाट, गणेश गुरूङ हुनुहुन्थ्यो माटेपानीबाट, दुईजना साथीहरूसँग कुराकानी गरे। यहाँहरू पक्कै पनि कार्यक्रम सुनेर साथ दिनुभएको छ भन्दै आजको लागि कार्यक्रमबाट एउटा मिठो आवाज यहाँहरूको लागि नेपथ्य ब्यानबाट यो आवाज यहाँहरूको लागि छोड्दै सबै सबैलाई धन्यवाद। स्पेसली थ्याङ्क यू सो मच सुदीप घिमिरे सर, उहाँलाई पनि थ्याङ्क यू सो मच भन्दै यहाँहरू पक्कै पनि सकारात्मक सोच लिएर अगाडि बढ्नुहोस्, आफ्नो काममा व्यस्त हुनुहोस्, बाँकी सबै मिल्दै जान्छ। यहाँहरूको दिन शुभ तरिकाले लाभ भएर बितोस्। जय होस्।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
2: टाइम चेक
3: यति बेला मध्याह्नको 12 बजेको छ।
4: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा
5: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
6: 93.4 वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाई स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य, अनुशासन, सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokhramarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज, गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 061-451-000, 061-451-002,
4: मोबाइल नम्बर 9856084666।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
5: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी, आईटी, बीएचएम

0: बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनाम नगर, सम्पर्क 57066012 र 98229793।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
2: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: कालिका बहुमुखी क्याम्पस काली पोखरीको बीबीएस बीए र बीएडमा नयाँ भर्ना सम्बन्धी सूचना। यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। नन क्रेडिट कोर्स मार्फत सिपमूलक गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ। भर्ना कार्यक्रम बिहान 7 बजेदेखि 5 बजेसम्म भइरहेको छ। सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन, सुविधा सम्पन्न पुस्तकालय, ल्याब सहित खेलकुद तथा अतिरिक्त क्रियाकलापहरूका लागि क्याम्पसको आफ्नै सभाहल, बास्केटबल, भलिबल तथा फुटबल मैदान भएको, गरीब तथा जीर्णदार विद्यार्थीको लागि छात्रवृत्तिको व्यवस्था। थप जानकारीका लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ। फोन 061-433-385, 98-560-83-85।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
5: गरेको भए होइन, गरिहाल्नुहोस् यी सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स।
6: अस्पताल भर्नाको खर्च, ल्याब शुल्क र अन्य मेडिकल बिलसँग अब डराउनै पर्दैन। सहारा हेल्थ इन्स्योरेन्सले दिन्छ भरपर्दो स्वास्थ्य बिमा कभरेज, न कुनै फाइनेन्सियल तनाव, न त क्याशकै झन्झट, सिधै तपाईँको ई सेवा एपबाट।
5: ई सेवाबाट सहारा हेल्थ इन्स्योरेन्स,
6: शिखर इन्स्योरेन्सको सहकार्यमा
5: अस्पताल खर्च सहाराले गर्छ।
6: ई सेवा सबै सधैँ सँगै।
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह पार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती विन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
3: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलविन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।

0: ಫೋನ್ ಪಾಯಿಂಟ್ ಸಂಘ ಸದೈ ರಿವಾರ್ಡೆಡ್.
1: वरिष्ठ न्यूरो फिजिशियन पोखरामा
2: काठमांडू बीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिशियन डाक्टर सुनील कोइराला नियमित रूप में प्रत्येक महीना को तेस्रो शनिवार सुंदर पोखरा फार्मेसी महेन्द्रपुल में आउने हुने भएकोले ढाड़ को नशा च्यापिएको रिंगटा लाग्ने बिर्सने मस्तिष्क घात हाथ खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुड़ा दुख्ने पेरालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ.
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म.
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834.
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट. पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार. 1 GBPS सम्मका प्याकेजको बहार. स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो. पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा. हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा. छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईँको पहिलो रोजाई.
5: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा. हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ. आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्.

0: अब रारा चाउचाउ ब्राउन चिकन ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
3: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
4: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
3: 28 वर्षदेखिको अनुभव, न्युरो, ICU तथा OT को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-76-044-044।
4: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।

0: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, उड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको एक बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाकोट ज्योति सुनचारी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुस अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: वरिष्ठ न्यूरोफिजिसियन पोखरामा
6: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरोफिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।

0: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
1: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागगाण्डी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
0: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
1: विस्तृत जानकारीका लागि लागराणी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165 73 163 582 844 वेबसाइट www.lagrandi.edu.np।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256357526।

0: फेस्टल आईवीएफ केन्द्रमा जाऊ। अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
1: यो कसरी सम्भव छ र? कत्ता कत्ता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
0: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
1: साँच्चै हो र?
0: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ। हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट

मा कक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटीपानी, पोखरा। फोन 061-588-115, 98251-98190।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ का वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा, स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुईतर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-0025-30।
1: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
2: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर उपलब्ध छ।
2: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T MRI नै गराऊ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98-560-027-29।

0: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
1: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
2: मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोरा छोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
3: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए, अन्य समस्या भए पनि भरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
2: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
3: लसुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार, जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन्, जस्तै पेट, छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
4: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 061586536, मोबाइल 9856000536।

0: सुवर्ण अवसर
1: तपाईं हाम्रै शहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
0: उपचार हुने रोगहरू
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार,
2: खुट्टाको रगतको नसा सम्बन्धी
1: भेरिकोस भेन्सको उपचार,
0: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
2: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
0: अपरेशन पश्चात दुखाई कम हुने,
2: उपचार गरेपछि छिटो निको हुने,
0: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
2: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061 590 165 590 163।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स नेपाल नंबर वन ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
0: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड
0: मिति यही श्रावण 2 गते शनिबार
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला
0: वेबसाइट www.pokharamarathon.org
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
3: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2
4: शर्माजीको परिवार सबै डराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ रेडियो सुन्दै गर्नुहोस् अब बाँकी कथा अर्को भागमा श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल
5: हजुर सुन्नुहोस् त खुसीको खबर ल्याएका छौ अब न्युरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
6: मस्तिष्क मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
5: 28 वर्षदेखिको अनुभव न्युरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
6: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा होम केयर सेवा होम केयर सेवा
7: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
6: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
7: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
6: हाम्रा सेवा
2: सेवाहरू वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
7: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
2: सुत्केरी नवजात शिशुको हेरचाह
7: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
7: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
7: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061 4 11 777 मोबाइल 98 5 60 89 2 77

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला दिउँसोको 2 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह्न 12 बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।

0: अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायंसेस, बेचरको बानी लाग्छ।
1: टीएनटी एक्सप्रेस अर्जेन्ट डकुमेन्ट, पासपोर्ट, पार्सल एवं जुनसुकै सामान विश्वको कुनै पनि देशमा पठाउनु परेमा हामीलाई सम्झनुहोस्।
2: 21 शताब्दीको आवश्यकता एक मात्र भरपर्दो, छिटो, छरितो र सुलभ माध्यम, टीएनटी अन्तर्राष्ट्रिय कुरियर सर्भिस।
1: टीएनटी एक्सप्रेस न्यू रोड, पोखरा लेखनाथ महानगरपालिका कार्यालयको एक घर तल, फोन 061538369। टीएनटी एक्सप्रेस, द पिपुल नेटवर्क।

0: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजीको सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
1: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।
2: सुवर्ण अवसर।
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
2: उपचार हुने रोगहरू:
1: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
2: अपरेशन पश्चात दुखाई कम हुने,
1: उपचार गरेपछि छिटो निको हुने,
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
1: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा।
3: फोन 061-590-162, 590-163।
4: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: World's leading engineering institutions announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT, and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering, or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College Spec, Firke Pokhara Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
1: Cancer ko sampurna upachar Biratnagar mai. Sabai prakar ka cancer ko upachar, shalyakriya, radiation sahit, nuclear medicine sewaharu upalabdha chan. Nepal ko kunai pani thau bata cancer ko upachar ka lagi Yeti Airlines marfat dui tarfi nishulka ticket ko byavastha gariyeko chha ra upachar ka lagi palo khurnu pardaina. Virat Medical College Teaching Hospital antargat Nepalko number 1 cancer hospital Virat Cancer Institute Biratnagar. Thap jankari ka lagi samparka number
2: 97-61-2530.
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईं स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छरछिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
2: मिति यही श्रावण 2 गते शनिबार।
3: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
2: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
4: हाम्रा सेवाहरू
2: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
4: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
2: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
4: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
2: न्युरो सर्जरी सेवा,
4: बाल रोग,
2: नाक कान तथा घाँटी रोग,
4: मानसिक तथा स्नायु रोग,
2: प्रसूति तथा स्त्री रोग,
4: छाला, यौन तथा कुष्ठ रोग,
2: नेत्र रोग,
4: दाँत तथा मुख रोग,
2: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिब्राइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
4: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
2: सुविधा सम्पन्न आईसीयू सेवा,
4: डिजिटल एक्सरे,
2: सिटी स्क्यान सेवा,
4: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
2: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
4: फिजियोथेरापी, युरोफ्लोमेट्री,
2: केमोथेरापी,
4: सुरक्षित गर्भपतन सेवा,
2: होल बडी चेकअप, हेल्थ प्याकेज,
4: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
2: फोन 061-572-648-5782-849।
3: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार

0: गरिने जानकारी गराउँदछौ।
1: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट ब्याङ्कसँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
2: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।

0: नासर बे कति छाब डिजाइन बे मारे गना खिनानी खनी तोला
1: खनाई बेवा नासर बे रूपाकोट ज्योति सुनचाती दुकान महेंद्र पुलादी तोला
0: ए नई साबा मारे दुकान पो मोना नई प्रेसोलाई नी चार चूरा रैया औठी हमेला झोका टस टिग्री हार तान चनाई तो होनी सग मात्र आंगी खैमा खैमा समस्या पर्दी मार चुअल तुई बिसेनारी बेल्ले छाब पोपिम ओछे
1: हजुर किने झोको लाइनी छाब छाब छाब मारे डिजाइन गहना सैदी मिशा वा चुबल तुई बिशा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खो जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट नलो धिताई पालिकी चोकै यावै क्यार मोहै
0: जगा मात्र आँगी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
1: समुताई रबा ता क्रिबा ज्याला जाति क्रिबा छतैरा नत खैमा बिलन चन्ने यामो
0: तोई मिल तुई बिस्या रूपाकोट ज्योति सुनचाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 0615808115 9855358 प्रोप्राइटर दशरथ सुनार
1: छतैरा तान नि बिन्द
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाकोट
3: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
4: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
4: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061587266 र 553834।
6: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने?
7: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
6: त्यसैले साधारण एमआरआई होइन थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टला एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा थ्री टी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
7: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
6: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मोत्यो एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन फ्रिटी एमआरआई नै गराउ। समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाउ। थप जानकारीका लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856007729।
8: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्ब्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्ब्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 9856081331 9764114905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
9: फोन नम्बर 06145100 06145100 2
10: मोबाइल नम्बर 9856084466।
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
11: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए डीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर। सम्पर्क 57062 र 98222993।
12: मम्मी गर्मी भयो के चिसो पिउन पिउनलाई चिसो उठाउ हटे
13: अनि गर्मीमा नयाँ ट्रिक
12: रिफ्रेशमेन्ट बार न्युट्रिसन मिक्स
13: चिसो हटे

0: छोरा नेपालको पढाइ पनि पूरा भयो, अब के विचार गरेका छौ त? यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने?
1: खै बाबा, दुधारमा छु, साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्।
0: यसरी हतारमा निर्णय गर्नु हुँदैन, पछि पछुताउनु पर्ला नि।
1: के गर्ने त बाबा, तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ?
2: हेर, लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
0: नेपलेज एनकाउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि, जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ।
1: अनि बाबा, यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइएलटिएस क्लासेसको सुविधा पनि छ र?
0: छ नि, त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी, दिहीको पाटन स्ट्रिट नम्बर 18, लेक साइड पोखरा, फोन 061-454-689, 452-715।
4: होम केयर सेवा, होम केयर सेवा।
5: हेलो होम केयर, डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर।
4: के हजुरको घरमा वृद्ध आमा बुबा, बाजे बजै, दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन?
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह,
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह,
4: सुत्केरी नवजात शिशुको हेरचाह,
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह,
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा,
5: डाक्टर ल्याब सेवा,
4: औषधि डेलिभरी सेवा,
5: उपकरण बहाल सेवा, तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा। हेलो होम केयर सिङ्गलेढुङ्गा पोखरा निवा गल्ली र बुढी बजार, फोन 061-411-777, मोबाइल 98-560-99-77।
6: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौँ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ। 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
7: मस्तिष्क, मेरुदण्ड र शरीरको न्युरो समस्याहरू अब डराउनु पर्दैन, अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
6: 28 वर्षदेखिको अनुभव, न्युरो आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044।
3: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी कुड़को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
1: टाइम चेक।
2: यति बेला अपराह्नको 3 बजेको छ।
3: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
4: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
5: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
6: काठमाडौँ वीर हॉस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
6: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061 587 2 66 र 553 8 34।

मलाई माफ गरिदियो है जन्ममा तिमी हुन सकिन आफ्नो परिवार बाधक बने अर्को जन्ममा एउटा असल परिवारमा मेरो जन्म होस् जसले छोरीको मन र भावना बुझोस् भगवान्सँग मेरो एउटै बिन्ती छ अर्को जन्ममा तिमीसँगै भेटोस् तिमीसँगै बिहे होस्।

0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति स अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
1: फिस्टेल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलाऊ।
2: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
1: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
2: साँच्चै हो र?
1: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इन्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि IVF विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
2: हो त?
1: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरा पाटन 4, पोखरा। फोन 061-450-424, 98-0084-46-525।
3: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि। साथै इको र ECG को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-8071।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905। मर्दी हिमाल ट्राउट फार्म स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
2: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
4: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको
3: हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97

0: निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773162 वेबसाइट www.lagrandi.edu.np।
2: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0165881598251 9918990।
3: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाइ, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज अनामनगर, सम्पर्क 57062612 र 9822979393।

0: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
1: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा।
0: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु।
1: शशिधर, अनि तिमी नि?
2: म त बीबीए फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
1: त्यो पनि एनटीएचएमसीमा छ नि।
0: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम, बीबीए, बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ। सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
1: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458। विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-115, 9852-98-190। के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
0: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
1: त्यसैले साधारण एमआरआई होइन, फ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय फ्री टेस्टका एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
0: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
1: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुत्यु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराउ। समयमै सही पहिचान गरौ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9, नागढुङ्गा। फोन 061-591-728, मोबाइल 9560-27-29।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो। पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा। छिटो, भरपर्दो, सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप नेपाल नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति छ अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाइ
2: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57062 र 98229793
3: ओहो नासर बे कति छ्याब डिजाइन बे मारेगा ना किन नि खनि तोला
4: खनै दिवा नासर बे रूपाकोट ज्योति सुनचाँदी दुकान महेन्द्र पुलारी तोला
3: ए नै छ्याबा मार दोकान पो मोना नै पेसोलाई नि च्याब चुरा रैया औठी हमेला झोका टस सिग्री हार तान चनै तो हो नि जग्गा मात्र आङी खैमा खैमा समस्या पर्दी र मार चुवल तुई बिसानारी बेल्ले छ्याब पोपिम ओछे
4: हजुर किमे झोको लाइनि छ्याबा मारे डिजाइन गहना चैदी म बिसा वा चुवल तुई बिसा रूपाकोट ज्योति सुनचाँदी दुकान पोखरा महेन्द्र पुलारी खुवाऊ जु दुकान पोखरा महेन्द्र पुलाई विशाल बजार गेट गलो धिताई पालिखी चोकै यावै क्यार मोहै
3: जग्गा मात्र आङी रूपाकोट ज्योति सुनचाँदी दोकाने घिस शाखा पोखरा महेन्द्र पुलारी अन्नपूर्ण सुपर मार्केट आडरे मुहै आसुम ल्यादो
4: समुदाय रवा ताक रिवा ज्याला जाति कृवा छतैरा न त खैमा बिलन चन्नै यामो
3: तोय मिल तुई बिस्या रूपाकोट ज्योति सुन चाँदी दोकान महेन्द्रपुल पोखरा सम्पर्क 061-5808-15 98-5-60-35-8-15 प्रोप्राइटर दशरथ सुनार
4: छतैरा त तान नि भिम्द
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।

0: विश्व बैंकबाट इजाजत प्राप्त ग वर्गको वित्तीय संस्था
1: रिलायन्स फाइनान्स लिमिटेड वित्तीय सेवाको अर्को परिभाषा।
2: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौडाको मुख भद्रकाली चोक पोखरामा डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेन्ट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन ल्याब टेक्निसियन डिप्लोमा इन एक्सरे टेक्निसियनको उच्च गुणस्तरीय पढाइ शीघ्र सञ्चालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।

0: अत्याधुनिक लेजर प्रविधि द्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
1: उपचार हुने रोगहरू
0: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
1: गाइनेकोमास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
1: अपरेशन पश्चात दुखाइ कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
1: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस, न्यू रोड, पोखरा।
2: फोन 061 590 162 590 163।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको
3: टाइम चेक
4: यति बेला अपराह्नको चार बजेको छ
5: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय
7: 93.4 वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा फोन 061 587 2 66 र 553 8 34

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बाल बालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बाल बालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
4: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि
5: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठुलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
3: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति सह अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

0: फोन पॉइंट सँग सधैं रिवार्डेड।
1: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस5 नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
2: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य, भाषापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा, स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् ल्वाङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा। शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड़कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: हिमस्टार गोल्ड हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौ सेलिब्रेट, मिली सबै जेनरेसन। हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, वर्ल्ड कप 2026 को टिभी सिजन पास र 1 वर्षको नेट टिभी प्याक। शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
3: हिमस्टार for a complete home.
4: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैं तपाईको साथमा, हिजो आज भोलि हामी छौ तपाईको बाटोमा। छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट, तपाईको पहिलो रोजाई।
5: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
6: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
5: शर्तहरू लागू हुनेछन्, जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्ने, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
6: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162, 590-163।
4: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
6: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
4: त्यसैले साधारण एमआरआई होइन, 3 टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय 3 टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T MRI एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
6: यहाँ अत्याधुनिक 3 टेस्टा मेसिन द्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
4: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित
7: शब्द रहेको छ। साधारण एमआरआई होइन, फ्रिटी एमआरआई नै गराउ, समयमै सही पहिचान गराउ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीको लागि फेवा थ्रिटी एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा, फोन 061-591-728, मोबाइल 9856-0027-29।
8: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै, सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: घर होस् या अफिस होटल होस् या रेस्टुरेन्ट छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट पोखराको ब्रान्ड 25 वर्षको विश्वास गति स अपार 1 GBPS सम्मका प्याकेजको बहार स्ट्रिमिङ गेमिङ काम होस् या रमाइलो जहाँ सुकै जाऊ कनेक्सनमा कुनै गडबडी छैन ढिलो पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।

0: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
1: यति बेला अपराह्नको 5 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
3: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटलका न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा, फोन 061-587-266 र 553-834।
7: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ, घुम्न जान बचत गर्नुहुन्छ, अब भविष्यका लागि पनि सोच्ने कि?
8: एनएमबी क्यापिटलको एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
9: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
10: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
11: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
10: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार, छर छिमेकी, साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
11: स्वस्थ जीवनशैली, स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
10: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन, टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य, अनुशासन, समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
11: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
10: मिति यही श्रावण 2 गते शनिबार।
11: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
10: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
11: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
10: वेबसाइट www.pokharamarathon.org।
11: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा।
6: शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका वरिष्ठ मुटु रोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र

0: को सेवा पनि उपलब्ध रहेको छ।
1: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजे देखि दिउँसो 3 बजे सम्म।
0: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखेचोक। सम्पर्क 98434032929, 98028-59321, 061-581-871।
2: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
3: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बालबालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
2: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नु केवाईसी अपडेट हुनुपर्नेछ आदि।
3: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
4: फिस्टल आयुर्वेद केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आयुर्वेद केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट
6: असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या।
4: विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आयुर्वेद विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।

0: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुप द्वारा संचालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 061-527-426-537-526
1: बर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुछ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान ताजा ट्राउट रमणीय वातावरण उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81331 97614-11905 मर्दी हिमाल ट्राउट फार्म। स्वाद दृश्य र अनुभव एकै ठाउँमा।

मुखै खोल्न पर्ने हो कि आफै बुझी ए जानी, मुखै खोल्न पर्ने हो कि आफै बुझी जानी, रामै राजा थिए र पछि

0: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
1: ल्यान्डमार्क होटल एन्ड रिसोर्टमा स्वागत छ।
0: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
1: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिसोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com। Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी, कुड्को हुने वा धेरै अग्लो हुने। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032929, 98028 59321, 061 581.

0: 100, 200 हजार यत्रा वर्षा देखुन मरिमेटेर बचत गरे पैसो कति धेर होला भनेको जम्मा यति यसरी कहिले बन्ने हुन् लखपति कहिले करोडपति
1: 1000-2000 गर्दै आर्थिक समृद्धिको लक्ष्य पूरा गर्न अप्नाउनुहोस् एलएस क्यापिटलको समृद्धि सूत्र अन्तर्गत एलएस क्यापिटल एसआईपी लक्ष्मी सनराइज क्यापिटल अन्तर्गत शुभ लक्ष्मी कोषमा एसआईपी शुरू गरी मासिक रूपमा निश्चित रकम तोकेर लगानी गर्नुहोस् अनि दीर्घकालमा पावर अफ कम्पाउन्डिङबाट बढ्दै जाने प्रतिफल मार्फत धनवृद्धि गर्नुहोस् आजै एलएस क्यापिटलको वेबसाइट lscapital.com.np मा गई एसआईपी शुरू गर्नुहोस् म्युचुअल फन्ड लगानी बजार जोखिममा आधारित छ लगानी गर्नु अघि सम्बन्धित सबै दस्तावेजहरू ध्यान दिएर पढ्नुहोला
2: आदिवासी जनजातिहरूको आर्थिक सामाजिक सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ
3: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ त्यसैले रेड प्लस के हो यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ
2: नेपाल आदिवासी जनजाति महासंघ
4: होम केयर सेवा होम केयर सेवा
5: हेलो होम केयर डाक्टर नर्स केयर गिभर को सेवा आयो घर घर
4: के हजुरको घरमा वृद्ध आमा बुबा बाजे बजै दीर्घकालीन रोग बिमारी वा अपाङ्गता भएका परिवारका सदस्यलाई विशेष हेरचाह चाहिन्छ र आफ्नो पेसा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन
5: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिभर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ
4: हाम्रा सेवा वृद्ध बुबा आमाको नर्सिङ हेरचाह
5: अल्पकालीन दीर्घकालीन नर्सिङ हेरचाह
4: सुत्केरी नवजात शिशुको हेरचाह
5: क्यान्सर सर्जरी राहतकारी हेरचाह
4: केयर गिभर हेरचाहकर्ता घरेलु सेवा
5: डाक्टर ल्याब सेवा
4: औषधि डेलिभरी सेवा
5: उपकरण बहाल सेवा तपाईँको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निभा गल्ली र बुढी बजार फोन 061-4117777 मोबाइल 98569927

0: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नै व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टरमा मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका CEOहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
1: गोयल मेटल इंडस्ट्रीजको उत्कृष्ट उत्पादन जिन्दल SS5 नेपाल नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दलको लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरिद गर्नुहोला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
2: रेडियो अन्नपूर्ण 93.4

0: दैनिक एक रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
1: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ? कोर्स बुकको अध्ययन सँगै प्रयोगत्मक सिकाई, व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज, अनामनगर। प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी, बीएचएम, बीबीए, बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ। तर तपाईँले लिबर्टी नै किन रोज्ने? किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ। जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ। अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेजसँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस्। लिबर्टी कलेज, अनामनगर। सम्पर्क 57062 र 98229993।

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।

नमस्कार, साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्याण्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineannapurna.com हाम्रो बाथरोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। जनधनको क्षति न्यूनीकरणको लागि सरकार तयारी अवस्थामा रहेको प्राधिकरणको भनाई, सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र पारिएको दावी। छ जना मन्त्रीहरू सुकुम्बासी भेट्न खरीपाटीमा, पुस्तौसम्म कसैले औंला उठाउन नसक्ने गरी लाल पूर्जा दिने प्रतिबद्धता। शिक्षा नियमावली संशोधनप्रति शिक्षक महासंघ असन्तुष्ट, शासकीय सहजताको लागि मात्र ल्याएको दावी। मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन। इरान अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार। कतारका पूर्व नेता शेख हमद बिन खालिफाको निधन र 16 वर्ष मुनिको जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकाडेमी फाइनलमा, एसीसी महिला 19 वर्ष मुनिको प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। अब समाचार विस्तारमा सुन्नुहोस्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसूनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसूनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अध्यावधिक गरेको जनाएको छ। प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले मनसून अवधिमा जनधनको क्षति न्यूनीकरणको लागि सरकार पूर्ण तयारीमा रहेको बताउनुभयो। असार 4 गते गृहमन्त्री सुदन गुरूङको संयोजकत्वमा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। हाल देशभर मनसून सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनको आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिनुभयो। विभागले गरेको मौसमको पूर्वानुमानको आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एडभाइजरी जारी गर्ने गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानको लागि सरकारले कानूनी प्रक्रिया पूरा गरेर मात्र लाल पूर्जा वितरण गर्ने स्पष्ट पार्नुभएको छ। हचुवाको भरमा लाल पूर्जा बाँड्दा भोलि कानूनी झमेला आउन सक्ने भन्दै उहाँले आगामी पुस्तौसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लाल पूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताउनुभयो। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर हिजो जलमग्न भएपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीपाटी पुर्याइएको छ। आज सरकारका 6 जना मन्त्रीहरू एकसाथ खरीपाटी पुग्नु भएको थियो। गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा महत, शिक्षा मन्त्री सस्मित पोखरेल, श्रम मन्त्री रामजी यादव, महिला मन्त्री सीता बादी र रावल खरीपाटी जानुभएको हो। उहाँहरूले सुकुम्बासीलाई आश्वस्त पार्ने प्रयास गर्नुभयो। त्यसक्रममा भूमि सुधार मन्त्री रावलले सुकुम्बासीलाई सम्बोधन गर्दै सरकारको योजना सुनाउनु भएको हो। उहाँले भन्नुभयो, हजुर बुबाको भरमा लाल पूर्जा दिने होइन, भोलि तपाईँको पुस्तौसम्म कसैले औंला उठाउन नसक्ने गरी नेपाल सरकारले काम गरिरहेको छ। नतिजामुखी कामको लागि समय लाग्छ, तर यो काम दिगो हुनेछ। मन्त्री रावलका अनुसार असारको तेस्रो हप्ताबाट बर्दिया जिल्लाबाट लाल पूर्जा वितरणको कार्य शुरू भइसकेको छ। अबको केही हप्तामा नेपालका धेरै जिल्लाहरूमा यो प्रक्रिया अगाडि बढ्ने उहाँले जानकारी दिनुभयो।

नाउमा वर्षौंदेखि हुँदै आएको राजनीति अन्त्य गर्न सरकारले ठोस कदम चालेको उहाँको दावी छ। मन्त्री रावलले भावुकतामा आएर हतारमा लालपूर्जा बाँड्दा भोलि अदालतमा मुद्दा पर्न सक्ने र गरीबको लालपूर्जा खोसिन सक्ने खतरा उल्याउनुभयो। म इमोशनल भएर अझै लालपूर्जा दिउँला तर भोलि कसैले मुद्दा हालिदियो भने त्यो खोसिन सक्छ, उहाँले भन्नुभयो। त्यसैले नागरिकता लगायतका आवश्यक कागजात र विवरणहरू पूरा गर्नुपर्छ, यो तपाईहरूलाई नै सुरक्षित गर्नको लागि हो। काठमाडौँबाट विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुम्बासीहरूको हकमा सरकारले विशेष प्राथमिकता राखेर काम गरिरहेको मन्त्री रावलले बताउनुभयो। कतिपयको नागरिकता नभएको समस्यालाई सम्बोधन गर्न सरकारी टोली नै सम्बन्धित ठाउँमा पुगेर विवरण संकलन गर्ने र प्रक्रिया मिलाउन प्रतिबद्धता उहाँले गर्नुभएको छ। लालपूर्जा वितरणको लागि सुकुम्बासीको पहिचान मात्र नभई जग्गाको समेत पहिचान गर्नुपर्ने भएकाले यो विषय केही जटिल र संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो। म एक हप्तामै दिन्छु त भन्दिन, तर जति सक्दो चाँडो वास्तविक सुकुम्बासीले लालपूर्जा पाउने कुरामा म प्रतिबद्ध छु, उहाँले भन्नुभएको छ। सरकारले भूमिहीन सुकुम्बासीलाई सुरक्षित ठाउँमा राख्ने र उनीहरूको हातमा राज्यले वैधानिक स्वामित्व सुम्पिने कार्यलाई उच्च प्राथमिकतामा राखेको मन्त्री रावलको भनाई छ। नेपाल शिक्षक महासंघले शिक्षा नियमावली दशौं संशोधनप्रति असन्तुष्टि जनाएको छ। आफ्नो शासकीय सहजताको खातिर मात्र ल्याइएको जनाएको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट 2083/325 जारी भएको शिक्षा नियमावली दशौं संशोधन आफ्नो शासकीय सहजताको खातिर मात्र ल्याएको भन्दै असन्तुष्टि जनाएको हो। संशोधनले नेपाली शिक्षक कर्मचारीको पेशागत ट्रेड युनियनमाथि घुमाउरो ढंगबाट प्रहार गरी पेशागत संस्थाको सहज सञ्चालन बाधित गरेको आरोप लगाएको छ। यो नियमावलीले अस्थायी प्रकृतिका करिब 1,00,000 शिक्षक राहत साभिक उच्च माभिक सिकाई अनुदान बाल विकास शिक्षा अस्थायी र करार प्राविधिक धार लगायत र विद्यालय कर्मचारीको समस्या र पीड़ाको निदानको लागि सम्बोधन गर्नुपर्ने विषयलाई उपेक्षा गरेको विज्ञप्तिमा उल्लेख गरेको छ। साथै निजी लगानीका संस्थागत विद्यालयका शिक्षकका समस्या र पीड़ामा पनि यो नियमावलीले कुनै सरोकार नराखेको महासंघको भनाई छ। विद्यालय शिक्षालाई संविधानको साझा अधिकार सूचीमा राखेर संघ प्रदेश र स्थानीय तहका बीच अधिकारको प्रष्ट बाँडफाँड हुनुपर्छ भन्ने माग उठिरहेको बेला यो संशोधनले यो विषयमा सरकार सकारात्मक नभएको प्रश्न पारेको उल्लेख गर्दै निकट भविष्यमा हुने संविधान संशोधन र नयाँ ऐन निर्माणका सन्दर्भमा यो संशोधनले यस विषयलाई कमजोर बनाउने दिशा लक्षित गरेको आरोप लगाएको छ। यो संशोधनबाट निकै ठूलो सुधार र सहजताको आशा लिएर बसेका सबै शिक्षक कर्मचारीलाई यसले निराशा तुल्याएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भएको छ। संशोधनबाट सरकारले आम शिक्षक कर्मचारीको समस्यामा राज्यकाबाट न्याय हुन्छ भन्ने विश्वास भत्काउँदै शिक्षक कर्मचारीलाई नयाँ सिराबाट कड़ा आन्दोलन गर्न बाध्य तुल्याएको अध्यक्ष सुवेदीले बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकले संघ प्रदेश र स्थानीय तहका विद्यमान स्वास्थ्य संरचना मार्फत मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा, समुदाय परिचालन, उपचारमा रहेका बिरामीलाई सहजीकरण, वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाका सम्पर्क नम्बरबारे व्यापक प्रचार प्रसार गरिनेछ। मोबाइल रिङब्याक टोन, सामाजिक सञ्जाल, पोस्टर, भिडियो सन्देश, टिकटक रील तथा अनलाइन काउन्सिलिङ मार्फत पनि सचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ। बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, विद्यालय स्वास्थ्य नर्स, शिक्षक, युवा क्लब, सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ। साथै आयुर्वेद अन्तर्गत योग ध्यान तथा मनोसामाजिक सेवा समेत अभियानसँग जोड़िनेछ। मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचार प्रसार, निशुल्क औषधिको मौजदा सुनिश्चित गर्ने, मानसिक स्वास्थ्य सेवा नियमित स्वास्थ्य सेवामा एकीकृत गर्ने तथा आवश्यकता अनुसार अस्पतालहरूमा साइको सोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढ़ाउने जनाएको छ। यस्तै मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अध्यावधि गरी परिचालन गर्ने, उपचारबाट बाहिरिएका डिफ्लटर बिरामीको खोज तथा
पुनः उपचारमा ल्याउने, लुकेर बसेका मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिहरूलाई पहिचान गरी उपचारको दायरामा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनको लागि मापदण्ड तयार गर्ने विषयमा समेत बैठकमा निर्णय भएको छ। बैठकले चालू आर्थिक वर्षका बाँकी अवधिमै प्रारम्भिक कार्यक्रम शुरू गरी आगामी आर्थिक वर्षको साउनदेखि देशव्यापी रूपमा थप प्रभावकारी अभियान सञ्चालन गर्ने तथा मानसिक स्वास्थ्यलाई संस्थागत स्वास्थ्य सेवा भन्दा समुदायमा आधारित परामर्श र सेवासँग जोडेर अघि बढ़ाउने निष्कर्ष निकालेको छ। निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 83-84 को बजेट मार्फत ल्याइएको शिक्षामा ल्याएको 3% समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न माग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनप्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल इसान र एसोसिएशन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्यूशन अफ नेपाल अफएनले आइतबार संयुक्त पत्रकार सम्मेलन गरी समता शुल्क खारेज गर्न माग गरेका हुन्। सरकारले लगाएको समता शुल्क संविधान विपरीत र विगतमा असफल भइसकेको व्यवस्था रहेको उनीहरूको भनाइ छ। व्यापसनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी शिक्षा क्षेत्रले आफ्नै लगानी स्रोत र जनशक्तिबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सरकारले विद्यार्थीमाथि थप करको भार थोपर्नु न्यायोचित नभएको बताउनुभयो। मुगलिन पोखरा सड़क आयोजना अन्तर्गत मुगलिन आबुखैरिनी खण्डको सड़क विस्तार आगामी वर्षदेखि शुरू हुने भएको छ। सरकारले आर्थिक वर्ष 83-84 निर्माणको काम शुरू गर्ने तयारी गरेको पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। पूर्वी खण्डतर्फ 1.5 अर्ब रूपियाँ बजेट विनियोजन गरिएको छ भने समग्र योजनाको लागि कुल 3.1 अर्ब रूपियाँ विनियोजन भएको छ। प्रक्रियागत जटिलता र मुआवजा विवादले लामो समयदेखि सुस्त रहेको यो खण्डको भौतिक निर्माणले बजेटसँगै गति लिने अपेक्षा गरिएको छ। एसियाली विकास ब्याङ्क एडीबीको ऋण सहयोगमा सञ्चालित आयोजनाको मुगलिन आबुखैरिनी खण्डमा स्थानीय स्तरमा मुआवजा विवाद नसुल्झिएको कारण हालसम्म भौतिक निर्माणको काम शुरू हुन सकेको थिएन, तर आयोजनाले स्थानीयसँग नियमित संवाद गरिरहेको छ। आबुखैरिनीदेखि मुगलिनसम्मको खण्डमा 2 लेन सड़क अहिले भइरहेको भन्दा फरक ट्र्याकबाट खोल्न लागि छ। 2 लेन गोर्खातर्फ लैजाने र बाँकी 2 लेन अहिले भइरहेकै ठाउँमा स्तरोन्नति गरिने आयोजनाले जनाएको छ। आबुखैरिनीदेखि पोखरासम्म 2 खण्ड बनाएर सड़क स्तरोन्नति भइरहेको छ। जामुनीसम्म पूर्वी खण्ड र त्यहाँबाट पोखरासम्म पश्चिम खण्ड गरी ठेक्का लगाइएको हो। आबुखैरिनीदेखि जामुनीसम्म 41.45 किलोमिटर लामो पूर्वी खण्डमध्ये अधिकांश सड़क विस्तारको काम पूरा भइसकेको छ। इन्जिनियर पाण्डेका अनुसार यस खण्डमा पर्ने सहायक सड़क निर्माण र आवश्यक पूर्वाधारको काम लगभग सकिएको छ। रोड मार्किङको काम पनि अन्तिम चरणमा पुगेको छ। ठेक्का सम्झौताको अवधि सकिनु अगावै यस खण्डको धेरैजसो काम सम्पन्न भइसकेका छन्। यद्यपि पूर्वी खण्डकै मुख्य संरचनाका रूपमा रहेको दमौली स्थित मादी नदीको पुल निर्माणको भौतिक प्रगति भने हालसम्म 86% मात्र रहेको छ। 19 हजारभित्र पुल निर्माण सम्पन्न हुन नसकेपछि निर्माण कम्पनीले थप 303 दिन म्याद थपको माग गर्दै आयोजनालाई पत्राचार गरेको छ। पूर्वी खण्डको स्तरोन्नति गर्न 6.21 करोड़ 31,13,000 रूपियाँमा चाइना कम्युनिकेशन कन्स्ट्रक्सनलाई ठेक्का दिइएको थियो। स्वीकृत डिजाइन अनुसार तनहुँको दमौली र डुम्रे बजार क्षेत्रमा 41 मिटर र अन्य ठाउँमा 25-25 मिटर चौडा सड़क विस्तार गरिएको छ। जामुनीदेखि सेती पुलसम्म भौतिक प्रगति हालसम्म 82% पुगेको छ। पश्चिम खण्डका प्रमुख कृष्णबहादुर कुंवरका अनुसार कुल 36 किलोमिटर लम्बाई रहेको यस खण्डमा 4 लेन सड़क निर्माणको मुख्य सम्पन्न भइसकेको छ। अब 10 किलोमिटर सर्भिस लेन तथा सड़क सुरक्षाका कामहरू मात्र बाँकी छन्। यस खण्डको ठेक्का अवधि गत 15 असारमा सकिएको भए पनि निर्माण पूर्ण रूपमा नसकिएकोले म्याद थपको तयारी भइरहेको छ। इन्धनको मूल्यवृद्धि र बिटुमिन अभावको असर नपरे पनि चैत वैशाखमा परेको पानीको कारण काम प्रभावित भएको आयोजना प्रमुख कुंवरले बताउनु भएको छ। 2078 सालदेखि शुरू भएको पश्चिम खण्डको निर्माणको लागि चिनिया कम्पनी एनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्स्ट्रक्सनसँग 7.40 अर्ब रूपियाँमा ठेक्का सम्झौता भएको थियो। निर्माण व्यवसायीले वर्षाका कारण 75 दिन काम हुन नसकेको दावी गर्दै 6 महिनाको म्याद थपको माग गरेका छन्। कोरोना संक्रमणका कारण पनि केही समय काममा अलमल भएको थियो। श्रोता तपाईँले सुनिरहनु भएको छ साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझै पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्, तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।

0: कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरो पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ
2: उपचार हुने रोगहरू
1: पायल फिस्टर फिस्टुला साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार
2: गाइनेको मास्टियाको उपचार वा सर्जरी
1: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो
2: अपरेसन पश्चात दुखाइ कम हुने
1: उपचार गरेपछि छिटो निको हुने
2: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने
1: अस्पताल धेरै बस्न नपर्ने सम्पर्क पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरा
3: फोन 0161-590-162-590-163
1: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युकेको प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटीसँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इक्विभालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 0165881598251 98190
4: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ
5: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ
4: चितवनको हरियाली जंगलमा गैरासँग लुकामारी खेलौला काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बनिन्छ
5: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट तपाईँको यात्रा अब नयाँ तरिकाले ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट कर्पोरेट अफिस गैरीधारा काठमाडौँ कन्ट्याक्ट 98513559928 विजिट www.landmarknepal.com
6: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नु भएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 0165746558577903 मौकाको फाइदा उठाउनुहोस्
7: वरिष्ठ न्युरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटलका न्युरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्युरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग
3: रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
3: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061587266 र 553834।

साँझ छ बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग, कास्कीको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोलामा बाढ़ी आउँदा खोला किनारको बस्ती जोखिममा परेका छन्। किमरुङ भन्ने ठाउँमा पहिरो खस्दा खोला थुनिएर तल्लो तटीय क्षेत्रमा बाढ़ी आएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसीले जानकारी दिनुभएको छ। उहाँका अनुसार वडा नम्बर 8 स्याउली बजारमा रहेका केही भौतिक संरचनामा क्षति पुगेको छ। मानवीय क्षति भन्ने भएको छैन। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न सूचित गरेका छौं, उहाँले भन्नुभयो। खोलामा बाढ़ी आएपछि स्थानीयवासी त्रसित बनेका छन्। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले बाढ़ीको घटनाबारे विवरण लिने काम भइरहेको बताउनु भएको छ। स्थानीयवासीलाई सतर्कता अप्नाउन आग्रह गरिएको उहाँको भनाई छ। संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेका छन्। उचित व्यवस्थापन बिना सुकुम्बासी बस्ती भत्काएर उठीवास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखिएको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइ छ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी बसेर उठीवास लगाएपछि समस्या फेरि बल्झिएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका नवयुवा अभियन्तालाई प्रहरीले बल प्रयोगसहित पक्राउ पनि गरेको छ। सुकुम्बासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। कांग्रेसको नीति प्रतिष्ठानमा 6 उपसमिति संयोजक चयन गरिएको छ। कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको 5 बैठकले संयोजकहरू तोकेको हो। अपाङ्गता संवाद समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद समन्वय र सशक्तिकरणमा रेशम गुरूङ र दुर्व्यसन मुक्त समाजका लागि सचेतना र समन्वय उपसमिति संयोजकमा डाक्टर डीबी सुनार चयन भएका छन्। त्यस्तै पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान प्रसाई, सार्थक सम्प्रेषणमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमिति संयोजकमा सीताराम काफले चयन भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिनुभएको छ। प्रतिष्ठानको बैठक असार 25 र 26 गते बसेको थियो। ईरान अमेरिका तनावबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार गरिएको छ भने एकजना अझै बेपत्ता रहेको भारतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जहाजमा रहेका 11 भारतीय नागरिक मध्ये 10 जनाको सकुशल उद्धार गरिएको छ भने एकजनाको अवस्था अझै अज्ञात छ। अमेरिकी सेन्ट्रल कमाण्डले जहाजमाथिको आक्रमणको लागि इरानलाई जिम्मेवार ठहर्याउँदै आगलागी र इन्जिन कक्षमा पुगेको क्षतिको कारण जहाज सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको जनाएको छ। बेलायती सामुद्रिक सुरक्षा निकाय यूकेएमटीओका अनुसार चालक दलका सदस्यले जहाज छोडेर लाइफ बोटमा आश्रय लिएका थिए। उक्त घटना ओमानको तटबाट करिब 17 किलोमिटर पूर्वमा भएको बताइएको छ। यो घटना अमेरिकाको पछिल्लो सैन्य कार्यवाहीको प्रत्युत्तर स्वरूप इरानले होर्मुज जलसन्धि बन्द गर्ने घोषणा गरेको तथा खाड़ी क्षेत्रका विभिन्न स्थानतर्फ क्षेत्रवास्त्र र ड्रोन आक्रमण जारी राखिरहेको बेला भएको हो। भारतीय विदेश मन्त्रालयले व्यावसायिक जहाज र नागरिक पूर्वाधारमाथि भइरहेको आक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरेको छ। मन्त्रालयले अन्तर्राष्ट्रिय कानून अनुसार क्षेत्रका अन्तर्राष्ट्रिय जलमार्गमा स्वतन्त्र र निर्वाध आवागमन यथाशीघ्र पुनर्स्थापना हुनुपर्नेमा जोड़ दिएको छ। इरान र अमेरिका बीचको पछिल्लो तनावले मध्यपूर्वमा युद्ध अन्त्य गर्ने उद्देश्यले गरिएको अन्तर्निहित समझदारीलाई थप संकटमा पारेको छ। कतार सरकारले आइतबार पूर्व नेता शेख हमद बिन खालिफ अल थानीको निधन भएको घोषणा गरेको छ। उहाँले सन् 1995 देखि 2013 सम्म कतारको नेतृत्व गर्नुभएको थियो। अमीरको कार्यालयले सामाजिक सञ्जाल मार्फत जारी गरेको विज्ञप्तिमा शेख हमदको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धांजलि अर्पण गरिएको छ। शेख हमदलाई आधुनिक कतार निर्माणका प्रमुख योजनाकार मध्ये एकका रूपमा हेरिन्छ। उहाँको नेतृत्वकालमा कतारले तीव्र आर्थिक विकास हासिल गर्दै क्षेत्रीय तथा अन्तर्राष्ट्रिय मञ्चमा आफ्नो प्रभाव विस्तार गरेको थियो। शेख हमदले सन् 1995 जूनमा विदेश भ्रमणमा रहेका आफ्ना बुबा शेख खलिफा बिन हमद अल थानीलाई रक्तहीन सत्ता परिवर्तन मार्फत विस्थापित गर्दै नेतृत्व सम्हाल्नु भएको थियो। त्यतिबेला सीमित आर्थिक स्रोत भएको सानो खाड़ी राष्ट्रलाई उहाँले ऊर्जा, संचार र कूटनैतिक क्षेत्रमा विस्तार गर्दै विश्वस्तरमा प्रभावशाली मुलुकका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेल्नुभएको थियो। उहाँकै शासनकालमा सन् 1996 अन्तर्राष्ट्रिय समाचार संस्था अल जजिरा मीडिया नेटवर्कको स्थापना भएको थियो। सन् 2013 जूनमा शेख हमदले आफ्ना छोरा शेख तमिम बिन हमद अल थानीलाई सत्ता हस्तान्तरण गर्दै
स्वैच्छिक रूपमा गदित्याग गर्नुभएको थियो। यो अरब विश्वको आधुनिक इतिहासमा दुर्लभ घटनाका रूपमा हेरिएको थियो। करिब 30 लाख जनसंख्या रहेको कतार खाड़ी क्षेत्रको सानो राष्ट्रमध्येको यहाँको अर्थतन्त्र मुख्य रूपमा प्राकृतिक ग्यास र तेल क्षेत्रमा आधारित छ भने जनसंख्याको ठूलो हिस्सा विदेशी कामदारले गरेका छन्। कतार सन् 1971 बेलायतको संरक्षित राज्यको रूपमा रहेको थियो। 19 औं शताब्दीको मध्यदेखि नै अल्थानी परिवारले यहाँको शासन गर्दै आएको छ। सोह्र वर्ष मुनिको छात्र छात्र जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकाडेमी फाइनलमा प्रवेश गरेका छन्। पोखरा रंगशाला स्थित ह्याण्डबल एकाडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकाडेमीले पोखरा लर्नर्स एकाडेमीलाई सेमी फाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। सम्पन्न खेलमा गुरूकुलले प्रगति माविलाई 15-11 तथा पोखरा एकाडेमीले पोखरा लर्नर्सलाई 17-14 गोलअन्तरले पराजित गरे। त्यस्तै छात्रतर्फ गण्डकी बोर्डिङ स्कूल ए टीम फाइनलमा स्थान बनाएको छ। सम्पन्न सेमी फाइनलमा पोखरा एकाडेमीलाई 3-0 गोलले पराजित गरी फाइनलमा पुगेको हो। त्यस्तै छात्रतर्फको एक अर्को खेल भने वर्षाको कारण स्थगित भएको छ। दोस्रो सेमी फाइनल खेल गण्डकी बोर्डिङ बी र प्रगति मावि बीच हुने तय थियो। आज रोकिएको एक सेमी फाइनल खेल तेस्रो स्थान एवं फाइनल खेलहरू सबै भोलि हुने रेफ्री संयोजक विशाल बस्नेतले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिक्कम नकआउटको आधारमा सञ्चालन भइरहेको छ। प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान 25,000 रूपियाँ, उपविजेताले 15,000 रूपियाँ र तेस्रो हुने टोलीले 10,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाड़ी, उत्कृष्ट किपर र सर्वाधिक गोलकर्तालाई जनै 3,000 रूपियाँसहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा छात्र छात्रातर्फ गरी 22 टीमको सहभागिता रहेको छ। सना प्रवीणको शानदार अभिजित 98 रन र सावित्री धामीको अभिजित 78 रनको मद्दतमा नेपालले एसएससी महिला 19 वर्ष मुनिको प्रिमियर कप 2026मा सिंगापुरमाथि 151 रनको फराकिलो जित निकालेको छ। मलेसियाको बांगे स्थित वाईएसटी यूकेएम ओभलमा आज भएको खेलमा नेपालले प्रस्तुत गरिएको 200 रनको विशाल लक्ष्य पछि आएको सिंगापुरले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 48 रन मात्रै बनाउन सक्यो। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा कुनै पनि विकेट नगुमाई 179 रनको विशाल योगफल तयार गरेको थियो। नेपालका लागि सना प्रवीणले उत्कृष्ट ब्याटिङ गर्दै 70 बलमा 13 चौकासहित अभिजित 98 रन बनाउनुभयो। उहाँ शतक पूरा गर्न केवल 2 रनले चुक्नुभयो। अर्को ब्याटर सावित्री धामीले पनि आक्रामक प्रदर्शन गर्दै 53 बलमा 13 चौकासहित अभिजित 78 रनको योगदान दिनुभयो। सना र सावित्रीले अभिजित 179 रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याएका थिए। नेपालले अतिरिक्तबाट 23 रन प्राप्त गर्यो। विशाल लक्ष्यपछि आएको सिंगापुरका ब्याटरले नेपाली बलिङ सामु खुलेर खेल्न सकेनन्। सिंगापुरले निर्धारित ओभरमा 48 रन मात्रै बनाएपछि नेपालले प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको हो। प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो। साँझ 6 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। जनधनको क्षति न्यूनीकरणको लागि सरकार तयारी अवस्थामा रहेको प्राधिकरणको भनाई, सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र पारिएको दावी। 6 जना मन्त्रीहरू सुकुम्बासी भेट्न खरीपाटीमा, पुस्तौसम्म कसैले औंला उठाउन नसक्ने गरी लालपूर्जा दिने प्रतिबद्धता। शिक्षा नियमावली संशोधनप्रति शिक्षक महासंघ असन्तुष्ट, शासकीय सहजताको लागि मात्र ल्याएको दावी। मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन। इरान अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार। कतारका पूर्व नेता शेख अहमद बिन खालिफको निधन र 16 वर्ष मुनिको जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकाडेमी फाइनलमा एसएससी महिला यू19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। साँझ 6 बजेको अनुवर्ण हाइलाइट्स यति नै। प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। हाम्रो अर्को भेट राति 9 बजेको अनुवर्ण हाइलाइट्समा हुनेछ। नमस्कार।

0: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
1: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
0: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
1: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टरडिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एन्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
0: फोन नम्बर 0614510000
1: 0614510002 मोबाइल नम्बर 9856084466।
0: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
2: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
3: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
2: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं।
3: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
2: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
3: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड।
2: मिति यही श्रावण 2 गते शनिबार।
3: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
2: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061588716।
3: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाचन माथिल्लो तल्ला।
2: वेबसाइट www.pokharamarathon.org।
3: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
4: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
5: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
4: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्छ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
5: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड। फोन 061-590-162 590-163।
2: Admission open Pokhara College of Management PCM affiliated to Pokhara University 24 years of academic excellence in management bachelor program 4 years program of bachelor in business administration BBA 4 years of IT program bachelor of computer system and information technology BCSIT 4 years program of bachelor of business administration in finance BBA finance forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management both stream can apply. Intro to learn. Go first to serve. Last date of form submission 26 ASA 2083. Entrance exam 29 ASA 2083. Further details Pokhara College of Management PCM Gyanmarga Nadipur Pokhara 3 Kaski Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.
6: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
7: हाम्रा सेवाहरू,
8: हाट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
7: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
8: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
7: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
8: न्युरो सर्जरी सेवा,
7: बाल रोग,
8: नाक कान तथा घाँटी रोग,
7: मानसिक तथा स्नायु रोग,
8: प्रसूति तथा स्त्री रोग,
7: छाला, यौन तथा कुष्ठ रोग,
8: नेत्र रोग,
7: दाँत तथा मुख रोग,
8: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
7: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
8: सुविधा सम्पन्न आईसीयू सेवा,
7: डिजिटल एक्सरे,
8: सिटी स्क्यान सेवा,
7: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
8: इन्डोस्कोपी, ईसीजी, ईईजी, पीटीए,
7: फिजियोथेरापी, युरोफ्लोमेट्री,
8: केमोथेरापी,
7: सुरक्षित गर्भपतन सेवा,
8: होल बडी चेकअप, हेल्थ प्याकेज,
7: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक, कास्की,
8: फोन 061-572-648-579.
9: हेलो
10: हजुर, नमस्कार।
9: हेलो
10: नमस्कार काका, सुन्नु भएन?
9: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न, खै को बोलेको हो? मैले केही भरै पाइन।
10: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
9: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
10: ओ यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
9: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
10: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
9: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
10: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजेबाट डाक्टरलाई देखाउनुहोस्।
9: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
11: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
12: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
13: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन,
12: किन आत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ, गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
13: साँच्चै हो र?
12: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग, बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट MBBS, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
13: हो त,
12: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आयुर्वेद केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा, फोन 061-450-424, 98-84-46-525।
13: ए साथी हो, प्लस टू पनि सकियो, अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ?
14: म त BHM पढ्ने हो NTHMC-मा।
13: म पनि BBA NTHMC-मा नै पढ्ने सोचिरहेको छु।
14: शशिधर, अनि तिमी नि?
15: म त BBA फाइनेन्स पढ्ने भनेको, कहाँ पढ्ने होला?
14: त्यो पनि NTHMC-मा छ नि।
13: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई BHM, BBA, BBA फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज NTHMC पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ, सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्।
14: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज NTHMC पोखरा, फोन 061-50-50-78-50-51-33 र 576-458-58।
16: दिव्य नयन आँखा घर क्लिनिक प्राली नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
17: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच जस अन्तर्गत कोर्निया जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटिनी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007 97-623-36-817।
18: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर। Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in 8 subjects. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
19: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ।
20: बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म।
19: सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98-028-59-321, 061-581-871।
21: मर्दी हिमालको काखमा स्वादको नयाँ गन्तव्य माछापुच्छ्रे गाउँपालिका वडा नम्बर 8 लुम्रेमा खुल्यो आधुनिक ट्राउट रेस्टुरेन्ट। विदेशको अनुभव आफ्नै माटोमा स्वादको पहिचान, ताजा ट्राउट, रमणीय वातावरण, उत्कृष्ट सेवा। आजै पुग्नुहोस् लुङ जाने बाटो मर्दी हिमाल तर्फ लुम्रेमा। याद गर्नुहोस् पोखराको हरिचोक हेम्जा हुँदै मिलनचोकबाट दाहिने मणिलाल मार्गबाट पक्की सड़क भएकाले सहजै पुग्न सकिने। सम्पर्क 98560-81-331, 97614-11905। मर्दी हिमाल ट्राउट फार्म, स्वाद दृश्य र अनुभव एकै ठाउँमा।
22: के तपाईँलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने, कस्तो गराउने?
23: सावधान, जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो।
22: त्यसैले साधारण एमआरआई होइन, थ्री टेस्टलाई एमआरआई गराऊ। गण्डकी प्रदेशकै पहिलो, काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्व स्तरीय थ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध।
23: यहाँ अत्याधुनिक थ्री टेस्ला मेसिनद्वारा छिटो, सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ। सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ।
22: अनुभवी एमआरआई टेक्नोलोजिस्टद्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टरद्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ। हामी कहाँ मुटु एमआरआई, होल बडी एमआरआई, होल बडी क्यान्सर स्क्रिनिङ, पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ। साधारण एमआरआई होइन, 3T एमआरआई नै गराऊ। समयमै सही पहिचान गराऊ, स्वास्थ्य जोगाऊ, पैसा बचाऊ। थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर, पोखरा 9 नागढुङ्गा। फोन 061-591-728, मोबाइल 98560-027-29।
23: के तपाईँ कक्षा 12 उत्तीर्ण भइसक्नु भयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
0: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लागरानी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
23: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
0: विस्तृत जानकारीका लागि लागरानी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773163582844 वेबसाइट www.lagrandi.edu.np।
1: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
3: एनएमबी क्यापिटल को एसआईपी हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटल को वेबसाइट वा नजिकैको एनएमबी बैंकको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका।
4: एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-06-11
1: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्नीशियन डिप्लोमा इन एक्सरे टेक्नीशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदै छ। संपर्क 9856033405 9856033405
2: होम केयर सेवा
1: हेलो होम केयर डाक्टर नर्स केयर गिवर को सेवा आयो घर घर
2: के हजुर को घर में वृद्ध आमा बुबा बाजे बजे दीर्घकालीन रोग बीमारी वा अपाङ्गता भएका परिवार का सदस्य विशेष हेरचाह चाहिन्छ र आफ्नो पेशा व्यवसाय र बाध्यताले परिवारजनलाई पर्याप्त विशेष हेरचाह र समय दिन मिलिरहेको छैन।
1: हाम्रा दक्ष एवं अनुभवी नर्स केयर गिवर र डाक्टरहरूले घरैमा प्रदान गर्ने विविध स्वास्थ्य सेवाले सेवाग्राही र परिवारजनलाई शान्ति र निश्चिन्तता प्रदान गर्दछ।
2: हाम्रा सेवा वृद्ध बुबा आमा को नर्सिंग हेरचाह
1: अल्पकालीन दीर्घकालीन नर्सिंग हेरचाह
2: सुत्केरी नवजात शिशु को हेरचाह
1: क्यान्सर सर्जरी राहतकारी हेरचाह
2: केयर गिवर हेरचाहकर्ता घरेलु सेवा
1: डाक्टर ल्याब सेवा
2: औषधि डेलिभरी सेवा
1: उपकरण बहाल सेवा तपाईको निरन्तर साथ र सेवामा हेलो होम केयर परिवार जस्तै हेरचाहमा हेलो होम केयर सिमलेढुङ्गा पोखरा निबागल्ली र बुढी बजार फोन 061-411-777 मोबाइल 9856-99-2-77
3: अयानी मेरो दाँत दुखेर हैरान भएको छु। त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
4: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एण्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउन।
3: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
4: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरैबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्टद्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
2: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एण्ड डेन्टल क्लिनिक हरिचोक पोखरा फोन 01-586-536 मोबाइल 9956-00536।
5: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै। सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 97-61-00-25-30।
6: ओ सुरेश, बिहान बिहान कता जान लागिस्?
4: हेर्ने रमेश, भएको मोबाइल बिग्रियो, त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो। आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार, आजको पास त उतै होला होस् यार।
6: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यता उता जानुपर्छ र? पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ। जाम हिँड भनौँ, मेरो ब्यागमा गएर आइहालौँ।
1: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मुटु महेन्द्रपुलमा आउनुहोस्। तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ। साथै यस मोबाइल टावरमा सीसी क्यामेरा, विभिन्न कन्सल्टेन्सी, होटल, सहकारी संस्था पनि रहेका छन्। त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने, जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ। प्रोप्राइटर उदय केसी लाउरे दाई, महेन्द्रपुल मोबाइल टावर, मोबाइल 9956-48-082 9481-48-082।
7: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम सेल्स सर्भिस स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा फोन नम्बर 0165274256375256

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोग को उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामी को सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरु अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-574-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईको स्वास्थ्य हाम्रो भरोसा
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
4: पोखराको केन्द्रबिन्दु नयाँ बजारमा आँखा सम्बन्धी सम्पूर्ण सेवा एकै ठाउँमा
5: दृष्टिले दिन्छ तपाईँको जीवनमा उज्यालो ज्योति
4: प्रदेशकै पहिलो निजी स्तरबाट सञ्चालित दृष्टि आँखा अस्पताल नयाँ बजारमा अत्याधुनिक प्रविधि सहित सञ्चालनमा आएको छ
5: आँखा उपचार सम्बन्धी हाम्रा सेवाहरू
4: 24 घण्टा इमर्जेन्सी सेवा
5: सम्पूर्ण ओपीडी सेवा
4: बच्चाको आँखा जाँच बच्चाको आँखा डाक्टरबाट र रेटिना सम्बन्धी रेटिनाको डाक्टरबाट मोतियाबिन्द को बिना इन्जेक्सन तथा फेको कम्प्युटर प्रविधिबाट शल्यक्रिया तथा उपचार
5: आँखा सम्बन्धी सम्पूर्ण जाँच एवं उपचार
4: रेटिना सम्बन्धी जाँच एवं उपचार
5: जलबिन्दु सम्बन्धी जाँच एवं उपचार
4: सुगर र प्रेसरले आँखामा पार्ने अन्धोपन एवं असरको जाँच एवं उपचार
5: आँखा छर्केको सिधा पार्ने सर्जरी
4: आँखामा मासु पलाएको उपचार एवं सर्जरी
5: लेजर सर्जरी सम्बन्धी सेवा
4: बिना इन्जेक्सन मोतियाबिन्दुको सर्जरी
5: बच्चादेखि वृद्धमा आँखाबाट आँसु तथा पिप आइरहेको उपचार तथा सर्जरी
4: 18 वर्ष माथिका व्यक्तिहरूका लागि ल्यासिक एवं स्माइल सर्जरी गर्न मिल्ने वा नमिल्नेको जाँच एवं उपचार
5: 70 वर्ष भन्दा माथिका बिरामीहरूको लागि विशेष छुटमा उपचार
4: प्रत्येक शुक्रबार निशुल्क जाँच तथा उपचार
5: पुनश्च सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूलाई स्वास्थ्य उपचार सेवाका साथै रु 40 ओपीडी सेवा
6: साथै यही श्रावण 1 गतेबाट नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रम दृष्टि आँखा अस्पताल नयाँ बजार पोखरामा लागू भएकोले आँखा जाँच गराई स्वास्थ्य लाभ लिन हुन अनुरोध गर्दछौ
4: विस्तृत जानकारीका लागि दृष्टि आँखा अस्पताल प्राली पोखरा 9 नयाँ बजार फोन 061-590-217-590-219
5: स्वस्थ आँखा स्वच्छ दृष्टि
3: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिन्दल एसएस5 नेपालस नम्बर 1 ब्रान्ड नक्कली देखि सावधान जिन्दल को लोकप्रियताले गर्दा नक्कली जिन्दल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिन्दल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिन्दल पाइप हो यसको नाम
7: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
8: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
9: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
8: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्समा पनि उपलब्ध छ।
1: आदिवासी जनजातिहरूको आर्थिक, सामाजिक, सांस्कृतिक र आध्यात्मिक कार्यहरू वन र प्राकृतिक स्रोतसँग सम्बन्धित छ। भूमि र वन जंगल आदिवासी जनजातिहरूको जीवनको आधार नै हो। यही वन जंगल र भूमिलाई लक्ष्य बनाएर रेड प्लसको अवधारणा विकास भएको छ।
2: रेड प्लसको लक्ष्य वन स्रोत भएकाले आदिवासी जनजातिहरूको भूमि र स्रोतको प्रयोग, स्वामित्व र व्यवस्थापनको अधिकारमा यसले प्रभाव पार्ने सम्भावना छ। त्यसैले रेड प्लस के हो, यसले के कस्ता गतिविधिहरू गर्दैछन् र यसले सकारात्मक वा नकारात्मक असर पार्ने सम्भावना रहेको छ भन्ने बारेमा आदिवासी जनजातिहरूले बुझ्न जरुरी छ।
1: नेपाल आदिवासी जनजाति महासंघ।

0: शांति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी।
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास।
2: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाऊ है रूपाको।
3: टाइम चेक।
4: यति बेला साँझको 7 बजेको छ।
5: यस टाइम चेकका प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
6: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

प्रकार विभिन्न रेडियो स्टेशन र इन्टरनेट अनलाइनमा radio.arthasarokar.com मार्फत हामीलाई सुनिरहनु भएका आदरणीय श्रोता, रेडियो कार्यक्रम अर्थ सरोकारमा सुदर्शन श्रेष्ठको नमस्कार। आजको अंकमा हामीले साताभरिका खास आर्थिक गतिविधिसँगै एक खास अन्तर्वार्ता लिएर उपस्थित भएका छौं। कार्यक्रम शुरू गरौं साताभरिका खास आर्थिक गतिविधिबाट। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष 2082-83 को मौद्रिक नीतिको वार्षिक समीक्षाका अनुसार विश्व अर्थतन्त्रमा देखिएका राजनैतिक तनाव र अनिश्चितताका बीच पनि नेपालको आन्तरिक अर्थतन्त्र क्रमशः सुधारको बाटोमा रहेको देखिएको छ। राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा नेपालको उपभोक्ता मुद्रास्फीति नियन्त्रणमै रहेको छ। सो अवधिमा औसत उपभोक्ता मुद्रास्फीति 2.66% सीमित भएको प्रतिवेदनमा उल्लेख छ। यस्तै बाह्य क्षेत्र पनि सबल अवस्थामा रहेको राष्ट्र बैंकले जनाएको छ। देशको विदेशी विनिमय संचित थप बलियो बन्दै गएको र हालको संचितले 19.2 महिनासम्मको वस्तु तथा सेवा आयात धान्न सक्ने अवस्था रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ। सरकारले आगामी आर्थिक वर्ष 2083-84 लागि शिक्षा तथा खेलकुद क्षेत्रमा 2,18,30,50,00,000 रूपियाँ बजेट प्रस्ताव गरेको छ। राष्ट्रिय सभाको बैठकमा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रतिशतका आधारमा चालू आर्थिक वर्षको तुलनामा यो बजेट 0.47% न्यून देखिए पनि परिणामका हिसाबले भने अघिल्लो वर्षभन्दा करिब 7 अर्ब रूपियाँले बढ़ी भएको बताएका छन्। शिक्षा र खेलकुदका लागि विनियोजित कुल बजेट मध्ये ठूलो हिस्सा अर्थात 68.98% अर्थात 1,50,58,59,10,000 रूपियाँ शिक्षक तथा कर्मचारीको तलब र निवृत्त शिक्षकको पेन्सनमा खर्च हुने देखिएको छ। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्व सभापति शेरबहादुर देउबाका छोरा जयवीर देउबामाथि पनि सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान शुरू गरेको छ। विभागले सार्वजनिक सूचना गर्दै जयवीर विरूद्ध सम्पत्ति शुद्धिकरणको कसुरमा अनुसन्धान शुरू गरेको जनाएको हो। जयवीरमाथि शंकास्पद धन आर्जन गरेको र सो रकम विभिन्न क्षेत्रमा लगानी गरेको आशंकामा विभागले लामो समयदेखि सूक्ष्म अनुसन्धान गरिरहेको थियो। विभागद्वारा जारी सूचनामा डडेलधुरा जिल्ला साबिक 80 ग्राम गाविस वडा नम्बर 5 स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका 2 बुढानील कण्ठ बस्ने 31 वर्षीय जयवीर सिंह देउवालाई सम्पत्ति शुद्धिकरण निवारण ऐन 2064 को दफा 41 बमोजिम उपस्थित हुन भनिएको छ। हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने तयारी तीव्र पारिएको छ। सरकारले लामो समयदेखि बन्द रहेको कपड़ा उद्योग सञ्चालन गर्ने तयारी गरेको हो। उद्योगको पुनः सञ्चालनका लागि हाल प्रारम्भिक चरणमा नेपाली सेना मार्फत परीक्षण उत्पादन गरिएको सरकारको भनाइ छ। यसो त सरकारले 2083 साल असार 18 गते बन्द अवस्थामा रहेको हेटौडा कपड़ा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गरेको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उद्योग पुनः सञ्चालनका लागि सरकारले बजेट समेत निकासा गरिसकेको छ। प्रारम्भिक चरणमा गरिएको परीक्षण उत्पादनपछि पूर्ण क्षमताका साथमा उद्योग सञ्चालन गरिने सरकारले बताएको छ। सरकारले 1,754 जना सहकारीका बचतकर्तालाई बचत फिर्ता गरेको जनाएको छ। सही दिने उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले 10 सहकारी संस्थाका 1,754 बचतकर्तालाई बचत फिर्ता गरेको जनाएका हुन्। मन्त्री पोखरेलका अनुसार 1,754 बचतकर्तालाई 2,63,90,000 रूपियाँ फिर्ता गरिएको छ। त्यस्तै सरकारले आफ्नो 100 दिनमा सहकारीका बचत फिर्ता र शोध भर्ना प्रक्रियालाई व्यवस्थित बनाउने कार्यविधि ल्याइएको पनि बताएका छन्। थप समस्याग्रस्त सहकारीका बचतकर्ताको बचत फिर्ता गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेर सरकार अघि बढ़िरहेको उनको भनाइ छ। उनले सहकारीका ऋणी र सहकारी ठगी प्रकरणमा मुछिएकाहरूबाटै असुली गरेर बचत फिर्ताको काम भइरहेको बताएका छन्। नोबेल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज गेवालीले सरकारले निर्माण व्यवसायीलाई समयमा नै भुक्तानी नदिँदा बैंकिङ प्रणालीमा दबाव सिर्जना भएको बताएका छन्। उनले ठेक्का रोक्का हुने वा भुक्तानी ढिलो हुने अवस्थाले बैंकिङ प्रणालीमा थप खराब कर्जा बढ़ने जोखिम रहेको बताएका छन्।

0: निर्माण क्षेत्रमा बैंकहरूको करिब 5 खर्ब रूपियाँ कर्जा लगानी रहेको उल्लेख गर्दै उनले सरकारले निर्माण व्यवसायका काम सम्बोधन गर्नुपर्ने बताएका छन्। विपन्न समुदायलाई लक्षित गर्दै लागू भएको जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 38,938 आवास हस्तान्तरण गरिएको छ। राष्ट्रिय सभाको बैठकमा महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीधा बादीले यस्तो जानकारी दिएकी हुन्। उनका अनुसार हाल 8,359 आवासहरू निर्माणाधीन अवस्थामा रहेका छन्। उनले जनता आवास कार्यक्रम अन्तर्गत हालसम्म 55,970 आवास स्वीकृत भइसकेको बताएकी छिन्। प्रदेशगत रूपमा कोशीमा 5,416 आवास हस्तान्तरण 657 निर्माणाधीन रहेको मन्त्री बादीले बताइन्। उनले मधेसमा 15,534 आवास हस्तान्तरण हुँदा 5,248 निर्माणाधीन रहेको बताएकी छिन्। त्यस्तै बागमतीमा 2076 आवास हस्तान्तरण र 147 निर्माणाधीन, गण्डकीमा 2021 आवास हस्तान्तरण भई 159 निर्माणाधीन, लुम्बिनीमा 6,522 आवास हस्तान्तरण हुँदा 5,037 आवास निर्माणाधीन रहेको मन्त्री बादीले जानकारी दिएकी छिन्। उनले कर्णाली प्रदेशमा 4,344 आवास हस्तान्तरण भई 1,134 आवास निर्माणाधीन अवस्थामा रहेको जानकारी दिएकी छिन्। त्यस्तै सुदूरपश्चिम प्रदेशमा 3,018 आवास हस्तान्तरण हुँदा 468 निर्माणाधीन रहेको मन्त्री बादीले बताएकी छिन्। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर शाहीले सरकारको सबै निर्णय अर्बपति र करोड़पतिहरूको पक्षमा केन्द्रित रहेको आरोप लगाएका छन्। उनले राज्यको यस्तो गरीब मारा निर्णयका कारण गणेश नेपाली र उनीहरू जस्ता गरीब नागरिकले मर्नुपर्ने अवस्था आएको जिकिर समेत गरेका छन्। गरीब, दुखी र निमुखा नागरिकलाई सरकार आवश्यक भए पनि सरकारले उक्त व्यवहार देखाउन नसकेको शाहीले दावी गरेका छन्। उनले सरकारको नीति, नियम र निर्णय धनीहरूको पक्षमा मात्रै रहेको पनि आरोप लगाएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयले ए लेभल, सीबीएसई, आईबीडीपी लगायत विदेशी शैक्षिक कार्यक्रम मन्त्रालयको अनुमति बिना सञ्चालन गर्ने शैक्षिक संस्थामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। मन्त्री परिषदले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका शैक्षिक कार्यक्रमको गुणस्तर सुधार तथा नियमनलाई थप प्रभावकारी बनाउन विदेशी शैक्षिक कार्यक्रम नियमावली 2083 स्वीकृत गरेसँगै मन्त्रालयले कानूनी व्यवस्था कार्यान्वयनमा कडाई गरेको हो। शिक्षा तथा खेलकुद मन्त्रालयका उपसचिव कृष्ण चन्द पोखरेलले केही शैक्षिक संस्थाले मन्त्रालयको अनुमति नली यस्ता कार्यक्रम सञ्चालन गरिरहेकाले कानूनी व्यवस्थाबारे पुनः जानकारी गराइएको बताएका छन्। मन्त्रालयले अनुमति नली विदेशी शैक्षिक कार्यक्रम सञ्चालन गरिरहेका शैक्षिक संस्थाबारे जानकारी भएमा 3 दिनभित्र लिखित रूपमा मन्त्रालयमा सूचना दिन सरकार भएका सबैसँग आग्रह गरेको छ। वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजना पक्राउ परेका छन्। प्रहरीका अनुसार पक्राउ पर्नेमा कपिल वस्तु बाणगंगा नगरपालिका 8 बस्ने पाल्पा रैनादेवी गाउँपालिका 1 घर भएका 35 वर्षीय माधव अर्याल पक्राउ परेका हुन्। माधवले अमेरिका पठाइदिन्छु भन्दै एकजनाबाट 3 लाख रूपियाँ लिई सम्पर्क विहीन भएको भन्ने पीड़ितहरूको उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौँ महानगरपालिका 13 पक्राउ गरेको हो। नेपाल धितोपत्र बोर्डले पूँजी बजारको विकासका लागि कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको छ। एक विज्ञप्ति जारी गर्दै बोर्डले शेयर बजारमा देखिएका समस्या समाधान र लगानीकर्ताको हित संरक्षणका लागि कार्ययोजना सार्वजनिक गर्ने तयारी गरेको जनाएको हो। बोर्डले आगामी सातासम्म समयबद्ध कार्ययोजना सहित विस्तृत रूपमा पूँजी बजार विकास मार्गचित्र सार्वजनिक गर्ने र तत्कालै कार्यान्वयनमा लैजाने पनि जनाएको छ। त्यस्तै बोर्डले सार्वजनिक निष्कासन, आईपीओ प्रक्रिया र नियमन व्यवस्थालाई व्यवस्थित गर्न विद्यमान धितोपत्र सम्बन्धी ऐन, धितोपत्र दर्ता तथा निष्कासन नियमावली लगायत अन्य नियमावलीहरू तथा सूचीकृत संगठित संस्थाहरूको संस्थागत सुशासन सम्बन्धी निर्देशिका लगायत अन्य कानूनी व्यवस्थाहरूमा पुनरावलोकन गर्ने समेत काम शुरू भइसकेको जनाएको छ। हाल बोर्डले लगानीकर्ताको हित संरक्षणलाई उच्च महत्व दिइरहेकाले कसैको हल्ला, बहकाउ तथा अफवाहमा नपरी आफ्नो अध्ययन विश्लेषणमा आधारित रही जोखिम वहन क्षमता समेतलाई ध्यान दिएर लगानी सम्बन्धी निर्णय लिन आग्रह गरेको छ। एमाले सांसद क्षितिज थेवेले सरकारी नीति स्पष्ट नहुँदा शेयर लगानीकर्ताले 5 खर्ब रूपियाँ गुमाएको बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद थेवेले यस्तो बताएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको सरकार बनेपछि नेपाल स्टक एक्सचेन्ज नेप्से 329 अंकले घट्दा समेत लाखौं लगानीकर्ता रहेको शेयर बजारबारे सरकार मौन रहेको भन्दै संसदमा प्रश्न उठाएका छन्। त्यस्तै उनले शेयर बजारप्रति स्पष्ट नीति नहुँदा लगानीकर्ताले खर्बौं रूपियाँ गुमाएको र अर्थतन्त्रमा समेत असर परेको जिकिर गर्दै लगानीकर्तामा रहेको अन्योलता चिर्न स्पष्ट रणनीति आवश्यक रहेको बताएका छन्। 2,61,000 भन्दा बढ़ी सवारी चालकले जरिवाना बाफतको रकम राज्य कोषमा दाखिला नगरेको पाइएको छ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार ती सवारी चालकलाई यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सेवाबाट वञ्चित गरिनेछ। त्यस्तो जरिवाना नतिर्ने चालकले नयाँ सवारी साधन खरिद, सवारी साधन नामचारी वा खरिद बिक्री, सवारी चालक अनुमति पत्र, लाइसेन्स नवीकरण तथा यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने अन्य सेवा लिन नपाउने भएका छन्। लामो समयसम्म ती चालकले जरिवाना नतिरेपछि ट्राफिक प्रहरीले यातायात कार्यालय पठाएको विवरणका आधारमा सेवा रोकका प्रक्रिया अघि बढ़िसकेको ट्राफिक कार्यालयले जनाएको छ। अबदेखि सरकारी कर्मचारीले कार्यालयमा पोशाकमा टिकटक र रिल्स बनाउन नपाउने भएका छन्। कर्मचारीले पालना गर्नुपर्ने आचार संहिता 2083 जारी गर्दै भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यस्तो व्यवस्था गरेको हो। कार्यालय समयमा पनि कर्मचारीहरू टिकटक र रिल्स बनाउन व्यस्त हुँदा सेवा प्रभावित भएको गुनासो बढ़ेपछि सरकार उक्त प्रवृत्तिप्रति एक्सनमा उत्रिएको हो। आचार संहिता अनुसार कर्मचारीले कार्यालय समयमा कार्यालय परिसर वा फिल्डमा खटिएको बेला कार्यालयसँग सम्बन्धित प्रबन्धनात्मक शिक्षामूलक बाहेकका फोटो भिडियो सामग्री निर्माण गर्न र सामाजिक सञ्जालमा पोस्ट गर्न नपाउने भएका छन्। सरकारले शैक्षिक परामर्श संस्था, कन्सल्टेन्सी, भाषा शिक्षण केन्द्र तथा तयारी कक्षाको सञ्चालनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा सञ्चालन व्यवस्थापन नियमावली 2083 स्वीकृत गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले विद्यार्थीको हित संरक्षण, सेवा प्रवाहमा पारदर्शिता कायम गर्ने तथा शैक्षिक परामर्श संस्थाको प्रभावकारी नियमन गर्ने उद्देश्यले उक्त नियमावली तयार गरेको जनाएको छ। नियमावली अनुसार शैक्षिक परामर्श सेवा सञ्चालन गर्न 25,00,000 रूपियाँ धरोटी राख्नुपर्नेछ। साथै अनुमति पत्रका लागि 50,000 रूपियाँ दस्तुर तिर्नुपर्ने भएको छ। अब मन्त्रालयबाट अनुमति नलिई शैक्षिक परामर्श सेवा सञ्चालन गर्न नपाइने भएको छ। भाषा शिक्षण केन्द्र र तयारी कक्षाको नियमन भने प्रदेश वा स्थानीय तहले गर्न सक्नेछन्। अनुमति पत्रको अवधि 1 वर्षको हुनेछ र प्रत्येक वर्ष नवीकरण गर्नुपर्नेछ। सिराहामा शिक्षककै शैक्षिक प्रमाणपत्र नक्कली भएको पाइएको छ। सिराहाको धनगढ़ीमाई नगरपालिका स्थित जनता माध्यमिक विद्यालयका एक शिक्षकको शैक्षिक प्रमाणपत्र नै नक्कली भएको पाइएको हो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले उक्त विद्यालयमा पढ़ाउने गुञ्जेश्वर मण्डलले बुझाएको पीसीएल र ब्याचलरको सर्टिफिकेट नै नक्कली भएको फेला पारेको छ। उनले नक्कली सर्टिफिकेट बुझाएर शिक्षक पदमा नियुक्ति लिएको भेटिएपछि आयोगले मण्डलमाथि नक्कली सर्टिफिकेटका आधारमा नियुक्ति लिएर भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट 10 जना बिचौलिया पक्राउ परेका छन्। प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीलाई विभिन्न निजी मेडिकलबाट सस्तो मूल्यमा औषधि उपलब्ध गराइदिने भन्दै प्रलोभनमा पारी अवैध कमिशनको चलखेल गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी प्रमुख केशव कुमार थेबेले विशेष सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको जानकारी दिएका छन्। प्रतिष्ठानको इमर्जेन्सी भवन अगाडिबाट इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोस्ट घोपाबाट खटिएको संयुक्त प्रहरी टोलीले यस्ता गतिविधिमा संलग्न रहेको आशंकामा उनीहरूलाई पक्राउ गरेको थेबेले बताएका छन्। सिराहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख वन अधिकृत राम केवल राय यादव पक्राउ परेका छन्। उनलाई 12,000 रूपियाँ घोष रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो। अख्तियारका अनुसार वन अधिकृत यादवले कर्जनहा नगरपालिका 2 सञ्चालित 1 काठ उद्योगका संचालकसँग विभिन्न स्थानबाट ल्याइएका 3 ट्रक काठको व्यवस्थापन तथा सहजीकरण गरिदिने भन्दै प्रति ट्रक 4,000 रूपियाँका दरले कुल 12,000 रूपियाँ घोष मागेका थिए। सेवाग्राहीले घोष मागिएको भन्दै अख्तियारमा उजुरी दिएपछि आयोगले आवश्यक प्रमाण संकलन गरी योजनाबद्ध रूपमा निगरानी थालेको थियो। सोही क्रममा कर्जनहा नगरपालिका 4 वन अधिकृत यादवलाई 12,000 रूपियाँ घोष लिएको अवस्थामा अख्तियारको टोलीले रंगेहात नियन्त्रणमा लिएको हो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित तुलसी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका 370 जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। यस क्रममा साबिकमा ऋण चुक्ता गरिसकेका तर नामावलीमा नाम समावेश भएका व्यक्तिहरूलाई आवश्यक प्रमाणसहित उपस्थित हुन आग्रह गरिएको छ। त्यस्तै ऋण तिर्न बाँकी रहेका ऋणलाई समितिको कार्यालयमा सम्पर्क गरी यथाशीघ्र ऋण चुक्ता गर्न सूचित गरिएको छ। अन्यथा प्रचलित कानून अनुसार असुली प्रक्रिया अघि बढ़ाइने समितिले चेतावनी दिएको छ। दुग्ध विकास संस्थान डीडीसीको व्यापार बढ़ेको छ। सरकारले सार्वजनिक गरेको 100 दिनको उपलब्धिमा डीडीसीको व्यापार बढ़ेको उल्लेख गरिएको हो। सरकारका अनुसार यस अवधिमा डीडीसीको व्यापार 50% बढ़ेको छ। व्यापार बढ़ेकै कारण दुई महिनामै किसानलाई 35 करोड़ रूपियाँ भुक्तानी गरिएको कृषि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार गत वैशाखमा 68 करोड़ रूपियाँ रहेको डीडीसीको बक्यौता हाल 45 करोड़मा झरेको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले प्रचार गरेपछि देशभर डीडीसीको व्यापार बढ़ेको थियो। लगत्तै सरकारले डीडीसीको उत्पादन प्रवर्धन गर्न मन्त्री परिषद बैठकमा डीडीसीका उत्पादन मन्त्रीहरूलाई बाँडेको थियो। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले समेत महाधिवेशनमा डीडीसीको उत्पादनलाई राम्रै स्थान दिएको थियो। मन्त्रालयका अनुसार हाल बजारमा डीडीसीको उत्पादन र बजार माग बढ़िरहेको छ। त्यस्तै डीडीसीले खाड़ी मुलुकमा वार्षिक न्यूनतम 50 मेट्रिक टन घिउ निर्यात गर्ने गरी सम्झौता गर्न लागेको र त्यसका लागि सम्झौताको मस्यौदा भइसकेको मन्त्रालयले जनाएको छ। सरकारले निजामती कर्मचारीका पूर्व ट्रेड युनियनलाई सरकारी भवन खाली गर्न निर्देशन दिएको छ। मन्त्रालयले एक सूचना जारी गर्दै सम्बन्धित संगठनहरूले सूचना प्रकाशित भएको मितिले 3 दिनभित्र भवन तथा अन्य संरचना पूर्ण रूपमा खाली गरी कागजात सम्पत्तिको जिम्मेवारी र भवनको साँचो मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखामा बुझाउनु पर्नेछ। मन्त्रालयका अनुसार नेपाल सरकारले 2083 वैशाख 20 गते नेपाल राजपत्रमा प्रकाशित केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश 2083 मार्फत निजामती सेवा ऐन 2049 अन्तर्गत रहेको निजामती कर्मचारीहरूको ट्रेड युनियन सम्बन्धी व्यवस्था खारेज गरेको थियो। सरकारले विद्यालयहरूको हिउँदे र वर्षविदा कटौती गरेको छ। यसअघि 45 दिन दिँदै आएको हिउँदे र वर्षविदा कटौती गरेर 30 दिनमा झारिएको हो। हाल सरकारले हप्ताको 2 दिन सार्वजनिक विदा दिइरहेकाले विद्यालयहरूले दिने हिउँदे र वर्षविदा कटौती गरिएको बताइएको छ। तर विद्यालयहरूमा काम गर्ने समय भने 220 दिन नै कायम राखिएको छ। यद्यपि कारणवश 220 कार्यदिन नपुगे तोकिएको पाठ्यभार र पाठ्य घण्टा मिलान हुने गरी मन्त्रालयले काम गर्न दिन समायोजन गर्न सक्ने शिक्षा मन्त्रालयले जनाएको छ। अब पालो अन्तर्वार्ताको। आजको अंकमा हामीले एक व्यवसायसँगको संवाद प्रस्तुत गर्ने प्रयास गरेका छौं। हामीले नेपालमा व्यवसायको सम्भावना, चुनौती, अवसर र समाधानको उपायबारे डल्फिन ग्रुपका कार्यकारी निर्देशक तीर्थ थापासँग प्रश्न गरेका छौं। प्रस्तुत छ उनी थापासँग गरिएको खास कुराकानी। तीर्थजी, स्वागत छ यहाँलाई कार्यक्रममा।
1: धन्यवाद सुदर्शनजी।
0: मैले सुरुमै पनि भनिसके, आज हामी उत्पादनका विषयमा कुरा गर्छौँ, त्यसमा पनि स्वदेशी उत्पादनका विषयमा कुरा गर्छौँ।
1: एकदमै
0: डल्फिन ग्रुप भनेर मैले सुरुमा भनिसके, खासमा यो तपाईँहरूको यो हो चाहिँ के, यहाँबाट सुरु गरौँ। आज
1: डल्फिन ग्रुप चाहिँ हाम्रो एउटा व्यापारिक संस्था हो। यो चाहिँ खासमा तपाईँको करिब 30 वर्ष अगाडि चाहिँ सुदूरपश्चिमको चाहिँ कैलालीबाट सुरु गरेको संस्था हो। मेरो यो पारिवारिक संस्था हो खासमा चाहिँ। मेरो बुवाले चाहिँ तपाईँको 30 वर्ष अगाडि कैलालीको लम्की भन्ने ठाउँबाट चाहिँ खाद्यान्न कामबाट सुरु गर्नुभएको संस्था हो। त्यसपछि चाहिँ उहाँले कर्मिक रूपमा उद्योगहरू पनि स्थापना गर्ने काम सुरु गर्नुभयो। अहिले चाहिँ हामी कैलालीबाट चाहिँ सिफ्ट भएर नेपालगञ्जमा आइकन चाहिँ हामीले फूड र फिड दुईटा सेगमेन्टमा चाहिँ काम गरिरहेका छौँ। हाम्रो फिडमा चाहिँ केही पशुपन्छीको दानाको उत्पादन छ, यो कुखुराको चाहिँ एक दिनै चल्लाको पनि उत्पादन छ, र हामी चाहिँ अहिले चाहिँ चिकनको चाहिँ स्लोटर लाइनको पनि काम चाहिँ गरिरहेका छौँ। यो चाहिँ हाम्रो फिडपट्टिको काम हो भने हामी चाहिँ फुडपट्टि पनि छौँ। फुडपट्टि चाहिँ हामीले चाहिँ नेपालमै उत्पादन गरिएको चामल चाहिँ बेच्नुपर्छ भन्ने उद्देश्यले जुन हिसाबले मेरो बुवाले उद्योग सुरु गर्नुभएको थियो, त्यो उद्योगको चाहिँ स्तर उन्नति गरिकन नेपालमा चाहिँ हामीले नयाँ चामल उद्योग पनि स्थापना गऱ्यौँ करिब 5 वर्ष अगाडि। हाम्रो त्यहाँ चामल उद्योग पनि छ, हामीले अहिले विभिन्न भेराइटीको चामल उत्पादन गरिरहेका छौँ। त्यो सँगसँगै हामीले खाद्यान्नमा चाहिँ अहिले चक्की आँटा पनि उत्पादन गरिरहेका छौँ, जुन चाहिँ डिएफसी भनेर चाहिँ बजारमा अहिले चाहिँ उपलब्ध छ। त्यो सँगसँगै हामीले चिउराको पनि उत्पादन गरिरहेका छौँ, चिउरा पनि हामीले 2-3 भेराइटीको उत्पादन गरिरहेका छौँ, त्यो पनि डिएफसीको नाममा उपलब्ध छ। त्यो सँगसँगै हामीले चाहिँ सोया नगेट, सोया चङ्क्स पनि उत्पादन गरिरहेका छौँ, हामीले डिएफसी भुजाको पनि उत्पादन गरिरहेका छौँ। अनि त्यो बाहेक चाहिँ हामीले चाहिँ केही खाद्यान्नको आइटमहरूको चाहिँ लोकल स्थानीय चाहिँ ग्रेनहरूलाई प्रमोट गर्ने उद्देश्यले चाहिँ केही ट्रेडिङ पनि गरिरहेका छौँ।
0: जस्तो अहिले तपाईँहरूको यो फ्याक्ट्री वा तपाईँहरूको उत्पादन जहाँ गरिरहनु भएको छ त्यो आफैमा बोर्डर क्षेत्र पनि पर्छ।
1: एकदमै
0: अझ त्यो पकेटमा हेर्ने हो भने त खुल्ला सिमानाकाको एकदम धेरै त्यहाँ दिनदाडे तपाईँले भने जस्तै क्विन्टलका क्विन्टल सयौं हजारौंको संख्यामा ब्रोइलर कुखुराहरू यता नेपालीले ठिक्क पारेका हुन्छन्, उताबाट चाहिँ एकदम कुखुराहरू आइदिँदाखेरि यताको बजार चाहिँ एकदम प्रभावित भएको परिस्थिति पनि थियो। पछिल्लो समय केही कम भएको हो कि भन्ने चाहिँ एक खालको भान भएको छ, तर पनि सम्भवता लाग्छ त्यो एरियामा त्यति धेरै न्यूनीकरण चाहिँ भएको जस्तो लाग्दैन, त्यसले पनि यो तपाईँहरूको उत्पादनमा वा फिड्सको क्षेत्रमा पनि प्रभाव चाहिँ पार्छ होइन?
1: एकदमै, त्यो तपाईँको धेरै ठुलो प्रभाव पार्छ। खासमा यदि इन्डियामा तयार भएको कुखुरा सस्तो रेटमा नेपालमा चाहिँ तपाईँको इलिगल रूपमा आइदिने हो भने नेपालमा भएका दाना उद्योगहरूले जुन उत्पादन गर्ने दाना छ त्यो चाहिँ केले खाइदिन्छ त? त्यो उद्योगहरू कसरी चल्छ?
0: हजारौं कुखुरा फर्महरू बन्द भएका उदाहरण,
1: कुखुरा फर्महरू बन्द हुन्छ, अब उद्योगीहरूले उत्पादन गरेको दाना केले खाइदिने होइन त? किसानले चाहिँ कुन चाहिँ कुखुराको फार्मिङ गरेर चाहिँ बजारमा लिएर बेच्ने? त्यसै सरकारले अहिले जुन खरबौं रुपियाँ राजस्व चाहिँ दाना उद्योगहरूबाट र यो तपाईँको समग्र पोल्ट्री व्यवसायबाट भनौँ न जुन त्यो लिइरहेको छ त्यो खरबौं चाहिँ के अरे अमाउन्टको राजस्व सरकारले कसरी लिने, उद्योगीहरू कसरी चल्ने, उद्योगी साथीहरूले पनि ठुलो खालको चाहिँ तपाईँको चाहिँ आफ्नो आवश्यकता अनुसारको चाहिँ ब्याङ्कबाट लोन लिनुभएको होला अथवा कसैले आफ्नो पेमेन्ट के पैसा चाहिँ इन्जेक्ट गर्नुभएको होला, उहाँहरूले कसरी चलाउने, कम्पनी कसरी चलाउने, यसले त तपाईँको समग्रमा चाहिँ धेरै ठुलो असर पार्छ। तपाईँलाई म एउटा इन्ट्रेस्टिङ कुरा भन्छु, नेपालमा के भन्ने गरिन्छ त भन्दाखेरि चाहिँ नेपालमा एउटा मात्रै सेक्टर चाहिँ आत्मनिर्भर भएको के हो त भन्दा पोल्ट्री व्यवसाय हो भनेर भनिन्छ। त्यो कुरामा म चाहिँ पूर्ण रूपमा सहमत छैन, आंशिक रूपमा सहमत छु।
0: किन
1: भन्दा हजुरको नेपालमा यदि चाहिँ तपाईँको पोल्ट्री क्षेत्र सम्पूर्ण रूपमा चाहिँ यदि त्यसलाई आत्मनिर्भर भनियो भने नेपालमा चल्लाको उत्पादन ठिक छ, यहीँ छ, कुखुराको फार्मिङ फार्मरले यहीँ गरिरहेको छ त्यो पनि ठिक छ होइन त? अनि तपाईँको चाहिँ न त तस्करी पूर्ण रूपमा बन्द गरिएको छ, तस्करी भएर आज चाहिँ मासु कति आएको छ भनेर तपाईँले भन्न सक्नुहुन्छ? आज भन्न सक्नुहुन्न नि। तपाईँको प्लेटमा भएको मासु नेपाली कुखुराको इन्डियन कुखुराको त्यो तपाईँले भन्न सक्नुहुन्छ त? भन्न सक्नुहुन्न नि त। त्यो कारणले गर्दाखेरि हामी आत्मनिर्भर छौँ या छैनौँ? जुन दिन तपाईँको चाहिँ जेरो टोलरेन्समा चाहिँ तपाईँको चाहिँ कुखुराको चाहिँ इलिगल स्मग्लिङ बन्द होला त्यो दिन हामीले भनौँला नि त।
0: सम्भव देख्नुहुन्छ?
1: सम्भव अब असम्भव भन्ने कुरा त सायद यो संसारमा छैन। अब अहिले हामीले हाम्रो सरकारको अभिभावकको रूपमा झन्डै दुई तिहाई नजिकको चाहिँ सरकार पनि पाएका छौँ। अब त्यसमा पनि युवाहरूको चाहिँ जमात छ होइन त, नेपाललाई बनाउनुपर्छ भन्ने युवाहरूको जमात छ। त्यो कारणले गर्दाखेरि उहाँहरूले यदि चाहनुभयो भने उहाँहरूले चाहिँ यो पोल्ट्री सेक्टरको चाहिँ रियल कुरा बुझेर यसले चाहिँ प्रत्यक्ष रूपमा अप्रत्यक्ष रूपमा कति चाहिँ गभर्मेन्टलाई ट्याक्सेस रुपे गरिरहेको छ, प्रत्यक्ष अप्रत्यक्ष रूपमा कति मान्छेहरू चाहिँ रोजगारीमा आबद्ध हुनुभएको छ, कति चाहिँ समग्र रूपमा यसले चाहिँ लाभान्वित गरिरहेको छ भन्ने कुराको चाहिँ प्रोपर चाहिँ उहाँहरूले चाहिँ अध्ययन गरेर यदि उहाँहरूले हेर्नुभयो भने मलाई लाग्छ उहाँहरू चाहिँ कुखुरा र ब्रोइलरको एक दिनै चल्लाको चाहिँ स्मग्लिङ चाहिँ रोक्नुको लागि उहाँहरू कम्मर कसरी लाग्नुहुनेछ र यो कुरा चाहिँ सिग्निफिकेन्टली फरक पार्ने तरिकाले चाहिँ स्मग्लिङ बन्द पनि हुनेछ।
0: जस्तो यस्तो कुरामा चाहिँ दुईवटा कुराले फ्याक्टर फरक पार्छ। एकजना एउटा चाहिँ जस्तो पढेर भोग्नेको कथा बेग्लै हुन्छ, एउटा चाहिँ पढेर भोग्नेको कथा बेग्लै हुन्छ। तपाईँ पढेर भोगिरहनु भएको छ, तपाईँको भगाइले चाहिँ के भन्छ? जस्तो तपाईँले सरकारले यो इलिगल स्मग्लिङ रोक्नका लागि पहल गर्यो वा काम गर्यो भने चाहिँ यो व्यवसाय वा यो क्षेत्र चाहिँ माथि उकास्न सकिन्छ भनेर भनिरहँदाखेरि सरकारले के गर्नुपर्नेछ?
1: यस्तो छ, यसमा चाहिँ अब यो इलिगल जुन स्मग्लिङ रोक्नुको लागि छ नि सरकार
0: त होला नि त,
1: एकदमै छ। सरकारले आफ्नो जुन देशमा चाहिँ जुन सामान चाहिँ ल्याउन मिल्दैन भनिएको छ त्यो सामान इलिगल्ली ल्यायो भने पछाडि चाहिँ के कारवाही गर्ने भन्ने सजाय त संविधानमा क्लियरली ड्राफ्ट गरिएको छ, त्यो कानुन लागू गर्नु पर्ला। त्यो सँगसँगै सरकार सँगसँगै हामी उद्योगी साथीभाइहरू पनि त्यसमा चाहिँ अलिकति संयम हुनुपर्ने देखिन्छ। सरकारले रोक्ने त ल्याउने मान्छेको हो त, ल्याउने मान्छे त पोल्ट्री व्यवसायी मध्ये कोही न कोही होला नि त, सबैले ल्याएको छैन तर केही साथीहरूले चाहिँ लिइराख्नु भएको छ। त्यो कारणले गर्दाखेरि उहाँहरूले किन चाहिँ स्मग्लिङ गरेर ल्याइराख्नु भएको छ त्यसको अध्ययन गरिनु पर्ला। उहाँहरूले स्मग्लिङ गरेर ल्याउनुपर्ने बाध्यता के हो? नेपालमा पर्याप्त मात्रामा उत्पादन नभएर हो कि, रेटको कुराहरू हो कि, उत्पादन लागत हो कि? त्यो कुराहरू बुझेर समग्र पोल्ट्रीको चेनलाई नै र त्यो के अरे राम्रो बनाउनुको लागि चाहिँ सरकारले अध्ययन गर्नु पर्ला होइन त? अनि हामी व्यवसायीहरू पनि, हामी व्यवसायमा जसले ल्याएको छ हामीले पनि ल्याउनु बन्द गर्नु पर्यो नि त। हामीले ल्याएन भने त आफै आउँछ त, आफै आउँदैन नि, सरकारले त लिएर होइन होइन त। त्यो कारणले गर्दाखेरि मैले देखेको दुईटा कुरा, पहिलो कुरा चाहिँ सरकारले इलिगल्ली स्मग्लिङ गर्दाखेरि जुन तहको चाहिँ कानून बनेको छ जसरी कानुन हुनुपर्छ त्यो खालको कानुनमा जानुपर्छ, सरकारले जेरो टोलरेन्सको नीति अवलम्बन गर्नुपर्ने होला स्मग्लरहरूको लागि। अनि दोस्रो कुरा चाहिँ जो साथीभाइहरूले चाहिँ स्मग्लिङ गरेर लिइराख्नु भएको छ अनि उहाँहरूले पनि ल्याउनु बन्द गर्नु पर्छ, तर सरकारले प्यारेन्टिङ रोल चाहिँ प्ले गर्नुपर्छ।
0: कतिपय अवस्थामा चाहिँ फेरि जसले त्यसरी इलिगल रूपमा चाहिँ कुखुराहरू ल्याउनुहुन्छ, कहिलेकाहीँ अब साथीभाइहरूले पोल्ट्री व्यवसायहरूले आन्दोलन गर्नुहुन्छ नि बाहिरबाट आएका कुखुराहरू चाहिँ रोक्नु पर्यो भनेर, त्यही आन्दोलनमा उहाँहरू पुगिरहनु भएको हुन्छ कि?
1: हो, पुगिराख्नु भएको हुन्छ।
0: कुनै बेला परिस्थिति यस्तोसम्म आयो कि नेपाली कुखुराको भाव यति तल आयो यो यतिकै फाल्नु भन्दा चाहिँ यो एकदम कौडीकै भावमा जाओस् न भन्ने तरिकाले पनि कुखुरा ब्रोइलर कुखुराहरू बेचिएको परिस्थिति हामीले देखेर आयौँ बगेर आयौँ. त्यो परिस्थिति सिर्जना नगर्नका लागि चाहिँ तपाईँले भन्ने जस्तो एउटा चाहिँ सरकारले जिरो टोलरेन्सको रूपमा चाहिँ यो नीति कार्यान्वयन गर्नु पर्यो, कानूनमा जे लेखिया छ, अर्को चाहिँ व्यवसाय स्वयं पनि सचेत हुनु पर्यो.
1: एकदमै त्यो सँगसँगै तपाईँको कुखुराको लागत चाहिँ कम गर्नको लागि अघि मैले तपाईँलाई जुन एउटा वाक्य भनेको थिएँ नि, नेपाल चाहिँ मेरो विचारमा पूर्ण रूपमा आत्मनिर्भर छैन भनेर चाहिँ कुखुरामा. अब हामीले सम्पूर्ण कच्चा पदार्थ तेस्रो मुलुक र भारतबाट ल्याइरहेका छौँ. हामीसँग उत्पादन भएको कच्चा पदार्थले विशेष गरिकन प्रयोग हुने भनेको मकै हो, अनि भटमास र भटमासको पिना हो. त्यो हामीले लगभग 80-90% भारत र तेस्रो मुलुकबाट ल्याइरहेका छौँ. अब हाम्रो देशमा त्यो सामग्री उत्पादन भएको भए, हाम्रो देशमा त्यो सामग्री उत्पादन भएको भए त्यसले रोजगारी क्रिएट गर्थ्यो, त्यो अलग कुरा हो. सरकारलाई फरक तरिकाले पनि बेनिफिट गर्थ्यो, पब्लिकलाई पनि गर्थ्यो, त्यो अलग कुरा हो. तर नेपाली उद्योगीहरूले प्रयोग गरिरहेको कच्चा पदार्थको लागत पनि घट्थ्यो. कच्चा पदार्थको लागत घट्नु भनेको चाहिँ दानाको लागत पनि घट्नु हो नि, अनि दानाको लागत घटे पछाडि त कुखुराको तयार हुने लागत पनि घट्ला नि त. त्यो कारणले गर्दाखेरि यो पोल्ट्री व्यवसाय त्यति सहज व्यवसाय छैन. नेपालमा मान्छेहरूले जसरी पर्सिभ गरिराख्नु भएको छ, धेरैभन्दा धेरै मान्छेहरूले अलिकति यसको अवधारणा चेन्ज गर्नुपर्ने देख्छु कि म चाहिँ खासमा.
0: जस्तो यसो भन्दै गर्दाखेरि कतिपयले फेरि बजारमा वा भनौँ न स्वदेशी रूपमा चाहिँ उत्पादन गरौँ वा केही बिजनेस गरौँ भनेर त लाग्नुहुन्छ, तर बजारीकरण गर्न नसक्दाखेरि धेरैजना त्यहाँनिर कहीँ कति फेल खाएको अवस्था पनि हामी देख्छौँ. र मुख्य त समस्या बजारीकरणको हो जस्तो पनि लाग्छ. त्यो बीचमा चाहिँ तपाईँ आफै पनि पहिला पश्चिमबाट सुरु गर्नुभयो, त्यसपछि मध्यपश्चिम टार्गेट गरेर अहिले काठमाडौँमा पनि एउटा बजार विस्तारको तयारी गर्दै हुनुहुन्छ. यो बजारीकरणमा चाहिँ कतिको खासमा त्यो बाहिर चलेको हाउबुजी जस्तै हल्ला रहेछ कि सजिलो रहेछ कि वा कतिको गाह्रो रहेछ?
1: बजारीकरण तपाईँको चाहिँ अलिक त्यति सहज कुराकानी चाहिँ होइन, किन भन्दा जस्तो हामीले फुड आइटमको आज कारोबार गरिरहेको थुप्रै वर्ष भयो, हामी मात्र छैन त्यो बजारमा, हामी सँगसँगै नेपाली थुप्रै उद्योगीहरू हुनुहुन्छ. अझ फुडको कुरा गर्ने हो भने त हामीले इन्डियन ब्रान्डसँग पनि कम्पिटिसन गर्नुपर्ने अवस्था छ. त्यो कारणले गर्दाखेरि चाहिँ अब धेरै उद्योगहरूले सेम प्रडक्टहरू उत्पादन गरिरहनु भएको छ, तर त्यहाँ बिक्रीको त एउटा लिमिटेसन त छ नि त.
0: कतिपय अवस्थामा चाहिँ हामी नेपाली ब्रान्ड हौ भनेर भन्न पनि अलिक गाह्रो अवस्था हुन्छ होला है.
1: त्यो भन्नको लागि गाह्रो मान्नुपर्ने अवस्था चाहिँ छैन. हामीले अब निर्धक रूपमा भन्ने गरेका छौँ र भनी पनि रहन्छौँ, किन भन्दा अब हामी नेपालमा एउटा चाहिँ उद्योग स्थापना गरेर काम गरिरहेका मान्छेहरूले नेपाली ब्रान्ड भन्न अप्ठ्यारो मान्यो भने हाम्रो काम त चल्दैन. अब मलाई लाग्छ नेपाली दाजुभाइहरूले अब नेपाली ब्रान्डलाई नै सपोर्ट गर्नुहुन्छ, किन भन्दा उहाँहरूले चाहिँ इन्डियामा उत्पादन भएर आएको खाद्यान्नलाई सपोर्ट गर्ने कि नेपालमा उत्पादन भएको खाद्यान्नलाई सपोर्ट गर्ने? हामी समग्र देशलाई चाहिँ राम्रो बनाउने कुरा गर्दैछौँ भने त अब सपोज तपाईँले डिएफसीको तपाईँले खाद्यान्नको प्रडक्ट प्रयोग गर्नुभयो भने त्यो पहिलो कुरा त्यसमा मजदुर नेपाली छ होइन त, अपरेटर नेपाली छ, कम्पनीको म्यानेजर नेपाली छ, भन्नुगर्दा नेपाली मान्छेले रोजगार पाएको छ नि त. अनि त्यसमा चाहिँ तपाईँको चाहिँ के अरे त्यो उद्योगले नेपाली सरकारलाई ट्याक्स पे गरिरहेको छ, नेपाल सरकारलाई ट्याक्स पे गरिरहेको छ, भन्नुपर्दा सरकारलाई पनि सहजीकरण गरिरहेको छ, अनि हामीले कच्चा पदार्थ सक्दो नेपाली लिने प्रयास गरिरहेका छौँ. भन्नुको अर्थ नेपालीहरूले नेपाल चाहिँ बनाउने, हामीले चाहिँ परिकल्पना गर्ने, तर नेपालमा उत्पादित चाहिँ हामीले वस्तु तथा सेवाहरूलाई उपभोग गरेनौँ भने त अनि नेपाललाई बनाउनुको लागि थप जटिलता चाहिँ बढ्दै जाने होला नि त.
0: यो कुरा त आम नागरिकले कसरी बुझ्छ? आम नागरिकले त 50 रुपियाँमा पाइने चिज जब 25 रुपियाँ पाइन्छ भने त्यो किन नगर्ने भन्ने खालको एउटा पर्सपेक्टिभमा मान्छे जान्छ भने त्यो बुझाउन पनि गाह्रो परिरहेको हो.
1: त्यो लेभलको डिफरेन्स चाहिँ छैन, 100% या 50%को चाहिँ डिफरेन्स चाहिँ छैन. अहिले नेपाली उद्योगहरू पनि तपाईँको प्रतिस्पर्धी हुनुहुन्छ, उहाँहरूको हामीहरूले उत्पादन गरिरहेको चिजको चाहिँ क्वालिटी, हामीहरूले उत्पादन गरिरहेको चिजको चाहिँ लागत, हामीले बजारमा बेच्ने मूल्य, त्यो लेभलको फरक चाहिँ छैन. हुनसक्छ कहिलेकाहीँ फरक हुनसक्छ, इन्डियामा धेरै ठुलो म्यासिभ लेभलमा चाहिँ एग्रिकल्चर प्रोडक्सन छ, त्यो कारणले गर्दाखेरि चाहिँ त्यसमा पनि हामीले अझ नेपालमा चाहिँ आयात गरेर फ्याक्ट्रीमा प्रोसेस गर्दाखेरि हाम्रो ट्याक्सेसको पाटो पनि बढेर जान्छ. त्यो कारणले गर्दा कहिलेकाहीँ फरक पर्ने कुरा एउटा हो, तर अहिले चाहिँ अहिलेको अवस्थामा म तपाईँलाई एस्योर गर्न सक्छु नेपाली उद्योगहरू गुणस्तर र प्राइस कोर्समा चाहिँ कम्पिटेटिभ हुनुहुन्छ. अब हामी उद्योगीहरूले चाहिँ हामीले पनि प्रमोट गर्नु जरुरी छ, हामीले पनि उपभोक्तालाई चाहिँ नेपाली वस्तुहरू प्रयोग गरिदिनु पर्छ हजुरहरूले भनेर भन्नु पनि जरुरी छ. त्यो सँगसँगै हामी पनि प्रतिस्पर्धी हुनु जरुरी छ, गुणस्तर पनि हामीले राम्रो दिनु पर्यो. त्यो सँगसँगै हामीले चाहिँ उत्पादन लागतमा पनि कसरी हुन्छ त्यसलाई चाहिँ मिनिमाइज गरेर चाहिँ उपभोक्ताले राम्रो गुणस्तरको प्रडक्ट चाहिँ मिनिमम रेटमा चाहिँ पाउनु खालको वातावरणमा हामी लाग्नुपर्छ. र नेपाली चाहिँ उपभोक्ताले मलाई लाग्छ सम्पूर्ण नेपाली उद्योगहरूलाई सपोर्ट गर्दाखेरि समग्र रूपमा चाहिँ देशको लागि नै यसले चाहिँ सपोर्ट गर्छ जस्तो लाग्छ मलाई चाहिँ।
0: तपाईँहरूले उत्पादन गरिरहेको फुड्स आइटममा चाहिँ सबैभन्दा बढी बिक्ने र सबैभन्दा बढी मन पराइएको आइटम चाहिँ के हो?
1: हामीले उत्पादन गरिरहेको आइटममा चाहिँ अहिले सबैभन्दा बढी बिक्री भइरहेको आइटम चाहिँ एउटा चामल हो। हामी यो किन भन्दा हाम्रो चामल उद्योगको चाहिँ इतिहास नै लगभग 22 वर्षको भइसक्यो, 20 वर्षको इतिहास भइसक्यो। त्यो कारणले गर्दाखेरि पनि हामी
0: सुरुवातै त्यहीँबाट
1: हो, हाम्रो चाहिँ उद्योगको सुरुवात चाहिँ चामल उद्योगबाट गरिएको हो। त्यो कारणले गर्दाखेरि चाहिँ स्वतः चाहिँ हाम्रो चाहिँ चामलको उत्पादन चामलको चाहिँ सेल्स चाहिँ अलिक बढी छ, अनि हामीसँग विभिन्न भेराइटीको चामल पनि छ। अनि अहिले हामीले चाहिँ जुन 76 सालपछि जुन नयाँ उद्योगहरू थप्यौँ त्यसमा चाहिँ हाम्रो चिउरा डिएफसीको चिउरा चाहिँ हाम्रो बजारमा सर्वोच्च उपलब्ध छ। यो चाहिँ हाम्रो डिएफसी डाइरेक्टली फ्रम कम्युनिटी भनेर प्रमोट गरिरहेको छौँ। हाम्रो यो यसको चाहिँ तपाईँको चाहिँ धारणा पनि के हो त भन्दाखेरि चाहिँ हामी नेपाली उत्पादन नेपाली किसानहरूले उत्पादन गरेको कच्चा पदार्थलाई हामीसँग रहेका उद्योगहरूमा प्रोसेसिङ गरेर नेपाली उपभोक्तालाई चाहिँ बेस्ट क्वालिटी चाहिँ उहाँहरूको चाहिँ टेबलमा चाहिँ सर्भ गर्नको लागि हामी काम गरिरहेका छौँ। डाइरेक्टली फ्रम कम्युनिटी हामी यसरी चाहिँ जोड्दैछौँ खासमा कम्युनिटीलाई कच्चा पदार्थ उत्पादन गर्नको लागि चाहिँ उहाँहरूसँग पनि हामी जोडेर काम गर्दैछौँ है। त्यसपछि हामीले त्यो कम्युनिटीबाट उत्पादन भएको कच्चा पदार्थलाई चाहिँ हाम्रो उद्योगमा ल्याएर प्रोसेस गर्दैछौँ, अनि त्यसलाई चाहिँ खान योग्य बनाएर चाहिँ हामी एउटा चाहिँ इफेक्टिभ प्राइसमा चाहिँ हामी त्यसलाई बजारमा लिएर चाहिँ बजारीकरण गरिरहेका छौँ।
0: हवस् त आदरणीय श्रोता, आजको लागि रेडियो कार्यक्रम अर्थ सरोकार यति नै। कार्यक्रम सम्बन्धी केही सल्लाह सुझाव वा प्रतिक्रिया भए हामीलाई सधैँ 9855066448 सम्पर्क गर्न सक्नुहुनेछ। आजका लागि कार्यक्रम सकियो। कार्यक्रमका सम्पूर्ण युनिट सहित मलाई पनि विदा दिनुहोस्। नमस्ते।

0: आउनुहोस् सँगै दौडौं स्वस्थ बनौं। प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौं।
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौं।
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
1: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड़ र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
0: मिति यही श्रावण 2 गते शनिबार।
1: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरा पाटन माथिल्लो तल्ला।
0: वेबसाइट www.pokharamarathon.org।
1: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000
3: 0614510002 मोबाइल नम्बर 9856084466।
2: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: फिस्टेल आइवेभ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन आत्तिनु पर्यो? फिस्टेल हस्पिटलमा खुलेको फिस्टेल आइवेभ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचनसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टेल आयुर्वेद केन्द्र, फिस्टेल हस्पिटल, तेस्रो तल्ला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-084-46-525।
6: त्रिवी शिक्षण अस्पताल टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू: सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखेचोक। सम्पर्क 98-434-032-29, 98-028-59-321, 061-581-871।
7: सुवर्ण अवसर।
0: तपाईँ हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
7: उपचार हुने रोगहरू
0: पायल्स, फिसर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोसो घटाउने वा अन्य विभिन्न उपचार, खुट्टाको रगतको नसा सम्बन्धी भेरिकोस भेन्सको उपचार,
7: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
0: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
7: अपरेशन पश्चात दुखाई कम हुने,
0: उपचार गरेपछि छिटो निको हुने,
7: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
0: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
8: फोन 061-590-162 590-163।
9: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426, 537-526।

0: वात्सल्य पोखरा क्लिनिक न्यू रोड पोखरा फर्टिलिटी होप लाइन 01-597-0611
1: ए साथी हो प्लस टू पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
2: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
1: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
2: शशिधर अनि तिमी नि
3: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
2: त्यो पनि एनटीएचएमसीमा छ नि
1: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
2: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एन्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
7: हरेक वर्ल्ड कप चाहिँ यो वर्ल्ड कप नै गरौँ सेलिब्रेट मिली सबै जेनेरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्यास ब्याक वर्ल्ड कप 2026 को टिभी सिजन पास र एक वर्षको नेट टिभी प्याक शर्तहरू लागू हुनेछन् हिमस्टार टिभी उही सेलिब्रेसन हरेक जेनेरेसन
8: हिमस्टार फर अ कम्प्लिट होम
2: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा गण्डकी अस्पताल चोक माटेपानी पोखरा फोन 061-588-115 98251-98190
9: ओहो छोरीको बिहेको कुरा पनि छिनियो अब नाता गोता इष्टमित्रलाई बोलाउन कार्ड छाप्नु पर्यो
10: कार्ड भन्दा पनि पहिले त बिहे भोज पार्टी कहाँ गर्ने भन्ने निदो गर्नु पर्यो नि
9: त्यसको लागि त चिन्तै छैन बाजेको सेकुवा नागढुङ्गाको व्यवस्थापनमा दिव्येश्वरी ब्याङ्कुट छ नि त्यही भव्य पार्टी गरिन्छ
10: होइन ठाउँ अलि फराकिलो भएको पाहुना पासको गाडी पार्किङ गर्न मिल्ने फोटो भिडियो खिच्दा राम्रो आउने ठाउँ खोज्नु पर्छ क्या
9: ल तिमीलाई थाहै छैन दिव्येश्वरी ब्याङ्केटमा आफ्नै पार्किङको प्रशस्त सुविधा 500 जनासम्म एकैचोटि पार्टी गर्न सकिने ठुलो आकर्षक एसी हल 200 जनासम्म अटाउने अर्को छुट्टै हल पनि छ खाना त कुरै नगरम बेसरी स्वादिलो छ
10: ल त्यसो भए त बुक गरिहाल्नुहोस् फेरि अहिले अर्कोले बुक गर्ला नि
9: त्यति मात्रै होइन क्या टाढा टाढाबाट आउने पाहुनाका लागि होटल रुमको पनि व्यवस्था छ
2: बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा हरेक किसिमका पार्टी बिहे भोज व्रतबन्ध पास्ने सभा समारोह बर्थडे पार्टी लगायत सबै किसिमका पार्टी गर्नका लागि पोखराकै उत्तम स्थल बाजेको सेकुवाद्वारा सञ्चालित दिव्यश्री ब्याङ्क्वेट नागढुङ्गा पोखरा फोन 061-533
11: 123 9808 50701 9808 50702
12: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर वन ब्रांड नक्कली देखी सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार मा आएको हुनाले प्लास्टिक मा मात्र नभई पाइप मा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
13: एडमिशन ओपन इन इंजीनियरिंग एंड आर्किटेक्चर Pokhara Engineering College stands as one of Nepal's leading engineering institutions. Announces admission open for the academic session 2026 for its morning programs in BE Civil, BE Computer, BE IT and Bachelor of Architecture. Eligibility 10 plus 2 science, diploma in engineering or equivalent with at least C grade in each subject. Interested students are encouraged to apply for making their dreams come true. For online application, log in apply.pec.edu.np. For more detail, Pokhara Engineering College, PEC, Firke, Pokhara, Etkaski. Phone number 061-581-209. Committed to excellence in technical education.
14: के तपाईलाई शरीरको कुनै पनि भागको एमआरआई गराउनु पर्नेछ तर सोच्दै हुनुहुन्छ कहाँ गराउने कस्तो गराउने
15: सावधान जथाभावी सामान्य एमआरआई गराउनु भनेको पैसाको नोक्सानी र स्वास्थ्यसँग सम्झौता गर्नु हो
14: त्यसैले साधारण एमआरआई होइन फ्री टेस्टलाई एमआरआई गराऊ गण्डकी प्रदेशकै पहिलो काठमाडौँ र विदेशमा मात्र उपलब्ध विश्वस्तरीय फ्री टेस्टलाई एमआरआई सेवा अब तपाईँ हाम्रै सहर पोखरामा फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टरमा उपलब्ध
15: यहाँ अत्याधुनिक थ्री टेस्टा मेसिन द्वारा छिटो सुरक्षित र अत्यन्त स्पष्ट परीक्षण हुन्छ सामान्य एमआरआई ले नदेखाएको सूक्ष्म रोग र समस्या समेत यहाँ सजिलै पत्ता लाग्नेछ
14: अनुभवी एमआरआई टेक्नोलोजिस्ट द्वारा परीक्षण र दक्ष विशेषज्ञ रेडियोलोजिस्ट डाक्टर द्वारा रिपोर्ट निकाली परीक्षण भएकै दिन उपलब्ध गराइनेछ हामी कहाँ मुटु एमआरआई होल बडी एमआरआई होल बडी क्यान्सर स्क्रिनिङ पेट तथा आन्द्राको विकिरण रहित एमआरआई सेवा नियमित उपलब्ध रहेको छ साधारण एमआरआई होइन 3T एमआरआई नै गराऊ समयमै सही पहिचान गराऊ स्वास्थ्य जोगाऊ पैसा बचाऊ थप जानकारीका लागि फेवा 3T एमआरआई एन्ड डायग्नोस्टिक सेन्टर पोखरा 9 नागढुङ्गा फोन 061-591-728 मोबाइल 9856-0727-29
16: हजुर सुन्नुहोस् न खुसीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
17: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
16: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटी को सुविधा भएको थप जानकारीका लागि 061-588-595-576-044
15: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा
18: के तपाईँ ब्याचलर्स अध्ययन पश्चात देश तथा विदेशमा रोजगारीका उत्कृष्ट अवसर प्राप्त गर्न चाहनुहुन्छ कोर्स बुक को अध्ययन सँगै प्रयोगत्मक सिकाइ व्यक्तित्व विकास र व्यावसायिक सिपमा आफूलाई अब्बल बनाउन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने तपाईँका लागि निर्विकल्प गन्तव्य हो लिबर्टी कलेज अनामनगर प्रतिष्ठित ग्लोबल कलेजको स्वामित्व र व्यवस्थापनमा सञ्चालित पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लिबर्टी कलेजमा बीएससी आईटी बीएचएम बीबीए बीबीए फाइनान्समा अध्ययन अध्यापन भइरहेको छ तर तपाईँले लिबर्टी नै किन रोज्ने किनकि यहाँ एमफिल र पीएचडी तहसम्मको अध्ययन पूरा गरेका अनुभवी अध्यापकहरू मार्फत अध्ययन अध्यापन गराइन्छ जापान लगायतका अन्तर्राष्ट्रिय मुलुकमा इन्टर्नशिप र जब प्लेसमेन्टको अवसर पाइन्छ अत्याधुनिक ल्याब सहित सुविधा सम्पन्न सम्पूर्ण पूर्वाधारहरू उपलब्ध भएको लिबर्टी कलेज सँगै आफ्नो सुनौलो भविष्य निर्माण गर्न आजै भर्ना भई सिट सुरक्षित गर्नुहोस् लिबर्टी कलेज अनामनगर सम्पर्क 57-066-12 र 98-22-79-93
19: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार, शल्यक्रिया, रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी निशुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोज्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर वन क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
20: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
21: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
20: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
21: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट। तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
22: तपाईँ
23: हाम्रै सहर पोखरामा रहेको पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरामा अत्याधुनिक लेजर प्रविधिद्वारा विभिन्न समस्याहरूको उपचार भइरहेको छ।
22: उपचार हुने रोगहरू
23: पायल्स, फिस्टर, फिस्टुला, साइनसको उपचार तथा शरीरमा भएको अनावश्यक बोस्लो घटाउने वा अन्य विभिन्न उपचार,
24: खुट्टाको रगतको नसा सम्बन्धी
23: भेरिकोस भेन्सको उपचार,
22: गाइनेको मास्टियाको उपचार वा सर्जरी।
24: के तपाईँलाई थाहा छ लेजर विधि उपचार भनेको के हो?
22: अपरेसन पश्चात दुखाइ कम हुने,
24: उपचार गरेपछि छिटो निको हुने,
22: बाहिरी घाउ नहुने र काटेको दाग नदेखिने,
24: अस्पताल धेरै बस्न नपर्ने। सम्पर्क पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस न्यू रोड पोखरा।
25: फोन 061-590-162-590-163।
26: पोखरामा एकमात्र EMBA कलेज, एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनियर फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCOM, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने। क्लास साँझ 6-8 हुनाले काम गर्दै पढ्न सकिने। जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 061-576-458-577-903। मौकाको फाइदा उठाउनुहोस्।
27: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा,
28: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म।
28: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्र पुल पोखरा। फोन 061-587-266 र 553-834।
29: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
30: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
29: नेपाल आदिवासी जनजाति महासंघ।
0: हेलो
1: हजुर, नमस्कार।
0: हेलो
1: नमस्कार काका, सुन्नु भएन?
0: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न। खै को बोलेको हो? मैले केही भरे पाइन।
1: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
0: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
1: हो यही कुरा भन्नलाई फोन गरेको काका। अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ। कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जचाउनुहोस् भन्नलाई फोन गरेको।
0: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
1: हुन्छ काका हुन्छ। कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
0: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
1: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
0: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
23: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
2: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा, हजुर ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
3: भरोसाको यो यात्रा बिग मार्ट

0: सामाजिक सुरक्षा कोषका योगदानकर्ताहरूका लागि स्वास्थ्य उपचार पद्मश्री हस्पिटलमा
1: सामाजिक सुरक्षा कोषको स्वास्थ्य सुरक्षा योजना अन्तर्गत यसमा आबद्ध सम्पूर्ण औपचारिक क्षेत्रका योगदानकर्ता, स्वरोजगारमा रहेका योगदानकर्ता र वैदेशिक रोजगारमा रहेका योगदानकर्ता तथा उनका श्रीमान, श्रीमती र बाल बालिकालाई पद्मश्री हस्पिटलमा स्वास्थ्य उपचार सेवा उपलब्ध रहेको जानकारी गराउँदछौ।
0: शर्तहरू लागू हुनेछन् जसमा सामाजिक सुरक्षा कोष योगदानकर्ताको नम्बर अनिवार्य रूपमा पेश गर्नुपर्नेछ, केवाईसी अपडेट हुनुपर्नेछ आदि।
1: थप जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली, पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163। दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
2: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी, एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: मोबाइल अपग्रेडमा खर्च गर्नुहुन्छ? घुम्न जान बचत गर्नुहुन्छ? अब भविष्यका लागि पनि सोच्ने कि?
4: एनएमबी क्यापिटलको एसआईपी, हरेक महिनाको सानो लगानी भोलिको ठूलो सम्पत्ति। एनएमबी क्यापिटलको वेबसाइट वा नजिकैको एनएमबी ब्याङ्कको शाखामा गई आजै एसआईपी सुरु गर्नुहोस्। अटो डेबिट सुविधा भएको एनएमबी क्यापिटल एसआईपी, पैसा बढ्ने स्मार्ट तरिका। एसआईपी मार्फत म्युचुअल फन्डमा लगानी गर्दा जोखिम हुन सक्ने भएकाले योजनाको विवरण अध्ययन गरेर मात्र लगानी गर्नुहोला।
5: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
6: टाइम चेक,
7: यति बेला रातिको 8 बजेको छ।
8: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुनचाँदी दुकान महेन्द्र पुल पोखरा।
9: किन्नुहोस् अब ढुक्कले सुनका गहना, गए अब रसायन केडियम राख्ने समय।

नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार राजु किसान। नेपाली सेनाद्वारा उत्पादित यो कार्यक्रम रेडियो नेपाल सहित देशभरका विभिन्न एफएम रेडियोहरूबाट सुन्दै आउनु भएको छ भने नेपाली सेनाको वेबसाइट nepalarmy.mil.np समेत सुन्न सक्नुहुनेछ। श्रोता, आजको कार्यक्रममा हामी नेपाली सैनिक गतिविधिको साथमा सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशा नमस्कार। नेपाली सैनिक रेडियो कार्यक्रमको प्रतीक्षामा रहनुभएका समस्त श्रोतामा हार्दिक स्वागत तथा अभिवादन गर्दछु। म प्राविधिक अमलदार

नेपाली सैन्य गतिविधि प्राविधिक सेनानी बुद्धिप्रसाद पनेरबाट सुन्नुहोस्। जंगी अड्डामा असार 15 गतेबाट संचालित सिसम 24 कमाण्डिङ अफिसर्स अभिमुखीकरण कार्यक्रम असार 26 गति सम्पन्न भएको छ। उक्त कार्यक्रमको युद्ध कार्य विभागका विभागीय प्रमुख उपरति श्री अनुपजङ थापाले समापन गर्नुभएको हो। निकट भविष्यमा वाहिनी कमाण्डमा जानुहुने अधिकृतहरूको जिम्मेवारीलाई प्रभावकारी र समय सान्दर्भिक बनाउने उद्देश्यले उक्त कार्यक्रम सञ्चालन गरिएको हो। सैनिक स्वास्थ्य महानिर्देशक प्राविधिक उपरथि डाक्टर श्री भरत बहादुर भण्डारीको प्रमुख आतिथ्यमा जंगी अड्डामा असार 26 गति पेशागत सम्वाद कार्यक्रम सञ्चालन गरिएको छ। उक्त कार्यक्रममा हिन्दू संस्कृति कार्की पीएचडीले विश्व शक्ति प्रतिस्पर्धा र नेपालको सुरक्षा रणनीति विषयमा जानकारी दिनुभएको थियो। नम्बर एक विपद व्यवस्थापन गण र महावीरगण रेन्जरबाट खटिएको टोलीले पोखरा महानगरपालिका 6 स्थित फेवातालमा डुबेका एक पुरूषको असार 26 गति उद्धार गरेको छ। टोलीले सशस्त्र प्रहरी बल नेपालको सहकार्यमा तालबाराही मन्दिर नजिक बोटिङ गर्ने क्रममा डुबेका भारतीय नागरिक 28 वर्षीय रोहित कुमारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी बज्रदल गौँबाट खटिएको टोलीले बाँके जिल्ला राप्ती सुनारी गाउँपालिका 4 लालपुर स्थित राप्ती नदीको बीचमा फँसेका 3 जनालाई असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले अन्य सुरक्षा निकाय र स्थानीयको सहयोगमा सोही गाउँपालिका 4 माऊ गाउँका 60 वर्षीय मणिराम थारू, 59 वर्षीय टीकाराम थारू र 52 वर्षीय समित दयाल थारूको उद्धार गरेको हो। यस्तै कालीभञ्जन गण इन्जिनियर्सबाट खटिएको टोलीले अन्य सुरक्षा निकायसँगको सहकार्यमा सेती नदीमा डुबेकी एक किशोरीको असार 25 गति सकुशल उद्धार गरेको छ। टोलीले ब्यास नगरपालिका 4 सिमलटारकी 17 वर्षीय आरती परियारको उद्धार गरी नेपाल प्रहरीलाई बुझाएको हो। यसैगरी संग्राम सार्दुल गुल्माबाट खटिएको टोलीले डोल्पा जिल्ला जगदुल्ला गाउँपालिका 5 गैरी गाउँ स्थित धुलाखोलामा आएको बाढ़ीबाट प्रभावित 6 जना स्थानीयको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र स्थानीयको सहयोगमा 13 वर्षीय सीता बिक, 15 वर्षीय निरुता बिक, 32 वर्षीय जुनमाया बिक, 44 वर्षीय रेउली बिक र 56 वर्षीय आनन्दी बिकको उद्धार गरी झ्याकोट स्थित स्वास्थ्य चौकी पुर्याएको थियो। यस्तै उद्धार गरेका मध्ये स्वास्थ्य समस्या भएकी रेउली बिकलाई थप उपचारको लागि पश्चिम एयर बेसले हवाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको थियो। यस्तै शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ चन्द्रनाथ गढ़बाट खटिएको टोलीले शिवपुरी पीक भ्रमणका दौरान हराएका एक पुरूषको असार 21 गति उद्धार गरेको छ। टोलीले नेपाल प्रहरी र निकुञ्ज कार्यालयका कर्मचारी संघको सहकार्यमा ललितपुर जिल्ला ललितपुर महानगरपालिका 1 स्थित झम्सीखेलका 18 वर्षीय दिविन अधिकारीलाई निकुञ्जको कोर इलाकामा फेला पारी आफन्तलाई बुझाएको हो। पश्चिम एयरबेसले जटिल प्रसूति समस्यामा परेकी एक महिलाको असार 26 गति हवाई उद्धार गरेको छ। बेसले डोल्पा जिल्ला त्रिपुरा सुन्दरी नगरपालिका 2 की 28 वर्षीय सविता बोहरालाई उद्धार गरी सुर्खेत स्थित कर्णाली प्रदेश अस्पताल पुर्याएको हो। नेपाली सेनाका विभिन्न युनिटहरूले देशको विभिन्न स्थानमा शीघ्र प्रभावी आयोजना अन्तर्गत भौतिक संरचनाहरू निर्माण गरी सरकारवाला निकायहरूलाई हस्तान्तरण गरेका छन्। सो क्रममा सिंहशार्दुल गुल्मली स्याङ्जा जिल्ला पुतली बजार नगरपालिका 5 नुवाकोटमा खानेपानी ट्याङ्की निर्माण गरेको छ। नवनिर्मित ट्याङ्की पश्चिम पृतनापति उपरति श्री भोलानाथ थापाली नगरपालिकाका प्रमुख श्री तुलसीराम रेग्मीलाई असार 24 गति हस्तान्तरण गर्नुभयो। यस्तै रुद्रध्वज गौँले गोर्खा जिल्ला पालुङटार नगरपालिका 1 स्थित काजी कालु पाण्डे संग्रहालय स्थलमा सत्तल निर्माण गरेको छ। नवनिर्मित सत्तल पश्चिम पृतनापति उपरति श्री भोलानाथ थापाले संग्रहालय व्यवस्थापन समितिलाई असार 23 गति हस्तान्तरण गर्नुभयो। यस्तै नयाँ भैरवीदल गुल्मले मनाङ जिल्ला निस्याङ गाउँपालिका 9 स्थित तिलिचो ताल जाने पदमार्गमा पर्ने 22 घुम्तीमा सेट घर निर्माण गरेको छ। नवनिर्मित उक्त सेट घर नम्बर 3 वाहिनीपति सहायक रथी श्री सन्तोष कार्कीले असार 23 गति सोही गाउँपालिका 9 का वडाध्यक्ष चोल्पा गुरूङलाई हस्तान्तरण गर्नुभयो। यस्तै दार्चुला टिंकर सड़क आयोजनाले दार्चुला जिल्ला ब्यास गाउँपालिका 4 सुनसेरा स्थित गोरखनाथ मन्दिर परिसरमा गोरक्षे बाटिका निर्माण गरी असार 23 गति हस्तान्तरण गरेको छ। आयोजनाका प्रमुख सेनानी श्री राजेश कटवालले जय गोरखनाथ सचेतना समाजलाई बाटिका हस्तान्तरण गर्नुभएको हो। जनसम्पर्क तथा सूचना निर्देशनालयमा जेठ 18 गतेबाट सञ्चालित सिसम 25 जनसम्पर्क अधिकृत तालिम असार 24 गति सम्पन्न भएको छ। उक्त तालिमको जनसम्पर्क तथा सूचना निर्देशक एवं सैनिक प्रवक्ता सहायकरथी श्री राजाराम बस्नेतले समापन गर्नुभएको हो। सो दौरान उहाँले तालिममा प्रथम हुनुभएका बज्रदल गणका सेनानी श्री चोलेन्द्र कार्कीलाई पुरस्कार प्रदान गर्नुका साथै सहभागी शिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। तालिममा 20 जना अधिकृत शिक्षार्थी सहभागी थिए।

0: दुर्गादल गुल्मका सिपाही देवानन्द राजवंशीले जिल्ला अस्पताल ताप्लेजुङमा उपचाररत ब्लड क्यान्सर भएकी एक महिलालाई असार 25 गते रक्तदान गर्नुभएको छ। उहाँले ताप्लेजुङ जिल्ला फक्ताङलुङ गाउँपालिका 6 लेलेपकी 38 वर्षीय महिलालाई रक्तदान गर्नुभएको हो। सबुजगढ़बाट खटिएको टोलीले मकवानपुर जिल्ला मनहरी गाउँपालिका 7 पर्सा स्थित राष्ट्रिय निकुञ्ज इलाकाबाट 166 केजी भन्दा बढ़ी गाँजा सहित असार 22 गते दुईजना पुरूषलाई पक्राउ गरेको छ। टोलीले राक्सीराङ गाउँपालिका 3 फलासेका 54 वर्षीय विक्रम सिंहतान र 48 वर्षीय गोकर्ण मोक्तानलाई पक्राउ गरी नेपाल प्रहरीलाई बुझाएको हो। सुन्दै हुनुहुन्थ्यो नेपाली सैनिक गतिविधि पूरा भयो।
1: यो नेपाली सैनिक रेडियो कार्यक्रम हो।
2: खुला सामरिक लेख रचना प्रतियोगिता सम्बन्धी सूचना।
3: नेपाली सेनाले सञ्चालन गर्दै आइरहेको खुला सामरिक लेख रचना प्रतियोगिताको 8 संस्करण सञ्चालन हुने भएको छ। इच्छुक व्यक्तिहरूले असार 32 गतेसम्म आवेदकको नाम, फोन नम्बर, इमेल ठेगाना, संक्षिप्त परिचय र रचनाको शीर्षक युनिटी जर्नल @nepalarmy.mil.np मा पठाउन सक्नुहुनेछ।
2: लेख रचनाका विषय वस्तुहरू:
3: राष्ट्रिय एकता,
2: परम्परागत तथा अपरम्परागत सुरक्षा,
3: कूटनीति र अन्तर्राष्ट्रिय सम्बन्ध,
2: नवीनतम प्रविधि,
3: राष्ट्रिय सुरक्षा,
2: नेपालको इतिहास र नेपाली सैनिक इतिहास,
3: नेपालको मौलिक पहिचान, मूल्य, मान्यता, संस्कृति र परम्परा,
2: नेपालको परिवेश र माटो सुहाउँदो सुरक्षा रणनीति,
3: पुरस्कार राशि:
2: प्रथम हुनेलाई ₹2,00,000,
3: द्वितीय हुनेलाई ₹1,50,000,
2: तृतीय हुनेलाई ₹1,00,000
3: र सान्त्वना प्रति व्यक्ति ₹10,000 प्रदान गरिनेछ।
2: लेख रचना पेश गर्ने ठेगाना:
3: युनिटी जर्नल @nepalarmy.mil.np मा प्रेषित गर्न हुन तथा कुनै जिज्ञासा भएमा 01-59-79-57 सम्पर्क गर्न हुन अनुरोध गरिन्छ।
2: विस्तृत जानकारीका लागि नेपाली सेनाको आधिकारिक वेबसाइट तथा फेसबुक पेजमा हेर्न सक्नुहुनेछ।
4: श्रोता, अहिले तपाईँ सुन्दै हुनुहुन्छ नेपाली सैनिक रेडियो कार्यक्रम। यो कार्यक्रम तपाईँले नेपाली भाषामा 158, मैथिली भाषामा 34, भोजपुरी भाषामा 15 र अवधि भाषामा 5 गरी रेडियो नेपाल सहित देशभरका 212 एफएम रेडियोहरूबाट विभिन्न बार तथा समयमा सुन्दै आउनु भएको छ। अब प्रस्तुत गर्दैछौ सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्न सैनिक प्रहरीको भूमिका सम्बन्धी रेडियो सामग्री।
5: अनुशासन सैनिक जीवनको पहिलो परिचय हो। निष्ठा सैनिकको सबैभन्दा ठूलो शक्ति हो र सैनिक संस्कार जुनसुकै पनि सैनिक संगठनको आत्मा हो। यिनै मूल्य, मान्यता र आदर्शमाथि उभिएको हुन्छ एउटा सक्षम, विश्वसनीय र व्यावसायिक सैनिक संगठन। तर एउटा प्रश्न उठ्न सक्छ, यस्ता मूल्य र मान्यतालाई व्यवहारमा कसरी कायम राखिन्छ त? सैनिकलाई सैनिक मर्यादाभित्र कसरी राखिन्छ? सैनिक ऐनको प्रभावकारी कार्यान्वयन कसरी सुनिश्चित हुन्छ? यी सबै प्रश्नको एउटै उत्तर हो सैनिक प्रहरी। सैनिक संस्कार, उच्च नैतिकता, अनुशासित आचरण तथा पेशागत मर्यादा कायम राख्ने महत्वपूर्ण जिम्मेवारी सैनिक प्रहरीले निर्वाह गर्दै आएको छ।
2: श्रोता, आजको कार्यक्रममा हामी सैनिक प्रहरी के हो, यसले के काम गर्छ, कठोर अनुशासनले बाँधिएको सैनिक संगठनभित्र सैनिक प्रहरीको आवश्यकता, उपयोगिता र महत्व के छ त, मूलत यिनै प्रश्नको सेरोफेरोमा रहेर तयार गरिएको रेडियो सामग्री प्रस्तुत गर्नेछौ। प्रस्तुतिमा छौ
5: म प्राविधिक सुबेदार प्रकृति बस्नेत
2: र म प्राविधिक हुद्दा दिपेन्द्र डाङ्गी।

0: विश्व इतिहास हेर्ने हो भने सेनाभित्र सैनिक प्रहरी राख्ने अवधारणाको शुरूआत 12 शताब्दीमा बेलायतबाट भएको पाइन्छ। यो अवधारणा दोस्रो विश्वयुद्धसम्म आइपुग्दा धेरै देशले अनुकरण गरेको इतिहास छ भने नेपालमा 2036 साल फागुन 1 गतेबाट सैनिक प्रहरीको शुरूआत गरिएको हो।
1: विक्रम सम्वत 2043 माघ 15 गते केन्द्रीय सैनिक प्रहरी गुल्मको रूपमा स्थापित यस युनिट विक्रम सम्वत 2063 साउन 15 गतेबाट सैनिक प्रहरी गणको रूपमा रूपान्तरण भएको पाइन्छ। हाल यस गणले सैनिक नियमपालकको मातहतमा रही कार्य सम्पादन गर्दै आएको छ। नेपाली सेनाभित्र सैनिक प्रहरीको आवश्यकता किन पर्यो त? सैनिक प्रहरी गणका गणपति प्रमुख सेनानी श्री नवीन कुंवर।
2: सैनिक प्रहरी गण नेपाली सेनाभित्र अनुशासन सुरक्षा र सुव्यवस्था कायम गर्न जमेको युनिट हो। विशेष गरी सैनिक अनुशासन कायम गराउने कानून तथा आदेशको प्रभावकारी रूपमा कार्यान्वयन गराउन तथा सैनिक संगठनभित्र सुरक्षित र सुव्यवस्थित वातावरण कायम राख्नको लागि स्थापना भएको छ।
0: सैनिक प्रहरी भनेको नेपाली सेनाभित्र अनुशासन कानूनको पालना र सैनिक मर्यादा कायम गराउने विशेष जिम्मेवारी बोकेको फौज हो। सैनिक ऐन लागू हुने क्षेत्रभित्र कानून कार्यान्वयन गराउनु, अनुसन्धान गर्नु, सैनिक कार्यक्रमलाई व्यवस्थित बनाउनु तथा आवश्यक सुरक्षा व्यवस्थापन गर्नु यसको मुख्य जिम्मेवारी हो। सैनिक ऐनले सैनिक प्रहरीलाई संस्थाभित्रको आन्तरिक अनुशासन र अनुसन्धानका लागि थुप्रै जिम्मेवारी तोकेको छ, जस अन्तर्गत मुख्यतया अनुसन्धान, पुलिस ड्यूटी र ट्राफिक कन्ट्रोल आदि पर्दछन्।
1: श्रोता, जहाँ घटना हुन्छ त्यहाँ सत्य तथ्य पत्ता लगाउन अनुसन्धान आवश्यक हुन्छ। सैनिक संगठनभित्र हुने कुनै पनि गम्भीर घटना, दुर्घटना वा अनुशासन विपरीतका गतिविधिको प्रारम्भिक अनुसन्धान सैनिक प्रहरीले गर्छ। घटनास्थल सुरक्षित राख्ने, प्रमाण संकलन गर्ने, आवश्यक समन्वय गर्ने र कानूनी प्रक्रिया अगाडि बढाउने जिम्मेवारी पनि सैनिक प्रहरीकै हो। यही उद्देश्यका लागि अनुसन्धान टोली 24 घण्टा तयारी अवस्थामा रहने गर्दछ। सैनिक प्रहरीले गर्ने कार्यबारे जानकारी दिनुहुँदै सुबेदार रामकुमार मगर।
3: हाम्रो यो सैनिक प्रहरी गणबाट 124 घण्टा स्ट्यान्डबाई तयारी हालतमा राखेको हुन्छ। यिनीहरू चाहिँ परेको बेलामा घटनाको प्रकृति हेरेर जुनसुकै ठाउँमा पनि परिचालन हुन सक्छ। हामीलाई चाहिँ घटना, दुर्घटना जस्तो सुकै विपद परे पनि हाम्रो 106 अथवा हाम्रो ड्युटीमा खबर आउने बित्तिकै ड्युटी रूमले त्यस तयारी टोलीलाई 5-10 मिनटभित्र चाहिँ त्यस ठाउँमा चाहिँ आवश्यक सामान सहित डिप्लाई गर्ने अवस्थामा हामीले राखेका हुन्छौँ। जति सक्दो छिटो त्यहाँ गएर छिटो काम गर्न सक्छौँ।
0: अनुसन्धानका क्रममा सैनिक प्रहरीले व्यावसायिकता र कानूनी प्रक्रियालाई आधार बनाएर प्रतिवेदन तयार गर्दछन्। त्यसैले सैनिक अनुशासन कायम गराउने प्रक्रियाको कानूनी र न्यायसंगत पाटोमा समेत सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। सैनिक प्रहरीले कुनै पनि घटनाको प्रारम्भिक जाँचबुझ गरेपछि दोषी देखिएका व्यक्तिहरूलाई थप अनुसन्धान र कार्यवाहीका लागि सैनिक अदालत एवं प्राड विभाग समक्ष पेश गर्दछ। यस क्रममा अनुसन्धान र कार्यवाहीको प्रक्रिया पूर्ण रूपमा सैनिक ऐन र स्थापित कानूनी मान्यता अनुरूप हुने गरेको छ।
1: सैनिक ऐनलाई कार्यान्वयन गरी प्रभावकारी बनाउने माध्यम पनि हो सैनिक प्रहरी। यसबाहेक सैनिक व्यक्तिले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी व्यवस्था विपरीतको कार्य गरेको खण्डमा समेत कानूनी दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग अपरिहार्य बन्दछ। शान्ति सैनिकका हैसियतमा विभिन्न मिशनमा तैनात रहदा होस् या देशभित्रै सैनिक कार्यवाहीको सिलसिलामा कार्य गर्दा नै किन नहोस्, अन्तर्राष्ट्रिय मानव अधिकारको सिद्धान्त विपरीतका कार्य गर्ने सैनिकलाई कार्यवाहीको दायरामा ल्याउन सैनिक प्रहरीको सहयोग आवश्यक पर्दछ। यस क्रममा सैनिक प्रहरीले अन्य कुन कुन निकायसँग समन्वय गर्छ त? अनुसन्धान अधिकृत सेनानी श्री श्रुति कुमार।
4: यदि हामीलाई कुनै आवश्यक पर्यो र कुनै नयाँ प्रकृतिको छ भने चाहिँ हामीले सम्बन्धित विषय विज्ञसँग चाहिँ समन्वय गरेर नै गर्छौँ। जस्तै अब कुनै हतियार रिलेटेड केस छ भने चाहिँ हामी हतियार सम्बन्धी विषय विज्ञहरूसँग गर्छौँ भने, कुनै कानूनी परामर्श लिनु पर्यो भने हामी प्राड विभागसँग लिन्छौँ। त्यसै गरी अब हामीलाई कुनै चाहिँ बाहिर निकायबाट आवश्यक छ भने चाहिँ हामीले जस्तै बाहिर सरकारी वकिल कार्यालयसँग समन्वय गरेर उहाँको सहयोगमा पनि हामी चाहिँ त्यहाँबाट विवरणहरू उपलब्ध गराउने कार्य गर्छौँ।
0: कुनै एक सैनिक व्यक्तिले गरेको कानून विपरीतको कार्यले सैनिक संगठनकै प्रतिष्ठा गुम्न सक्छ। तसर्थ सैनिक संगठनभित्र सैनिक मर्यादा र अनुशासन कायम राख्न सैनिक प्रहरीको व्यवस्था गरिएको हो। नाम अनुसार नै सैनिक प्रहरीको अर्को मुख्य काम हो पुलिस ड्यूटी, जस अन्तर्गत संगठनभित्र नियम र अनुशासन पालना गराउन सैनिक प्रहरीले महत्वपूर्ण भूमिका खेल्दछन्। सैनिक इलाकाभित्र पसेर आपराधिक कार्य गर्ने गैर सैनिक व्यक्तिलाई समेत नियन्त्रणमा लिएर आवश्यक कार्यवाहीका लागि नेपाल प्रहरी समक्ष बुझाउने कानूनी अधिकार सैनिक प्रहरीलाई छ।
1: यसै गरी समारोहमा बाधा पुर्याउने व्यक्तिलाई पक्राउ गर्ने, जंगी अड्डाको सुरक्षा, भीआईपी तथा भीभीआईपी को स्कर्टिङ, आउट राइडर तथा पाइलटिङ, सैनिक व्यक्ति तथा परिवारलाई आवश्यक मदत, शंकास्पद वस्तु तथा गतिविधिको निरीक्षण, सैनिकहरूको आचरण, पोसाकको मर्यादा र आदेश पालनाको अनुगमन पनि सैनिक प्रहरीले गर्छ भने अनुशासनहीनता र आचरण विपरीतका कार्यहरूको अनुसन्धान गरी सजायको दायरामा ल्याउनु सैनिक प्रहरीको जिम्मेवारी हो। सकल दर्जालाई सचेत र सजग गराउँदै अनुशासित र उच्च नैतिक युक्त बनाउन के गर्दै आएको छ त?
5: सेनानी स्मारिका साई सैनिक प्रहरी गणको चाहिँ कार्य अधिकृत अहिले चाहिँ यो प्रोभोस मार्सल अफिसबाट पनि हाम्रो रेगुलेट भएको छ परिपत्रहरू चाहिँ। त्यो बाहेक पनि हाम्रो चाहिँ यो सचेतनात्मूलक क्लासेसहरू सञ्चालन गर्छन्, जसमा चाहिँ यो ट्राफिक व्यवस्थापन, ट्राफिक दुर्घटना न्यूनीकरण र विभिन्न अरू केसेसहरू पनि हुन्छ नि, अनुसन्धान सम्बन्धीको केसेसहरूको लागि पनि हामीले चाहिँ सचेतनात्मूलक क्लासेसहरू पनि सञ्चालन गर्छौँ।
6: प्रमुख सुबेदार मदन थापा, सैनिक प्रहरीगणले हाल नेपाली सेनामा लागू गरिएका पोसाक तथा परिचय पत्रहरू प्रवेश दर गेटहरूमा चाहिँ चेक जाँच गरेर मात्रै जंगी अड्डा भित्र चाहिँ प्रवेश गर्ने व्यवस्थाहरू मिलाएका छौं। साथै समय समयमा विभिन्न किसिमका चेक पोइन्टहरू सञ्चालन गरी सवारी साधनमा हुनुपर्ने गुणहरूलाई पालना गरी नगरेको, तीव्र गतिमा सवारी चलाए नचलाएको तथा सवारी चालकसँग हुनुपर्ने डकुमेन्टहरू पर्याप्त मात्रामा भए नभएको यकिन गरी हामीले चाहिँ इन आउट गर्ने व्यवस्था गरेका छौँ। साथै गति नियन्त्रण गर्नको लागि स्पिड लिमिट मेसिन लगाएर हामीहरूले चाहिँ समय समयमा चाहिँ चेक गरी यदि सेनाको मापदण्ड भन्दा बढी गतिमा छ भने उसलाई दौडमा ल्याएर सचेत गराई छान्ने गरिएको छ। विभिन्न समयमा सैनिक व्यक्तिहरू मादक पदार्थ सेवन गरी जंगी अड्डा वरपर आवत जावत गरेको खण्डमा सैनिक प्रहरीसँग ब्लेथलाइजर गेटहरूमा लगेर मापसे सेवन गरे नगरेको चेक जाँच गर्ने गरिरहेका छौं।
0: पुलिस ड्यूटीसँगै सैनिक प्रहरीको अर्को महत्वपूर्ण जिम्मेवारी हो ट्राफिक व्यवस्थापन, जस अन्तर्गत सैनिक समारोहमा ट्राफिक व्यवस्थापन, सैनिक व्यक्ति तथा सवारी साधन संलग्न ट्राफिक दुर्घटनाको छानबिन, सवारी नियम सम्बन्धी चालकहरूलाई जानकारी गराई अनुगमन गरिन्छ। यसै गरी चालक अनुमति पत्र जाँच, सैनिक सवारी साधनहरूको अनावश्यक प्रयोगमा नियन्त्रण, सैनिक सवारी संलग्न दुर्घटनाको अनुसन्धान तथा घटनाको विस्तृत प्रतिवेदन तयार गर्ने कार्य पनि सैनिक प्रहरीले नै गर्दै आएका छन्। दुर्घटनाको कारण पहिचान गर्नु, भविष्यमा त्यस्ता घटना दोहोरिन नदिन आवश्यक सुझाव तयार गर्नु र कानूनी प्रक्रियालाई सहयोग गर्नु पनि यसकै अभिन्न पक्ष हो। थप प्रस्ट्याउनु हुँदै सेनानी श्री श्रुति कुँवर,
4: कुनै पनि घटना दुर्घटनाहरू चाहिँ जसमा सैनिक व्यक्ति संलग्न छन् त्यो केसहरू चाहिँ सबै हामीले नै हेर्ने गर्छौँ। दुवै व्यक्ति चाहिँ सैनिक व्यक्ति भयो भने चाहिँ हामीले त्यसको लागि जानकारी गराउँदैनौँ, तर कुनै केस चाहिँ अब गैर सैनिक व्यक्ति पनि संलग्न रहेको छ भने त्यो केस नै बाहिर नेपाल प्रहरीकोमा जाने हुन्छ। त्यसमा चाहिँ हामीले नेपाल प्रहरीसँग सहकार्य र समन्वय गरेर कार्य गर्दछौँ। यस्तो अवस्थामा चाहिँ हामीले छानबिन चाहिँ हामीले गर्छौँ, त्यसमध्येमा हामीले राय पेश गर्ने चाहिँ हामीले गर्छौँ, तर कार्यवाही नै भनेर चाहिँ हामीले त्यसलाई तोक्दैनौँ। हामीले सामान्य प्रकृतिको छ भने सचेत पत्रहरू दिने कार्य चाहिँ सैनिक प्रहरीगणबाट हुन्छ।
1: प्रविधि मैत्री अनुसन्धान, आधुनिक उपकरण र दक्ष जनशक्तिको व्यवस्थापनमा पनि सैनिक प्रहरीले जोड दिँदै आएको छ। यस क्रममा डिजिटल एक्सेस कन्ट्रोल, सीसीटीभी सर्भिलेन्स, स्पिड गन जस्ता प्रविधिसँगै विशेष टिमको व्यवस्थापनले सैनिक प्रहरीलाई थप सक्षम बनाएको बताउनुहुन्छ सुबेदार टेक बहादुर भण्डारी।
7: आधुनिक प्रविधिको प्रयोगले गर्दा कुनै ठाउँमा दुर्घटना घट्यो भने त्यो ठाउँमा चाहिँ दुर्घटना कसरी घट्यो भन्ने बेला उक्त स्थानमा चाहिँ सीसीटीभी फुटेजको आधारमा पनि हामी इन्भेस्टिगेसन गरेर पीडितलाई चाहिँ क्षतिपूर्ति दिलाउने र अपराधीलाई चाहिँ सजाय दिलाउने काम गरेका छौँ। त्यस्तै इन्भेस्टिगेसन गर्नुपर्ने अवस्थामा त्यहाँ भएका एभिडेन्सहरूलाई चाहिँ कलेक्ट गर्ने सिलसिलामा फिङ्गर प्रिन्ट निकाल्नु पर्यो, लिफ्ट गर्नु पर्यो भने चाहिँ त्यस किसिमका किट बक्सहरू चाहिँ हामीसँग उपलब्ध छन्। त्यस्तै स्पिड चेक गर्नु पर्यो त्यो गाडीको भने हामीसँग स्पिड गनको उपलब्धता छ र मापन गर्न परेको अवस्थामा चाहिँ ब्रेथलाइजर द्वारा चाहिँ मापन व्यवस्थापन गर्ने चाहिँ गर्न सक्छौँ। पहिला केही वर्ष अगाडिसम्म कुनै व्यक्तिलाई चाहिँ ब्यारेक इलाकामा छिराउनु पर्यो अथवा कुनै कार्यक्रमभित्र प्रवेश गराउनु परेको अवस्थामा चाहिँ व्यक्तिको छोएर टच गरेर उसलाई सहज गरेर प्रवेश गराउने गरिन्थ्यो भने हालै अहिले चाहिँ प्रविधिको विकाससँगै हामीसँग उपलब्ध आधारमा चाहिँ वक्थ्रु गेटबाट प्रवेश गराएर निज व्यक्तिको चाहिँ शरीर स्क्यानिङ गर्ने काम गरिन्छ भने त्यसले गर्दा यो प्रविधिको विकाससँगै हामीले काममा सहज महसुस भएको छ।
0: प्रविधिको विकाससँगै सैनिक प्रहरीको जिम्मेवारी पनि डिजिटल क्षेत्रमा विस्तार भएको छ। सामाजिक सञ्जाल वा डिजिटल माध्यमबाट हुने सैनिक मर्यादा विपरीतका गतिविधिको पहिचान गर्न साइबर निर्देशनालयसँग समेत समन्वय र सहकार्य गर्दै आएको छ, जसमा साइबर टीमले डिजिटल माध्यम र सामाजिक सञ्जालमा हुने सैनिक मर्यादा विपरीतका गतिविधि वा साइबर सुरक्षा थ्रेटहरूको पहिचान र विश्लेषण गर्दछ भने त्यसैको आधारमा सैनिक प्रहरीले घटनाको तथ्यगत छानबिन गर्ने, प्रमाण संकलन गर्ने र दोषीलाई सैनिक ऐन अनुसार कानूनी दायरामा ल्याउने गर्दछ। सैनिक व्यक्ति जोडिएका साइबर अपराधको तथ्यगत अनुसन्धान गरी आवश्यक कार्यवाही अघि बढ़ाउन के गरिँदै आएको छ त? साइबर सुरक्षा निर्देशनालयका प्राविधिक उपसेनानी श्री सन्देश कडेल।
8: साइबर अपराधको घटना भएपछि सैनिक प्रहरीले प्रारम्भिक अनुसन्धानको नेतृत्व गर्छ। घटनास्थल तथा डिजिटल प्रमाण सुरक्षित गर्ने, सम्बन्धित व्यक्तिसँग विवरण संकलन गर्ने, प्रमाण नष्ट हुन नदिने, आवश्यक व्यक्तिलाई कानून तथा सैनिक अनुशासन अनुसार नियन्त्रणमा लिने तथा अनुसन्धान प्रक्रिया व्यवस्थित रूपमा अगाडि बढ़ाउने जिम्मेवारी चाहिँ हाम्रो सैनिक प्रहरीको हुन्छ। त्यसपछि साइबर सुरक्षा निर्देशनालयले प्राविधिक अनुसन्धान गर्छ। अपराधमा संलग्न उपकरणहरूको परीक्षण गरी अपराध कसरी भयो, कुन माध्यमबाट भयो, सम्भावित संलग्न व्यक्ति को हुन सक्छ र कति क्षति भयो भन्ने प्राविधिक विश्लेषण गर्दछ। आवश्यक परे डिजिटल फोरेन्सिक परीक्षण मार्फत डिजिटल प्रमाणको वैज्ञानिक परीक्षण गरी अनुसन्धानलाई तथ्य आधारित बनाउँछ। प्राविधिक अनुसन्धान तथा डिजिटल फोरेन्सिक परीक्षणबाट प्राप्त प्रतिवेदन र प्रमाणहरू आवश्यक प्रक्रिया पूरा गरी पुनः सैनिक प्रहरीलाई हस्तान्तरण गरिन्छ।
1: सैनिक प्रहरीको दक्षता राष्ट्रिय सीमाभित्र मात्र सीमित छैन। संयुक्त राष्ट्रसंघीय शान्ति मिशनमा समेत नेपाली सैनिक प्रहरीले सफलतापूर्वक जिम्मेवारी निर्वाह गर्दै आएको छ। विशेष गरी लाइबेरियामा फोर्स मिलिटरी पुलिसका रूपमा उत्कृष्ट कार्य सम्पादन गरेको नेपाली सैनिक प्रहरी हाल सेन्ट्रल अफ्रिकन रिपब्लिकमा पनि त्यही जिम्मेवारी सम्हालिरहेको छ। यसले नेपाली सेनाको व्यावसायिक छवि अन्तर्राष्ट्रिय स्तरमा अझ उचो बनाएको छ।
9: सहसेनानी निरञ्जन चौहान। विभिन्न समारोहमा गर्ने ड्युटीहरूको प्रकृति लगभग उस्तै नै छ, तर घटनाको प्रकृतिहरू चाहिँ यहाँभन्दा केही फरक हुनुको कारण चाहिँ विभिन्न देशका शान्ति सैनिकहरू त्यहाँ तैनात रहेको र शान्ति सेनामा चाहिँ लागू हुने विभिन्न नियमहरू चाहिँ यहाँको भन्दा केही फरक हुने कारणले गर्दाखेरि घटनाको प्रकृतिहरू फरक रहेको र केही ड्युटीहरू चाहिँ यहाँ नेपालमा खटिएको दौरान गर्ने ड्युटीहरू सोसरण नै रहेको छ। सेन्ट्रल अफ्रिकन रिपब्लिकमा शान्ति स्थापनार्थ मिनुस्का मिशनमा फोर्स मिलिट्री पुलिसको अत्यन्तै अहम भूमिका निर्वाह गरिरहेको छ नेपाली सेनाले। हाल यो सेवा दिइरहेको 10 वर्ष पूरा भइसकेको छ। 11 युनिटले चाहिँ फोर्स मिलिट्री पुलिसको रूपमा चाहिँ कार्य सम्पन्न गरिसकेका छन्। त्यस कार्यको दौरानमा चाहिँ मिशन अन्तर्गत खटिने सम्पूर्ण देशका शान्ति सैनिकहरूको अनुशासन सम्बन्धी त्यसै गरी ट्राफिक दुर्घटना र अन्य विभिन्न घटनाहरूको चाहिँ अनुसन्धान गर्नका निम्ति फोर्स हेडक्वार्टरमा तैनात रहेको प्रोभोस्ट मार्शलको अन्तर्गत रही फोर्स मिलिट्री पुलिसको युनिटले चाहिँ कार्य सम्पादन गरिरहेको छ।
0: सैनिक प्रहरी जंगी अड्डामा मात्र सीमित छैन। जहाँ सैनिक त्यहाँ सैनिक प्रहरीको अवधारणा अनुरूप विस्तार गर्ने क्रममा हाल 8 पृतनामा सैनिक प्रहरी टोली खटाइएको छ। यसबाहेक युनिट तहमा समेत सैनिक प्रहरी सम्बन्धी तालिम प्राप्त जनशक्ति उपलब्ध गराउने हेतुले सैनिक प्रहरी सम्बन्धी तालिम समेत प्रदान गरिँदै आएको छ। सैनिक प्रहरीको पेशागत दक्षता अभिवृद्धि गर्दै समयानुकूल दक्ष र व्यावसायिक बनाउन के कस्ता तालिम दिइन्छन् त? तालिम अधिकृत सेनानी श्री क्षेत्रजङ हमाल।
10: सैनिक प्रहरीले भिन्न प्रकृतिको तालिमहरू सञ्चालन गर्दै आइरहेको छ। जस्तै सैनिक प्रहरी तालिम भनिन्छ, त्यो चाहिँ बेसिक आधारभूत तालिम हो। त्यसै गरी सैनिक प्रहरी एडभान्स तालिम, जुन चाहिँ आधारभूत तालिम गरेको व्यक्तिहरूलाई पदोन्नत हुनको लागि गरिने एडभान्स तालिम गराइन्छ भने अर्को विभिन्न मिशनहरूमा शान्ति स्थापनार्थ तैनात हुन जाने ट्रुप्सहरूलाई चाहिँ रिइन्फोर्समेन्ट तालिम भनेर मिशनमा हुने के कार्यहरू हुन्छ त्यो सम्बन्धी चाहिँ हामीले तालिम प्रदान गर्छौँ। त्यसै गरी जानुभन्दा अगाडि चाहिँ पेशेवर क्षमतालाई अभिवृद्धि वृद्धि गर्ने उद्देश्यले अन्त जब ट्रेनिङ पनि हामीले सञ्चालन गर्दै आइरहेका छौँ। यसमा खास गरी चाहिँ ट्राफिक कन्ट्रोल, अनुसन्धान र पुलिस ड्युटी तीनवटा विषय अन्तर्गत विभिन्न विधाहरूमा तालिम दिने गरिरहेछौँ। तालिमको दौरानमा नेपाल प्रहरी, त्यसै गरी चाहिँ सरकारी वकिलको कार्यालयहरू, नेपाल प्रहरीको अपराध अनुसन्धानसँग समन्वय गरेर एक्सपर्टिज मान्छेहरू चाहिने बोलाएर चाहिँ सैद्धान्तिक एवं व्यावहारिक कक्षाहरू सञ्चालन गर्ने गर्छौँ। यो बाहेक पनि हामीले चाहिने पोस्टमार्टमहरू सैद्धान्तिक एवं व्यावहारिक रूपमा चाहिँ सञ्चालन गर्दैछौँ। त्यो बाहेक चाहिँ इन्टेलिजेन्स प्याकेजहरू भिभिआईपीलाई सुरक्षा प्रदान गर्दाखेरि सैनिक प्रहरीको भूमिका के कस्तो हुन्छ सन्दर्भमा पनि हामीले तालिमहरू प्रदान गर्दै आइरहेका छौँ।
1: सैनिकलाई सैनिक मर्यादाभित्र राख्न सहयोग गर्नु नै सैनिक प्रहरीको दायित्व हो। यस क्रममा सैनिक प्रहरीले विभिन्न चुनौतीका बावजूद पनि आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले निर्वाह गर्दै आएको छ। गौरवशाली इतिहास बोकेको नेपाली सेनाको संगठनभित्र सैनिक प्रहरीको भूमिका निर्वाह गर्न पाउनु सकल दर्जाको लागि गौरवको विषय बनेको छ।
11: बुद्धहेराबाट सैनिक प्रहरी भन्दाखेरि हाम्रो अब एजीहरू नेपाल आर्मी एउटा अनुशासन दिलाउने एउटा पल्टन हो, जहाँसम्म हामी नै अनुशासनमा भएन भने अरूलाई हामीले अनुशासनमा राख्न सक्दैनौँ। अहिलेसम्म जे सैनिक प्रहरी गणमा आएर हाम्रो ड्युटी हरेक कुरा अरूभन्दा अलिक छुट्टै भिन्दै नै छ। अब सेरोमनी ड्युटीहरू भयो, बाहिर अब स्कर्टहरू जाँदा भयो, हामीलाई छुट्टै गर्व हुन्छ। मिसनमा नि हामीले ड्युटी गऱ्यौँ, मिसनमा नि सैनिक प्रहरीको भूमिका नै छुट्टै हुन्छ। आफूलाई चाहिँ जस गर्व ठान्छु, जस यो ठाउँमा यो संस्थामा आएर जस अरूभन्दा चाहिँ अनुशासनदेखि लिएर सबै कुरा एउटा ड्रेस कोडहरू अरूभन्दा राम्रै गर्व ठान्छु।
12: मेरो नाम पियुष हिमाल गौतम। सैनिक प्रहरीले गर्ने कामहरू सेरोमोनियम ड्युटीदेखि लिएर भिभिआईपीहरूको स्कर्टदेखि लिएर यसमा चाहिँ हामी सैनिक प्रहरी प्रत्यक्ष रूपमा खटिएर एउटा सिपाही भएर रूपमा अग्रपन्थीमा रहेर ड्युटी गर्नु पाउँदा मलाई एकदम गर्व फिल हुन्छ। हामीले चाहिँ सेरोमोनियम ड्युटीहरू नेपाली सेनाको समारोहमा विभिन्न ठुल्ठूलो शिवरात्रीको ड्युटीहरूदेखि लिएर हेडक्वार्टरभित्रको सुरक्षादेखि लिएर विभिन्न राष्ट्रहरूबाट भिआईपीहरू आउँदा त्यसको स्कर्ट गर्ने जिम्मामा पनि हामी सैनिक प्रहरी भएर एउटा खटिन पाउँदा आफूलाई चाहिँ गर्व फिल गर्दछौँ भने हामीले चाहिँ त्यो भित्र रहेर नेपाली सेनाको सैनिक प्रहरीभित्र रहेर अन्य नेपाली सेनाभन्दा हाम्रो सैनिक प्रहरीको एउटा पृथक हामीले गर्नुपर्ने ड्युटीहरू भिभिआईपी र भिआईपीहरूसँग एकदम नजिक भएर ड्युटी गर्नुपर्ने, त्यो ड्युटीलाई चाहिँ निर्वाह गर्नुपर्ने भएकाले एउटा मलाई चाहिँ कस्तो फिल हुन्छ भने हामी सिपाही भएर पनि त्यसरी भिआईपी भिभिआईपीहरूसँग त्यसरी नजिक भएर ड्युटी
0: सैनिक व्यक्ति संलग्न भई गरेका आपराधिक क्रियाकलाप, दुर्घटना वा अनुशासन विपरीतका कार्यमा सैनिकलाई जवाफदेही बनाउन र घटनाको अनुसन्धानमा नेपाल प्रहरी र अन्य सरोकारवाला पक्षलाई सहयोग गर्न सैनिक प्रहरी स्थापना भएको हो। त्यसैले सैनिक प्रहरीको सहयोग आवश्यक परेमा सम्पर्क गर्न सक्ने गरी सैनिक प्रहरीले छुट्टै हटलाइनको समेत व्यवस्था गरेको बताउनुहुन्छ गणपति प्रमुख सेनानी श्री नवीन कुँवर।
2: कुनै पनि बाहिर हाम्रो व्यक्तिहरू जाँदाखेरि कुनै घटना दुर्घटनाहरूमा जाने कुनै मान्छेहरू घटना संलग्न हुन्छन् अथवा घटनामा पर्छन् भने त्यसको लागि हाम्रोलाई 24 घण्टा जाने ड्युटी म्यानुअल हुन्छ यहाँ, जसमा हामीले एउटा हटलाइन पनि राखेका छौँ 106 जाने सम्पर्क गरेर उसले आफ्नो चाहिने गुनासोहरू पुग्न चाहिँ सक्छ। कुनै पनि रोड एक्सिडेन्टहरूको घटनामा चाहिँ हाम्रो मान्छेहरू पर्छ भने प्रहरीहरूले चाहिँ सबभन्दा पहिला उनीहरूलाई आइडेन्टिफाई गर्छ, ऊ चाहिँ सैनिक व्यक्ति हो भन्ने बित्तिकै उनीहरूले जाने हामीहरूलाई 106 हाम्रो ड्युटी अफिसरलाई सम्पर्क गरेर जाने पुरानो व्यक्ति सेनाको मान्छेहरू यसरी चाहिँ एक्सिडेन्ट पर्नु भएको छ भनेर हामीहरूलाई चाहिँ जानकारीमा दिन्छन्। तत्पश्चात हाम्रो यहाँ तयारी समूहहरू बसिरहेको हुन्छ, एउटा टिम अफिसरको कमान्डमा जेसीओ कमान्ड बसिरहेको हुन्छ, घटनाको प्रकृति हेरेर कसलाई खटाउने भन्ने विषयमा हामीहरूले यहाँ निर्धारण गरी तयारी टिमहरू जाने उक्त स्थानमा चाहिँ
1: श्रोता, नैतिकता र सदाचार नै नेपाली सेनाको मुख्य आधार भएको हुँदा सकल दर्जालाई सैनिक ऐन तथा प्रचलित कानूनको दायराभित्र राख्ने जिम्मेवारीमा सैनिक प्रहरीको भूमिका विशेष हुने गरेको छ। आफैमा कठोर अनुशासनमा रहने सैनिक संगठनलाई सैनिक मूल्य मान्यतामा दृढ राख्न सैनिक प्रहरीले वहन गरेको जिम्मेवारी प्रशंसित छ।
13: श्रोता, यस परिस्थितिसँगै हामी कार्यक्रमको अन्त्यतिर आइसकेका छौं। आजको कार्यक्रम तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम प्रति कुनै सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने armyradio2008@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हवस् त श्रोता, प्राविधिक सहकर्मी प्राविधिक जमदार सन्तोष बजगाईसँगै म प्राविधिक अमलदार राजु किसान पनि बिदा हुन्छु। नमस्ते।

0: admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24th years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go forth to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np. आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ
1: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ
0: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड कार्यक्रम आयोजना हुँदै आएको छ यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौडन र दौडाउन प्रेरित गरौं
1: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ
0: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन् यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन समाजीकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौडमा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ
1: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 आमाहरूका लागि मात्र 3 किलोमिटर दौड
0: मिति यही श्रावण 2 गते शनिबार
1: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक
0: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला सम्पर्क 061-588-716
1: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला
0: वेबसाइट www.pokharamarathon.org
1: आयोजक नेपाल भूतपूर्व खेलाडी मञ्च पोखरा
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
2: फोन नम्बर 061-451-000
3: 061-451-002 मोबाइल नम्बर 9856084666
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
4: ए साथीहरु प्लस 2 पनि सकियो अब तिमीहरूले के पढ्ने सोचिरहेका छौ
0: म त बीएचएम पढ्ने हो एनटीएचएमसीमा
4: म पनि बीबीए एनटीएचएमसीमा नै पढ्ने सोचिरहेको छु
0: शशिधर अनि तिमी नि
5: म त बीबीए फाइनेन्स पढ्ने भनेको कहाँ पढ्ने होला
0: त्यो पनि एनटीएचएमसीमा छ नि
4: प्लस टू को परीक्षा दिएका विद्यार्थीहरूलाई बीएचएम बीबीए बीबीए फाइनान्स अध्ययनको लागि नेपालकै उत्कृष्ट कलेज एनटीएचएमसी पोखरामा भर्ना कार्यक्रम चलिरहेको छ सिट सीमित भएकोले शीघ्र सम्पर्क गर्नुहोस्
0: विस्तृत जानकारीका लागि नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज एनटीएचएमसी पोखरा फोन 061-50-50-78-50-51-33 र 576-458

0: AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरु घर ल्याएर त हेर्नुस् तपाई पनि भन्नु हुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने अधिकांश ब्याङ्क इन्सुरेन्स कर्पोरेट अफिसका सिईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा फोन नम्बर 061-576-458-577-903 मौकाको फाइदा उठाउनुहोस्
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS5 नेपाल नंबर 1 ब्रांड नक्कली देखि सावधान जिंदल को लोकप्रियता ले गर्दा नक्कली जिंदल बजार में आएको हुनाले प्लास्टिक में मात्र नभई पाइप में पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला टिकाउ र गुणस्तरीय काम जिंदल पाइप हो यसको नाम
3: हेलो
4: हजुर नमस्कार
3: हेलो
4: नमस्कार काका सुन्नु भएन
3: हेलो हेलो हेलो अलिक ठुलो स्वरले बोल्नुहोस् न खै को बोलेको हो मैले केही भरे पाइन
4: हजुर काका नमस्कार म भतिज बोलेको हो भतिज सुन्नु भएन
3: ए रामु हो हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउदिन
4: हो यही कुरा भन्नलाई फोन गरेको हो काका अहिले INF हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको
3: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज
4: हुन्छ काका हुन्छ कान पाकेको कान दुखेको कान नसुन्ने वा कम सुन्ने कान कराउने चिलाउने कान डम्म हुने कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ
3: अनि कति बेला बस्नुहुन्छ डाक्टर
4: अब भ्याउनुहुन्छ भने त बिहान दिउँसो जानुभयो हुन्छ भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्
3: ल यो कुरा चाहिँ गजब सुनायो भतिज म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु
5: INF नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ फोन 061-433-342-433-640
6: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
7: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनिल कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
8: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बजेसम्म
7: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 061-587-266 र 553-834
9: विगत 16 वर्षदेखि गुणस्तरीय IT तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा BBA र BIT कार्यक्रममा भर्ना खुला भएको छ UK को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन् आधुनिक शैक्षिक वातावरण अनुभवी प्राध्यापक उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको वर्षको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 0615881 98251 98190।
8: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँका वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टर बर्कदिन खान अब पोखरामा। उपचार हुने समस्याहरू: उच्च रक्तचाप, उच्च कोलेस्ट्रोल, निरन्तर छाती दुख्ने, मुटुको धड्कन बढी भएको, शरीर सुनिने फुल्ने, मुटुको बाथ रोग, मुटुको भल्भमा समस्या, मुटुको चालमा गडबडी आदि, साथै इको र ईसीजी को सेवा पनि उपलब्ध रहेको छ। बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन पालिखे चोक। सम्पर्क 98434-032-29, 98028-59321, 061-581-871।
1: दिव्य नयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्य अवधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
9: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।

0: सहारा बहुमुखी प्राविधिक शिक्षालय गौड़ा गुमुख भद्रकाली चौक पोखरा में डिप्लोमा इन प्राविधिक स्वास्थ्य सहायक हेल्थ असिस्टेंट डिप्लोमा इन फार्मेसी डिप्लोमा इन लैब टेक्निशियन डिप्लोमा इन एक्सरे टेक्निशियन को उच्च गुणस्तरीय पढ़ाई शीघ्र संचालन हुँदैछ। सम्पर्क 9856033405 9856033405।
1: के तपाईं कक्षा 12 उत्तीर्ण भइसक्नुभयो वा नतिजाको पर्खाइमा हुनुहुन्छ?
2: के तपाईँ आईटी वा व्यवस्थापनको क्षेत्रमा आफ्नो करियर बनाउन चाहनुहुन्छ? यदि हो भने पोखराको सिमलचौरमा अवस्थित पोखरा विश्वविद्यालयद्वारा सम्बन्धन प्राप्त विगत 26 वर्षदेखि निरन्तर गुणस्तरीय शिक्षामा समर्पित साथै आईएसओ मान्यता प्राप्त यस लाग्रांडी इन्टरनेशनल कलेजमा आगामी शैक्षिक सत्र 2026 का लागि आईटी तर्फ बीसीए र व्यवस्थापन तर्फ बीबीए को कार्यक्रमका लागि भर्ना खुलेको सहर्ष जानकारी गराउँदछौ।
1: नेपालकै आईटी विषयमा उत्कृष्ट तथा टप 10 बीबीए कलेजमा पढ्न सफल माध्यमिक तहमा साइन्स म्यानेजमेन्ट तथा डिप्लोमा अध्ययन गरेका विद्यार्थीहरूले आवेदन दिन सक्नुहुनेछ।
2: विस्तृत जानकारीका लागि लाग्रांडी इन्टरनेशनल कलेज पोखरा 8 सिमलचौर फोन 0165773168844 वेबसाइट www.lagrandi.edu.np।
3: क्यान्सरको सम्पूर्ण उपचार विराटनगरमै सबै प्रकारका क्यान्सरको उपचार शल्यक्रिया रेडिएसन सहित न्युक्लियर मेडिसिन सेवाहरू उपलब्ध छन्। नेपालको कुनै पनि ठाउँबाट क्यान्सरको उपचारका लागि यति एयरलाइन्स मार्फत दुई तर्फी शुल्क टिकटको व्यवस्था गरिएको छ र उपचारका लागि पालो खोल्नु पर्दैन। विराट मेडिकल कलेज टिचिङ हस्पिटल अन्तर्गत नेपालको नम्बर 1 क्यान्सर हस्पिटल विराट क्यान्सर इन्स्टिच्युट विराटनगर। थप जानकारीका लागि सम्पर्क नम्बर 9761002530।
1: तनावबाट मुक्त भई शान्तसँग केही दिन बिताउन चाहनुहुन्छ?
0: ल्यान्डमार्क होटल एन्ड रिजोर्टमा स्वागत छ।
1: चितवनको हरियाली जंगलमा गैंडासँग लुकामारी खेलौला, काठमाडौँमा दरबार मार्गैबाट काठमाडौँ हेरौला, पोखराको फेवाताल छेउको शान्ति र भैरवाको ऐतिहासिक प्रवेशद्वारसम्म यहाँ संस्कृतिमा सुगन्ध हुन्छ, सेवामा मुस्कान हुन्छ र तपाईँको हरेक बसाईमा कथा बुनिन्छ।
0: आजै बुक गर्नुहोस् www.landmarkhotels.com.np मा। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, तपाईँको यात्रा अब नयाँ तरिकाले। ल्यान्डमार्क होटल्स एन्ड रिजोर्ट, कर्पोरेट अफिस, गैरीधारा काठमाडौँ। कन्ट्याक्ट 9853555928। विजिट www.landmarknepal.com।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस, छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
5: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा फोन 0161587266 र 553834।
7: अयानी मेरो दाँत दुखेर हैरान भएको छु, त्यसैमा छोराछोरीको पनि त्यस्तै छ, कहाँ गएर उपचार गराउने होला?
8: होइन, किन चिन्ता लिएको? त्यस्तै दाँतको दुखाइ भए अन्य समस्या भए पनि हरिचोक पोखरामा रहेको चिनो फार्मेसी तथा साइनिक हेल्थ एन्ड डेन्टल क्लिनिकमा अनुभवी विशेषज्ञहरूबाट आधुनिक उपकरण सहितको उपचार सेवा उपलब्ध रहेको छ त, त्यही गएर देखाउ न।
7: ए हो र, अनि त्यहाँ के सेवा उपलब्ध रहेछ नि?
8: ल सुन, डेन्टल सम्बन्धी सम्पूर्ण उपचार जस्तै नयाँ दाँत बनाउने, मेसिनबाट दाँत सफा गर्ने, दाँत निकाल्ने, खोल राख्ने, फिक्स दाँत राख्ने, नमिलेको दाँत मिलाउने, जरेबाट दाँतको उपचार गर्ने, अनि यति मात्रै कहाँ हो र, अन्य सेवाहरू पनि छन् जस्तै पेट छाती तथा मुटु रोग सेवा, बाल रोग, स्त्री रोग तथा प्रसूति रोग सेवा, छाला तथा यौन रोग सेवा, भिडियो एक्सरे, ईसीजी तथा प्लास्टर सेवा, प्याथोलोजी सेवा, फिजियोथेरापी तथा माइनर अपरेशन पनि गरिन्छ। सम्पूर्ण उपचार सेवा एकै ठाउँमा। काठमाडौँका वरिष्ठ अर्थोडेन्टिस्ट द्वारा भर्ती हुने युवा युवती तथा अन्य बिरामीको नमिलेको दाँत मिलाउने उपचार उपलब्ध छ।
1: सम्पर्क चिनो फार्मेसी तथा साइनिङ हेल्थ एन्ड डेन्टल क्लिनिक हरिचोक पोखरा। फोन 01856536, मोबाइल 9856600536।
0: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुकै जाउँ, कनेक्सनमा कुनै गडबडी छैन, ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज, पोखरा इन्टरनेट तपाईँको पहिलो रोजगारी।
3: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्रणाली सृजनाचोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
9: हाम्रा सेवाहरू:
3: हार्ट जोड्ने, नसा तथा मेरुदण्ड रोग,
9: जनरल सर्जरी, सबै प्रकारका अपरेशन सेवा,
3: मृगौला तथा मूत्र रोग, युरो सर्जरी,
9: पेट, छाती, मुटु, थाइरोइड तथा मधुमेह रोग,
3: न्युरो सर्जरी सेवा,
9: बाल रोग,
3: नाक कान तथा घाँटी रोग,
9: मानसिक तथा स्नायु रोग,
3: प्रसूति तथा स्त्री रोग,
9: छाला, यौन तथा कुष्ठ रोग,
3: नेत्र रोग,
9: दाँत तथा मुख रोग,
3: क्यान्सर रोग, दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू, अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन, मासिक नियमित खोप सेवा,
9: 24 घण्टा एम्बुलेन्स, इमर्जेन्सी, अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा,
3: सुविधा सम्पन्न ICU सेवा,
9: डिजिटल एक्सरे,
3: सिटी स्क्यान सेवा,
9: भिडियो एक्सरे, इको कार्डियोग्राफी,
3: इन्डोस्कोपी, EEG, PTA,
9: फिजियोथेरापी, युरोफ्लोमेट्री,
3: केमोथेरापी,
9: सुरक्षित गर्भपतन सेवा,
3: होल बडी चेकअप, हेल्थ प्याकेज,
9: मेट्रो सिटी हस्पिटल प्राली, पोखरा 8 सृजना चोक कास्की।
3: फोन 061-572-648, 572-849।
10: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री FE550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
11: आदिवासी जनजातिहरू आफ्नै विशिष्ट र मौलिक पहिचान, संस्कृति, जीवनशैली, भाषा, चालचलन र मूल्य मान्यताका साथ बसोबास गर्दै आएका छन्। आदिवासी जनजातिहरूको जीवन पद्धति वन जंगल लगायतका प्राकृतिक स्रोतसँग अत्यन्त नजिकको सम्बन्ध रहन्छ।
12: जलवायु परिवर्तनमा आदिवासी जनजातिहरूको कार्बन डाइअक्साइड तटस्थ जीवन पद्धतिका कारण सबैभन्दा कम योगदान रहेको छ। यद्यपि उनीहरूको दिगो र कम कार्बन उत्सर्जन गर्ने जीवन पद्धतिलाई अझै राष्ट्रिय र अन्तर्राष्ट्रिय तहमा स्वीकार गरिएको छैन। तसर्थ आदिवासी जनजातिको कार्बन तटस्थ जीवन पद्धतिलाई मान्यता दिइनुपर्दछ।
11: नेपाल आदिवासी जनजाति महासंघ।
13: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा। अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स, सर्भिस, स्पेयर पार्ट्स सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा। फोन नम्बर 061-527-426-537-526।
4: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा।
5: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख DM प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्र पुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको, रिङ्गटा लाग्ने, बिर्सने, मस्तिष्क घात, हात खुट्टा काम्ने, पोल्ने, झमझमाउने, टाउको दुख्ने, घुँडा दुख्ने, प्यारालाइसिस,
14: छारे रोग, माइग्रेन, पार्किन्सन्स जस्ता रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
14: सम्पर्क सुन्दर पोखरा फार्मेसी महेन्द्रपुल पोखरा, फोन 061 587 2 66 र 553 834

0: फोन पॉइंट संग सधैं रिवार्डेड
1: हजुर सुन्नुस् त खुशीको खबर ल्याएका छौ अब न्यूरो रोगको उपचार पोखरामै हुन्छ 10,000 भन्दा बढी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि
2: मस्तिष्क मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन अनुभवी हात अनुभवी डाक्टर यही छन् नि
1: 28 वर्षदेखिको अनुभव न्यूरो आईसीयू तथा ओटीको सुविधा भएको थप जानकारीका लागि 061-588-595-76-044
2: गण्डकी मेडिकल कलेज पोखरा तपाईँको स्वास्थ्य हाम्रो भरोसा

0: मनशान्ति आराधना र उपहारका लागि समेत प्रयोग गर्न सकिने कञ्चनजङ्घा अगरबत्ती नेपालको पहिलो ISO सर्टिफाइड अगरबत्ती कम्पनी
1: कञ्चनजङ्घा अगरबत्ती पवित्र सुवास
2: छोरा नेपालको पढाई पनि पूरा भयो अब के विचार गरेका छौ त यही बसेर उच्च शिक्षा लिने कि विदेशमा गएर पढ्ने
3: खै बाबा दुधारमा छु साथीहरू विदेशमै पढ्न जाउँ भन्छन्
2: यसरी हतारमा निर्णय गर्नु हुँदैन पछि पछुताउनु पर्ला नि
3: के गर्ने त बाबा तपाईँलाई कुनै त्यस्तो विश्वासिलो र भरपर्दो संस्था थाहा छ कि जसले राम्रो परामर्श दिन्छ
4: हेर लेकसाइडमा रहेको 22 वर्ष भन्दा पुरानो
2: नेपलिज इन्काउन्टर एजुकेशन कन्सल्टेन्सी छ नि जसले स्वदेश वा विदेशमा कुनै विषय लिएर पढ्दा भविष्य सुनिश्चित हुन्छ भन्ने कुराको खुलस्त रूपमा परामर्श दिन्छ
3: अनि बाबा यदि विदेश जाने भइयो भने त्यहाँ विदेश जानको लागि चाहिने आइल्स क्लासेसको सुविधा पनि छ र
2: छ नि त्यहाँ त राम्रो शिक्षकद्वारा पढाइ हुनुका साथै विशेष सहुलियतको पनि व्यवस्था छ
1: विस्तृत जानकारीको लागि कन्ट्याक्ट नेपलिज इन्काउन्टर कन्सल्टेन्सी दिहीको पाटन स्ट्रिट नम्बर 18 लेक साइड पोखरा फोन 061-454-6989 452-715
5: ओ सुरेश बिहान बिहान कता जान लागिस
6: हेर्ने रमेश भएको मोबाइल बिग्रियो त्यसैले एउटा राम्रो खालको मोबाइल किन्नलाई पोखरातिर जान लाग्यो आज मोबाइल किन्नलाई बजारतिर यताउता गर्दै दिन जाला होस् यार आजको पास त उतै होला होस् यार
5: अहिलेको समयमा पनि मोबाइल किन्नलाई यताउता जानुपर्छ र पोखरामा रहेको मोबाइल टावरमा गएपछि आफूलाई मन परेको जस्तो भने त्यस्तै मोबाइल पाइन्छ जाम हिँड बरु मेरो ब्यागमा गएर आइहालम
6: पोखराको एकमात्र जानुपर्ने ठाउँ गण्डकी प्रदेशकै ठूलो मोबाइल हब पोखराको मोटु महेन्द्र पुलमा आउनुहोस् तपाईँले चाहे जस्तो रोजे जस्तो होलसेल मूल्यमा मोबाइल तथा मोबाइलका सामानहरू पाउन सक्नुहुनेछ साथै यस मोबाइल टावरमा सीसी क्यामेरा विभिन्न कन्सल्टेन्सी होटल सहकारी संस्था पनि रहेका छन् त्यसैले मोबाइल टावरमा गएपछि कतै डुली हिँड्नु नपर्ने जे चाहिए पनि एकै ठाउँमा उपलब्ध हुनेछ प्रोप्राइटर उदय केसी लाउरे दाई महेन्द्र पुल मोबाइल टावर मोबाइल 9856-48082 9461-48082
7: तपाईँ यसपछि समाचारमूलक प्रस्तुति अन्नपूर्ण हाइलाइट्स सुन्न सक्नुहुनेछ
8: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको
9: यति बेला रातिको 9 बजेको छ
10: यस टाइम चेक का प्रायोजक रूपाको ज्योति सुन चाँदी दुकान महेन्द्र पुल पोखरा
11: किन्नुहोस् अब ढुक्कले सुनका गहना गए अब रसायन केडियम राख्ने समय

नमस्कार, राति 9 बजेको अनुभव हाइलाइट्समा प्राविधिक मित्र आर्यनसँगै राजारामको स्वागत छ। तपाईँ हामीलाई एफएम ब्यान्डको 93.4 मेगाहर्ज अनलाइन मार्फत www.onlineanubhav.com हाम्रो पात्रोको एप्स र रेडियोको अफिसियल फेसबुक पेज मार्फत एकसाथ सुनिरहनु भएको छ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। गणेश नेपालीका परिवारसँग आठपुदे सहमति, घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिने। कास्कीको अन्नपूर्णमा बाढ़ीको वितण्डा, पुल सड़क र घरमा व्यापक क्षति। जनजनको क्षति न्यूनीकरणको लागि सरकार तयारी अवस्थामा रहेको प्राधिकरणको भनाई, सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र पारिएको दावी। 6 जना मन्त्रीहरू सुकुम्बासी भेट्न खरीपाटीमा, पुस्तौंसम्म कसैले औंला उठाउन। गणेश नेपालीका परिवारसँग आठपुदे सहमति, घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिने। कास्कीको अन्नपूर्णमा

परदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन। ईरान अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार। कतारका पूर्व नेता शेख हमद बिन खलिफाको निधन। र 16 वर्ष मुनिको जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकेडेमी फाइनलमा एसीसी महिला यु19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिका बीच 8 फुटीय सहमति भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँमा 14 घण्टा लामो वार्तापछि आज बेलुका 5 बजे नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीड़ित पक्ष बीच 8 फुटीय सहमति भएको हो। काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाई समेतको उपस्थितिमा पीड़ित पक्षसँग छलफल भई सहमति भएको हो। सहमति भएसँगै पीड़ित पक्ष नेपालीको शब परीक्षण प्रक्रिया अगाडि बढ़ाउन र शब बुझ्न सहमत भएका छन्। मुगुको सोरु गाउँपालिका एक जवलधारा घर भएका नेपालीले असोज 25 गते त्रिपुरेश्वरमा आत्मदाहको प्रयास गरेका थिए। उनको वीर अस्पतालको वर्ण युनिटमा उपचारका क्रममा असार 25 गते राति निधन भएको थियो। उक्त घटनालाई लिएर पीड़ित पक्ष आन्दोलित भएका थिए। सहमति पत्रमा नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाले मृतक गणेश नेपालीको दुःखद निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धांजलि अर्पण गरेका छन् भने शोक सन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेका छन्। सहमति पत्रमा घटनाको सत्य तथ्य र निष्पक्ष छानबिन गर्न नेपाल सरकारले पूर्व न्यायाधीशको संयोजकत्वमा यथाशीघ्र एक स्वतन्त्र छानबिन समिति गठन गर्नेछ। उक्त समितिले गठन भएको मितिले 7 दिनभित्र आफ्नो प्रतिवेदन सरकार समक्ष पेश गरिसक्नुपर्नेछ। मृतक गणेश नेपालीलाई शहीद घोषणा गर्ने सम्बन्धमा प्रचलित कानून, विगतको अभ्यास तथा गठन हुने छानबिन समितिको प्रतिवेदन र सिफारिशको आधारमा नेपाल सरकारले आवश्यक निर्णय प्रक्रिया अगाडि बढ़ाउने सहमति भएको छ। यस्तै घटना घटेको दिन उक्त घटनास्थलको अग्रभागमा खटिएका महानगरका प्रहरी बलका कर्मचारीलाई हालका लागि निलम्बन गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँले महानगरपालिकालाई लेखी पठाउने र पछि छानबिन आएको प्रतिवेदन तथा सिफारिश बमोजिम कार्यवाही प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ। लामो गृहकार्यपछि जुटाइएको सहमति अनुसार पीड़ित परिवारको दीर्घकालीन आर्थिक तथा सामाजिक सुरक्षा सुनिश्चित गरिएको छ। काठमाडौँ महानगरपालिकाको आगामी बस्ने कार्यपालिका बैठकको निर्णय अनुसार मृतककी श्रीमती एकमाया नेपालीलाई निजको योग्यता तथा क्षमताको आधारमा रोजगारी सुनिश्चित गरिनेछ। साथै मृतककी आश्रित छोरीको उच्च शिक्षासम्मको अध्ययनको लागि काठमाडौँ महानगरपालिकाबाट आवश्यक प्रबन्ध मिलाइनेछ भने यस कार्यको लागि नेपाल सरकारका सम्बन्धित निकायले आवश्यक सहजीकरण गर्नेछन्। महानगरपालिकाले आगामी कार्यपालिका बैठकबाटै निर्णय गराई मृतकको आश्रित परिवारलाई राहत स्वरूप यथोचित रकम समेत उपलब्ध गराउनेछ। त्यस्तै तत्कालको लागि आवश्यक मानवीय र व्यावहारिक पक्षहरूलाई सम्बोधन गर्दै मृतकको अन्तिम संस्कार सद्गत गर्नको लागि आवश्यक पर्ने सम्पूर्ण व्यवस्था तथा काठमाडौँमा गरिने काजक्रियाको आवश्यक व्यवस्थापन काठमाडौँ महानगरपालिकाबाट मिलाइने सहमति भएको छ। यससँगै पीड़ित परिवार तथा आफन्तजनको तर्फबाट मृतकको शव बुझिलिने, शव परीक्षण पोस्टमार्टम लगायतका कानूनी प्रक्रियामा पूर्ण सहयोग र सहजीकरण गरी सद्गत गर्ने जिम्मा लिइएको छ। मृतकका एकाघरका परिवारजनको आतेजाती यातायात खर्च एवं काठमाडौँमा काजक्रिया अवधिभर रहँदा बस्दा हुने सम्पूर्ण खर्चको प्रबन्ध समेत काठमाडौँ महानगरपालिकाले नै बेहोर्ने सहमति पत्रमा उल्लेख छ। कास्कीको अन्नपूर्ण गाउँपालिका 11 स्थित किमरुङ खोलामा आइतबार दिउँसो परेको अविरल वर्षापछि आएको भीषण बाढ़ीले अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्ने महत्वपूर्ण झोलुङ्गी पुल बगाएको छ। पुल बगेसँगै घान्द्रुक छमरुक हुँदै अन्नपूर्ण आधार शिविर एबीसी जाने पदमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने स्थानीयवासी पदयात्री तथा स्वदेशी विदेशी पर्यटकको आवत जावत प्रभावित भएको छ। अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार आइतबार करिब दिउँसो 3:30 बजे वर्षासँगै आएको बाढ़ीले अन्नपूर्ण क्षेत्रका विभिन्न वडा, पर्यटकीय क्षेत्र तथा स्थानीय बासिन्दामा प्रत्यक्ष असर पुर्याएको हो। उहाँका अनुसार किमरुङ खोला माथिल्लो भेगबाट अत्यन्तै ठाडो भूभाग हुँदै बग्ने भएकोले पहिरोसँगै ढुङ्गा, माटो, रूख बिरूवा तथा बुटियान मिसिएको ठूलो भेल एकैपटक तल झर्दा बाढ़ीको वेग असाध्यै बढ़ेको थियो, जसको कारण झोलुङ्गी पुल जोगाउन सम्भव भएन। बाढ़ीको प्रभाव अन्नपूर्ण गाउँपालिका 8 र 10 को स्याउली बजार क्षेत्रमा समेत परेको छ। गाउँपालिकाका प्रवक्ता भरतमान गुरूङका अनुसार स्थानीय दिलीप गुरूङको रेस्टुरेन्ट तथा घर पूर्ण रूपमा बगाएको छ भने जगनपुनको रेस्टुरेन्टमा क्षति पुगेको छ। अन्य केही घरहरू पनि जोखिममा रहेका छन्। यस्तै बिरेठाँटी क्षेत्रमा मोदीखोलाको बाढ़ी पीच सड़कसम्म पुगेपछि सड़क कटान भएको छ र घान्द्रुक जाने सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। बाढ़ीले सड़क, पुल, घर तथा खेतीयोग्य जमीनमा समेत व्यापक क्षति पुर्याएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।

0: नम्बर एघार गते श्री हिमबहादुर गुरूङका अनुसार पुल बगेसँगै अन्नपूर्ण पदमार्गको महत्वपूर्ण पैदल मार्ग अवरूद्ध भएको छ, जसको कारण स्थानीयवासी र पर्यटक दुवै समस्यामा परेका छन्। उक्त पुल अन्नपूर्ण पदमार्गको महत्वपूर्ण सम्पर्क संरचना मध्ये एक मानिन्थ्यो। घटनापछि गाउँपालिका अध्यक्ष विष्णुबहादुर केसी, पालिका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, वडा नम्बर दशका अध्यक्ष गौतम गुरूङ, वडा नम्बर दुईका अध्यक्ष पीताम्बर भण्डारी, वडा नम्बर नौका अध्यक्ष रमेश गुरूङ, वडा नम्बर आठका कार्यवाहक अध्यक्ष गौमाया नेपाली, जनप्रतिनिधिहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरी, अन्य सुरक्षा निकाय तथा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्याबको टोली घटनास्थलमा पुगेर क्षतिको विवरण संकलन, निरीक्षण तथा आवश्यक व्यवस्थापनमा जुटेको छ। सम्बन्धित निकायले क्षतिको विस्तृत मूल्याङ्कन शुरू गर्ने तथा आवत जावत सहज बनाउन अस्थायी वा नयाँ पुल निर्माणको पहल गर्नुपर्ने आवश्यकता ओइलाइएको छ। यसैबीच लगातारको वर्षासँगै मोदी खोलाको जलस्रोत पनि तीव्र रूपमा बढ़ेकोले गाउँपालिकाले नदी तथा खोला किनारको बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। नदी किनारमा नजान, आवश्यक परे सुरक्षित स्थानमा सर्न तथा अत्यावश्यक काम बाहेक आज र भोलि यात्रा नगर्न अनुरोध गरिएको छ। मौसममा अझै सुधार नआएकोले सबैलाई विशेष सावधानी अपनाउन गाउँपालिका अध्यक्ष केसीले आग्रह गर्नुभएको छ। स्थानीय सरकार तथा सुरक्षा निकायले प्रभावित क्षेत्रको निरन्तर अनुगमन गरिरहेको जनाउँदै सम्भावित थप जोखिमलाई मध्यनजर गर्दै सुरक्षित रहन सबैमा अपील गरेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपदको जोखिमलाई न्यूनीकरण गर्न सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र बनाएको बताएको छ। प्राधिकरणको आइतबार बसेको बैठकमा मनसुनजन्य विपदको तयारी र सरकारवाला निकायले गरेका कामको प्रगति समीक्षा गर्दै विवरण संकलन अध्यावधि गरेको जनाइएको छ। प्राधिकरणका कार्यकारी प्रमुख तथा सहसचिव प्रदीप कुमार कोइरालाले मनसुन अवधिमा जनधनको क्षति न्यूनीकरणको लागि सरकार पूर्ण तयारीमा रहेको बताउनुभयो। असार चार गते गृहमन्त्री सुदन गुरूङको संयोजकतामा बसेको बैठकले विभिन्न निकायलाई आवश्यक निर्देशन दिएको थियो। सोही निर्देशनको कार्यान्वयन अवस्था समीक्षा गर्न बैठक आयोजना गरिएको उहाँले जानकारी दिनुभयो। हाल देशभर मनसुन सक्रिय रहेकाले जल तथा मौसम विज्ञान विभागले जारी गर्ने विशेष बुलेटिनको आधारमा प्राधिकरणले आवश्यक एडभाइजरी जारी गरिरहेको पनि कार्यकारी प्रमुख कोइरालाले जानकारी दिनुभएको छ। विभागले गरेको मौसमको पूर्वानुमानको आधारमा आवश्यक पर्दा प्राधिकरणले निरन्तर एडभाइजरी जारी गर्ने गरेको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले सुकुम्बासी समस्याको दीर्घकालीन समाधानको लागि सरकारले कानूनी प्रक्रिया पूरा गरेर मात्र लाल पूर्जा वितरण गर्ने स्पष्ट पार्नुभएको छ। हचुवाको भरमा लाल पूर्जा बाँड्दा भोलि कानूनी झमेला आउन सक्ने भन्दै उहाँले आगामी पुस्तौंसम्म कसैले प्रश्न उठाउन नसक्ने गरी सुरक्षित लाल पूर्जा वितरण गर्ने सरकारको योजना रहेको बताउनुभयो। किर्तिपुरमा रहेको होल्डिङ सेन्टर हिजो चलमग्न भएपछि त्यहाँ रहेका सुकुम्बासीलाई खरीपाटी पुर्याइएको छ। आज सरकारका छजना मन्त्रीहरू एकसाथ खरीपाटी पुग्नु भएको थियो। गृहमन्त्री सुदन गुरूङ, स्वास्थ्य मन्त्री निशा महत मेहता, शिक्षा मन्त्री सस्मित पोखरेल, श्रम मन्त्री रामजी यादव, महिला मन्त्री सीता बादी र रावल खरीपाटी जानुभएको हो। उहाँहरूले सुकुम्बासीलाई आश्वस्त पार्ने प्रयास गर्नुभयो। त्यस क्रममा भूमि सुधार मन्त्री रावलले सुकुम्बासीलाई सम्बोधन गर्दै सरकारको योजना सुनाउनु भएको हो। मन्त्री रावलका अनुसार असारको तेस्रो हप्ताबाट बर्दिया जिल्लाबाट लाल पूर्जा वितरणको कार्य शुरू भइसकेको छ। अबको केही हप्तामा नेपालका धेरै जिल्लाहरूमा यो प्रक्रिया अगाडि बढ़ने जानकारी दिनुभएको छ। सुकुम्बासीको नाममा वर्षौंदेखि हुँदै आएको राजनीति अन्त्य गर्न सरकारले ठोस कदम चालेको उहाँको दावी छ। मन्त्री रावलले भावुकतामा आएर हतारमा लाल पूर्जा बाँड्दा भोलि अदालतमा मुद्दा पर्न सक्ने र गरीबको लाल पूर्जा खोसिन सक्ने खतरा उल्याउनुभयो। काठमाडौँबाट विभिन्न होल्डिङ सेन्टरमा स्थानान्तरण गरिएका सुकुम्बासीहरूको हकमा सरकारले विशेष प्राथमिकता राखेर काम गरिरहेको मन्त्री रावलले बताउनुभयो। कतिपयको नागरिकता नभएको समस्यालाई सम्बोधन गर्न सरकारी टोली नै सम्बन्धित ठाउँमा पुगेर विवरण संकलन गर्ने र प्रक्रिया मिलाउने उहाँको प्रतिबद्धता छ। लाल पूर्जा वितरणको लागि सुकुम्बासीको पहिचान मात्र नभई जग्गाको समेत पहिचान गर्नुपर्ने भएकाले यो विषय जटिल र संवेदनशील रहेको उहाँले उल्लेख गर्नुभयो। सरकारले भूमिहीन सुकुम्बासीलाई सुरक्षित ठाउँमा राख्ने र उनीहरूको हातमा राज्यले वैधानिक स्वामित्व सुम्पिने कार्यलाई उच्च प्राथमिकतामा राखेको मन्त्री रावलको भनाइरहेको छ। नेपाल शिक्षक महासंघले शिक्षा नियमावली दशौं संशोधनप्रति असन्तुष्टि जनाएको छ। आफ्नो शासकीय सहजताको खातिर मात्र ल्याइएको जनाइएको छ। महासंघले आज विज्ञप्ति जारी गर्दै नेपाल सरकारबाट 2083 असार 25 जारी भएको शिक्षा नियमावली दशौं संशोधन आफ्नो शासकीय सहजताको खातिर मात्र ल्याइएको भन्दै असन्तुष्टि जनाएको छ। संशोधनले नेपाली शिक्षक कर्मचारीको पेशागत ट्रेड युनियनमाथि घुमाउरो ढंगबाट प्रहार गरी पेशागत संस्थाको सहज सञ्चालन बाधित गरेको आरोप लगाएको छ। यो नियमावलीले अस्थायी प्रकृतिका करिब 1,00,000 शिक्षक, राहत, साबिक उच्च मावि, सिकाई अनुदान, बाल विकास शिक्षा अस्थायी र करार प्राविधिक धार लगायत र विद्यालय कर्मचारीको समस्या र पीड़ाको निदानको लागि सम्बोधन गर्नुपर्ने विषयलाई उपेक्षा गरेको विज्ञप्तिमा उल्लेख छ। साथै निजी लगानीका संस्थागत विद्यालयका शिक्षकका समस्या र पीड़ामा पनि यो नियमावलीले कुनै सरोकार नराखेको महासंघको भनाई छ। विद्यालय शिक्षालाई संविधानको साझा अधिकार सूचीमा राखेर संघ प्रदेश र स्थानीय तहका बीच अधिकारको प्रष्ट बाँडफाँड हुनुपर्छ भन्ने माग उठिरहेको बेला यो संशोधनले यस विषयमा सरकार सकारात्मक नभएको प्रश्न पारेको उल्लेख गर्दै निकट भविष्यमा हुने संविधान संशोधन र नयाँ ऐन निर्माणका सन्दर्भमा यो संशोधनले यस विषयलाई कमजोर गराउने दिशा लक्षित गरेको आरोप लगाइएको छ। यो संशोधनबाट निकै ठूलो सुधार र सहजताको आशा लिएर बसेका सबै शिक्षक कर्मचारीलाई यसले निराशा तुल्याएको अध्यक्ष लक्ष्मी किशोर सुवेदीले बताउनु भएको छ। संशोधनबाट सरकारले आम शिक्षक कर्मचारीको समस्यामा राज्यबाट न्याय हुन्छ भन्ने विश्वास भत्काउँदै शिक्षक कर्मचारीलाई नयाँ सिराबाट कड़ा आन्दोलन गर्न बाध्य तुल्याएको अध्यक्ष सुवेदीले बताउनु भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मानसिक स्वास्थ्य सम्बन्धी सेवा उपचार र जनचेतनालाई देशव्यापी रूपमा विस्तार गर्ने उद्देश्यले मन्त्रालयले संघ प्रदेश र स्थानीय तहका संयन्त्र परिचालन गर्ने भएको छ। यसै सन्दर्भमा मन्त्रालयका सचिव विकास देवकोटाको अध्यक्षतामा सम्पन्न अनलाइन बैठकमा मन्त्रालयका महाशाखा तथा केन्द्र प्रमुख साथै प्रदेशका स्वास्थ्य सचिव र स्वास्थ्य निर्देशनालयका निर्देशक तथा विश्व स्वास्थ्य संगठनका प्रतिनिधिको सहभागिता रहेको थियो। बैठकले संघ प्रदेश र स्थानीय तहका विद्यमान स्वास्थ्य संरचना मार्फत मानसिक स्वास्थ्य सम्बन्धी सचेतनामूलक कार्यक्रम समुदाय तहसम्म प्रभावकारी रूपमा सञ्चालन गर्ने निर्णय गरेको छ। विद्यालयमा मानसिक स्वास्थ्य शिक्षा समुदाय परिचालन उपचारमा रहेका बिरामीलाई सहजीकरण वैदेशिक रोजगारीमा रहेका नेपाली तथा उनीहरूका परिवारलाई परामर्श र निगरानीमा जोड़ दिइने मन्त्रालयले जनाएको छ। मानसिक स्वास्थ्य सम्बन्धी सेवा र जानकारी सर्वसुलभ बनाउन मानसिक स्वास्थ्य हटलाइन 1166 र हेलो स्वास्थ्य 1115 सहित नजिकका स्वास्थ्य संस्थाको सम्पर्क नम्बर बारे व्यापक प्रचार प्रसार गरिनेछ। मोबाइल रिङब्याक टोन सामाजिक सञ्जाल पोस्टर भिडियो सन्देश टिकटक रिल तथा अनलाइन काउन्सिलिङ मार्फत पनि जनचेतना अभियान सञ्चालन गर्ने निर्णय भएको छ। बैठकले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका विद्यालय स्वास्थ्य नर्स शिक्षक युवा क्लब सामी परियोजना तथा मानसिक स्वास्थ्य क्षेत्रमा कार्यरत गैर सरकारी संस्थाका जनशक्तिलाई एकीकृत रूपमा परिचालन गर्ने निर्णय गरेको छ। साथै आयुर्वेद अन्तर्गत योग ध्यान तथा मनोसामाजिक सेवा समेत अभियानसँग जोड़िनेछ। मन्त्रालयले अस्पतालमा उपलब्ध मानसिक स्वास्थ्य सेवाको प्रचार प्रसार निशुल्क औषधिको मौजदा सुनिश्चित गर्ने मानसिक स्वास्थ्य सेवा नियमित स्वास्थ्य सेवामा एकीकृत गर्ने तथा आवश्यकता अनुसार अस्पतालहरूमा साइको सोसियल हेल्थ डेस्क स्थापना गर्ने तयारी पनि अघि बढ़ाउने जनाएको छ। त्यस्तै मानसिक स्वास्थ्य सम्बन्धी तालिम प्राप्त जनशक्तिको विवरण अध्यावधि गरी परिचालन गर्ने उपचारबाट बाहिरिएका डिफल्टर बिरामीको खोज तथा पुनः उपचारमा ल्याउने लुकेर बसेको मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिलाई पहिचान गरी उपचारको दायरामा ल्याउने तथा छात्रवृत्ति चिकित्सक परिचालनको लागि मापदण्ड तयार गर्ने विषयमा समेत बैठकमा निर्णय भएको छ। निजी विद्यालयका चार प्रमुख छात्र संगठनले आर्थिक वर्ष 83-84 बजेट मार्फत ल्याइएको 3% समता शिक्षा सेवा शुल्क तत्काल खारेज गर्न माग गरेका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल प्याप्सन, राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएशन नेपाल एनप्याप्सन, उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल इसान र एसोसिएशन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्यूशन अफ नेपाल अफेनले आज संयुक्त पत्रकार सम्मेलन गरी समता शुल्क खारेज गर्न माग गरेका हुन्। सरकारले लगाएको समता शुल्क संविधान विपरीत र विगतमा असफल भइसकेको व्यवस्था रहेको उनीहरूको भनाइ छ। प्याप्सनका अध्यक्ष कृष्ण प्रसाद अधिकारीले निजी शिक्षा क्षेत्रले आफ्नै लगानी स्रोत र जनशक्तिबाट गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको उल्लेख गर्दै सरकारले विद्यार्थीमाथि थप करको भार थोपर्नु न्यायोचित नभएको बताउनु भएको छ। श्रोता तपाईँले सुनिरहनु भएको छ राति 9 बजेको अन्नपूर्ण हाइलाइट्स। अन्नपूर्ण हाइलाइट्समा अझ पनि हामीसँग महत्वपूर्ण समाचार बाँकी नै छन्। तर यति बेला पालो भएको छ विज्ञापनिक विश्रामको।
1: वरिष्ठ न्यूरो फिजिसियन पोखरामा
2: काठमाडौँ वीर हस्पिटल का न्यूरो विभाग प्रमुख डीएम प्राप्त वरिष्ठ न्यूरो फिजिसियन डाक्टर सुनील कोइराला नियमित रूपमा प्रत्येक महिनाको तेस्रो शनिबार सुन्दर पोखरा फार्मेसी महेन्द्रपुलमा आउने हुने भएकोले ढाडको नसा च्यापिएको रिङ्गटा लाग्ने बिर्सने मस्तिष्क घात हात खुट्टा काम्ने पोल्ने झमझमाउने टाउको दुख्ने घुँडा दुख्ने प्यारालाइसिस छारे रोग माइग्रेन पार्किन्सन्स जस्ता रोग रोग लागेका स्नायु तथा शरीरको कुनै पनि भागको नसा सम्बन्धी समस्या भएका बिरामीहरूले समयमै सम्पर्क राखी स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
3: बिरामी जाँच यही साउन 15 गते शुक्रबार पूर्वान्न 11 बजेदेखि 16 गते शनिबार मध्याह बाह्र बजेसम्म।
2: सम्पर्क सुन्दर पोखरा फार्मेसी मैन्द्रपुल पोखरा, फोन 061-587-266 र 553-834।
4: फिस्टल आईवीएफ केन्द्रमा जाऊ, अब बाँझोपनको नैराश्यतालाई खुसीमा बदलौ।
5: यो कसरी सम्भव छ र? कता कता धाइसके, कति खर्च भइसक्यो, केही भएन।
4: किन अत्तिनु पर्यो? फिस्टल हस्पिटलमा खुलेको फिस्टल आईवीएफ केन्द्रबाट समस्या चट हुन्छ। गएर डाक्टर अनु हिराचन्दसँग परामर्श लिनु।
5: साँच्चै हो र?
4: ए बाबा हो, उहाँ त स्त्री तथा प्रसूति रोग बाँझोपन रोगको विशेषज्ञ हो क्या। नेपाल मेडिकल कलेजबाट एमबीबीएस, फातिमा युनिभर्सिटी फिलिपिन्सबाट मास्टर्स र नयाँ दिल्ली इण्डियाबाट असिस्टेड रिप्रोडक्टिभ टेक्नोलोजी सकेर सेवामा लागिसक्नु भएको छ क्या। विश्व स्तरको प्रविधिको प्रयोग, उच्च सफलताको सुनिश्चितताका लागि आईवीएफ विशेषज्ञद्वारा हरेक चरणहरूमा उपचार र उत्कृष्ट सेवा पनि शुरू भइसकेको छ।
5: हो त?
4: हत्तेरी हो नि, बरु आजै गइहालौ। फिस्टल आईवीएफ केन्द्र, फिस्टल हस्पिटल, तेस्रो तला, गैरापाटन 4, पोखरा। फोन 061-450-424, 98-0-84-46-525।
6: सर्वाधिक बिक्री हुने ह्युन्डई गाडीको शोरूम पोखरामा, अन्तर्राष्ट्रिय स्तर तथा पोखराको प्रतिष्ठित लक्ष्मी ग्रुपद्वारा सञ्चालित शोरूम, सेल्स सर्भिस स्पेयर पार्ट सबैको सेवा सहित एलआई मोटर्स। विस्तृत जानकारीको लागि एलआई मोटर्स बुद्ध चोक पोखरा, फोन नम्बर 061-527-426-537-526।
7: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस पाइप्स, नेपाल्स नंबर वन ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नुहोला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
8: Admission open. Pokhara College of Management, PCM, affiliated to Pokhara University. 24 years of academic excellence in management. Bachelor program, 4 years program of Bachelor in Business Administration, BBA, 4 years of IT program, Bachelor of Computer System and Information Technology, BCSIT, 4 years program of Bachelor of Business Administration in Finance, BBA Finance. Forms are available at college administration at 9 a.m. to 3 p.m. Science and Management, both stream can apply. Intro to learn, go first to serve. Last date of form submission, 26 ASA 2083. Entrance exam, 29 ASA 2083. Further details, Pokhara College of Management, PCM, Gyanmarga, Nadipur, Pokhara 3, Kaski, Nepal. Phone 061-544-761-570-124. Email info@pcm.edu.np. Website www.pcm.edu.np.

राति 9 बजेको अन्नपूर्ण हाइलाइट्समा पुनः स्वागत छ। अब बाँकी प्रसंग। मुगलिन पोखरा सड़क आयोजना अन्तर्गत मुगलिन आबुखैरिनी खण्डको सड़क विस्तार आगामी वर्षदेखि शुरू हुने भएको छ। सरकारले आर्थिक वर्ष 83-84 निर्माणको काम शुरू गर्ने तयारी गरेको पूर्वी खण्डका इन्जिनियर तथा सूचना अधिकारी विष्णु प्रसाद पाण्डेले जानकारी दिनुभएको छ। पूर्वी खण्डतर्फ 1 अर्ब 5 करोड़ रूपियाँ बजेट विनियोजन गरिएको छ भने समग्र योजनाको लागि कुल 3 अर्ब 1 करोड़ रूपियाँ विनियोजन भएको छ।

संयुक्त राष्ट्र संघीय सुकुम्बासी मोर्चाले काठमाडौँको माइती घरमा प्रदर्शन गरेको छ। उचित व्यवस्थापना बिना सुकुम्बासी बस्ती भत्काएर उठीबास लगाएको उनीहरूको आरोप छ। सरकारले बस्तीमाथि डोजर चलाएपछि सुकुम्बासीलाई होल्डिङ सेन्टरमा राखेको थियो, तर केही दिन अघि होल्डिङ सेन्टर खाली गर्न दबाव दिँदै खाना र पानी नै बन्द गरेको विस्थापितहरूको भनाइछ। चौतर्फी विरोधपछि सरकारले खाना दिन थालेकोमा हिजो बिहान किर्तिपुरको होल्डिङ सेन्टरमा बाढ़ी पसेर उठीवास लगाएपछि समस्या फेरि बल्झिएको छ। सुकुम्बासीको अवस्था बुझ्न सेन्टरमा पुगेका नव युवा अभियन्तालाई प्रहरीले बल प्रयोगसहित पक्राउ पनि गरेको छ। सुकुम्बासीले आफूहरूको तत्कालै दिगो व्यवस्थापन हुनुपर्ने माग गरेका छन्। कांग्रेसको नीति प्रतिष्ठानमा छ उपसमिति संयोजक चयन गरिएको छ। कांग्रेस उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको पाँचौं बैठकले संयोजकहरू तोकेको हो। अपाङ्गता संवाद समन्वय र सशक्तिकरण उपसमितिको संयोजकमा प्रकाश पन्थ, आदिवासी जनजाति संवाद समन्वय र सशक्तिकरणमा रेशम गुरूङ र दुर्व्यसन मुक्त समाजको लागि सचेतना र समन्वय उपसमिति संयोजकमा डाक्टर डीबी सुनार चयन हुनुभएको छ। त्यस्तै पूर्व आप्रवासी समन्वय तथा अभिप्रेरणा अभियान उपसमितिमा विज्ञान परसाई, सार्थक सम्प्रेषणमा मोहन गजुरेल र कृषि तथा कृषि उद्यम उपसमिति संयोजकमा सीताराम काफ्ले चयन भएको कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्ण प्रसाद दुलालले जानकारी दिनुभएको छ। प्रतिष्ठानको बैठक असार 25 र 26 गते बसेको थियो। धर्म र संस्कृतिको संरक्षण गर्दै मानव जीवनको अन्तिम संस्कारको कार्य गर्न सहज हुने गरी लेखनाथमा 24 लाखको लागतमा आवासीय क्रियापुत्री भवन निर्माण गरिएको छ। हिन्दू धर्मको संस्कार अनुरूप मृत्युपछि गरिने संस्कारको लागि घरमा साँगुरो भएपछि उत्पन्न समस्यालाई ध्यानमा राख्दै पोखरा महानगरपालिका वडा नम्बर 27 जय गुरूदेव भवन नजिक गडुवा खोला किनारामा व्यवस्थित आवासीय क्रियापुत्री भवन निर्माण गरिएको हो। स्थानीयको जनश्रमदान र पोखरा महानगरपालिका वडा नम्बर 27 आर्थिक सहयोगमा करिब 24 लाखको लागतमा 3 कोठा हल र शौचालय सहितको क्रियापुत्री आवासीय भवन निर्माण गरी सञ्चालनमा ल्याइएको हो। ईरान अमेरिका तनावका बीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका 11 भारतीय मध्ये 10 जनाको उद्धार गरिएको छ भने 1 जना अझै बेपत्ता रहेको भारतले जनाएको छ। भारतीय विदेश मन्त्रालयले आज जारी गरेको विज्ञप्ति अनुसार जीएफएस ग्यालेक्सी नामक व्यावसायिक जहाजमाथि आइतबार बिहान ओमानको तट नजिक आक्रमण भएको थियो। घटनापछि खोज तथा उद्धार अभियान जारी रहेको मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार जहाजमा रहेका 11 भारतीय नागरिकमध्ये 10 जनाको सकुशल उद्धार गरिएको छ भने 1 जनाको अवस्था अझै अज्ञात रहेको छ। कतार सरकारले आइतबार पूर्व नेता शेख अहमद बिन खलिफा अल थानीको निधन भएको घोषणा गरेको छ। उहाँले सन् 1995 2013 कतारको नेतृत्व गर्नुभएको थियो। अमेरिकी कार्यालयले सामाजिक सञ्जाल मार्फत जारी गरेको विज्ञप्तिमा शेख अहमदको निधनप्रति दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धांजली अर्पण गरिएको छ। शेख अहमदलाई आधुनिक कतार निर्माणका प्रमुख योजनाकार मध्ये एकका रूपमा हेर्ने गरिन्छ। यो 16 छात्र छात्रा जुनियर ह्याण्डबल प्रतियोगिता अन्तर्गत छात्रतर्फ गुरूकुल मावि र पोखरा एकाडेमी फाइनलमा प्रवेश गरेका छन्। पोखरा रंगशाला स्थित ह्याण्डबल एकाडेमी खेल मैदानमा जारी प्रतियोगितामा गुरूकुलले प्रगति माविलाई र पोखरा एकाडेमीले पोखरा लर्नर्स एकाडेमीलाई सेमी फाइनलमा पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन्। सम्पन्न खेलमा गुरूकुलले प्रगति माविलाई 15-11 तथा पोखरा एकाडेमीले पोखरा लर्नर्सलाई 17-14 गोल अन्तरले पराजित गरेका हुन्। त्यस्तै छात्रातर्फ गण्डकी बोर्डिङ स्कूलले टीम फाइनलमा स्थान बनाउन सफल भएको छ। सम्पन्न सेमी फाइनलमा पोखरा एकाडेमीलाई 3-0 गोल अन्तरले पराजित गरी फाइनलमा पुगेको हो। त्यस्तै छात्रातर्फको एक अर्को खेल भने वर्षाको कारण स्थगित भएको छ। दोस्रो सेमी फाइनल खेल गण्डकी बोर्डिङ बी र प्रगति मावि बीच हुने तय थियो। आज रोकिएको एक सेमी फाइनल खेल, तेस्रो स्थान एवं फाइनल खेलहरू सबै भोलि सोमबार हुने रेफ्री संयोजक विशाल बस्नेतले जानकारी दिनुभएको छ। गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजना प्रदेश खेलकुद परिषद गण्डकीको प्रवर्धन तथा कास्की जिल्ला ह्याण्डबल संघको प्राविधिक संयोजनमा आयोजित प्रतियोगिता लिग कप नकआउटको आधारमा सञ्चालन भइरहेको छ। प्रतियोगिताका विजेता छात्र तथा छात्रा टोलीले समान 25,000 रूपियाँ, उपविजेताले 15,000 रूपियाँ र तेस्रो हुने टोलीले 10,000 रूपियाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। यस्तै उत्कृष्ट खेलाड़ी, उत्कृष्ट किपर, सर्वाधिक गोलकर्तालाई झनै 3,000 रूपियाँ सहित मेडल प्रमाणपत्र र ट्रफी प्रदान गरिनेछ। प्रतियोगितामा छात्र छात्रातर्फ गरी 22 टीमको सहभागिता रहेको छ।
सना प्रवीणको शानदार अभिजित 98 रन र सावित्री धामीको अभिजित 78 रनको मदतमा नेपालले एसिसी महिला यू 19 प्रिमियर कप 2026मा सिंगापुरमाथि 151 रनको फराकिलो जित निकालेको छ। मलेसियाको बांगे स्थित वाईएसटी यूकेएम ओभलमा आइतबार भएको खेलमा नेपालले प्रस्तुत गरेको 200 रनको विशाल लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित 20 ओभरमा 8 विकेट गुमाएर 48 रन मात्रै बनाउन सक्यो। त्यसअघि नेपालले निर्धारित 20 ओभरमा कुनै पनि विकेट नगुमाई 179 रनको विशाल योगफल तयार गरेको थियो। नेपालको लागि सना प्रवीणले उत्कृष्ट ब्याटिङ गर्दै 70 बलमा 13 चौका सहित अभिजित 98 रन बनाउनु भयो। उहाँ शतक पूरा गर्ने केवल 2 रनले चुक्नुभयो। अर्की ब्याटर सावित्री धामीले पनि आक्रामक प्रदर्शन गर्दै 53 बलमा 13 चौका सहित अभिजित 78 रनको योगदान दिनुभयो। सना र सावित्रीले अभिजित 179 रनको साझेदारी गर्दै नेपाललाई बलियो अवस्थामा पुर्याउनु भएको थियो। नेपालले अतिरिक्तबाट 23 रन प्राप्त गर्यो। विशाल लक्ष्य पछ्याएको सिंगापुरका ब्याटरले नेपाली बलिङ सामु खुलेर खेल्न सकेनन्। सिंगापुरले निर्धारित ओभरमा 48 रन मात्रै बनाएपछि नेपालले प्रतियोगितामा प्रभावशाली जित दर्ता गरेको हो। प्रतियोगिताको पहिलो खेलमा नेपालले कतारलाई हराएको थियो। राति 9 बजेको अन्नपूर्ण हाइलाइट्सको अन्तमा यस बुलेटिनका मुख्य समाचारका शीर्षकहरू। गणेश नेपालीका परिवारसँग 8 बुद्धि सहमति, घटनाको सम्बन्धमा छानबिन समिति गठन गरिने। कास्कीको अन्नपूर्णमा बाढ़ीको वितण्डा, पुल सड़क र घरमा व्यापक क्षति। जनधनको क्षति न्यूनीकरणको लागि सरकार तयारी अवस्थामा रहेको प्राधिकरणको भनाई। सबै सरकारवाला निकायसँगको समन्वयलाई तीव्र पारिएको दावी। 6 मन्त्रीहरू सुकुम्बासी भेट्न खरीपाटीमा। पुस्तौंसम्म कसैले औला उठाउन नसक्ने गरी लालपूर्जा दिने प्रतिबद्धता। शिक्षा नियमावली संशोधनप्रति शिक्षक महासंघ असन्तुष्ट। शासकीय सहजताको लागि मात्र ल्याइएको दावी। मानसिक स्वास्थ्यमा देशव्यापी अभियान चलाइने, संघ प्रदेश संयन्त्र परिचालन गर्न मन्त्रालयको निर्देशन। इरान अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, 10 भारतीयको उद्धार। कतारका पूर्व नेता शेख हमद बिन खलिफाको निधन। र 16 वर्ष मुनिको जुनियर ह्याण्डबल प्रतियोगितामा छात्रतर्फ गुरूकुल र पोखरा एकाडेमी फाइनलमा एसिसी महिला यू 19 प्रिमियर कपमा नेपालले सिंगापुरलाई 151 रनले हरायो। अवस्था यो सँगै आजको सम्पूर्ण समाचार बुलेटिन यति नै। भोलि बिहान 6 बजे अन्नपूर्ण हाइलाइट्समा पुनः हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण साथीहरूको साथमा प्राविधिक मित्र आर्यनसँगै राजारामलाई विदा दिनुहोस्। नमस्कार, शुभरात्री।

0: आउनुहोस् सँगै दौडौ स्वस्थ बनौ।
1: प्रत्येक महिनाको पहिलो शनिबार सँगसँगै दौडौ।
2: स्वच्छ पोखरा स्वस्थ पोखरेलीको नारालाई साकार पारौ।
1: पोखरा अन्तर्राष्ट्रिय म्याराथनको आयोजक संस्था नेपाल भूतपूर्व खेलाड़ी मञ्चद्वारा नियमित साप्ताहिक र मासिक दौड़ कार्यक्रम आयोजना हुँदै आएको छ। यस अभियानमा तपाईँ स्वयं सहभागी बन्नुहोस् र आफ्ना परिवार छर छिमेकी साथीभाइ तथा सम्पूर्ण नागरिक समाजलाई पनि दौड़न र दौड़ाउन प्रेरित गरौं।
2: स्वस्थ जीवनशैली स्वस्थ समाज निर्माणका लागि यस अभियानमा सहभागी हुन सबै उमेर समूहका महानुभावहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: आजको बदलिदो जीवनशैलीमा बालबालिकाहरू मोबाइल फोन टेलिभिजन तथा सामाजिक सञ्जालमा अत्यधिक व्यस्त हुँदै जाँदा उनीहरू क्रमशः एक्लिँदै गएका छन्। यसले उनीहरूको शारीरिक तथा मानसिक स्वास्थ्यमा नकारात्मक असर परिरहेको छ। यस वास्तविकतालाई मध्यनजर गर्दै बालबालिकाको स्वास्थ्य अनुशासन सामाजिकरण तथा सकारात्मक जीवनशैली विकासका लागि उनीहरूलाई नियमित दौड़मा सहभागी गराउन र आफू पनि सहभागी बन्न हार्दिक अनुरोध गर्दछौ।
2: यस पटकको विशेष आकर्षण जनप्रतिनिधिहरूको दौड र वडा नम्बर 15 का आमाहरूका लागि मात्र 3 किलोमिटर दौड़।
1: मिति यही श्रावण 2 गते शनिबार।
2: स्थान वडा नम्बर 15 शिव मन्दिर चोक।
1: विस्तृत जानकारीका लागि फेसबुकमा पोखरा म्याराथन मेन पेज हेर्नुहोला। सम्पर्क 061-588-716।
2: कार्यालय पोखरा उद्योग वाणिज्य संघको भवन गैरापाटन माथिल्लो तल्ला।
1: वेबसाइट www.pokharamarathon.org।
2: आयोजक नेपाल भूतपूर्व खेलाड़ी मंच पोखरा।
3: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
4: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
3: बीबीए बीएससी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
4: विस्तृत जानकारीका लागि गेन्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
3: फोन नम्बर 0614510000
4: 0614510002 मोबाइल नम्बर 9856084666।
3: द गेन्स कलेज फर एम्पावरिङ द फ्युचर।
1: पर्यटकीय नगरी पोखरामा मेट्रो सिटी हस्पिटल प्राली सिर्जना चोक पोखराले विभिन्न किसिमका विशेषज्ञ चिकित्सक सेवाहरूको उपचार ल्याएको जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू
1: हार्ट जोड्ने नसा तथा मेरुदण्ड रोग
5: जनरल सर्जरी सबै प्रकारका अपरेशन सेवा
1: मृगौला तथा मूत्र रोग युरो सर्जरी
5: पेट छाती मुटु थाइरोइड तथा मधुमेह रोग
1: न्युरो सर्जरी सेवा
5: बाल रोग
1: नाक कान तथा घाँटी रोग
5: मानसिक तथा स्नायु रोग
1: प्रसूति तथा स्त्री रोग
5: छाला यौन तथा कुष्ठ रोग
1: नेत्र रोग
5: दाँत तथा मुख रोग
1: क्यान्सर रोग दूरबीन र लेजर प्रविधि प्रयोग गरी गरिने विभिन्न अपरेशनहरू अत्याधुनिक माइक्रो डिभाइडर प्रविधिद्वारा नाक कान तथा घाँटी रोगको अपरेशन मासिक नियमित खोप सेवा
5: 24 घण्टा एम्बुलेन्स इमर्जेन्सी अत्याधुनिक प्रयोगशाला तथा फार्मेसी सेवा
1: सुविधा सम्पन्न आईसीयू सेवा
5: डिजिटल एक्सरे
1: सिटी स्क्यान सेवा
5: भिडियो एक्सरे इको कार्डियोग्राफी
1: इन्डोस्कोपी ईसीजी ईईजी पीटीए
5: फिजियोथेरापी युरोफ्लोमेट्री
1: केमोथेरापी
5: सुरक्षित गर्भपतन सेवा
1: होल बडी चेकअप हेल्थ प्याकेज
5: मेट्रो सिटी हस्पिटल प्राली पोखरा 8 सृजना चोक कास्की।
1: फोन 061-572-648-5782-849।

0: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामानहरू घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटरको बानी लाग्छ।
1: पोखरामा एकमात्र EMBA कलेज एक्जिक्युटिभ मास्टर्स इन बिजनेस एडमिनिस्ट्रेशन गर्ने सुनौलो अवसर। जुनै फ्याकल्टीबाट ब्याचलर्स गर्नुभएको, जस्तै BBA, BE, BCom, BBS, BHM, BCA, BALLB, BPharma, MBBS आदिले अध्ययन गर्न पाउनुहुने, क्लास साँझ 6 देखि 8 सम्म हुनाले काम गर्दै पढ्न सकिने, जब होल्डर्स वा आफ्नो व्यवसाय गर्नुहुनेका लागि 1.5 वर्ष अर्थात 3 सेमिस्टर मास्टर सक्ने अवसर, थिसिस गर्न नपर्ने र ब्याचलर्स पछि कम्तीमा 2 वर्षको ग्याप हुन पर्ने। अधिकांश ब्याङ्क, इन्सुरेन्स, कर्पोरेट अफिसका सीईओहरूले पनि गर्नुभएको मास्टर्स डिग्री अब NTHMC कलेज पोखरामा। क्लासेस हुने ठाउँ NTHMC गैरापाटन पोखरा। फोन नम्बर 0615674558577903। मौकाको फाइदा उठाउनुहोस्।
2: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल SS पाइप्स नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा। फोन 5 26 4 83।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
6: त्रिवी शिक्षण अस्पताल, टिचिङ हस्पिटल महाराजगंज काठमाडौँका वरिष्ठ सुगर, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर नरेश पराजुली अब पोखरामा। उपचार हुने समस्याहरू, सुगरको समस्या, गर्भकालीन मधुमेह, थाइराइड हर्मोनको गडबडी हुने, निसन्तानपन, महिनावारी गडबडी, योनिच्छामा कमी हुने, महिलाको शरीरमा अनावश्यक रौँ आउने, कम उमेरमै प्रेसर, मोटोपन, कोलेस्ट्रोल बढ्ने, उमेर अनुसार शरीरको उचाइ नबढी को हुने वा धेरै अग्लो हुने, बिरामी जाँच यही साउन 23 गते शनिबार बिहान 9 बजेदेखि दिउँसो 3 बजेसम्म। सम्पर्क परिचित मेडिकल हल प्राली, परिचित स्वास्थ्य क्लिनिक, पोखरा 4 गैरापाटन, पालिखे चोक। सम्पर्क 98434032239, 98028-59321, 061-581-871।
7: दिव्यनयन आँखा घर क्लिनिक प्राली, नेपालको तिलगंगा आँखा अस्पताल र अमेरिकाको मोराइन आई सेन्टरबाट प्रशिक्षण तथा कार्य अनुभव प्राप्त गरी 16 वर्षको कार्यावधिमा 80,000 बढी बिरामीको मोती बिन्दुको शल्यक्रिया गरिसकेका वरिष्ठ फेको सर्जन तथा कोर्निया कन्सल्टेन्ट डाक्टर अनिल गुरुङद्वारा अत्याधुनिक उपकरण प्रयोग गरी उपचार गरिने जानकारी गराउँदछौ।
8: उपलब्ध सेवाहरूमा सबै उमेरको आँखा जाँच, जस अन्तर्गत कोर्निया, जलबिन्दु र पर्दाको सम्पूर्ण जाँच तथा उपचार, अत्याधुनिक फेको मेसिनबाट मोती बिन्दुको बिना सुई शल्यक्रिया, आँखामा मासु पलाएको शल्यक्रिया गर्नुका साथै कोर्निया प्रत्यारोपणको सेवा समेत पर्दछ। चश्मा फ्रेममा 15% र शल्यक्रियामा 25% छुट। ज्येष्ठ नागरिकलाई विशेष छुट र हरेक बुधबार दर्तामा 50% छुट। क्लिनिक समय आइतबारदेखि शुक्रबार बिहान 9 बजेबाट साँझ 6 बजेसम्म। स्थान न्यू रोड, भारवटी पारी एभरेस्ट बैंक सँग जोडिएको घर। फोन 061-577-007, 97-623-36-817।
3: नेपालीको गौरव,
4: नेपालीको पहिचान,
3: पालिखे ढाका टोपी,
4: जसले शिरको शोभा बढाउँछ।
3: ढाकाबाट निर्मित सम्पूर्ण किसिमका कपडाहरूका लागि सम्झनुहोस्,
5: ढाका टोपी, साडी, पछ्यौरा, टाई, चोलो, दोसल्ला, सम्मानसल।
3: पालिखे ढाका टोपी, महेन्द्रपुल हुलाक कार्यालय नजिकै पोखरा। फोन 5 26 4 83।
4: हामी गर्व गर्छौ हाम्रो वेशभूषामा,
3: हामी गर्व गर्दछौ पालिखे ढाका टोपी।
9: हजुर सुन्नुहोस् त, खुसीको खबर ल्याएका छौ, अब न्युरो रोगको उपचार पोखरामै हुन्छ।
8: 10,000 भन्दा बढ़ी बिरामीको सफल अपरेशन गरेका अनुभवी प्राध्यापक डाक्टर एम रोका अहिले गण्डकी मेडिकल कलेज पोखरा 9 पृथ्वी चोकमा आउनु भएको छ नि।
10: मस्तिष्क, मेरुदण्ड र शरीरको न्यूरो समस्याहरू अब डराउनु पर्दैन। अनुभवी हात, अनुभवी डाक्टर यही छन् नि।
8: 28 वर्षदेखिको अनुभव, न्यूरो, आईसीयू तथा ओटी को सुविधा भएको। थप जानकारीका लागि 061-588-595-574-044
7: गण्डकी मेडिकल कलेज पोखरा, तपाईँको स्वास्थ्य हाम्रो भरोसा।
8: विगत 16 वर्षदेखि गुणस्तरीय आईटी तथा व्यवस्थापन शिक्षा प्रदान गर्दै आइरहेको इन्फोमेटिक्स कलेज पोखरामा बीबीए र बीआईटी कार्यक्रममा भर्ना खुला भएको छ। युके को प्रतिष्ठित लन्डन मेट्रोपोलिटन युनिभर्सिटी सँगको शैक्षिक साझेदारीमा सञ्चालित यी कार्यक्रमहरू नेपाल शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त तथा त्रिभुवन विश्वविद्यालयबाट समकक्षता इकोभ्यालेन्सी प्राप्त छन्। आधुनिक शैक्षिक वातावरण, अनुभवी प्राध्यापक, उद्योगसँग जोडिएको सिकाइ र अन्तर्राष्ट्रिय स्तरको पाठ्यक्रमका साथ इन्फोमेटिक्स कलेज पोखराले हजारौं सफल स्नातक तयार पारिसकेको छ। कुनै पनि संकायबाट प्लस टू वा सो सरहको परीक्षा उत्तीर्ण विद्यार्थीहरू भर्ना सम्बन्धी जानकारीका लागि सिधै इन्फोमेटिक्स कलेज पोखरामा सम्पर्क गर्न सक्नुहुन्छ। थप जानकारीका लागि सम्पर्क गर्नुहोस् इन्फोमेटिक्स कलेज पोखरा, गण्डकी अस्पताल चोक, माटेपानी, पोखरा। फोन 061-588-195-9251-98190।
11: किन्नुस अब ढुक्कले सुनका गहना आयो अब मेसिनबाट गुणस्तर जाँच्ने क्षमता।
12: मान्छे स्वभावैले सुन्दरताको खोजीमा रहन्छ। यही सुन्दरताको एउटा उदाहरण हो रूपाकोट ज्योति सुन चाँदी दुकानका आकर्षक, मनमोहक अनि सुन्दर गरगहनाहरू।
11: भनिन्छ सुन चाँदी नगद सरह हो, त्यसैले यहाँहरूको परिश्रमबाट आर्जित सुन चाँदीका गरगहनाको लागि हामी सदैव गुणस्तरमा सजग र सचेत छौँ।
12: हामी पोखरामै पहिलो पटक अत्याधुनिक मेसिनबाट गुणस्तर जाँच गरी 99% गुणस्तर भएका गरगहनाहरू मात्र यहाँहरू समक्ष ल्याउँछौ।
11: यी गरगहना बिक्री वा साथ फेर गर्दा तोल बराबरको पैसा खरिद मूल्यमै हामी दिनेछौ। हामी गुणस्तरमा सम्झौता गर्दैनौ। यही हो रूपाकोट ज्योति सुन चाँदी दोकानको प्रतिबद्धता।
12: फोन
11: 5308-15-5308-15,
12: मोबाइल नम्बर 9852-22871। महेन्द्रपुर पालिकी चोक जाने बाटोमा हाम्रो पहिलो शाखा महेन्द्रपुर अन्नपूर्ण सुपर मार्केटको गेट सँगै सञ्चालन भइरहेको छ। प्रोपाइटर दशरथ सुनार।
13: बाजेदेखि नातिसम्म पाइन मैले कुनै खोट, त्यसैले भने जस्तो गहना किन्न जाउँ है रूपाको।
14: दैनिक 1 रुपया भन्दा कममै 2,30,000 सम्मको आर्थिक सुरक्षा। हजुर, ई सेवाले ल्याएको छ ई सेवा केयर प्याकेज, जसमा विभिन्न स्वास्थ्य सेवा, फिटनेस क्लिनिकहरूमा 30% सम्मको छुट, साथै रु 2,30,000 सम्मको दुर्घटना र अस्पताल भर्नामा बीमा पनि पाउनुहुनेछ। आजै ई सेवा एप भित्र रहेको ई सेवा केयर प्याकेज खरिद गरी विभिन्न फाइदाहरूको लाभ लिनुहोस्।
15: आदिवासी जनजातिहरू हजारौं वर्षदेखि भूमि र प्रकृतिसँग नजिक भएर जीवन बिताइरहेका छन्। रुख बिरुवाले दिने दाना र फल तथा जंगलका जीव जन्तुहरू आदिवासीका लागि खानेकुरा, औषधि र जीविकाका आधारहरू हुन्। आदिवासी जनजातिहरू प्रकृतिलाई उपभोग्य वस्तु मात्र नभएर पवित्र पनि मान्ने गर्दछन्।
16: त्यसैले ती प्राकृतिक स्रोत र साधनहरू भावी पुस्ताका लागि पनि रहोस् भन्ने आदिवासी जनजातिहरू चाहन्छन्। प्रकृतिसँग रहेको आदिवासी जनजातिको घनिष्ठ सम्बन्ध र निर्भरताकै कारण जलवायु परिवर्तनले अरूलाई भन्दा उनीहरूलाई धेरै असर पारिरहेको छ।
15: नेपाल आदिवासी जनजाति महासंघ।
17: अब सुन्नुहोस् श्री स्टील्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छन्, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
18: हेलो,
19: हजुर नमस्कार।
18: हेलो
19: नमस्कार काका, सुन्नु भएन?
18: हेलो हेलो हेलो, अलिक ठुलो स्वरले बोल्नुहोस् न,
20: खै को बोलेको हो? मैले केही भरे पाइन।
19: हजुर काका नमस्कार, म भतिज बोलेको, भतिज सुन्नु भएन?
20: ए रामु हो, हेर्न मेरो त कानमा समस्या भएर त्यति राम्रोसँग सुन्ने मेसै पाउँदिन।
19: हो यही कुरा भन्नलाई फोन गरेको काका, अहिले आइएनएफ हरियो खर्क अस्पतालमा कानको उपचार केन्द्र खुलेको छ, कम मूल्यमै उच्च स्तरको सेवा पाउन सकिन्छ, त्यही गएर कान जताउनुहोस् भन्नलाई फोन गरेको।
20: अनि हामी कान कम सुन्नेलाई पनि उपचार हुन्छ त भतिज?
19: हुन्छ काका हुन्छ, कान पाकेको, कान दुखेको, कान नसुन्ने वा कम सुन्ने, कान कराउने, चिलाउने, कान डम्म हुने, कानको नजिक सुन्निने वा गिर्खा पलाएको छ भने पनि उपचार हुन्छ।
20: अनि कति बेला बस्नुहुन्छ डाक्टर?
19: अब भ्याउनु हुन्छ भने त बिहान दिउँसो जानु भए हुन्छ, भ्याउनु भएन भने सन्ध्याकालीन सेवामा साँझ 4 बजे भित्र नाम दर्ता गराइहाल्नुहोस् अनि 4:30 बजे बाटो डाक्टरलाई देखाउनुहोस्।
20: ल यो कुरा चाहिँ गजब सुनायो भतिज, म यो कुरा टोल छिमेकतिर पनि भनिहाल्छु।
21: आईएनएफ नेपाल हरियो खर्क अस्पताल तथा पुनस्थापना केन्द्र पोखरा 15 नयाँ गाउँ, फोन 061-433-342-433-640।
22: गोयल मेटल इंडस्ट्रीज को उत्कृष्ट उत्पादन जिंदल एसएस 5 नेपाल्स नंबर 1 ब्रांड। नक्कली देखि सावधान, जिंदल को लोकप्रियताले गर्दा नक्कली जिंदल बजारमा आएको हुनाले प्लास्टिकमा मात्र नभई पाइपमा पनि जिंदल लेखेको पाइप मात्र खरीद गर्नु होला। टिकाउ र गुणस्तरीय काम, जिंदल पाइप हो यसको नाम।
21: घर होस् या अफिस, होटल होस् या रेस्टुरेन्ट, छिटो र भरपर्दो इन्टरनेट सेवा पोखरा इन्टरनेट, पोखराको ब्रान्ड, 25 वर्षको विश्वास, गति छ अपार, 1 GBPS सम्मका प्याकेजको बहार, स्ट्रिमिङ, गेमिङ, काम होस् या रमाइलो, जहाँ सुके जाऊ, कनेक्सनमा कुनै गडबडी छैन ढिलो, पोखरा इन्टरनेट सधैँ तपाईँको साथमा, हिजो आज भोलि हामी छौ तपाईँको बाटोमा, छिटो भरपर्दो सुलभ र सहज पोखरा इन्टरनेट तपाईँको पहिलो रोजाई।

राति सम्म रेडियो अन्नपूर्णका समाचारमूलक, सन्देशमूलक, शिक्षामूलक तथा मनोरञ्जनात्मक कार्यक्रम सुन्न सक्नुहुनेछ। तपाईँको आजको दिन शुभ रहोस्, मंगल रहोस्। सुन्दै गर्नुहोला रेडियो अन्नपूर्ण 93.4 मेगाहर्ज।

नमस्कार, रेडियो अन्नपूर्ण 93.4 मेगाहर्जको आजको नियमित प्रसारणमा स्वागत छ। आज बिहानदेखि